0: र सांकेतिक जानकारी दिन विभिन्न संचार माध्यमका गेट अगाडि गाड़ी राखिएको हुन सक्ने बताएका छन्। संचार माध्यमको गेटमा शंकास्पद रूपमा गाड़ी पार्किङ गरेको घटनाको छानबिन गरी कार्यवाही गर्न नेपाल पत्रकार महासंघले पनि माग गरेको छ। सो कार्यले संचार माध्यममा आतंक सृजना भएको महासंघको ठहर छ। त्यस्तै नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफ्नो घर अघि सवारी साधन राखेर आफूलाई तर्साउने प्रयास गरिएको आरोप लगाउनु भएको छ। उहाँले गाड़ी राख्ने व्यक्ति प्रशासनकै सवारीमा गएको जानकारी आफूले पाएको दावी गर्दै यसमा सरकारकै संलग्नता रहेको आशंका समेत व्यक्त गर्नुभएको छ। थापाले आफू पहिले बस्ने घर रहेको स्थानको प्रवेशद्वारमा बिहान करिब 7 बजे दुईजनाले गाड़ी ल्याएर राखेको बताउनुभयो। स्थानीयले दिएको जानकारी अनुसार गाड़ी राख्ने व्यक्ति प्रशासनको गाड़ी चढ़ेर गएको उहाँको भनाई थियो। थापाले सरकारले आलोचना गर्ने र प्रश्न उठाउनेहरूको आवाज दबाउने प्रयास गरिरहेको आरोप समेत लगाउनु भएको थियो।
1: यसैबीच कान्तिपुर पब्लिकेशन अनलाइन खबर र हिमालय टेलिभिजन सहित विभिन्न संचार गृहको गेट अगाडि सोमबार शंकास्पद रूपमा पार गरिएका गाड़ीलाई उपत्यका ट्राफिक प्रहरीले अनधिकृत पार्किङको कसुरमा जरिवाना गराएर छाडेको छ। सम्बन्धित गाड़ीका धनीले सम्पर्क गरेपछि चिट काटेर छाडिएको ट्राफिक प्रहरीले जनाएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी सुरेश काफले गाड़ीसँग सम्बन्धित व्यक्ति सम्पर्कमा आएपछि सोमबार कानून बमोजिम जरिवानाको चिट काटेर गाड़ी छाड़िएको कान्तिपुरसँग पुष्टि गरे। यस किसिमको कार्यवाही पहिले पनि गरिरहेका हुन्थ्यौं, यो पटक चाहिँ धेरै चर्चा भएपछि सामाजिक सञ्जालमा पनि राखेका छौं उनले भने। काफ्लेका अनुसार अवस्था अनुसार गाड़ी धनीलाई 500 देखि 1500 रूपियाँसम्म जरिवाना गरिएको छ। बाहिर चर्चामा भएका 5 वटा गाड़ीसहित अन्य स्थानमा अनधिकृत रूपमा पार्किङ गरिएका 14 वटा सवारी साधनहरूलाई पनि जरिवाना गरी छाड़िएको छ उनले भने। पार्किङको कसुरमा ट्राफिक प्रहरीले कानूनी कार्यवाही गरिसकेको भए पनि संचार गृहको गेट नै छेक्ने गरी गाड़ी राखिनुको उद्देश्य चाहिँ छुट्टै अनुसन्धानको विषय भएको उनले बताए। गाड़ीहरू कुन नियतले पार्किङ गरिएका थिए भन्ने अनुसन्धानका विषय हो। हाम्रो तर्फबाट अहिले कानून बमोजिम कार्यवाही भएको छ, काफ्लेले भने। प्रहरीले शुरूमा गाड़ीमा कुनै विस्फोटक पदार्थ वा शंकास्पद सामग्री राखिएको हुन सक्ने आशंका कारण तत्काल हटाउन नसकिएको पनि उनले बताए। आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ।
2: ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याश ब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी, खेल सँगै भरोसा सँगै।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। बजेट विवाद सर्किएपछि सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमालेलाई बाहिरिन पार्टी पंक्तिभित्र अधिकांश कार्यकर्ताले दबाव बढ़ाएका छन्। कमिशन खाएर योजना बेचबिखन भएको र व्यथितिले भरिएको बजेटको चौतर्फी विरोध भएको छ। बजेट पुनर्लेखनको माग राखेको नेकपा एमालेका छजना प्रदेशसभा सदस्यले बजेटमाथि खर्च कटौतीको प्रस्ताव दर्ता गराएका छन्।
2: सम्पत्ति छानबिन आयोगले बहालवाला न्यायाधीश, पूर्व न्यायाधीश तथा बहालवाला सैनिक अधिकारी तथा पूर्व सैनिक अधिकारी बाहेक सार्वजनिक सेवामा बसेका सबै उच्च पदाधिकारीको सम्पत्ति छानबिन हुने स्पष्ट पारेको छ। अदालतको आदेशबाट राजनैतिक तथा अन्य पदाधिकारीका हकमा सम्पत्ति छानबिनमा रोक नलगाइएको आयोगले सोमबार विज्ञप्ति निकालेर जानकारी दिएको छ।
1: प्रतिनिधि सभाको मंगलबारको बैठकपछि बिजनेस नभएर केही समय स्थगित हुने देखिएको छ। मंगलबारको बैठकका लागि केही कार्यसूची तय गरिए पनि त्यसपछिका दिनमा भने संसदले पर्याप्त बिजनेस नपाउने देखिएको छ, जसका कारण प्रतिनिधि सभाका बैठक पातलिने संकेत देखिएको छ।
2: विद्युतीय राहदानी छाप्ने ठेक्का पाएका जर्मन कम्पनीले समयमा काम गर्न नसक्दा सर्वसाधारणले शास्ति पाएका छन्। सोमबारदेखि राहदानीको आवेदन छपाएर वितरण नियमित हुने बताइए पनि अझै अवरूद्ध नै रहेको छ।
1: मन्त्रालय संख्या घटाउने निर्णय गरेको लुम्बिनी प्रदेश सरकार आगामी आर्थिक वर्षदेखि कार्यान्वयन हुने गरी मन्त्रालय घटाउने तयारीमा लागेको छ, तर यो विषयमा ठोस पहल भने सरकारले गरिसकेको छैन। लुम्बिनीको मन्त्री परिषद बैठकले हाल कायम मन्त्रालय संख्या घटाउने निर्णय गरेको थियो।
2: अघिल्लो वर्षको तुलनामा चालू आर्थिक वर्षको जेठ महिनामा उपभोक्ता महँगी झण्डै दोब्बर पुगेको छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था सम्बन्धी प्रतिवेदन अनुसार 2083 जेठमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्मृति 5.22% पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा वार्षिक मुद्रास्मृति करिब 2.72% हारारीमा रहेकोमा यस वर्ष 5% नागेसँगै उपभोक्ताले दैनिक उपभोग्य वस्तु तथा सेवामा बढ़ी मूल्य तिर्नुपर्ने अवस्था देखिएको हो।
1: नेपालभर यस वर्ष धान रोपाईको गति गत वर्षको तुलनामा उल्लेख्य रूपमा सुस्त देखिएको छ। कृषि विभागको पछिल्लो विवरण अनुसार चालू आर्थिक वर्ष 2083-84 अन्तर्गत असार 26 गतेसम्म देशभर कुल धान खेती हुने क्षेत्रफलको 45.81% क्षेत्रमा मात्रै रोपाई सम्पन्न भएको छ।
2: निरन्तरको वर्षाका कारण नारायणगढ़ मुगलिङ सड़क खण्ड अन्तर्गत तुइनी खोलामा ढुंगा खसिरहेको तथा सेती दोबान क्षेत्रमा माथिबाट लेदो बगेपछि सड़क दुईतर्फी रूपमा अवरूद्ध भएको छ। सोमबार बिहानदेखि खुलाउने प्रयास जारी रहे पनि लगातारको ठूलो वर्षाले पहिरो पछ्याउन कठिनाई भइरहेको सड़क सुपरभाइजर ईश्वरी छेत्रीले जानकारी दिएका छन्।
1: नेपालको विदेशी मुद्रा संचित निरन्तर बढ़िरहेको छ। चालू आर्थिक वर्ष 2082-83 को 11 महिनामा मुलुकको बाह्य क्षेत्र बलियो बन्दै आएको छ।
2: सड़क साउन दोस्रो सातादेखि नागरुङ्गा सुरूङ मार्गबाट सवारी साधन संचालन शुरू गर्ने सरकारी दावीलाई उसकै तयारीले साथ नदिने देखिएको छ। सुरूङ मार्ग संचालनका लागि आवश्यक पर्ने जनशक्ति छनौटकै चरणमा रहेको र छानिएका जनशक्तिलाई तालिम दिन पनि एक महिना लाग्ने भएसँगै तोकिएको अवधिभित्रै सुरूङ मार्ग संचालन हुन्छ हुँदैन भन्ने विषय यकिन हुन नसकेको जनाइएको छ। यसैबीच अविरल वर्षापछि प्राकृतिक विपदलाई मध्यनजर गरी नागडुङ्गा तथा फर्पिङ दक्षिणकाली नाकाबाट सवारी बाहिर जान बन्द गरिएको छ। अर्को सूचना नभएसम्मका लागि भन्दै नाका बन्द गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। नागडुङ्गा र दक्षिणकाली नाकाबाट सवारी साधन बाहिर जान रोक लगाइएको छ।
1: प्रेस काउन्सिल नेपालका हालै मनोनित अध्यक्ष उमेश श्रेष्ठले सोमबारदेखि कार्यभार सम्हालेका छन्। कार्यभार सम्हाल्नु अघि अध्यक्ष श्रेष्ठले उपस्थित काउन्सिल सदस्य सामुन्ने शपथ समेत लिएका छन्।

0: सब सब पूरा चैनल पैकेज बोनस पाओ विश्व कप हेडलाइन शो खेल को मजा भी दिलाते हो भरपूर मनोरंजन सहित मात्र रु 999 में डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महीना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। विश्व ऊर्जा आपूर्तिको सबैभन्दा प्रमुख समुद्रिक मार्ग मानिने स्ट्रेट अफ हर्मुजको नियन्त्रण र अधिकारलाई लिएर संयुक्त राज्य अमेरिका र इरान बीचको सैन्य तनाव फेरि पनि चरम उत्कर्षमा पुगेको छ। दुवै पक्षले सो रणनीतिक जल घाटी आफ्नो पूर्ण नियन्त्रणमा रहेको परस्पर विरोधी दावी गरिरहेका छन्। यसैबीच पछिल्ला दिनमा भएका तीव्र सैन्य आक्रमण र प्रतिआक्रमणका कारण पहिले गरिएका युद्धविरामका प्रयासहरू थप कमजोर बन्दै गइरहेका छन्। यो युद्धद्वन्द्व अहिले कुवेत र बहराइनसम्म फैलिएको छ।
3: अब खेल खबर। फिफा विश्वकप 2026 उपाधि यात्रा अब फ्रान्स स्पेन इंग्ल्याण्ड र साबिक विजेता अर्जेन्टिना गरी चार टोलीबीच सीमित भएको छ। पहिलो सेमी फाइनलमा आज फ्रान्स र स्पेन बीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो सेमी फाइनलमा भोलि इंग्ल्याण्ड र अर्जेन्टिना आमन्ने सामन्य हुनेछन्। विश्वकपको सेमी फाइनलमा लियोनल मेस्सी, किलियन एम्बापे, जुड बेलिङहम र लमिन एमाल जस्ता विश्व फुटबलका चर्चित खेलाड़ीहरूको महासंग्राम देखिनेछ।
2: अब विचार विश्लेषणको पालो। निर्यात प्रवर्धनमा 6-1 को

0: जानकारी गराउँदैछौ नेपाली बहसमा। यतिखेर देशको बारेमा हामी बढ़ी चिन्तित छौ, देशको बारेमा कुराकानी गर्न चाहन्छौ, राष्ट्रको बारेमा कुराकानी गर्न चाहन्छौ। आज देश कता जाँदैछ, कुन बाटोमा देश जाँदैछ, देशको कुरा गर्ने हो भने यतिखेर एउटा खबर प्राप्त भएको थियो हामीलाई, हिजो मात्र त्यो खबरले सनसनी पैदा गरेको छ। उद्योग मन्त्रीलाई पक्राउ गर्न प्रधानमन्त्रीले नै निर्देशन दिएको विषय यतिखेर केही संचार माध्यम नेपाल खबरले जुन समाचार बाहिर ल्यायो र त्यो समाचारले अर्को सनसनी पैदा गरेको छ। आदरणीय श्रोता, यतिखेर उद्योग मन्त्रीले मन्त्रीलाई पक्राउ गर्नका निम्ति जुन ढंगले प्रधानमन्त्रीले निर्देशन दिएको भन्ने विषय बाहिर आयो, यो विषयले फेरि नेपाली राजनीति यतिखेर तरंगित भएको छ। कुनै मतभेदहरू हुन सक्छन्, कुनै गलतहरू हुन सक्छन्, उनलाई कार्यवाही गर्नुपर्ने अन्य धेरै प्रावधानहरू छन्। तत्कालीन अर्थात बहालवाला उद्योग मन्त्रीलाई पक्राउ गर्न प्रधानमन्त्री बालिनले आईजीपीलाई सिधै आदेश दिइसके पछाडि एकपटक तरंग नै पैदा भएको थियो। आयल निगमले असार 16 गते राति 10:31 पेट्रोलियम पदार्थको मूल्य घटाएको सूचना सार्वजनिक गरेको थियो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवको सचिवालयबाट यो सूचना राति 11:58 मीडियालाई फेरि शेयर गरिएको थियो। तर पेट्रोलियम पदार्थको मूल्य आफू खुशी घटाउन लागेको र त्यस सम्बन्धी सूचना चुहाएको आशंकामा प्रधानमन्त्रीलाई साँझ पख नै उनलाई त्यो आशंका भइसकेको थियो। प्रधानमन्त्री शाहको सचिवालयका एक सदस्यका अनुसार मन्त्रीले यो निर्णय आफू खुशी गरेकी थिइन्। त्यसमाथि उनले केही व्यापारीसँग भेटघाट गरेको सूचना पनि प्रधानमन्त्री कार्यालयमा पुगेको थियो, जसले गर्दा उद्योग मन्त्री यादवसँग प्रधानमन्त्री शाह आक्रोशित बनेका थिए र सिधै फोन हानेर आईजीपीलाई पक्राउ गर्न त भने, तर त्यतिखेर प्रधानमन्त्रीको केही पनि चलेन। गृहमन्त्रीले पनि त्यसमा चासो देखाएनन्, म त्यसमा सक्दिन भने, र त्यसपछि रवि लामिछानेले पनि अन्य प्रोभिजनहरू छन् मन्त्रीलाई हटाउन सक्ने, बर्खास्त गर्न सक्ने, तर सिधै पक्राउ गर्न सक्ने, निर्देशन दिन नसकिने भनिसके पछाडि आईजीपीलाई अलिकति राहत भएको कुरा नेपाल खबरले लेखेको छ। आदरणीय श्रोता, अब प्रधानमन्त्री कुन बाटो अवलम्बन गर्दै हुनुहुन्छ, प्रधानमन्त्री कुन बाटोमा जान खोजिरहनु भएको छ, लोकतन्त्र कहाँ छ नेपालमा, लोकतन्त्र यतिखेर चाहिँ कुन ढंगले अगाडि चलिरहेको छ, त यो विषयमा चाहिँ आज हामी चर्चा परिचर्चा गर्न चाहन्छौ। र अन्य प्रतिपक्षी दलहरू यसलाई कसरी हेरिरहेका छन्, पुराना राजनीतिक दलहरूले यी यावत गतिविधिहरूलाई कसरी हेरिरहेका छन्। यतिखेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रधानमन्त्री बालेन र शाह बालेनले भेटिसके पछाडि त्यसबाट के निष्कर्ष निस्कियो त, सरकारप्रति जनताको आक्रोश र जनताको निराशा दिन प्रतिदिन किन घट्दै गइरहेको छ त, सुकुम्बासी समस्या व्यवस्थापनको कुरा होस् वा नागरिकलाई दिने डेलिभरीका कुरा होस् वा देशमा रोजगारीको अवसर सिर्जना गर्ने कुरा होस्, परिपक्वता आज किन हुन सकिरहेको छैन, सरकारमा आज परिपक्वता किन छैन, सरकार आज किन धैर्यशील बन्न सकिरहेको छैन, सरकार आज किन आफ्ना नागरिकहरूप्रति उत्तरदायी बन्न सकिरहेको छैन, सरकारले आज मीडियामा अंकुश लाउने, सरकारले भोलि नागरिकका बोलीहरूमा अंकुश लाउने, प्रधानमन्त्रीलाई के भेट्नै नमिल्ने वा सिंहदरबारभित्र प्रवेश गर्नै नमिल्ने, नागरिकहरूले चाहिँ चिच्चिहाट सड़कमा गर्नुपर्ने, आफ्ना पीड़ाहरू चाहिँ मन्त्री प्रधानमन्त्रीलाई सुनाउनै नपाइने, यो आज हामी कुन दिशातर्फ अगाडि बढ्न खोजिरहेका छौं, देशलाई हामी कहाँ लैजान खोजिरहेका छौं, लोकतन्त्रको उपासलाई चिरण गर्ने काम चाहिँ किन भइरहेको छ, आजको नेपाली बसमा हामी चर्चा गर्नेछौ। र यतिखेर रेमिट्यान्स पाउने 6 खर्ब बढ़ेको छ, चालू आर्थिक वर्षको 11 महिनामा भित्री 21 खर्ब 20 अर्ब 80 करोड रेमिट्यान्स, र रेमिट्यान्सले नै बेप्रेसरले नै देशलाई एउटा धान्न खोज्ने एउटा पद्धति आज मात्र होइन हिजोदेखि हो, र त्यसलाई चाहिँ अझ कसरी बढ़ाउन सकिन्छ, कसरी लगानीको वातावरण देशमा बनाउन सकिन्छ, यस विषयमा पनि छलफल र बहस यतिखेर गर्नुपर्नेछ। र नेपाली बहसमा हामी छोटो मैले विश्राम लिन्छौ, विश्रामपछि उपस्थित हुनेछौं।
1: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
2: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति, स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
1: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
2: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
1: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ, साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
2: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
1: मोबाइल नम्बर 9855054313 र 9841443 32।
2: मूल्य होइन, स्वास्थ्य रोजौं।

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो, सरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861719076 र 9817162223।
3: होइन, के भयो, किन बन्द भएको गाडी?
2: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक।
3: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
2: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
3: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ आठ जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त?
2: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
4: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
5: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
4: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ आठ जैसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र रा, सावित्री अर्याल रेग्मी।
0: फोन नम्बर 0364145002, मोबाइल 9856405002 र 9864501।
6: रेडियो आदिखोला 105.4
7: नजिकबाट निहाल्दाखेरि मधुमास पूरा गर्यो, 100 दिन पूरा गर्यो। अब सुकुम्बासीका समस्याहरू एकातर्फ छन्। हिजो मात्र एउटा अर्को समाचार आयो, उद्योग मन्त्रीलाई नै पक्राउ गर्न सिधै आईजीपीलाई फोन हान्नु भएछ अरे प्रधानमन्त्रीज्यूले भन्ने विषय पनि आयो होइन केही संचार माध्यममा। अनि मीडियाका अफिसका अगाडि चाहिँ नाम नखुलेका कैयन व्यक्तिहरूका गाडी चाहिँ तेर्स्याइएका भेटिए, त्यसलाई रासोपाले पछि खण्डन पनि गरेको छ, उसले चाहिँ कड़ा कार्यवाही गर्न पनि भनेको छ। मुलुक लोकतान्त्रिक पद्धतिमै अगाडि बढ़िरहेको छ कि केही यसका आंशिक फेरि मुठभेड़तर्फ नै लैजान खोज्ने खालका प्रयत्नहरू भइरहेका छन्? शुरूआतमा
8: धन्यवाद छ यहाँलाई। अब मान्छेहरूलाई के एउटा भ्रम छ भने यो चाहिँ एउटा लोकतान्त्रिक प्रजातान्त्रिक पार्टी हो भनेर एउटा भ्रम परेको छ। तर हामीले सुरुदेखि नै यसको गतिविधिबाट के भन्दै आएका छौँ भने यो लोकतान्त्रिक आवरणको फाँसीवादी पार्टी हो र यो चाहिँ किनभने यो लोकतान्त्रिक प्रक्रियाबाट आएको छ होइन, र यसका सबै गतिविधिहरू चाहिँ विपक्षीहरू खास गरी भन्यो भने मजदुर, किसान, गरीब, गुरुवा, सुकुम्बासीको विपक्षमा रहेको छ यो पार्टी। त्यसले गर्दाखेरि यसले सरकार सञ्चालन गर्ने जति समय बढी समय सरकार सञ्चालन गर्छ त्यति नै देशमा अनिष्ट हुन्छ। भनेपछि उसले आफ्नै पार्टीको यो त एउटा कस्तो भने फाँसीवादी पार्टी हो भन्ने कुराको त पुष्टि नै भयो क्या। आफ्नै पार्टीको आफ्नै मन्त्रीलाई पक्राउ गर्न आदेश दिन्छ, बोल्दैन, जनताको अगाडि बोल्दैन, एउटा स्ट्याटस लेख्छ। अब अहिले त रवि लामिछाने पनि बोल्न छाडेका छन् क्या, त्यस्तै स्थिति छ।
7: रवि लामिछानेजीलाई त अब तनाव छ क्या, यतिखेर टेन्सन छ रवि लामिछानेजीलाई होइन, उहाँ चाहिँ एकदमै चाहिँ अब के न गर्ने भन्ने खालको चाहिँ उहाँलाई चाहिँ उकुस मुकुस छ क्या यतिखेर।
8: अब यो कस्तो भन्दाखेरि नारा कस्तो दिएर आएको भने प्रेम प्रसाद आचार्यले पनि संसद अगाडि आत्मदाह गरेका हुन् होइन। अब त्यति बेला आत्मदाह गर्दाखेरि यिनीहरूका स्ट्याटस अहिले मैले पढेर सुनाएँ भने यहाँ मसँग कलेक्सन पनि छ होइन, कस्ता स्ट्याटस दिएका थिए, कस्तो स्ट्याटस दिएको थियो यही रविले, यही बालेनले, यिनीहरूले कस्ता कस्ता खालका स्ट्याटस दिएका थिए, त्यति बेला राज्यलाई कसरी चाहिँ अब एट्याक गरेका थिए, र यिनीहरू सरकारमा आइसकेपछि त मान्छेहरू 500 जना त मरिसके, आत्मदाह गरेरै मरिसके क्या यिनीहरूकै कारणले। किनभने दुईजना तिनजना त सुकुम्बासी नै आत्मदाह गरेर मरिसके र त्यस पछाडि लगातार विभिन्न मान्छेहरू आत्मदाह गरेर मरिरहेका छन् यिनीहरूको कारणले गर्दाखेरि। किनभने यिनीहरूले के गरे भन्दाखेरि सबभन्दा पहिले सुकुम्बासीमाथि डोजर चलाए, त्यहाँ दुईजनाको हत्या नै भयो, स्वास्थ्य बिमा खारेज गरे, अनि त्यस पछाडि त्यो महँगी बढाए, एकदमै महँगी बढाए। अरू कुरा त के गर्ने र अब यिनीहरूले एउटा नारा दिन्छन्, नारा दिएर त्यस पछाडि त्यो नाराको विपक्षमा गर्छन् क्या। गृहमन्त्री सुदन गुरुङलाई चोख्याउने कामहरू गरे उनीहरूको आफ्नो चाहिँ फेरि, अनि रवि छवि लगायतकालाई मुद्दा फिर्ता लिने कामहरू गरे भनेपछि आफ्नाहरूलाई चाहिँ चोख्याउने काम गर्ने, अनि अरूलाई चाहिँ जस्तो प्रधानमन्त्री बारनका प्रमुख सल्लाहकार कुमार बेन नै कल बाइपासमा पक्राउ परेका व्यक्ति हुन् होइन भन्ने कुरा खुलेको छ। भनेपछि यस्तो खालको स्थितिबाट अगाडि बढ़िरहेको यो जुन सरकार छ, यो सरकार मैले भने अघि नै जति धेरै समय रह्यो त्यति नै यहाँ चाहिँ अनिष्ट हुन्छ र अनेक खालका वितण्डाहरू हुने र जनताले दुःख पाउने काम भइरहन्छ। र त्यस पछाडि मान्छेहरू यिनीहरूले भन्दै आएको कुरा के भने 35 वर्षसम्म पुराना दलहरूले लुटे त्यस कारण विद्रोह भयो, तर यहाँ त 2-3 महिना 4-5 महिनाभित्रमै त्योभन्दा ठुलो विद्रोह हुने जस्तो स्थिति देखिरहेको छ कि, त्यस्तो स्थिति छ।
7: होइन अब देशलाई त एउटा सबै मिलेर अब चाहिँ यो कुनै पार्टी फेल हुने, व्यक्ति फेल हुने, सरकार फेल हुने भन्दा पनि देशलाई विकास र समृद्धिको दिशामा अगाडि लैजाने स्थिर सरकारको परिकल्पना गरेर जसरी जनताले मत दिएका छन् यसमा सरकारलाई चाहिँ सहयोग गर्नु पर्यो नि त सबै क्षेत्रबाट, होइन सबैतर्फबाट
8: राजनीतिक दलहरूका तर्फबाट सहयोग गर्ने र सरकारले बिगार्दै जान्छ हामीले सहयोग गर्दै जाने होइन। हामीले त राम्रा काम गरौँ भनेदेखि त्यो राम्रा कामको पो समर्थन गर्ने अथवा राम्रो काम गर्यो भाइ भन्ने कुराहरू हो त। जब मूल्य वृद्धि गर्छ, जनताको ढाड सेक्छ, हामीले के सहयोग गर्नु र होइन। अनि देशभरि डोजर आतंक सृजना गर्छ र 1,93,000 जनता त अहिले आकाश पनि बस्न बाध्य भएका छन्, त्योभन्दा बढी जनताहरू प्रभावित भएका छन्। अब अनि एउटा इन्सुरेन्सको चाहिँ अ पनि नबुझ्ने मान्छे अर्थमन्त्री छन् क्या, किनभने यिनले के भन्छन् भने इन्सुरेन्स यहाँ 3500 रुपियाँ तिरेर 1,00,000 ग्यारेन्टेड गर्न सकिँदैन, यिनले त आफ्नै मुखले भनेका छन्। भनेपछि इन्सुरेन्स भनेको के हो त, 1,00,000 रुपियाँ तिरेर त्यही 1,00,000 रुपियाँ दिने हो भने इन्सुरेन्स किन गर्नु पर्यो त। त्यसले गर्दाखेरि इन्सुरेन्स भन्ने नै नबुझेको अर्थमन्त्री छ क्या देशमा। त्यसो हुँदाखेरि अनि पहिले चाहिँ संसदको रोस्टरमा उभिएर मलाई त निन्द्रा लाग्न छोडेको छ देशमा ऋणको भारी बोकेको देखेर भन्छ। अब यो 100 दिनमा चाहिँ 48 अर्ब ऋण यिनीहरूले थपेका छन् क्या। त्यसले गर्दाखेरि एउटा स्टन्टबाजी गरेर यिनीहरू आइरहेको स्थितिमा हामीले के सहयोग गर्ने भन्नुहोस् त। हामीले सहयोग गर्नुपर्ने ठाउँहरू छ र यहाँ कुनै हामीले सहयोग गर्नुपर्ने ठाउँ त्यस्तो देखिँदैन, किनभने वरियता मिचेर योग्यता मिचेर पार्टी कार्यकर्ताहरू भर्ती गर्ने सर्वोच्च अदालतदेखि लिएर सम्पूर्ण ठाउँहरूमा, अनि यो उसको नाटक गर्ने क्या, यो निवेदन लिने र एकदम प्रतिस्पर्धाको नाटक रच्ने र आफ्ना नजिकका आफ्ना आफन्तहरू भाइ भतिजाहरू नियुक्ति गर्ने कामहरू गरिरहेको छ। अनि यस्तो अवस्थामा नेकपा एमाले चाहिँ के सहयोग गर्नुपर्छ र हामीले सहयोग त गर्न चाहन्थ्यौँ, किनभने जनताहरू पनि एकदमै यो अस्थिरता आयो, राजनीतिक अस्थिरताको कारणले गर्दा देशको विकासमा पनि बाधा पर्यो भनेर जनताले नै दुई तिहाईको मत दिएको हुँदाखेरि स्वाभाविक रूपले हामीले चाहिँ अब उहाँहरूलाई सहयोग गर्न खोजेको हो, तर सहयोग गर्न सक्ने स्थिति छैन र जति हामीले सहयोग गर्न खोजे पनि यो सरकारका गतिविधिको कारणले गर्दाखेरि यो सरकार आफै नाङ्गिने स्थिति छ क्या जनताहरूबाट।
7: होइन अब सरकारले चाहिँ जति पनि कामहरू गर्न खोजिरहेको छ यसले आफ्नो गन्तव्य चाहिँ कतै बिराइरहेको हो, यसमा व्यक्तिगत इन्ट्रेस्टहरू चाहिँ हाबी भएका हुन्, उनीहरूका चाहिँ सचिवालयका व्यक्तिहरू चाहिँ त्यो ढंगको त्यो माइन्ड सेट गरेर चाहिँ त्यहाँसम्म पुगेका थिए, यो कारणले गर्दाखेरि फेरि उकुस मुकुसको स्थिति पैदा भएको हुनसक्छ त्यसो भए दाजी।
8: होइन एकदमै तपाईँले सही कुरा गर्नुभयो, एउटा माइन्ड सेट गरेर यिनीहरूले पुराना दलहरूलाई, पुराना मान्छेहरूलाई, मजदुर किसानहरूलाई दुःख दिने नियतबाट गएका छन् क्या यिनीहरू भनेका। किन भन्दाखेरि बालेन्सा भनेको चाहिँ कुनै नयाँ पात्र पनि होइन, यिनी चाहिँ टेस्टेड मान्छेहरू नै मान्छे नै हुन्। यिनी भनेको काठमाडौँ महानगरमा हुँदाखेरि सुकुम्बासीलाई दुःख दिन नपाएर यिनी चाहिँ छटपटाइरहेको अवस्थामा अब अहिले सरकारको नेतृत्वमा पुगिसकेपछि स्वाभाविक रूपले चाहिँ एउटा माइन्ड सेट गरेर, किनभने पुराना नेताहरूप्रति पुराना दलहरूप्रति पूर्वाग्रही दृष्टिकोण राखेर यिनीहरू गएका छन्। अब कम्प्रोमाइज गर्ने ल ठिकै छ, उहाँहरूले जनमत प्राप्त गर्नुभयो भने उहाँहरूले सरकार सञ्चालन गर्नुहोस् न, उहाँहरूले किन पूर्वाग्रह राख्ने र त्यसले गर्दाखेरि स्वाभाविक रूपले यहाँले सही कुरा गर्नुभयो कि एउटा माइन्ड सेट गरेर अगाडि बढेका छन् र त्यो माइन्ड सेट जबसम्म उनीहरूले त्यो माइन्ड सेट गरेको विषय छोड्दैनन् तबसम्म यस्तो भइरहन्छ र यस्तो खालको विग्रह हुन्छ र हामीलाई त के एकदमै समस्या लागेको छ भने अब यो सरकार ढलेपछि अब अर्को सरकार कसरी बन्ने, यो एउटा समस्या छ। अब यस्तो यो खालको समस्याले गर्दाखेरि जनताहरू दिनौ वास्तवमा भन्ने हो भने चिन्ता व्यक्त गरिरहेको अवस्था छ र हामी पनि के गर्ने यस्तो अवस्थामा के गर्ने होला भनेर छलफलमा नै छौँ र कसरी अगाडि जाने, कसरी यो देशलाई चाहिँ अगाडि बढाउने, हामीले गरेर अलिअलि गरेका कामहरू पनि एउटा भाषिक के निर्माण गरेका छन् भने फेरि 35 वर्षमा चाहिँ सबै लुटे खाए मात्रै क्या, अरू केही पनि भएन यो देशमा भन्ने। तर म यहाँलाई स्मरण गर्छु 2046 सालको मैले नेपालीहरूको प्रति व्यक्ति आय हेरेका थिएँ 190 डलर रहेछ क्या, अहिले 1500 भन्दा बढी पुगेको छ। देशका बाटाघाटाको अवस्थामा 5-7 हजार किलोमिटर पनि थिएन, अहिले झन्डै 20-22 हजार किलोमिटर त कालो पत्रै भएको छ, 34-35 हजार किलोमिटर एकदम राम्रा बाटाहरू स्तरीय उन्नति भएका बाटाहरू छन्, 1,00,000 किलोमिटर भन्दा बढी बाटाहरू ट्र्याक खोलिएको छन्। त्यसले गर्दाखेरि नभएको केही पनि नभएको भनेर भाष्य निर्माण गरेका छन्। पुराना दलहरूलाई चाहिँ अब यो एल्गोरिदम लगायतका यी माध्यमहरू सामाजिक सञ्जालबाट यसरी गरेका छन्।
7: सरकारले पनि राम्रो काम त गर्न खोजेका छ, सरकारले पनि सुशासनका कामहरू गर्न खोजेका छ, अलिकति सिम्टम त देखाएको छ, तर यसको लय प्रक्रिया चाहिँ मिलिरहेको छैन।
8: सिम्टम्स के हो, के सिम्टम्स छ भन्नुहोस् त, तपाईँले मलाई भनिदिनुहोस् त के सिम्टम्स
7: होइन, सरकारले भ्रष्टाचारीहरूलाई एकपछि अर्को चाहिँ पक्राउ गरिरहेको छ, होइन तथ्य प्रमाणहरू ल्याउँदैछ, बिचौलियाहरू चाहिँ यतिखेर चाहिँ
8: तपाईँलाई नै म भन्छु, यसभन्दा अगाडिको सरकारले भ्रष्टाचारीहरू केही गरेका थिएन,
7: भ्रष्टाचारीहरूलाई हिजोको सरकारले जोगाएको थियो, आफ्नो वरपरकाहरूलाई त कारवाही नै गर्दैन थियो,
8: गलत कुरा तपाईँले गर्नुभयो, होइन
7: थाहा छ नि त हामीलाई, कतिपय अब किन नाम लिनु बिहानै होइन, धेरै व्यक्तिगतका नामहरू जोडेका थिए, होइन
8: अहिलेसम्म पनि जेलमा छन् मान्छेहरू, जेलमा छन्, हिजो
7: एकजना टोपबहादुरजीलाई जेलमा देखाएर चाहिँ सबैलाई उन्मुक्ति नदिनुहोस् न देवेन्द्रजी, धेरै मान्छेहरू छन् नि नाम जोडिएकाहरू त,
8: दर्जनौ मान्छेहरू छन्, कहाँ एउटा चाहिँ अब एकजना देखाउने, दर्जनौ मान्छे तिनीहरूको प्रक्रिया भइरहेको छ, कारवाही भइरहेको छ, होइन त्यसले गर्दाखेरि खालि के भन्दाखेरि हामीले स्टन्टबाजी चाहिँ गरेनौँ क्या, स्टन्टबाजी चाहिँ गरेनौँ, त्यसले गर्दाखेरि अहिले पनि हिजो पनि भइरहेका थिए र तिनै कामहरू त्यस्तै कामहरू अहिले पनि गरेको न हो, ठुलो काम त केही गरेको छैन नि, के गरेको छ र
7: तर अहिलेको अवस्थामा
8: सेटिङमा,
7: तर हेर्नुहोस् त एउटै व्यक्तिका नाममा पनि 22-25 अर्ब बिगो होइन, अहिले त आइरहेको छ नि त भगाबक कामहरू, होइन सेयर मार्केट कस्तो ध्वस्त पारिएको थियो, कुनै अर्थमन्त्री हुँदाखेरि मार्केट वाट त बढ्ने कारण त जम्मै चाहिँ करप्टेड मान्छेहरूको हालिमुहाली रहेछ, हेर्नुहोस् त बजारमा, होइन
8: त्यसको हेर्नुहोस् पुष्टि हुने बाँकी छ, होइन त्यो कुराहरू हेर्दै जानुपर्छ हामीले,
7: तपाईँकै पार्टीका उपाध्यक्ष पक्राउ पर्नु भएको छ, विष्णु पौडेल चाहिँ अहिले हिरासतमा हुनुहुन्छ, होइन
8: यो यसो पक्राउ त पक्राउको कुराहरू भनेको त त्यो पुष्टि भइसकेपछि मात्रै त्यसलाई भन्न सकिन्छ, त्यसैलाई ठुलै कुरो समात्यौँ भन्ने खालको कुराहरू पनि होइन, त्यसले उहाँ यदि कमजोरी रहेछ, उहाँ दोषी हुँदोरहेछ भने त हामीले त टोपबहादुर रायमाझी जस्ता मान्छेहरू, खाँड जस्ता मान्छेहरूलाई पनि त के अरे जेल हाल्यो नि त, हाल्न त गृहमन्त्री भइसकेका मान्छेहरू, उप प्रधानमन्त्री भइसकेका मान्छेहरूलाई जेल त हालेको हो नि, त्यो के यो अहिले र यो बालनको सरकार छ त्यति बेला थिएन नि त, त्यसले गर्दाखेरि यस्तो खालको विषयलाई एउटा चाहिँ लो के न गरे भन्नु पनि छैन, त्यसमा हाम्रो सहयोग छ, हामीले सहयोग गर्छौँ, त्यसमा केही छैन, गर्नुहोस् न उहाँहरूले काम, तर यस्तो खालको चाहिँ अब स्टन्टबाजी गरेर काम छैन क्या, यो ढङ्गले जाँदाखेरि एउटा विद्रोह विग्रह मात्रै हुन्छ देशमा,
7: होइन सरकार स्टन्टबाजीमा छ, सरकार चाहिँ नियम अनुसार काम गरिरहेको छैन, सरकार सुशासन केन्द्रित छैन,
8: छैन एकदमै स्टन्ट गरिरहेको छ,
7: सरकारले त भन्दैछ भ्रष्टाचारीहरूलाई एक एकलाई पनि हामी छोड्दैनौँ,
8: अब
7: भ्रष्टाचारहरू कारवाही आउँछ,
8: यसो अब गृहमन्त्री कालो चस्मा लगाएर त्यो विभिन्न ठाउँहरूमा के मतलब छ त्यसको? त्यसमा यदि यदि केही समस्या छ, कमजोरी छ भनेदेखि त त्यहाँ चाहिँ आफ्नो संयन्त्र प्रयोग गरेर त्यस कुरालाई चाहिँ नियन्त्रण गर्न सकिहाल्छ नि, के अर्थ छ भन्नुहोस् न त्यस्ताको?
7: तर अब आज चाहिँ गृहमन्त्रीले चाहिँ जुन किसिमले चाहिँ आफ्नो क्रियाकलापहरू अगाडि बढाइरहेका छन् उनीमाथि पनि धेरै प्रश्नहरू थिए, प्रतिवेदन अझै पनि सार्वजनिक हुन सकेका छैन, होइन? अब आफू सबै राम्रा अरू चाहिँ एकदम खराब भन्ने खालको जुन अब नेपाल कि नेपाली राजनीतिको एउटा प्रवृत्ति नै छ, यो हिजोदेखिको रोग नै छ, होइन? अब आफू चाहिँ सफा हुनुपर्छ, आफू सबै दुधली धोका सरकारमा सत्तामा गइसकेपछि अनि अरूलाई चाहिँ यसो हेर्दाखेरि चाहिँ ऊ चाहिँ खराब, तर यसलाई चाहिँ हामीले कहिले चाहिँ यो विषयलाई कहिले चाहिँ निमट्यान्न पार्न सक्छौ? हाम्रा संयन्त्रहरू चाहिँ कहिले बलिया हुन सक्छन्? आज संयन्त्रहरूलाई नै लगेर धाकधम्की दिएर चाहिँ कोठामै होइन होलेर चाहिँ थर्काएर चाहिँ त्यस्ता खालका क्रियाकलाप भइरहेका विषय पनि बाहिरिएका छन्, होइन? हामीले हाम्रा संयन्त्रहरूलाई स्वायत्त किन बनाउन सकेनौ? देवेन्द्रजी,
8: दुःख लाग्दो कुरा के हो भने यहाँले ठिकै भन्नुभयो कि संयन्त्रहरू चुस्त दुरुस्त बलियो बनाउन नसक्नुका कारणहरू धेरै छन्, होइन? त्यसमा देशको भूराजनीतिक अवस्था पनि छ, होइन? र थुप्रै कुराहरू, अर्को देशले हाम्रो देशमा चाहिँ इन्ट्रेस्ट राखेर गतिविधिहरू गर्ने पनि कुराहरू छन्, देशभित्रका कुराहरू मात्रै छैन, देश बाहिरका कुराहरू पनि छन्। देशभित्र पनि यस्ता शक्तिहरू उदाए कि जुन शक्तिले चाहिँ यो देश चलाउनै सक्दैनन् क्या, त्यस्तो स्थिति हो। हिजो जे जस्तो भए पनि कमी कमजोरी गरे होला, धेरै ठिक छ, कमी कमजोरी धेरै भने कामै केही नभएको,
7: काम चाहिँ भएको छ, काम केही नभए भन्ने होइन, काम भएको छ, विकास भएको छ, काम भएको छ,
8: राज्य निर्माण गरेर आइसकेपछि पुराना दलहरू कमजोर बनाइएको छ, होइन? भनेपछि पुराना दलहरूलाई कमजोर बनाएर अब नयाँ दल आयो, नयाँ दल ठिक छ, नयाँ दल आयो भने राम्रो काम गरोस् भन्ने चाहना हो। त्यसले गर्दाखेरि यहाँका संयन्त्रहरूलाई दह्रो बनाउने काममा यो अहिलेको सरकार लाग्दै लागेको छैन, यसलाई भत्ताभुङ्ग पार्ने कामहरूमा लागेको छ। र यहाँ चाहिँ अस्ति तपाईँहरूले पनि सुन्नुभयो, मिडियामा पनि आयो, अब अख्तियारलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर चाहिँ अब केयरकार गर्ने भनेपछि कहाँसम्मको यो चाहिँ यो अराजक खालको चाहिँ सरकार हो त भने? अख्तियारले त प्रधानमन्त्रीसम्मलाई पनि
7: होइन, अब अख्तियारलाई त होइन सबै मुद्दा तामेलीमा राख्ने रोग लागेको थियो, होइन? त्यसको ट्रिटमेन्ट गरे भन्नुभएको प्रधानमन्त्री
8: होइन, अख्तियारले काम गरिराखेकै थियो नि, नगर्नु तामेलीमा उनीहरूले उनीहरूको इन्ट्रेस्ट अनुसारका कतिपय मुद्दाहरू चाहिँ सायद अगाडि बढेको थिएन होला, हुनसक्छ उनीहरूको इन्ट्रेस्ट अनुसारका।
7: अनि के छ अहिले देवेन्द्र दाहालजी, अब एमालेको अवस्था पनि के छ, नाजुकै छ होइन यति बेला?
8: एमाले त एकदम सुदृढ भएर आउँदैछ, एमाले अहिले अब
7: कसको नेतृत्वमा, विद्यादेवी भण्डारीको नेतृत्वमा?
8: होइन होइन, आफ्नो आन्तरिक मूल्याङ्कन गर्ने, समीक्षा गर्ने, समीक्षाको रिपोर्ट तयार पार्ने, देशभरि सातवटा ठाउँ, दस केन्द्रमा तीन चारवटा भेला र देशभरि सातवटा भेलाहरू गरिसक्यो, अरू पार्टीभन्दा धेरै अगाडि फरवार्ड ढङ्गले अगाडि बढिरहेको छन्। यस्तो काम कुनै पार्टीले गरेका छन् त अहिलेसम्म गरेका छैन नि।
7: अब एमाले कसको नेतृत्वमा सुदृढ भएर आउँदैछ भन्या क्या, जनताले त्यो चाहेका छन् यतिखेर,
8: होइन? नेकपा एमालेको नेतृत्व अहिले केपी शर्मा ओलीले गरिराख्नु भएको छ,
7: अहिले चाहिँ
8: यो नेतृत्व परिवर्तन हुँदैन, तपाईँको मिडिया मार्फत म स्पष्ट भन्छु, होइन? अब अहिले समीक्षा हुन्छ र समीक्षा भनेको पुनर्गठन भनेको चाहिँ केपी शर्मा ओलीलाई हटाउने अनि त्यस पछाडि उपाध्यक्षहरू मध्ये अथवा पदाधिकारी मध्ये कसैलाई चाहिँ ठबक्क राख्ने, अनि त्यही हो पुनर्गठन भन्ने परिभाषा होइन यो कुरा। के त भन्दाखेरि तल ग्रासरुटदेखि अहिले हामी त ओडादेखि समीक्षा गर्दै आएका छौँ, कुनै पनि पार्टीले गरेका छैन त्यस्तो। नेकपा एमाले ओडादेखि ओडा पालिका त्यस पछाडि क्षेत्र जिल्ला प्रदेश हुँदै केन्द्रसम्म चाहिँ अहिले गरेका छ। अहिले अब त्यो समीक्षाका सबै कुराहरू आइसकेका छन्। अब अहिले त्यो समीक्षा कार्यदलका संयोजक रामबहादुर थापा बादल र महासचिव शङ्कर पोखरेल दुईजनाले त्यसको प्रतिवेदन तयार पार्ने जिम्मेवारी प्राप्त गर्नुभएको छ। त्यो प्रतिवेदन आइसकेपछि अब केपी शर्मा ओलीको नेतृत्वमा यो पार्टी अझै अगाडि व्यवस्थित ढङ्गले अगाडि बढ्छ।
7: अब केपी शर्मा ओलीलाई फेरि नेतृत्वमा स्वीकार छन् त नेता कार्यकर्ताहरूले, व्यापक निराशा छ नि त, होइन? आलोचना पनि त्यत्तिकै छ पार्टीभित्र।
8: कसले को निराशा छ? खोइ म त निराशा छैन, म त त्यस्तो छैन।
7: तपाईँको एकजना हुनुहुन्न त अनि तपाईँ तपाईँभन्दा बाहेक अरू पनि छन् ती कार्यकर्ताहरू हिमालयमा।
8: केपी शर्मा ओलीबाट अवसर खोजेका थिए पाएनन् भनेदेखि त्यही केही मान्छेहरू कराइराखेका होलान्,
7: कराइराखेका मात्र होइन पदाधिकारीहरूको टिमै कराएको छ नि त। उपाध्यक्ष त पक्राउ परिसक्नुभयो होइन।
8: तपाईँहरूलाई एउटा कुरा के म भनौँ भने नि के निर्णय भयो सचिवालयबाट के निर्णय भयो पदाधिकारी सबै कराएको पला के अरे सचिवालय त्यसो भए त निर्णय हुनुपर्थ्यो नि उहाँलाई हटाउने अथवा ल यसो गर्ने केही निर्णय त हुनुपर्थ्यो नि। निर्णय भयो त निर्णय त केही पनि भएन।
7: हल्ला
8: नेकपा एमाले भनेको लोकतान्त्रिक प्रजातान्त्रिक सबैभन्दा बढी कार्यकर्तालाई बोल्न दिने आफ्ना कुरा राख्न दिने पार्टीको कारणले गर्दाखेरि तपाईँहरूले त्यो सुन्नुहुन्छ। अरू पार्टी भनेको नेपाली कङ्ग्रेसको तपाईँहरू देखि नै राख्नु भएको छ। अब यो अहिले यो राजसभाको त केही आएको छैन यिनीहरूले अलिअलि एउटा नाटक साटक गरेर एउटा समिति
7: कस्तो नाटक हुन्छ प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन सुसम्पन्न भएको छ नयाँ नेतृत्व आएको छ रवि लामिछाने बोलियो शक्तिशाली भएर उदाउनु भएको छ यतिखेर
8: होइन अब 40% 50% भन्दा बढी मान्छेहरू मनोनित गर्ने गरी कमिटी बनाएर उहाँहरू चाहिँ एउटा एउटा नाटक जस्तो गरे यो यो खालको कुनै लोकतान्त्रिक गतिविधि नै छैन क्या त्यहाँ। ठिकै छ उहाँहरूको कुराहरू त्यो सबै सबै नियुक्ति गरेर बनाए पनि केही छैन महाधिवेशन भन्ने तर अब फलाना फलाना केन्द्रीय कमिटी भयो भनेर भन्दा पनि केही फरक परेको छैन हामीलाई त। तर पनि एउटा मान्छे देख्दाखेरि दुनियाँले देख्दाखेरि पनि कस्तो महाधिवेशन हो भन्दाखेरि के अरे अध्यक्षले सभापतिले कति प्रतिशत हो पनि यो प्रतिशत मैले हेरेको छैन यो मलाई लाग्छ
7: होइन। अब सुरुवातीमा त राम्रै भयो पछि यो लम्बिँदै जाँदाखेरि 1200 जनाले मात्रै पदाधिकारले मतदान गरे त क्लियरै छ नि 4000 मा 1200 जना।
8: त्यही त भने अब यसले गर्दाखेरि ठिकै छ। अब हामी एउटा लोकतान्त्रिक विधिबाट अगाडि बढिरहेका छौँ कार्यकर्ताहरूले जनताहरूले नेताहरूले बोल्न पाउँछन् र बोलेको सन्दर्भमा तपाईँहरूको मिडियाले पनि काम पाउनु भएको छ र फलानले यसो भनौ उसो भनौ भन्ने गर्नु पर्यो नि त। अब जस्तो मिडियाले त अब भन्नु पर्यो यो विषय त यसो हुँदाखेरि यस कारणले गर्दा नेकपा एमाले सुदृढ हुन्छ अब बलियो बलियो हुन्छ फेरि पनि हामी जनताको अभिमत लिन सफल हुन्छौँ।
7: हस् यहाँको महत्वपूर्ण समयको लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। देवेन्द्र दाहालजी नमस्कार।
8: हस् नमस्कार।
7: आउँदो नेकपा एमालेका नेता पूर्व मन्त्री देवेन्द्र दाहाल आज नै श्रोता नेपाली बहसमा छोटो विश्राम छ विश्रामपछि पुनः उपस्थित हुनेछौँ।

0: किन बोलाको मलाई?
1: हे ना, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन अरे, कतै छैन अलि विश्वासिलो ज्योतिष?
0: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
2: हाम्रा विशेषताहरू:
3: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
2: ग्रह दशा र कुलदेवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्ना सुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
3: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
2: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
2: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
3: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ फार्म, मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846154123 र 9806161052।
4: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
5: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
4: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
5: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
6: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको चल्लाहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
5: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
6: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847069866। पर्वत जाने गेट, सहारा एग्रोभेट।
7: रेडियो आदि खुला 105.4।
8: हर विषय में सारो बहस, नेपाली बहस, यस नेपाली बहस का साथ में प्रीति तैयारी चौचौ ग्लोबल आईडी बैंक सब का लगी बैंक
9: पीस होम इंटरनेट।
10: यतिखेर हाम्रो बेसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद, कानूनका जानकार, अधिवक्ता यज्ञबडी नेउपाले हुनुहुन्छ। नेउपानेजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
11: धन्यवाद सन्जी, नमस्कार।
10: मानेज्यू, अब मीडियालाई तर्साउने लाइनमा पुग्नुभयो होइन, संसार गिरा अगाडि चाहिँ गाडी राख्ने, तपाईँका कार्यकर्ताहरूलाई परिचालन गरेर गाडी राखेर क्रेनले उठाउनु पर्ने भयो होइन मीडियाले?
11: राष्ट्रिय स्वतन्त्र पार्टी र अहिलेको सरकार प्रेस स्वतन्त्रताको पक्षमा छ,
10: त्यो त देखिहाल्यो नि हिजै,
11: र प्रेसलाई कुनै पनि बहानामा बन्देज लगाउनु हुँदैन भन्ने पक्षमा रहन्छ, र त्यो गाडी ल्याएर प्रेसको अगाडि, नेताको अगाडि, सांसदको अगाडिका घरहरूमा राख्ने जुन काम भएको छ त्यसमा निर्ममतापूर्वक कारवाही र त्यस अनुसन्धानमा राज्य अगाडि बढ्नुपर्छ भन्ने मेरो बुझाइ हो र पार्टीको बुझाइ पनि यही हो। राष्ट्र स्वतन्त्र पार्टी प्रेस स्वतन्त्रताको विपक्षमा कहिल्यै पनि उभिन सक्दैन, किन प्रेस स्वतन्त्रता नै यो देशको मेरुदण्ड हो।
10: होइन अब यो दिमाग कहाँबाट आएछ भने क्या यो कसको निर्देशनमा गरेछन् यस्तो काम? एउटा त तपाईँकै पार्टीको नेता भनेर चाहिँ खुलिसकेका छ, कान्तिपुरका अगाडि गाडी राख्ने व्यक्ति त तत्कालीन महामन्त्रीले नै मनोनित गरेका व्यक्ति रहेछन् नि त, होइन जयसवाल?
11: कुनै पनि अपराधमा संलग्न भएको व्यक्तिको लिङ्ग, जात, धर्म, वर्ण, राजनीतिक दल, आस्था यी आदि कुराले ढाकछोप कसैले गरियो र त्यतातर्फ अर्थ लगाएर त्यसलाई राजनीतिकरण गर्न थालियो भने समस्याको चुरोमा पुग्ने होइन, समस्या अझै बढ्दै जान्छ। हेर्नुहोस्, कुनै राजनीतिक दलमा को सदस्य भएका व्यक्तिले रेप गर्ला, त्यो फलाना दलले रेप गर्यो भने कुनै पनि राजनीतिक दलमा लागेका मान्छेले हत्या गर्ला, त्यो चाहिँ फलाना दलले गर्यो भन्ने, यो यसरी हामीले फेरि अपभ्रंश फैलाउनु चर्चा गर्नु हुँदैन। राष्ट्रिय स्वतन्त्र पार्टीको त सदस्यता लिन अनलाइनमा फारम भर्दाखेरि अहिले जोसुकैले पनि लिन सक्छ, त्यसैले त्यसरी व्याख्या गर्ने भन्दा पनि संचार गृहमाथि, नागरिकका घरमाथि, नेताका घरका अगाडि त्यो किसिमको जुन किसिमको ताण्डव नृत्य प्रस्तुत गरियो, त्यो के योजनामा गरियो, किन गरियो, त्यसको कुरामा सरकारले गहिरो गरी अध्ययन शुरू गरिसकेको छ र त्यसमा संलग्न जोसुकै व्यक्ति ठूलो होस्, सानो होस्, अल्गो होस्, होचो होस्, राजसभामा लागेको होस्, नलागेको होस्, अरू दलमा लागेको होस्, समान व्यवहार गरेर त्यसलाई कार्यवाहीको दायरामा ल्याउँछ र नागरिकका अगाडि के देखाउँछ भन्दाखेरि यो अपराधमा संलग्न व्यक्ति यो रहेछ भनेर सार्वजनिक गर्छ।
10: के कारणले चाहिँ यी गाडीहरू राखिएका रहेछन् भन्ने खालको के प्रारम्भिक छ तपाईँहरूलाई जानकारी?
11: अहिलेसम्म त्यो जानकारी प्राप्त भएको छैन,
10: सांकेतिक विरोध होइन, राम हुँदा के हुन्छ भनेर चाहिँ तिमीहरूलाई देखाउँछौ भनेर चाहिँ मिडिया हाउस अगाडि राखिदिने होइन, अनि यता ठमेल लगायतका चाहिँ न्यू रोडतिर चाहिँ जबरजस्ती चाहिँ ट्राफिक जाम गराइदिने खालका तत्त्वहरू पनि त त्यहाँ लागेका छन् रे नि त।
11: सुन्नुहोस्, कुन कुन तत्व लागो अनुसन्धानको विषय होला, जुनसुकै तत्व लागे पनि त्यो लोकतन्त्रको पक्षमा छैन, त्यो विधिको शासनको पक्षमा होइन, त्यसले देशलाई दिन खोजेको सन्देश पोजिटिभ होइन, त्यसैले जुनसुकै पर औरा तपकामा बसेको किन नहोस्, त्यो किसिमको हरकत गर्ने व्यक्तिलाई यो राज्यमा दण्डित गर्नुपर्छ भन्ने कुरा राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त हो, विचार हो, दृष्टिकोण हो र सार्वजनिक रूपमा अपील पनि गरिसकेको छ र पार्टीले सरकारलाई निर्देशन पनि दिइसकेको छ र सरकारले त्यो विषयमा अनुसन्धान गर्नु भनेर सम्बन्धित प्रहरीलाई त्यो विषयमा प्रवेश पनि गराइसकेको छ।
10: अब अहिलेको अवस्थामा चाहिँ यो भइरहेको के छ भने सरकार सत्ता सञ्चालनमा चाहिँ कहीँ न कहीँ कतै न कतै केही समस्याहरू किन सिर्जना भइरहेका छन्? अस्ति म सुकुम्बासी बस्तीमा देख्दै थिएँ, एउटा व्यक्ति गएर म त प्रधानमन्त्रीको कार्यालयबाट आएको भन्दै त्यहाँ प्रहरीहरूलाई परिचालन गर्दै गरेको र मीडियाकर्मीसँग घम्साघम्सी भएको स्थिति थियो। जो पनि म प्रधानमन्त्रीको मान्छे, जो पनि म प्रधानमन्त्री कार्यालयको मान्छे, म राष्ट्रिय स्वतन्त्र पार्टीको मान्छे, यो अराजकता कहिलेसम्म के भनेदी?
11: यसबाट हामीले के बुझ्नुपर्छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले 100 दिन व्यतीत गर्यो, यो 5 वर्षका लागि प्राप्त म्यान्डेटलाई 100 दिन र 105 दिन भित्र भएका जुन 5-7 दिन भित्र भएका क्रियाकलाप छन् यसलाई गहिरो गरी हामीले समीक्षा गर्दैछौ। यसमा चाहिँ अराजक तत्वहरू अनि विभिन्न बाहनामा घुसपेट गर्नेहरू, विभिन्न बाहनामा यो सरकारलाई फेल गराउँछु भन्ने तत्वहरू र त्यससँग सम्बन्धित तत्वहरूले विभिन्न रूप र वर्ण धारण गरेर नेपालको राजनीतिमा खेल्ने क्रम शुरू भएको भन्ने महसुस हुन्छ मलाई। यसप्रति राष्ट्रिय स्वतन्त्र पार्टी र वर्तमान सरकार सचेत रहनुपर्छ र रहन्छ भन्ने मलाई विश्वास छ। हिजो मात्रै मैले प्रधानमन्त्रीका सल्लाहकारजीहरू समक्ष पनि यस्ता किसिमका गतिविधिहरूलाई गहिरो गरी विश्लेषण गर्न, नियाल्न र निस्तेज गर्नका लागि हामीले छलफल पनि अगाडि बढाएका छौं। त्यसैले यस्ता किसिमका चाहिँ क्रियाकलापहरूमा संलग्न भएर धमिलो पानीमा माछा मार्न खोज्ने तत्वहरू केही दिनमा नै नाङ्गेजार हुन्छन् भन्ने कुरामा म पूर्ण विश्वस्त छु।
10: झण्डै अस्ति प्रधानमन्त्रीले उद्योग मन्त्रीलाई पक्राउ गर्न आइजीपीलाई फोनै गरेर पक्राउ नै गराइसक्नु भएको रहेछ नि त, होइन अस्ति राति?
11: ती संचार माध्यममा कतिपय पुष्टि भएका या पुष्टि नभएका समाचारहरू एकातर्फ छँदैछन्,
10: होइन नेपाल खबरमा व्यापक रूपमा त्यो समाचार त पुष्टिसहित आइसकेका छ, कारवाही गर्नुहोस् न त्यो सबै गलत भयो भाइ।
11: तर त्यो कुरालाई तपाईँ मार्फत म आम नेपाली नागरिकलाई के भन्छु भने मन्त्री होस् कि सांसद होस्,
10: प्रोटोकल होला नि त्यसको विधि पद्धति होला नि त
11: ठूलो पदमा बसेको होस् कि सानो पदमा बसेको होस् विधि सम्बत तरिकाले उसले गैर कानूनी कार्य गरेको रहेछ भने विधिमा टेकेर कारवाही हुन्छ त्यसका लागि राजसभाको होस् कि नहोस् कि ठूलो पदको होस् कि सानो पदको होस् कि मन्त्री होस् कि पिउन होस् कि हाकिम होस् कि कारिन्दा होस् हेर्नुहोस् पद प्रतिष्ठा औदा दलका हिसाबले कसैलाई विभेदकारी नीति हुँदैन कानून मोमोजिम गलत गर्ने मान्छेलाई दण्डित हुन्छ हुन्छ यो देशमा
10: तर अहिलेको अवस्थामा यसको चाहिँ प्रक्रिया पद्धति त मिल्नु पर्ला नि त होइन यदि त्यो आएको समाचार पुष्टि हो भने त यसले त कतातर्फ लैजान खोज्दैछ हो देशलाई भन्ने खालका प्रश्नहरू त उठे नि त होइन
11: सुन्नुहोस् न आएको समाचार सही हो गलत हो त्यो समयले जनाउँदै जान्छ तर यदि तपाईँले भनेकै शब्द सापट्टि लिने हो भने पनि त प्रहरीले अनुसन्धान गर्नु भन्न त त्यो जुनसुकै व्यक्तिलाई पनि
10: पक्राउ गर्नु भनेर प्रहरी नै खटाएको विषय आयो निवास
11: यदि गलत गरेको रहेछ त्रुटिपूर्ण रहेछ भने अनुसन्धान गर्ने अभियोजन गर्ने त चाहिँ निकाय त नेपाल सरकारमा रहेको प्रहरी नै हो त प्रहरीलाई प्रयोग गर्नु भनेको फेरि गैर कानूनी हुन्छ र भने अरू अरू निकायले प्रयोग गर्यो भने पो गलत हुन्छ तपाईँले अनुसन्धान गर्नुहोस् गलत रहेछ भने पक्राउ गर्नुहोस् सही रहेछ भने छोड्नुहोस् भनेर यदि प्रधानमन्त्रीले कोही व्यक्ति कसैका हकमा निर्देशन दिएको रहेछ अरे एकछिनका लागि मानौ त्यसलाई गलत मान्ने होइन यसो छ संचार माध्यममा आएका चिजहरूको पुष्टि समयले गर्दै लान्छ मैले जम्मा कति भनेको भने त्यो कुराको सत्यता कति हो भन्ने कुरा पनि दोस्रो पाटो हो
10: तपाईँ त्यसमा सशंकितै हुनुहुन्छ होइन सक्छ भन्ने कुरामा
11: होइन त्यो प्रहरीले त्यो विषयलाई पनि अनुसन्धान गरिरहेको हुन्छ अहिले नेपाल सरकारले नेपाल प्रहरीलाई कुनै पनि व्यक्तिको सन्दर्भमा राजनीतिक कुनै पनि दलमा रहेको सरकारमा रहेको सत्तामा रहेको राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी या जुनसुकै दलमा भएको व्यक्तिका लागि पनि तिमी अनुसन्धान गर्न स्वतन्त्र छौ तिमीलाई कसैको डर धाक धम्की प्रलोभन प्रभाव दबाव छैन त्यसैले हरेकका लागि अनुसन्धान गर्न सक्छौ भनेर सरकारले प्रधानमन्त्रीले निर्देशन दिएको कुरालाई पोजिटिभली हेर्ने कि नेगेटिभली हेर्ने हिजोका दिनमा त के हुन्थे मेरा मन्त्रीले केही गरेको छ अरे त्यतापट्टि आँखा झिम्के हेर्लास् भनेर नेपाल प्रहरीलाई नि भन्ने गरेको चलन थियो नि मैले यसको अर्थ के भनिरहेको छु उद्योग मन्त्रीको गलत छैन समयले बताउँछ सही रहेछ भने उद्योग मन्त्रीमाथि कारवाहीको डण्डा अगाडि बढ्दैन गलतै रहेछ भने त उद्योग मन्त्री भए भन्दैमा राजसभाको तर्फबाट प्रतिनिधित्व गरे भन्दैमा सरकार र सत्ता शक्तिमा छु भन्दैमा फेरि उन्मुक्ति प्राप्त गर्ने पनि त होइन होला नि त्यसैले हामीले के चाहिँ नागरिक स्तरमा बुझाउनु पर्छ भने राष्ट्रिय स्वतन्त्र पार्टी निर्ममतापूर्वक यो किसिमका कुनै गैर कानूनी कार्य भयो भने सजाय गर्न गराउन तयार छ
10: तर अहिले चाहिँ तपाईँहरूको विधानमा एउटा नयाँ के अरे विषय चाहिँ प्रवेश गर्यो होइन प्रधानमन्त्रीलाई कतै नथिलाउन खोजे हो कि भन्ने विषय पनि आयो संसद दलको नेतालाई पार्टीले वा पार्टी सभापतिले फिर्ता बोलाउन सक्ने प्रोभिजन राखियो त्यस पछाडि दुई पक्ष बीच चाहिँ मतभेद अलिकति बढेको भन्ने चर्चा छ हो
11: मतभेद पनि बढ्या छैन नथी पनि लगाएको होइन हेर्नुहोस् राम्रा अक्षरले लेखेर मात्रै थितिमा देश चल्ने भयो हेर्नुहोस् कति राम्रा अक्षरले कि
10: अहिले किन त्यसो भएका सबै प्रधानमन्त्रीलाई अर्थात् संसद दलको नेतालाई फिर्ता बोलाउने प्रोभिजन राख्न
11: पहिलो कुरो के हुन्छ भने हाम्रो नेपाली समाजमा नेपाली राजनीतिमा नेपालको पत्रकारिता जगतमा नेपालका बौद्धिकता जगतमा अपभ्रंश हुने किसिमका प्रचार गर्नका लागि एउटा तत्व यति फास्ट छ हेर्नुहोस् त्यसको त्यो चीजले गर्दाखेरि नै यो नेपाल अस्थिरतामा जान्छ प्रधानमन्त्रीलाई यो विषयमा टेन्सन छैन सभापतिलाई टेन्सन छैन राज्यसभाका संसदलाई टेन्सन छैन नेतालाई छैन विवेक प्रयोग गरेर बनाइएको व्यवस्था छ सबैले निर्णय गरेको छ पार्टीभित्र आन्तरिक रूपमा एक इन्ची तलमाथि छैन अनि अरूलाई टाउको दुख्छ यो विषय सुन्नुहोस् म बताउँछु 79 सालमा बनेको राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नियमावलीमा पनि पार्टी संसदीय दलको नेता चयन गर्ने पद्धति अरू राजनीतिक दलभन्दा फरक भएर पार्टीका सदस्यहरूले निर्णय गर्ने भन्ने थियो यही व्यवस्थालाई निरन्तर रूपमा अहिलेको संसदीय दलको व्यवस्थामा पनि आएको छ. संसदीय दलको व्यवस्था र पार्टी विधान त एक अर्कामा फरक हुन सक्दैन. त्यसैले अरू नै दलको जस्तो हामीले पनि बनाइदिनु पर्ने हो अनि लोकतान्त्रिक हुन्छ भन्ने व्याख्या गर्ने हो नि त. मैले भन्नु केही पनि छैन. होइन भने परिवर्तनको भाग र आजको वैकल्पिक राजनीति जेटलाई संस्थागत रूपमा नेपालको राजनीतिको मूलधारमा आएको पार्टीले फरक तरिकाले यो देशलाई अगाडि बढाउँछु, फरक तरिकाले प्रधानमन्त्रीलाई अगाडि राख्छु र यो देशको भाग्य भविष्य परिवर्तन गर्छु भन्छ भने टाउको ककललाई किन किन दुख्छ मलाई थाहा छैन.
12: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई त उकुस मुकुस छ क्या. सरकारको काम हेरेर उहाँ यति आजित हुनुभएको छ अहिले, होइन? उहाँले अस्ति पनि भन्नुभयो, सुकुम्बासी म रोएको हेर्न चाहन्छु, म सक्दिनँ, नागरिक रोएको म हेर्न सक्दिन, तिमीहरूले गलत गर्दैछौ भनेर निर्देशनै दिनुभयो नि त, होइन? त्यहाँ चाहिँ
11: भेट्दाखेरि यदि यदि यो देश एउटा नागरिकको पनि, गरीबको पनि यो देश हो, धनीको पनि यो देश हो, असक्षमको पनि यो देश हो, सुकुम्बासीको पनि यो देश हो, राज्यका कारणले कोही व्यक्ति प्रताडित पनि हुनुहुँदैन, रुनु पनि हुँदैन भन्ने कुरा राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त हो. यदि पार्टी सभापति तपाईँले भने जस्तो किसिमको निर्देशन दिनुभयो भने पार्टी सभापति त्यस्तै निर्देशनका लागि त पार्टी सभापति बनाएको हो, त्यसकै लागि त हामीले अधिकार दिएको हो, त्यसकै लागि त हाम्रो साझा नेतृत्व तय गरेको हो, त्यसकै लागि त पार्टी सभापति हाम्रो चाहिँ संरक्षकको हैसियतमा हामीले राखेको हो. अनि सभापतिज्यूको निर्देशन पालना गर्नु राष्ट्रिय स्वतन्त्र पार्टीका प्रत्येक नागरिकको कर्तव्य हुनेछ हाम्रो. त्यसो भएकाले यसलाई हामी उकुस मुकुस तर्फ होइन, एउटा सभापतिको सही विचार, सही सिद्धान्त, सही दृष्टिकोण अनुसार देश अगाडि बढ्नुपर्छ भन्ने उहाँको बुझाइ र राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त हो भन्ने बुझ्नुपर्छ.
12: अब अहिलेको अवस्थामा करिब करिब बजेटको कार्यान्वयनतर्फ पनि जानुपर्ने स्थिति छ. रेमिट्यान्स राम्रै तरिकाले भित्रियो यो पछिल्लो 11 महिनामा भन्ने कुरा आएको छ, तर सरकारलाई यति ठूलो जिम्मेवारी छ. तपाईँले आफैले व्यक्तिगत हिसाबले पनि यसो हेर्दाखेरि कतै सरकार चाहिँ आफ्नो ट्र्याकभन्दा बाहिर अलिक बढी ओभर ट्र्याक, ओभर कन्फिडेन्स तर्फ चाहिँ गइरहेको त लाग्दैन? प्रधानमन्त्रीले भने जस्तो गन्तव्यमै गएर रोकिन्छ, ब्रेक लाउँछु भने जस्तो ढङ्गले सरकार बढेन.
11: दुईटा कुरा, राष्ट्रिय स्वतन्त्र पार्टीको चरित्र, राष्ट्रिय स्वतन्त्र पार्टीको व्यवहार, राष्ट्रिय स्वतन्त्र पार्टीका सिद्धान्तलाई कार्यान्वयन गर्ने पक्ष को हो भन्दा अहिलेको सरकार हो. सरकारलाई मनिटरिङ गर्ने संसद हो, सरकारलाई मनिटरिङ गर्ने पार्टी हो. हामी बीचमा 100 दिन हनीमुनको पिरियडमा सरकार रह्यो, त्यसपछि हामी महाधिवेशनको चक्करमा केही दिन रह्यौं. आजसम्म केही चाहँदा नचाहँदा केही तितामिठा कामहरू सरकारका तर्फबाट भए वा भएनन् त्यो चाहिँ आम नागरिक, संचार कर्म गर्ने साथीहरूले मूल्याङ्कन गर्ने कुरा हो. तर बिग्रिया केही पनि छैन. अब यो पार्टीले सही दिशा, सही गति, सही सिद्धान्त, सही विचार, सही दृष्टिकोण लिएर हिँड्ने कुरामा निसंकोच तपाईँहरू चाहिँ संचार माध्यमहरूले पनि प्रसारित गर्नुहोला. हामी हरेक सरकारका कदमलाई हामी आफै निहाल्छौं. जुन ठाउँमा सरकार चुक्न आँट्छ त्यो ठाउँमा यो चुक्न आँट्यो है भनेर हामी सरकारलाई दिशा निर्देश गर्छौं. जुन ठाउँमा सरकारले राम्रो गर्दै हुन्छ त्यसमा हामी सरकारका राम्रा कुरामा वाई वाई गर्छौं र सरकारलाई असफल हुनबाट कुनै छुट नदिकन सफलताको शिखरमा पुर्याएर नेपालको राजनीतिक इतिहासमा नयाँ नाम लेखाउने कुरामा हामी अगाडि बढ्छौं. त्यसमा कोही डराउनु पर्दैन, कोही आत्तिनु पर्दैन, कोही निराश हुनु पर्दैन. लोकतन्त्र राष्ट्रिय स्वतन्त्र पार्टीको मेरुदण्ड हो, गणतन्त्र राष्ट्रिय स्वतन्त्र पार्टीले संस्थागत गर्ने चिज हो. संघीयतालाई व्यवस्थित, सुदृढ र जनता सुहाउँदो बनाउने राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त हो जसलाई हामीले पास गरिसकेका छौं. प्रेस स्वतन्त्रता राष्ट्रिय स्वतन्त्र पार्टीको मेरुदण्ड हो. आफ्नो मेरुदण्डमा बसेर यो देशको भविष्य कोर्नतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि बढ्छ.
12: प्रेस स्वतन्त्रता हो, प्रेसलाई राष्ट्रिय स्वतन्त्र पार्टी माया गर्छ, तर चाहिँ अब सबै विज्ञापनहरू खोसेर सरकारी संचार माध्यमलाई मात्र दिने काम गर्छ, होइन? संचार माध्यमका अगाडि चाहिँ गाडी तेर्स्याउने काम गर्छ, सकेसम्म मुख बन्द गराउने काम गर्छ, सकेसम्म तर्साउने धम्काउने काम गर्छ. यही हो राष्ट्रिय स्वतन्त्र पार्टीको प्रेस स्वतन्त्रता. जाँदा जाँदै
11: राष्ट्रिय स्वतन्त्र पार्टीले कसैलाई तर्साउने, धम्काउने र प्रेस स्वतन्त्रता बोली बन्द गर्ने काम गर्दैन.
12: निजी संचार माध्यम कसरी पालिने, अब रेडियोहरू कसरी पालिने, टिभीहरू कसरी पालिने, सरकारी विज्ञापनहरू किन खोस्या भन्ने पनि त आवाज छ नि त, होइन?
11: विज्ञापन को विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी या सरकारको धारणा भन्ने बुझ्नु हुँदैन। कसरी चाहिँ मीडिया क्षेत्रलाई जगाउने, सक्षम बनाउने, योग्य बनाउने, स्थापित गर्ने भन्ने सन्दर्भमा सरकारका तर्फबाट, राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट अहोरात्र विचार विमर्श भइराखेका छन्। नेपालको प्रेस जगत बाँच्दा मात्रै लोकतन्त्र बाँच्छ भन्ने कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी पुग्या छ र संचारकर्मीहरूलाई बाँच्न सक्ने र यो देशमा संचार कर्म गर्ने व्यक्तिहरूका लागि अवसरको खोजीमा राष्ट्रिय स्वतन्त्र पार्टीले केही दिनमा नै नयाँ नीतिहरू लिएर आउँछ।
12: हस्, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यज्ञमणि न्यौपानेजी नमस्कार।
11: धन्यवाद ख्यामजी, नमस्कार।
12: उहाँ आउनुहुन्थ्यो राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद, अधिवक्ता, कानूनका जानकार यज्ञमणि न्यौपाने। आदरणीय श्रोता, छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछौं।
13: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो? दाँत पनि कता कता फर्किएका छन्। दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि। हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ। यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ। हाम्रा सेवाहरू: दाँत तथा मुखको परीक्षण, दाँतको एक्सरे, दाँत सफा गर्ने, दाँत टल्काउने, मुख गनाउने समस्याको उपचार, दाँत रंगको सिमेन्ट भर्ने, दाँतको जरेदेखिको उपचार, दाँत तथा मुख सम्बन्धी शल्यक्रिया, साधारण दाँत निकाल्ने, गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने, बुद्धि बंगरा माथि पलाएको गिजा काट्ने, गिजाको शल्यक्रिया, कृत्रिम दाँत राख्ने, दाँत रंगको वा मेटलको खुल लगाउने, बच्चाहरूको दाँतको विशेष उपचार र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने, साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ। वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्डलिङ्क इन्टरनेट भएको बिल्डिङमा। प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860408822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ।
7: रेडियो आदिखोला 105.4
14: आएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक। सजिलो
15: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
13: त्यति कुरा माने यति धेरै तनाव? भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
15: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडिमेड बेहुलाका दौरा सुरुवाल, रेडिमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
13: पोसाक बगैँचा, वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856303829।
16: आहा, कति राम्रो हो बालीनाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
17: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउली मल भएपछि त सुनमा सुगन्धै भयो नि।
16: मलाई नि रैथाने जातका बिउहरू र गडेउली मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
17: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
16: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशीय सहकारी संस्था, वालिङ 8 नयाँ बजार र पतञ्जलि यो पीठको आडैमा सम्पर्क नम्बर 0364146696।
7: रेडियो आदिखोला 105.4।
18: नेपालमा 125,000 राइट सेयरिङहरू छन् होइन, उहाँहरूको पात्र चाहिँ गणेश नेपाली हुनुहुन्थ्यो। धेरैले के छ भने एउटा सामान्य नागरिकले आत्मदाह गर्यो भन्ने विषयमा जुन बाहिर टिका टिप्पणी आइरहेको छ, त्योभन्दा पनि के छ भने लाखौं युवाहरू चाहिँ रोजगारीको अभावमा विदेशिएका छन् र नेपालमै पनि लाखौं युवाहरू चाहिँ रोजगारीको अभावमा चाहिँ विभिन्न व्यवसायहरू गरेका छन्। त्यो मध्येको एउटा पात्र चाहिँ गणेश नेपाली हो, जसले 10,00,000 तपाईँको प्रयोगकर्ताहरू छन् राइट सेयरिङमा, यसलाई चाहिँ उहाँहरूले चाहिँ जुन सेवा दिइरहनु भएको थियो होइन, त्यसको काठमाडौँ महानगरपालिकाको एउटा प्रहरी वित्त कर्मचारीसँग उहाँको चाहिँ भनाभन भइसकेपछि त्यस प्रस्ताव उहाँले त्यो एउटा निर्णय लिनुभयो। त्यो आफैमा डर लाग्दो र एउटा राज्य प्रतिदर्शीको एउटा प्रश्न पनि रहेको छ होइन। र तपाईँले कुरा गर्नुभयो सहमतिको कुराहरू गर्दाखेरि राज्यको विशेष गरी त्रिपक्षीय सहमति भएको त्यसमा, नेपाल सरकारको तर्फबाट काठमाडौँ महानगरपालिकाको जिल्ला प्रहरी विशेष गरी ईश्वरराज पौडेल र काठमाडौँ महानगरपालिकाको चाहिँ प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाई र विशेष गरी दोस्रो पक्षमा चाहिँ पीड़ित परिवार तथा बाटा समिति बीच एउटा त्रिपक्षीय चाहिँ सहमति भएको छ। त्यसमा चाहिँ 9 बुधे हामीले सहमति गरेका छौँ होइन, त्यसको सहमतिमा पनि 9 वटै बुधाहरू बाहिर पनि फ्रास भइसकेको छ। त्यसमध्ये म तपाईँलाई भन्न पनि गइरहेको छु
12: होइन, अब त्यो सठिक रूपमा मलाई भन्नुहोस् त सहमति चाहिँ अब जस्तो त्यो परिवारले चाहिँ तत्काल राहत पाउने होइन, उनीहरूको पुनर्स्थापना हुने भरण पोषण हुने खालको चाहिँ त्यो ग्यारेन्टी छ कि छैन, त्यो छोटोमा भन्नुहोस् न।
18: हामीलाई चाहिँ के गरिएको छ भने अब उहाँहरूले सबैभन्दा पहिला चाहिँ उसको चाहिँ उचित राहत उहाँको परिवारलाई होइन, अब छोरीलाई चाहिँ उच्च शिक्षासम्म चाहिँ काठमाडौँ महानगरपालिकाले चाहिँ पढाइदिने होइन, श्रीमतीलाई चाहिँ उहाँको चाहिँ योग्यताको आधारमा चाहिँ रोजगारी चाहिँ प्रदान गर्ने र घटनाको चाहिँ निष्पक्ष छानबिन गर्नको लागि चाहिँ नेपाल सरकारको चाहिँ पूर्व न्यायाधीशको चाहिँ संयोजकत्वमा एक एउटा स्वतन्त्र छानबिन समिति चाहिँ गठन गर्ने र त्यसको चाहिँ 1 हप्तामा चाहिँ त्यो समितिले चाहिँ रिपोर्ट बुझाउने भन्ने विषयमा चाहिँ।
19: अहिले हाम्रो गर्नेमा 7 बजेको छ।
20: त्यस समयको साथमा जितु सुनचादी पसल
21: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा उनाको लाइनमा
20: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
19: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: नमस्कार। बिहान 7 बजेको आदि खोला खबरमा प्रविधि कक्षबाट अशोकसँगै यहाँहरूलाई स्वागत छ। म आरती कुँवर। सैन्य जिल्लाको पहिला आवाज रेडियो आदि खोलाको समाचारमूलक प्रस्तुति आदि खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioadikhola.org लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आदि खोला खबरको साथमा हिमाल सुनचाँदी पसल, उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल, तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल, वालिङ बजार स्याङ्जा।
0: आदि खोला खबर सुरु गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। साउने सोमबार तथा एकादशीमा छानसाङदीमा महाआरती हुने। साङ्जामा धान उत्पादन हुने। कुल क्षेत्रफल मध्ये करिब 70% क्षेत्रफलमा रोपाई सम्पन्न। र नेपाली सेनाद्वारा नुवाकोटमा 20,000 लिटरको ट्याङ्क निर्माण। आदि खोला खबर अब विस्तारमा। साउने सोमबार तथा हरिशयन एकादशीका अवसरमा छाङसाङदी मन्दिरमा महाआरती हुने भएको छ। छायाक्षेत्र छाङसाङदी मन्दिर व्यवस्थापन समितिले भक्तजनहरूको चाहनालाई मध्यनजर गर्दै हरेक सोमबार साँझ र एकादशीको साँझमा मन्दिरमा महाआरती गर्ने भएको हो। महाआरतीमा भक्तजनहरू प्रत्यक्ष सहभागी भएर श्रवण गर्न सक्नुहुनेछ। मन्दिर व्यवस्थापन समितिका सहसचिव तथा आर्थिक व्यवस्थापन उपसमितिका संयोजक शुभकान्त पौडेलका अनुसार आफ्ना दिवंगत पितृहरूको नाममा जन्मदिन, विवाह उत्सव तथा अन्य विशेष अवसरमा पनि भक्तजनहरूले महाआरती गर्न सक्ने व्यवस्था गरिएको छ। भगवान शिव पार्वतीको कथासँग प्रत्यक्ष जोड़िएको छाङसाङदी मन्दिरको ऐतिहासिक महत्व समेत रहेको छ। मन्दिरको महिमाका विषयमा श्री सुस्थानी व्रत कथामा समेत उल्लेख गरिएको छ। कथामा उल्लेख गरिए अनुसार भगवान शिवले सतीदेवीको मृत शरीरलाई लिएर डुल्ने क्रममा यहाँ आइपुग्दा बाँकी सबै शेष पतन भएको, महादेवले त्रिशूल प्रहारबाट जल उत्पन्न गराई आफ्नो तीर्खा मेटाएको र सोही जल हालसम्म पनि छङछङ गर्दै पहाड़बाट झरेकाले यस स्थानको नाम नै छाङछाङदी रहेको किम्बदन्ती छ। साथै यहाँ गौमुखी धाराहरू, यज्ञशाला, शिवलिंग, सन्तोषी माता, राधाकृष्ण र गणेश मन्दिर निर्माण भएका छन् भने 108 पीपलका बोटहरूबाट साउन महिनाभरि जलधारा गरिन्छ। यहाँको प्राकृतिक स्वरूप हेर्दा गौथुनहरू, गणेशका मूर्ति, नाग, शिवका विभिन्न स्वरूप देख्न सकिन्छ। यहाँ विशेष गरी महाशिवरात्रि, वैशाखी संक्रान्ति, साउन संक्रान्ति, हरिशयनी एकादशी, साउनको सोमबार, तेज, श्रीकृष्ण अष्टमी, माघे संक्रान्ति, हरिबोधनी एकादशी, बाला चतुर्दशी, माता तीर्थांशी, प्रत्येक एकादशी, ग्रह नुहाउने मेला लगायत विभिन्न पर्वहरूमा विशेष मेला लाग्ने गर्छ। मन्दिर परिसरमा निर्माणाधीन 108 शिवलिंग र 108 गौमुख धारा निर्माणमा समेत सहयोग गर्न सकिने व्यवस्था गरिएको छ भने आजीवन सदस्य बन्न 7,500 शुल्क कायम गरिएको छ। साङ्जामा धान उत्पादन हुने। कुल क्षेत्रफल मध्ये करिब 70% क्षेत्रफलमा रोपाई सम्पन्न भएको छ। सोमबारसम्म जिल्लामा धान खेती हुने क्षेत्रफल 16,000 हेक्टर मध्ये 70% क्षेत्रफलमा रोपाई सम्पन्न भएको हो। 11 पालिका रहेको जिल्लामा फेनीखोला, आदिखोला, अर्जुन झोपारी र पुतली बजारमा 80% रोपाई सकिएको छ। जिल्लाका ती भेगहरूमा रोपाई छिटो शुरू गर्छन् भने यहाँको गल्याङ, चापाकोट बेल्टमा भने साउन अन्तिमसम्म पनि रोपाई गरिन्छ। यहाँ उन्नत जात मध्ये रामधान, सावित्री जस्ता धानहरू लगाइन्छ भने रैथाने, अनदी, काला नामक जातका धान पनि लगाइन्छ। विभिन्न हाइब्रिड जातका धानहरू बजारमा भित्रिए पनि स्याङ्जाका कृषकहरूले उन्नत जातको धान नै लगाउने गरेका छन्। हाइब्रिडमा छिटै रोग किराले आक्रमण गर्ने भएकाले कृषकहरू उन्नत जातका धानमा आकर्षित छन्। सावित्री, सुनौलो, सुगन्ध लगायतका उन्नत जातका धान नै स्याङ्जाका किसानले लगाउँदै आएका छन्। स्याङ्जाको आदिखोला किनार, कालीगण्डकी नदी किनार, जागदी खोला किनार, चापाको टार, रत्नपुर, कुवाकोट गल्याङ सेतिदोभान फाँटहरू र बिरूवा फाँटहरू धान खेतीका उर्वर क्षेत्र हुन्। यहाँ तराईका फाँटमा चाहिँ धान उत्पादन हुन्छन्। यसै गरी दहथुन सोरे खिलुङ पुतली बजार नगरपालिका वालिङ नगरपालिका चापाकोट रत्नपुर मल्याङकोट चिन्नेबास सेतिदोभान बिरूवा बिर्घा अर्जुन चौपारी राङभाङ तुलसी सावित्री सुनौलो सुगन्ध लगायतका उन्नत जातका धान नै स्याङ्जाका किसानले लगाउँदै आएका छन्। स्याङ्जाको आँधी खोला किनार कालीगण्डकी नदी किनार जागदी खोला किनार चापाको टार रत्नपुर

0: सदरमुकाम नुवाकोटमा वर्षौंदेखि रहेको खानेपानी समस्याको समाधानका लागि नेपाली सेनाले 20,000 लिटर क्षमताको आधुनिक खानेपानी ट्याङ्की निर्माण गरेको छ। सेनाको आर्थिक तथा प्राविधिक सहयोगमा बनेको यो योजनाबाट स्थानीय बासिन्दा काल भैरव मन्दिरमा दर्शन गर्न आउने भक्तजन तथा पर्यटकले नियमित खानेपानी सुविधा पाउने भएका छन्। पुतली बजार नगरपालिका 5 स्थित नुवाकोटमा सिंह शार्दुल गुल्मा आदि खोला ब्यारेको शीघ्र प्रभावी आयोजना अन्तर्गत करिब 6,50,000 रूपियाँको लागतमा खानेपानी ट्याङ्की निर्माण गरिएको हो। सिंह शार्दुल गुल्मका गुल्मापति सेनानी राजेश सुप्रेतीका अनुसार स्थानीयको आवश्यकता पहिचान गरी योजना अघि बढ़ाइएको हो। निर्माण सम्पन्न भएपछि खानेपानीको आपूर्ति व्यवस्थित बनाउन ट्याङ्की संचालनमा ल्याइएको उहाँले बताउनुभयो। उहाँका अनुसार योजना निर्माणमा स्थानीय निर्माण व्यवसायी सफल श्रेष्ठ ज्येष्ठ नागरिक तथा स्थानीय उपभोक्ता लेखबहादुर केसी लगायतले पनि सहयोग गर्नु भएको थियो। एक कार्यक्रमका बीच उक्त योजना पुतली बजार नगरपालिकाका नगर प्रमुख तुलसीराम रेग्मी र पुतली बजार नगरपालिका 5 वडाध्यक्ष अर्जुन कुमार कार्कीलाई संयुक्त रूपमा हस्तान्तरण गर्दै पश्चिम पृथनाका पृथनापति उपरथी भोलानाथ थापाले नेपाली सेना सीमाको सुरक्षामा मात्र नभई समुदायका आवश्यकतासँग जोड़िएका जनहितका काममा पनि सक्रिय रहँदै आएको बताउनुभयो। नुवाकोट धार्मिक ऐतिहासिक तथा पर्यटन कीय दृष्टिले महत्वपूर्ण क्षेत्र भएकाले खानेपानी पूर्वाधार निर्माणले त्यस क्षेत्रको विकासमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। पुतली बजार नगरपालिकाका नगर प्रमुख तुलसीराम रेग्मीले खानेपानी योजना निर्माणमा सहयोग गरेको भन्दै नेपाली सेनाप्रति आभार व्यक्त गर्नुभयो। उहाँले नुवाकोटको ऐतिहासिक र पर्यटकीय महत्वलाई ध्यानमा राख्दै यहाँ पनि नेपाली सेनाको एउटा गण स्थापना गर्न समेत आग्रह गर्नुभयो। निर्माण सम्पन्न भएपछि सेनाले उक्त योजना पुतली बजार नगरपालिका र पुतली बजार नगरपालिका 5 मार्फत स्थानीय उपभोक्तालाई संचालनका लागि जिम्मा दिएको छ। स्थानीय वासीले पनि खानेपानी ट्याङ्की निर्माण सँगै स्वच्छ र नियमित खानेपानीको पहुँच विस्तार भएको भन्दै खुशी व्यक्त गरेका छन्। रेडियो आदिखोलाको समाचारमूलक प्रस्तुति आदिखोला खबरमा अन्य खबर पनि बाँकी नै छन्। हामीसँगै रहनुहोला।
1: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ?
2: के गर्नु बहिनी, खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ।
1: दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेटभित्रको बच्चाको के दोष? त्यसलाई पनि त असर गर्छ।
2: हो र बहिनी, मलाई त थाहै थिएन। अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
3: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 मेगाहर्ज।
0: रेडियो आदिखोलाको समाचारमूलक प्रस्तुति आदिखोला खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। बागलुङको ताराखोला गाउँपालिकाले अनौपचारिक क्षेत्रका 67 जना श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गरेको छ। श्रमिकको जीवनयापन सहज बनाउने तथा भविष्यमा आउन सक्ने विभिन्न जोखिमको व्यवस्थापन गर्ने उद्देश्यले उनीहरूलाई कोषमा आबद्ध गरिएको हो। गाउँपालिकाले 2 वर्ष अघि नै अनौपचारिक क्षेत्रका श्रमिकको सूचीकरण शुरू गरी उनीहरूको श्रमलाई संस्थागत गर्ने, रोजगारदाता र पालिकाबीच समन्वय गर्ने तथा विश्व शहीद स्मृति श्रम रोजगार ब्याङ्क मार्फत सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने व्यवस्था गरेको गाउँपालिका अध्यक्ष धनबहादुर विक हिमालले जानकारी दिनुभयो। पहिलो चरणमा 67 जना श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरी परिचय पत्र समेत प्रदान गरिएको छ। स्थानीय स्तरमै रोजगारी सृजना गरी युवालाई श्रममा जोड्ने उद्देश्यले गाउँपालिकाले विश्व शहीद स्मृति श्रम रोजगार ब्याङ्क स्थापना गरेको हो। उहाँका अनुसार श्रम रोजगार ब्याङ्क स्थापना भएपछि वैदेशिक रोजगारीमा जान चाहने केही युवा पनि गाउँमै बसेर काम गर्न आकर्षित भएका छन्। बिरामी पर्दा वा दुर्घटनामा परेमा सामाजिक सुरक्षा कोषबाट राहत तथा उपचार सुविधा पाइने व्यवस्थाले श्रमिकमा थप आकर्षण बढ़ाएको उहाँको भनाइ छ। कोषमा आबद्ध भएका श्रमिकले वर्षभरि कुनै न कुनै रोजगारी पाउने व्यवस्था गाउँपालिकाले मिलाएको छ। आवश्यकता अनुसार श्रमिकको सूची तयार गरी विभिन्न काममा परिचालन गरिनेछ। व्यवस्था अनुसार श्रमिकको पारिश्रमिकबाट 10% रकम सामाजिक सुरक्षा कोषमा जम्मा हुनेछ भने गाउँपालिकाले थप 21% योगदान गर्नेछ। यसबाट श्रमिकले बिरामी वा दुर्घटनाको अवस्थामा उपचार सुविधा पाउनेछन्। साथै तोकिएको उमेर पुगेपछि निवृत्त हुँदा योगदानका आधारमा पेन्सन सुविधा

समेत प्राप्त गर्ने व्यवस्था रहेको छ। पोखरा महानगरपालिकाले करिब 20 वर्षसम्म फोहोर व्यवस्थापनका लागि प्रयोग गरेको ठाउँ पोखराको बाछे बुडुवा अचेल पुष्करिणी परोपकार गोकुलधाम गौशालाका नामले परिचित हुन थालेको छ। पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्नका लागि सो ठाउँबाट ल्याण्डफिल साइट हटाइएपछि गौशाला सञ्चालन भएको हो। कुनै समय फोहोरको डंगुरले भरिएको सो क्षेत्र हाल हराभरा गोकुलधाम बनेको छ। करिब 300 रोपनी भन्दा बढ़ी क्षेत्रफलमा फैलिएको यस क्षेत्रलाई पोखरा महानगरपालिकाको सहयोग र राष्ट्रिय परोपकार महासंघ नेपालको व्यवस्थापनमा गौशाला सञ्चालन भइरहेको हो। पोखराको बजार क्षेत्रमा छाडा अवस्थामा रहेका बिरामी वृद्ध तथा व्यवारिसीय चौपायाको उद्धार संरक्षण र हेरचाह उक्त गोकुलधामले गर्दै आएको छ। गौ संरक्षणको लक्ष्य राखी स्थापना गरिएको सो गौशालामा गाई गोरू र बाछा बाछी रहेका छन्। हिन्दू धर्ममा जन्मदेखि मृत्यु पर्यन्त दूध दही गहुँत र गोबरको आवश्यकतासँगै मानव जीवनको जीवनशैली र प्रकृतिसँगको अलौकिक सम्बन्ध रहेकाले पनि गौ संरक्षणमा लागेको सो अभियानका अभियन्ता एवं पुष्करिणी परोपकार गोकुलधामका अध्यक्ष कमल नयन गौतमले बताउनुभयो। भगवान कृष्णले गाईको सेवा गरेको उदाहरण दिँदै उहाँले गाईको सेवाले सन्तुष्टि मिल्ने मात्र होइन गाईपालकले आफ्नो जीवन पनि राम्रोसँग निर्वाह गर्न सक्ने बताउनुभयो। हाल गौशालामा 8 गोठमा 320 भन्दा बढ़ी चौपाया रहेको अध्यक्ष गौतमले जानकारी दिनुभयो। गोकुलधामबाट दैनिक 50 लिटर दूध उत्पादन भइरहेको छ भने अर्ग्यानिक तरकारीका लागि आवश्यक मल प्रशस्त भएकाले उत्पादन पनि राम्रो भएको उहाँले जानकारी दिनुभयो। पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्यले छाडा पशु चौपायको व्यवस्थापन महानगरका लागि चुनौतीपूर्ण रहेको बताउँदै गोकुलधामको सञ्चालनले त्यस्ता पशु चौपाया व्यवस्थापनमा सहज भएको जानकारी दिनुभयो। अब अन्तिमादी खोला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। साउने सोमबार तथा एकादशीमा छाङछाङदीमा महाआरती हुने, सैंजामा धान उत्पादन हुने कुल क्षेत्रफल मध्ये करिब 70% क्षेत्रफलमा रोपाई सम्पन्न र नेपाली सेनाद्वारा नुवाकोटमा 20,000 लिटरको ट्याङ्की निर्माण। आधी खोला खबर सकियो, साँझ 6:30 बजे अर्को आधी खोला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आधी खोला। नमस्ते।

एस आदिशला खबरको साथमा हिमाल सुनसादी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनसादी पसल वालिङ बजार स्याङ्जा।

हजुर नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्दछौ शुभ बिहानी शुभ प्रभात कार्यक्रम गुड मर्निङ आदि खोलाको यो नयाँ श्रृंखलाबाट अनि यो नयाँ बिहानीबाट आजको यस बिहानीमा पनि उपस्थित भइसकेकी छु म आरती। कार्यक्रम गुड मर्निङ आदि खोला यहाँले रेडियो आदि खोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org लगन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्रैबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आदि खोला लिएर आउने गर्दछौ हरेक दिन अर्थात हप्ताको सातै दिन बिहान सभा 7 बजेदेखि 7:30 बजेसम्म अर्थात यसै समयमा यहाँहरूले हामीलाई सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आदि खोलाको हरेक श्रृंखलामा हरेक बिहानीमा हामी दुईवटा स्तम्भ लिएर प्रस्तुत हुने गर्दछौ। आजको श्रृंखलामा पनि आजको यस बिहानीमा पनि हामी दुईवटा स्तम्भ लिएर प्रस्तुत भइसकेका छौ। आजको लागि पनि रहने पहिलो स्तम्भ तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन् के भनिए शासन त्यसको बारेमा जानकारी गराउनेछौ। पहिलो स्तम्भमा रहेर भने आजको लागि रहने दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भ जहाँ यहाँहरू आफ्ना आफन्तजनको शुभ जन्मदिन परेको छ जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 063-441-2085 फोन सम्पर्क गर्न सक्नुहुनेछ। अब भने आउनुहोस् कार्यक्रमको शुरूआत गरौं आजको लागि पहिलो स्तम्भ तपाईको आजबाट आज मिति 2083 साल असार महिनाको 30 गते मंगलबार तदनुसार सन् 2026 जुलाई 14 तारीक असार कृष्ण पक्षीको औंसी तिथि दिउँसो 3:56 बजेपछि प्रतिपदा तिथि। बाह्र राशि फलको क्रममा पहिलो राशि रहेको छ मेष राशि। मेष राशि हुनेहरूको लागि आजको दिनमा नयाँ काम प्रारम्भ गर्ने समय छ मेहनतले दिगो फाइदा दिलाउनेछ प्रतिस्पर्धीले हार खानेछन् परिश्रम परे पनि समय निकै फलदायी रहनेछ सहयोगीहरूले राम्रो साथ दिनेछन् रोकिएका काम बन्ने र नयाँ काम शुरू गर्ने समय छ उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ मेहनतले दिगो फाइदा दिलाउनेछ भने गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। वृष राशि हुनेहरूको लागि आफ्नै वचनबद्धता पालना गर्न नसक्ने स्थिति रहनेछ अस्वस्थताका बावजूद जिम्मेवारी थपिनेछन् अरूका काममा समय बित्न सक्छ काम बीचैमा रोकिनाले दोहोर्याउनु पर्ने स्थिति आउला आशा देखाउनेहरूले धोका दिनेछन् प्रयत्न गर्दा केही काम बन्नेछन् अरूलाई फाइदा हुने काम सम्पादन गर्न सकिनेछ अधीनतर्फ लक्ष्य पूरा नहुन सक्छ। मिथुन राशि हुनेहरूको लागि रमाइलो दिन छ रचनात्मक काम प्रारम्भ गर्ने समय छ सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ बिछोड़िएका परिवारजनसँग भेटघाट हुनेछ मेहनतले काममा सफलता दिलाउनेछ समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ दिगो फाइदा हुने काममा जगबसाउने मौका छ। कर्कट राशि हुनेहरूको लागि आकस्मिक खर्च बढ़नेछ भने आमदानी कम हुनेछ व्यवसायमा लगानी बढ़ाउनु पर्ने स्थिति आउन सक्छ फाइदाका लागि दुखुराएर प्रयत्न गर्नुपर्ला टाढाको यात्रा खर्चिलो र कष्टकर बन्न सक्छ छिमेकमा समझदारी बढ़ने देखिएकाले होसियारी साथ काम लिनुहोला भविष्यका लागि केही वस्तु त्याग्नु पर्ला सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ। सिंहराशि हुनेहरूको लागि दैनिक आवश्यकता पूरा हुनेछन् भने मेहनतको फल प्राप्त हुनेछ आमदानी बढ़नाले उत्साह जाग्नेछ श्रमको उचित मूल्य पाइनेछ दिगो फाइदा हुने काम प्रारम्भ होला साझेदारीबाट पनि फाइदा उठाउन सकिनेछ व्यापारमा राम्रै फर्को मार्ने समय छ छोटो समयमै राम्रो उपलब्धि हात लागि हुनेछ रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ़नेछ।
कन्या राशि उनीहरूको लागि नयाँ कामले नाम र दाम दिलाउनेछ। कर्म क्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ। मेहनतले सजिलै लक्ष्यमा पुर्याउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। पदासन व्यक्तिहरूसँग मित्रता बढ़नेछ। व्यवसायमा सूचीको प्रगति हुनेछ। कर्मयोगले मान सम्मान समेत दिलाउनेछ। तुला राशि हुनेहरूको लागि आफ्ना कमजोरी बाहिरिनाले समस्या पर्ला। सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। नियमित कामलाई निरन्तरता दिन सकिनेछ। जीवनशैली व्यस्त रहनेछ र उपलब्धिहीन काममा समय बित्न सक्छ। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्न पर्ला। नयाँ योजनातर्फ लगानीमा जोखिम बढ़नेछ। अवसर प्राप्त भए पनि आफ्नैले काम बिगार्न सक्छन्। वृश्चिक राशि हुनेहरूको लागि परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थै झमेलामा परिनेछ। कामका लागि निकै दौड़धूप गर्नुपर्ला। स्वास्थ्यका लागि आहार विहारमा सजग रहनुपर्नेछ। व्यस्तता बढ़नेछ। स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ। सहयोगीहरू जिम्मेवारीबाट पन्छिन सक्छन्। सम्भावना देखिए पनि न्यून उपलब्धिमै चित्त बुझाउनु पर्ला। धनुराशि हुनेहरूको लागि घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन निकै रमाइलो र उत्साहवर्धक रहनेछ। परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ। नयाँ परिवेशमा पुगिनेछ। नयाँ साथीभाइ भेटिनेछन्। प्रेमको बन्धन कसिनेछ। साथीभाइ र सहयोगीहरूले साथ दिनेछन्। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ। भौतिक सुविधा जुटाउन सकिनेछ। मकर राशि हुनेहरूको लागि साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। कामको उच्च मूल्याङ्कन हुनेछ भने लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। व्यावसायिक काममा राम्रै फर्क मार्न सकिनेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन आउन सक्छ। कुम्भ राशि हुनेहरूको लागि कामको मेसो नमिल्दा पछि परिनेछ। अरूका लागि बुद्धि खर्चन पर्ला। स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ। समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला। सम्भावना देखिए पनि उपलब्धि हात पार्न धेरै श्रम गर्नुपर्ला। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनु पर्ला। अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ़नेछ। राशिफलको क्रममा अन्तिम राशि रहेको छ मीन राशि। मीन राशि हुनेहरूको लागि आजको दिनमा छातीको समस्याले स्वास्थ्य कमजोर रहनेछ। हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ। अरूका लागि उपयोग भइनेछ र बेसुरमा दिएको वचनले अप्ठ्यारो पर्न सक्छ। आवेशको व्यवहार तथा सानो असमझदारीले आफन्तजन टाढिन सक्छन्। रोकिएका काममा दोहोराएर प्रयत्न गर्नुपर्ला। हजुर, यो त रह्यो तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन्, के भनिएका छन् त्यसको बारेमा जानकारी गरायौं। बारे राशिफलमा जे लेखिए तापनि जे भनिए तापनि यहाँहरूले आफ्नो भाग्यमा भन्दा पनि आफ्नो काममा आफ्नो कर्ममा विश्वास राखेर निरन्तर अगाडि बढ़नुहोस्। निरन्तर लागि पढ्नुहोस्। पक्कै पनि सफलता हात प्राप्त हुनेछ। हामीले उपप्राध्यापक लक्ष्मी प्रसाद बराल फले ज्योतिष आचार्यद्वारा लिखित आजको राशिफल यहाँहरू समक्ष प्रस्तुत गर्यौं। बारे राशिफलमा लेखिएका कुराहरू जानकारी गराएसँगै आजको लागि पहिलो स्तम्भ तपाईँको आज सकिएको छ। अब पनि हामी प्रवेश गर्छौं आजको लागि दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा।

हजुर, हामी दिदीलाई कार्यक्रम गुड मर्निङ आदि खोलाको दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा छौं। यहाँहरू हामीलाई 0364140285 फोन सम्पर्क गर्न सक्नुहुनेछ। आजको दिनमा आफ्नो आफन्तजनको शुभ जन्मदिन परेको छ। जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ, विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 0364140285 फोन सम्पर्क गर्न सक्नुहुनेछ।

हजुर, अब पनि हामी कार्यक्रमको अन्तिम अन्तिम समयमा आइपुगेका छौं। आजको दिनमा जन्मदिन पर्न हुने सम्पूर्णमा जन्मदिनको अवसरमा धेरै धेरै शुभकामनाहरू व्यक्त गर्दै कार्यक्रम समय अवधिभर सुन्नुहुने सम्पूर्णमा पनि धेरै धेरै धन्यवादका शब्द व्यक्त गर्दै आजको बिहानीबाट म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आँधी खोला। यहाँहरू आजको दिनमा घरबाट कतै टाढाको यात्रामा निस्कँदै हुनुहुन्छ भने यहाँहरूको यात्रा फलदायी रहोस्, शुभ रहोस्, सँगै यहाँहरूका आजको दिन पनि शुभ रहोस्। नमस्ते।

0: रेडियो आदि खुला 105.4
1: छाङथाङदी खाल क्षेत्र शिव मन्दिरको सूचना।
2: हिन्दूहरूको महान पर्व श्रावण संक्रान्ति श्रावण महिनाको हरेक सोमबारहरू हरिशयनी एकादशीका दिनमा सन्ध्याकालीन महाआरती हुने हुँदा उक्त दिन महाआरतीमा उपस्थित भइदिनु हुन सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा गर्दछौं।
1: साथै श्रद्धालु भक्तजनहरूका परिवारजन तथा पितृहरूका नाममा छुट्टै आरतीको व्यवस्था समेत भएको हुँदा इच्छुक श्रद्धालु भक्तजनहरूले आफ्नो नाम तथा पितृहरूको नाम समेत सचिवालयमा सम्पर्क गरी टिपाउनु हुन अनुरोध गर्दछौ।
2: पुनश्च आफ्नो जन्मदिन अथवा विशेष अवसरमा पनि भक्तजनहरूले महाआरती गर्न र गराउन सक्नुहुनेछ।
1: सम्पर्कको लागि चन्द्रकान्त ढुङ्गाना कार्यालय सचिव मोबाइल 9841648515 र 9855687573।
2: छाङछाङदी छाय क्षेत्र शिव मन्दिर व्यवस्थापन समिति भिरकोट 4 छाङछाङदी।
3: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
4: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वाली नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
3: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
4: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडीज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
3: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
4: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
3: मोबाइल 9849718921 र 9862439390।
5: पर्सन मेडिको फर्मा भिरकोट बैरघारीमा डाक्टर आउने सूचना।
1: यही साउन 2 गते शनिबारका दिन
5: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुशीर्षण आउँदै हुनुहुन्छ।
1: यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
5: साथै सोही दिन नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर राजन शर्मा पनि आउँदै हुनुहुन्छ।
6: उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, छारी रोग वा बाख्री रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार खुराईमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नशा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
5: साथै सोही दिन हाड जोड्ने नशा तथा बाथ रोग विशेषज्ञ डाक्टर निरञ्जन अरियाल पनि आउँदै हुनुहुन्छ।
6: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा, एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने, नसा तथा पाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
5: यस्तै उक्त दिन पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ। उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर दीपक बगालेद्वारा भिडियो एक्सरे गरिनेछ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
7: सम्पर्क स्थान प्रसन्न मेडिको फर्मा भिरकोट बैरगारी मेन बजार, प्रोप्राइटर प्रदीप आले, मोबाइल 9856027971 र 9841600866।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 2 गते शनिबार।

0: के तपाई घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका वडा नम्बर 6 आब्दाली पुलको नजिक
1: र मिर्दी करिडोर आदिको छेउमा
0: तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 63 40 3 31, मोबाइल 98 55 3 31।
2: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
3: कहाँ हुनु नि? कुखुराको भाले भाले चल्ला लिन खिडेको हो।
4: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। लड त सँगै जाम, कहाँ हो?
3: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
4: हजुर, यहाँ धान, मकै को बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
3: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
4: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
3: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोल किल्नेको ठ्याक्कै अगाडि, मोबाइल 98 55 51 068 र 98 76 70 771।
5: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना।
6: यही साउन 2 गते शनिबारका दिन
5: सर्जन रोग विशेषज्ञ डाक्टर ओम बहादुर कार्की आउँदै हुनुहुन्छ। यदि तपाईहरूमा शरीरमा दुख्ने वा नदुख्ने खालका गाँठा गुठी, डल्ला, पुरानो घाउ, खटिरा, दाग, पुरानो अपरेशनको समस्या, पायल, सहर्निया, अण्डको सुनिने, कान्छिया थिएको, नङ गढेको, बारम्बार मुसा आइरहने समस्या, अनावश्यक गुठी आउने जस्ता समस्याहरू छन् भने स्वास्थ्य परीक्षण गराई स्वास्थ्य लाभ लिनुहोला। सोही दिन पेट, छाती, मुटु रोग विशेषज्ञ डाक्टर SK जयसवाल पनि आउँदै हुनुहुन्छ। यदि तपाईलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, सक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकारमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
7: उक्त दिन मुटुको इको पनि गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
8: सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ 8 तल्लो वालिङ, प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल, फोन 063-441-051, मोबाइल 98 65 52 49।
6: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 2 गते शनिबार।
9: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
10: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
9: 28 वर्षदेखिको अनुभव, न्यूरो, ICU तथा OT को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
11: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: होइन के भयो, किन बन्द भएको हो गाडी?
1: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भइस।
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
1: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक साइड ब्याट्री राखिहाल्नु त।
1: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
2: एक्साइट ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइट ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
2: हामी कहाँ एक्साइट ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएस तार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
0: फोन नम्बर 0364415002, मोबाइल 98560405002 र 98460514001। ओएमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो?
3: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
0: सिरियसली, वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ? म त छक्क परे।
3: छ नि, वालिङ 8 जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
3: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
0: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
2: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
0: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रोप्राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ 8 जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
2: सम्पर्क मोबाइल 98462-98145।
4: कार्यक्रम आटियो, अरू तयारी पुरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
5: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
4: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला।
6: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
5: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
6: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङ 8 मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364-41-246, मोबाइल 98560-50119 र 98560-33-246।
0: कस्तो सास गनाएको तिम्रो त?
7: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
0: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
7: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
0: यही हाम्रो वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
7: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे,
5: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिंजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
6: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ 8 बीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 9845648622 र 9241440029।
8: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन, कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
9: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
8: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
9: ए कुरो त्यस्तो पो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
8: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
9: स्याङ्गा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
8: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल, प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 9856054963, 9856055104 र 9008847723।
10: ए नानी, त्यो पानी नपिऊ त।
11: किन र काका?
10: त्यो पानी फोहोर छ।
11: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ।
12: सार्वजनिक हितका लागि रेडियो आँधी खोला।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: हतार हतार में छोरा को बिहे आटियो और सब व्यवस्था मिलियो तर अब सुन का गर गहना को व्यवस्था गर्नु पर्ने भयो कहाँ जाने के गर्ने अल्पत्र परियो
2: तिमी अल्पत्र नपर न मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गर गहना बनाउन अर्डर दिइसकेको छु।
1: लौ अब कहाँ दिनु भयो मैले बैरगारी नयाँ बजार को भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिए।
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
1: हजुर, ग्राहकहरुको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
1: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि।
1: मोबाइल नम्बर 98066141870 र 98665494497।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
3: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो गर्नै पाइएन।
4: बिग्रीका बनाएर हुने भए बनाम्ला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सीसीटीभी जडान गर्नुछ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सीसीटीभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
3: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सीसीटीभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
4: टेलिफोन, इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
3: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 98565271, 98468329 र 98565271।
1: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
5: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
5: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कुल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
5: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
1: मोबाइल 98469918921 र 98462939399।
6: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन? यो घर कहाँबाट ल्याउनु भएको?
7: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
6: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
7: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
6: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
8: प्रोप्राइटर रत्न बहादुर गुरुङ। सम्पर्क नम्बर 63-691-0004।
5: सम्पर्क मोबाइल 97484-34484।
9: चुरी घरको मौरी घर उद्योग भिरकोट नगरपालिका 7 स्याङ्जा।

0: उमेरले नेटो काट्न थालिसक्यो। सधैँ त्यस्तै, अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
1: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैंकमा राखौँ भने राम्रो ब्याज दिने बैंक नै देखिँदैन।
0: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने घर बनाए। हामी भने जहाँको त्यही।
1: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
0: हाम्रा सेवा तथा सुविधाहरू
1: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
0: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
1: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
0: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि

0: दैलोमा गएर सेवा प्रदान गरिने
1: आइएमई प्रभु वेस्टर्न युनियन पृथ्वी क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था
0: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ फकुन्दे
2: सम्पर्क फोन नम्बर 0363441624
3: सूचना विशिष्ट नापी कार्यालय पाल्पा अन्तर्गत 7 नम्बर नापी टोली वालिङ साङ्जाबाट वालिङ नगरपालिका वडा नम्बर 1 साविक बराहा कालिका गाविस भित्र पर्ने पुनः नापीमा दर्ता भएका जग्गाहरूको यही असार 22 गते सोमबारबाट कार्यालय समयमा वालिङ नगरपालिका वडा नम्बर 1 को कार्यालयमा रहेको नापी टोलीले पुर्जा वितरण गरिरहेकोले उल्लेखित वडा भित्र जग्गा दर्ता गरेका सम्बन्धित जग्गा धनीहरूलाई आफ्नो नयाँ लाल पुर्जा बुझी लिन हार्दिक अनुरोध गर्दछौ। विशिष्ट नापी कार्यालय पाल्पा 7 नम्बर नापी टोली वालिङ साङ्जा
2: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना
3: यही साउन 2 गते शनिबारका दिन
2: सुगर प्रेसर दम तथा थाइराइड रोग विशेषज्ञ डाक्टर सरोज पोखरेल आउँदै हुनुहुन्छ। यदि तपाईँहरूमा अत्याधिक प्यास लाग्ने छिनछिनमा पिसाब लाग्ने भोक धेरै लाग्ने तौल घट्दै जाने हात खुट्टा झमझमाउने वा ओठ तालो सुक्ने घाउ चोट लागेमा निको हुन धेरै समय लाग्ने दृष्टि धमिलो हुने र अत्याधिक थकाई लाग्ने टाउको पछिल्लो भाग दुख्ने वा भारी हुने चक्कर लाग्ने नाकबाट रगत बग्ने छाती दुख्ने वा ढुकढुकी बढ्ने तौल बढ्ने जाडो धेरै हुने कब्जियत हुने छाला सुक्खा हुने र स्वर धोत्रो हुने तौल घट्ने गर्मी धेरै हुने पसिना आउने हात काम्ने र छटपटी हुने सास फेर्न गाह्रो हुने खोकी लाग्ने छाती कसिलो भएको महसुस हुने लगायतका समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
4: सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी वालिङ 8 खेल मैदान जाने बाटो फोन 0363441044 मोबाइल 9960816173।
3: स्मरण रहोस् डाक्टर आउने दिन यही साउन 2 गते शनिबार।

0: मुख छोपेर हाँसेकी हो र सबिना, दाँतमा समस्या भयो कि के हो?
1: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
0: हो र? आज वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ VIP टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
1: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा दुई वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
0: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
1: हाम्रा सेवाहरू:
0: दाँत तथा मुखको परीक्षण,
1: दाँतको एक्सरे,
0: दाँत सफा गर्ने,
1: दाँत टल्काउने,
0: मुख गनाउने समस्याको उपचार,
1: दाँत रङको सिमेन्ट भर्ने,
0: दाँतको जरेदेखिको उपचार,
1: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
0: साधारण दाँत निकाल्ने,
1: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
0: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
1: गिजाको शल्यक्रिया,
0: कृत्रिम दाँत राख्ने,
1: दाँत रङको वा मेटलको खुल लगाउने,
0: बच्चाहरूको दाँतको विशेष उपचार
1: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
2: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जीसीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
0: वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ VIP टोल राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
1: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ।
3: ओ माइलाबा, बिरामी हुनुभयो कि कसो?
4: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
3: ल, चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि।
1: हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ MD कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ECG पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
4: पुनः फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
1: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड, फोन नम्बर 9864584411।
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
5: हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, KYC अपडेट हुनुपर्नेछ आदि।
6: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 0615827785877979 र 582778।
7: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलाबा, के पर्यो त्यस्तो?
8: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
7: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साटफेर गर्न पनि सजिलो होस्।
8: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
7: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
8: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
7: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
8: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
7: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई प्याक ग्यारेन्टी हुनेछ।
8: सुखको गहना दुखको खजना।
7: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
8: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।

0: थिए। यो पाली तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितेको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाँदी पसलमा मात्रै पाइन्छ।
0: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
1: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
0: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेर तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
2: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश।
3: जितु सुनचाँदी पसल वालिङ आठ भुसाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
0: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
4: ए असरा, किन बोलाको मलाई?
5: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे, कतै छैन अलि विश्वासिलो ज्योतिष?
4: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
6: हाम्रा विशेषताहरू:
4: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
6: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
4: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
6: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
4: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
6: रक्षादि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
4: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ मिर्ती बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806611052।
7: ए अंकल, गालामा हात राखेर अध्ययारो मुख लाएर बस्दै हुनुहुन्छ, होइन? के भएको छ र तपाईँलाई?
8: के हुन्थ्यो र नानी, यही डाँपले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
7: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
9: वालिङमा पहिलो पटक दन्त रोग विशेषज्ञबाट दाँत परीक्षण,
7: दाँत सफा गर्ने टल्काउने,
9: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
7: दाँतको जरासम्म सफा गरी भर्ने,
9: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
7: दाँतमा खोल राख्ने,
9: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
7: बाङ्गो टिङ्गो दाँत मिलाउने,
9: बच्चाहरूको दाँतको विशेष उपचार,
7: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
9: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
7: मोबाइल 9846211629 र 9846168251।
10: अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना।
11: यही साउन 2 गते शनिबारका दिन
10: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर विपिन केसी आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू खस्किने तर्सने मुटु ढुकढुक भएको भान भएमा धेरै पसिना आउने रिसाउने भएमा नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा मन छटपटाहट भएमा शारीरिक वा बाह्य रोग भएमा कामकाजमा मन नलाग्ने निद्रा नलाग्ने भूख नलाग्ने दिक्क मान्ने अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसा फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै सोही दिन हाट जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर भोगेन्द्र बहादुर केसी पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, पुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा साथै हाड जोड्ने नसा तथा पात्रोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ। यसै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर एमबीबीएस डाक्टरबाट सेवा दिनुका साथै एक्सरे, भिडियो एक्सरे, फार्मेसी, प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसी, वालिङ 9 तल्लो वालिङ, प्रोप्राइटर मनोज खनाल, फोन नम्बर 0364140006, मोबाइल 98565266।
11: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 2 गते शनिबार।

0: हृदय स्वास्थ्य क्लिनिक में डाक्टर आउने सूचना।
1: यही साउन दुई गते शनिवार का दिन
0: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विष्णु पालिखे आउँदै हुनुहुन्छ।
1: यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ। साथै उक्त दिन आस्था किडनी एण्ड स्पेशलाइज्ड हस्पिटल पोखराका वरिष्ठ मृगौला रोग विशेषज्ञ डाक्टर अमृत केसी पनि आउँदै हुनुहुन्छ। उक्त दिन पिसाबको मात्रामा कमी हुने, पिसाबमा रगत देखिने, छिनछिनमा पिसाब लाग्ने, खान नरुच्ने, खुट्टाको तल्लो भाग सुनिने, अनुहार सुनिने, उच्च रक्तचाप, रिंगटा लाग्ने लगायतका समस्या भएका बिरामीहरू, साथै लामो समयदेखि डायलाइसिस गराइरहनु भएका तथा सुगर प्रेसरको औषधि सेवन गरिरहनु भएका बिरामीहरूले सम्पर्क राख्न सक्नुहुनेछ।
2: उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुस्मित काफलेद्वारा भिडियो एक्सरे गरिन्छ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान मिर्दी स्वास्थ्य क्लिनिक, वालिङ छ मिर्दी, तल्लो चोक पुलको नजिकै। फोन 063-441-87, मोबाइल 98-469-7147।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 2 गते शनिबार।
0: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
3: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
0: बाबु, बरु कहाँबाट ल्याइसियो जुत्ता?
3: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
0: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रही यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
3: पाण्डे सु सेन्टर, वालिङ बजार।
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
3: मोबाइल नम्बर 98460-86-00-5।
1: ए दिदी, पक्नुस् त, पक्नुस् त, पक्नुस् त भनेको होइन, हतार हतार गर्दै कता हो र?
4: घर बनाएन त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेको नि बहिनी।
1: फर्निचरको सामानहरू दिदी, त्यस्तो हो भने वालिङ एक रामबाटामा रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर भन्नेछ।
4: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
0: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरधारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार, वालिङ एक रामबासा, सोरुम भिरकोट एक बैरधारी मेन रोड, वालिङ 8 जैसी पदेरा।
1: मोबाइल 98560-39988 र 98560-55988।
5: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
6: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
5: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ, साथै इमर्जेन्सी कपडा र रेडिमेड कोट प्यान्ट पनि उपलब्ध छ।
6: प्रोप्राइटर बिपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा बैङ्कको ओह्रालोमा।
5: मोबाइल 98135-56496।

0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगी हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाउ भएको छैन, अब त जान्नमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइरोइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल वालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
2: गण्डकी मेडिकल कलेज, जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, प्रत्येक महिनाको चौथो शनिवार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-44-594।
3: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
4: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
3: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
5: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
7: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
8: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
7: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
8: सम्पर्क फोन नम्बर 063-590-018, मोबाइल 98-40-51-56-35 र 98-137-69-611।
7: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
2: वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
9: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
2: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
9: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
2: के मिटर तथा गेटबल बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
9: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
2: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
9: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
2: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
9: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं।
10: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा, अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
9: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
10: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास ब्याङ्कमा डिपोजिट भाउचर, नागरिकताको फोटो कपी, एक प्रति फोटो, लालपुर्जाको फोटो कपी र सम्बन्धित वार्डको सिफारिस।
9: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
10: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
9: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
10: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: यस समयको साथमा जितु सुनचाँदी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पन्ध्र तर्फ जाने बाटोमा कुनाको लाइनमा विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
1: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है
2: रेडियो आदि खोला 105.4 वर्क

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। चितवन र धादिङको सड़क खुल्यो, काठमाडौँमा रोकिएका गाड़ी चल्न थाले। गाड़ीको चाप हुँदा लेन अनुशासन पालना गरी चलाउन ट्राफिक प्रहरीको आग्रह। आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, सावधानी अपनाउन अनुरोध। 11 महिनामा 21 खर्ब 20 अर्ब रेमिट्यान्स भित्रियो। अर्थतन्त्रका बाह्य सूचक बलिया भए पनि आन्तरिक सूचक कमजोर। भारतको फोहोर प्रशोधन केन्द्रमा फोहोरको थुप्रो खस्दा 9 जनाको ज्यान गयो। केन्द्र संचालनका गतिविधिमा अस्थायी रोक। र विश्वकप फुटबलको पहिलो सेमी फाइनलमा आज राति फ्रान्स र स्पेन खेल्दै। नेपाल खबरमा अब पूरा खबर। वर्षा र पहिरोका कारण अवरूद्ध धादिङ र चितवनको सड़क बिहानदेखि खुलेको छ। लगातार जसो पानी परेर सड़क अवरूद्ध हुँदा प्रहरीले हिजो बेलुकादेखि लामो दूरीका गाड़ीलाई काठमाण्डुमा रोकेको थियो। अवरूद्ध सड़कको पहिरो पन्छाएसँगै नागडुङ्गा, मोगलिन, नारायणघाटमा गाड़ी चल्न थालेका प्रहरीले जनाएको छ। काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेश राज सुवेदीका अनुसार बिहान 8 बजेदेखि गाड़ी चल्न थालेका हुन्। यसअघि हिजो बेलुकादेखि मोगलिन नारायणगढ़ सड़क खण्ड पहिरोका कारण अवरूद्ध थियो। आज बिहान मेसिन परिचालन गरी जलविरे सहित विभिन्न ठाउँको पहिरो हटाएसँगै सड़क दुईतर्फिनी संचालनमा आएको चितवन प्रहरीले जनाएको छ। यस्तै नागढुङ्गामा चर्केको सड़क पनि खुलाएको धादिङ प्रहरीले जनाएको छ। अहिले गाड़ीको चाप हुँदा लेन अनुशासनको पालना गरी गाड़ी चलाउन चालकलाई ट्राफिक प्रहरीको आग्रह छ। बिपिराज मार्गको रोशी खोला र कान्ति लोकपथ लगायतका ठाउँमा भने लेदो सहितको पहिरो गएकोले गाड़ी चलाउन समस्या छ। फर्पिङ, फाखेल, सिस्नेरी हुँदै हेटौडा पुग्ने सड़क पनि बन्द छ। गैराती जस्तै आज दिउँसो र राति पनि देशका धेरै ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़ी भेगका थोरै ठाउँमा, कोशी, बागमती र गण्डकी प्रदेशको तराई तथा लुम्बिनी प्रदेशको पहाड़ी भेगका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। त्यस्तै आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़ी भेग तथा कोशी प्रदेशको तराई भेगका 1-2 ठाउँमा ठूलो पानी पर्ने महाशाखाको अनुमान छ। अरू ठाउँमा पनि हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना छ। भोलि र पर्सी पनि केही ठाउँमा ठूलो पानी पर्ने भएकोले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ। गैराती पनि बागमती, लुम्बिनी र गण्डकी प्रदेशको केही ठाउँमा ठूलो पानी परेको थियो। चालू आर्थिक वर्ष 2082-83 को 11 महिनामा विप्रेषण आप्रवाहमा उल्लेख्य वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको जेठ मसान्तसम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार अघिल्लो महिना जेठ मसान्तसम्म विप्रेषण आप्रवाह 38.2% वृद्धि भई 21 खर्ब 20 अर्ब 80 करोड़ पुगेको छ। जेठमा मात्र रेमिट्यान्स आप्रवाह 2 खर्ब 3 अर्ब 89 करोड़ रहेको छ। अघिल्लो वर्षको त्यही महिनामा विप्रेषण आप्रवाह 1 खर्ब 76 अर्ब 32 करोड़ रहेको थियो। प्रतिवेदन अनुसार यो अवधिमा खुद वित्तीय आय अर्थात खुद ट्रान्सफर 23.21 अर्ब 7 करोड़ पुगेको छ। अघिल्लो वर्षको त्यही अवधिमा यस्तो आय 16 खर्ब 69 अर्ब 51 करोड़ रहेको थियो। जेठ मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति संस्थागत तथा व्यक्तिगत नयाँ लिने नेपालीको संख्या 3,67,211 र पुनः श्रम स्वीकृति लिनेको संख्या 3,55,735 रहेको राष्ट्र बैंकले जनाएको छ। अर्थतन्त्रका बाह्य सूचक बलिया भए पनि आन्तरिक सूचक कमजोर छन्। देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार अर्थतन्त्रका बाह्य सूचकहरू रेमिट्यान्स, विदेशी मुद्राको संचिति, शोधनान्तर स्थिति, वैदेशिक व्यापार बलिया देखिएका हुन्। तर आन्तरिक सूचकतर्फ मुद्रास्फीति, बैंक कर्जा, ब्याजदर, आन्तरिक उत्पादन, लगानी, रोजगारी, राजस्व संकलन लगायतका क्षेत्र पछिल्लो 11 महिनामा निराशाजनक नै छन्। पेट्रोल छर्केर जलेका सर्लाहीको गौडैता नगरपालिका 10 का विवेक मण्डलको उपचारको क्रममा ज्यान गएको छ। गएको शुक्रबार हेलिकप्टरबाट काठमाण्डु ल्याइएका मण्डलको किर्तिपुरको बर्न अस्पतालमा उपचारको क्रममा गए राति ज्यान गएको हो। मण्डलको आईसीयूमा उपचारको क्रममा ज्यान गएको अस्पतालका प्लास्टिक सर्जन प्राध्यापक डाक्टर शंकरमान राईले जानकारी दिनुभयो। मण्डलको शरीरको 85% भाग जलेको थियो। मण्डल सहित पछिल्लो पटक यस्तै घटनामा 3 जनाको ज्यान गएको छ। यसअघि मुगुका गणेश नेपाली र काठमाण्डुका अश्विन राउतको पनि ज्यान गएको थियो। नेपाल विद्युत प्राधिकरण धरान कार्यालय सुनसरीको जीप दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ, एकजना घाइते भएका छन्। धरान इटहरी कोशी लोकमार्ग अन्तर्गत इटहरी उपमहानगरपालिका बीच सेउती पुल नजिक गैराती जीप दुर्घटना भएको हो। BA1-1651 नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरीनायक उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो। दुर्घटनामा चालक धरान 13 वीरख राई र नेपाल विद्युत प्राधिकरणका कर्मचारी धरान 16 सुमन आचार्यको ज्यान गएको हो। दुर्घटनामा घाइते भएका धरान 20 पदम राईको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन वासिङ मशिन कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी तलाउ वा पोखरीबाट टाढा बसौ,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्त
2: वा पोखरीबाट टाढा बसौं,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई

0: योजनाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। बिहान 9 बजेको नेपाल खबरमा अब थप खबरहरू। पर्वत स्याङ्जा र गुल्मीको संगम स्थलमा रहेको विश्वकै ठूलो शालिग्राम शिला डुबानमा परेको छ। दुई दिनदेखि लगातार परेको वर्षाका कारण कालीगण्डकी नदी र सेती खोलाको जलसतह बढ़ेपछि शालिग्राम शिला डुबानमा परेको हो। शिलामा जाने बाटो, नजिकै रहेको सत्तल र परिक्रमा स्थल समेत डुबिसकेको शालिग्राम विद्याश्रमका संरक्षक कुलराज तिवारीले जानकारी दिनुभयो। उहाँका अनुसार कालीगण्डकीको बहाव बढ़ेपछि शालिग्राम शिला डुबानमा परेको हो। शिला डुबानमा परेपछि नियमित पूजापाठ र दर्शन तत्कालका लागि बन्द गरिएको छ। शिला क्षेत्र डुबानमा परे पनि बस्तीमा भने तत्काल कुनै खतरा छैन। जिल्ला प्रशासन जिल्ला प्रहरीकारले पर्वतले लगातारको वर्षासँगै सेतीबेडी क्षेत्र लगायत विभिन्न खोला तथा नदीमा बाढ़ी पहिरोको जोखिम रहेकोले आवश्यक सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ। जोखिम जुनसुकै बेला आउन सक्ने भएकोले सतर्क रहन आग्रह गरिएको प्रहरी निरीक्षक राजन पटेलले बताउनुभयो। सरकारले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई सिप र रोजगारमा आबद्ध गराउने प्रतिबद्धता जनाएको छ। भक्तपुरको बोडेमा रहेको होल्डिङ सेन्टरमा पुगेर सुकुम्बासीसँग भेट गरी युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले सुकुम्बासी युवालाई लक्षित गरी विशेष रोजगारीको योजना ल्याउने बताउनु भएको हो। उनीहरूलाई रोजगारी सुनिश्चित गर्न आवश्यकता पहिचान गरी त्यसै अनुसारको सिप विकास तथा रोजगार कार्यक्रम ल्याउने मन्त्री यादवले प्रतिबद्धता जनाउनुभयो। उहाँका अनुसार यसका लागि युवा रोजगार तथा श्रम मन्त्रालयको आन्तरिक रोजगार महाशाखा र त्यस अन्तर्गत शाखाले कार्य गरिरहेका छन्। तालिमको आवश्यकता पहिचान अर्थात ट्रेनिङ निड एसेसमेन्टको आधारमा छनौट गरी उपयुक्त हुने खालको रोजगारी तथा उद्यमशीलताका कार्यक्रम सञ्चालन गर्ने मन्त्री यादवले बताउनु भएको छ। अब विदेशको खबर। भारतको पश्चिम क्षेत्रमा रहेको फोहोरबाट ऊर्जा उत्पादन गर्ने केन्द्रमा ठूलो वर्षापछि फोहोरको थुप्रो खस्दा 9 कामदारको ज्यान गएको छ। केन्द्रका संचालकले विज्ञप्ति मार्फत घटनाबारे जानकारी दिएका समाचार संस्था एएफपीले जनाएको छ। भारतमा जूनदेखि सेप्टेम्बरसम्म रहने मनसून अवधिमा ठूलो वर्षाका कारण भवन तथा पूर्वाधार सम्बन्धी दुर्घटना हुने गरेका छन्। गएको बुधबार पुणे शहरको बाहिरी क्षेत्रमा रहेको एन्टोनी वेस्ट फोहोर प्रशोधन केन्द्रमा दुर्घटना भएको थियो। नजिकै रहेको ल्याण्डफिल्ड अर्थात फोहोर विसर्जन स्थलबाट हजारौं टन फोहोर खस्दा प्रशासनिक भवनमा रहेका 23 व्यक्ति पुरिएका थिए। निरन्तरको वर्षाका कारण ल्याण्डफिल्ड अस्थिर बनेपछि फोहोर खसेर भवनमा क्षति पुगेको खबरमा उल्लेख छ। 14 जीवितै उद्धार गरिएको कम्पनीले जनाएको छ। संरचनागत तथा सुरक्षा सम्बन्धी जाँच पूरा नभएसम्मका लागि केन्द्रको संचालन र गतिविधि अस्थायी रूपमा रोकिएका छन्। मौसमविदहरूले यस वर्ष सम्भावित शक्तिशाली एलनिनो मौसमी प्रभावले भारतको सामान्य मौसमी चक्रमा समेत असर पार्न सक्ने चेतावनी दिँदै आएका छन्। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज रातीदेखि सेमी फाइनलका खेल शुरू हुँदैछन्। फिफा वरियताका शीर्ष चार देश सेमी फाइनलमा पुगेका हुन्। आज राति पहिलो सेमी फाइनल खेलमा फ्रान्स र स्पेनले खेल्दैछन्। फ्रान्स र स्पेन बीचको खेल मध्यराती 1:15 शुरू हुनेछ। त्यस्तै इंग्ल्याण्ड र अर्जेन्टिनाको खेल भोलि मध्यराती 1:15 शुरू हुनेछ। क्वार्टर फाइनलमा फ्रान्सले मोरक्को तथा स्पेनले बेल्जियमलाई हराएको थियो। त्यस्तै इंग्ल्याण्डले नर्वे र अर्जेन्टिनाले स्विजरल्याण्डलाई हराउँदै सेमी फाइनलमा पुगेका हुन्। अर्जेन्टिना 3 पटकको विश्व विजेता टोली हो भने फ्रान्सले 2 तथा इंग्ल्याण्ड र स्पेनले समान 1-1 पटकको उपाधि जितेका छन्। यो विश्वकपको फाइनल खेल साउन 3 आइतबार राति 1:15 शुरू हुनेछ। चारबन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। चितवन र धादिङको सड़क खुल्यो। काठमाण्डौमा रोकिएका गाड़ी चल्न थाले। गाड़ीको चाँप हुँदा लेन अनुशासन पालना गरी चलाउन ट्राफिक प्रहरीको आग्रह। आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, सावधानी अपनाउन अनुरोध। 11 21 अर्ब 20 अर्ब रेमिट्यान्स भित्रियो। अर्थतन्त्रका बाह्य सूचक बलिया भए पनि आन्तरिक सूचक कमजोर। भारतको फोहोर प्रशोधन केन्द्रमा फोहोरको थुप्रो खस्दा 9 ज्यान गयो। केन्द्र सञ्चालनका गतिविधिमा अस्थायी रोक। र विश्वकप फुटबलको पहिलो सेमी फाइनलमा आज राति फ्रान्स र स्पेन खेल्दै।

0: অস্ত্রোপচার।
1: निसान फार्मेसी में डाक्टरौनी सूचना यही साउन दुई गते शनिवार का दिन मणिपाल शिक्षण अस्पताल पोखरा का नाक कान घाटी तथा थायराइड सर्जन रोग विशेषज्ञ डाक्टर हिमाल पौडेल आउँदै हुनुहुन्छ। उक्त दिन लामो समयसम्म रुघा खोकी लागि रहने, कान पाक्ने, पिप बग्ने, कान राम्रोसँग नसुन्ने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनास, टाउको दुख्ने, टन्सिल बढ्ने, घाँटी दुख्ने, निम्न अप्ठ्यारो हुने लगायत थायरोइड का बिरामी तथा थायरोइड सम्बन्धी औषधि सेवन गरिरहेका बिरामीहरूले सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान निशान फार्मेसी तल्लो वालिङ हस्पिटल चोक, प्रोप्राइटर गीता तिवारी, फोन नम्बर 0364141163, मोबाइल 9841698170। स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 2 गते शनिवार।
2: फ्रिज बिग्रेर सब्जीहरू सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
3: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
2: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
3: ए, कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
2: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनी का सामानहरू वारेन्टी का साथ बनाइनुका साथै विभिन्न ब्रान्ड का फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
3: स्याङ्गा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
2: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 9856054963, 9856055104 र 9008447723।
4: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
2: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
4: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
2: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
4: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
2: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
4: मोबाइल 9849718921 र 9862439390।
5: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
6: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
5: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
4: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
6: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन। यता भाइको नि यस्तै छ भन्दैछन्।
4: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को टेल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
7: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।
8: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु। यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
4: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
8: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
4: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
8: हजुर, हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
4: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डे एन वाई जनरल स्टोर्स, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक।
8: मोबाइल नम्बर 9855543313 र 9141443432।
4: मूल्य होइन स्वास्थ्य रोजौं।

0: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक
1: र मिर्दिक करिडोर आदिको छेउमा
0: तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 63 40 33, मोबाइल 98 55 33।
2: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।

0: access to all.
1: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
2: दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
1: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
2: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
1: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो सरितो र सुपथ मूल्यमा गरिन्छ।
3: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
1: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
3: मोबाइल नम्बर 9865019076, 9861790076 र 9817682223।
4: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
5: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
4: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-585-595-76044।
5: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: माइलाबा बिरामी हुनु भयो कि कस्तो
1: हो नि नानी सन्चो छैन कहाँ जाने होला जचाउन पैसा पनि धेरै छैन सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी
0: ल चिन्तै नलिनुहोस् न माइलाबा हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एसए अहेबाबाट चेक जाँच हुन्छ नि प्रत्येक दिन एक्सरे रगत पिसा परीक्षण माइनर अपरेशन टाका लगाउने ड्रेसिङ गर्ने पनि गरिन्छ नि हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना प्रत्येक महिनाको दोस्रो शनिबार अर्थात् यही साउन 9 गते वृहत मुटु चेक जाँच हुने उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र ईसीजी पनि गरिन्छ त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार यही साउन 16 गते वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ
1: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ
0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड फोन नम्बर 98464-85411 होइन के भयो किन बन्द भएको गाडी
2: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन कति छिटो बिग्रिएको बन्द भएको भइसक
0: कुन ब्याट्री फेरेको हो र यति छिटै बिग्रिएको
2: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री लामो समय टिक्ने र भर पर्दो पनि हुने त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त
2: हुन्छ म त्यही जान्छु गएर फेरिहाल्छु
3: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल
3: हामी कहाँ एक्साइड ब्याट्री इन्भर्टर सोलर कुलर मोटर सिम्नी गिजर हिटर एनएसटार आरओ फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मरमत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल वालिङ 8 जैसे भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
0: फोन नम्बर 0364-41-502 मोबाइल 98-560-40-502 र 98-460-51-401
4: नाक छोडी कान कान छोडी नाक बिमारले नि कहिले नछोड्ने भयो
0: होइन ए दाई बिमारले फेरि च्यापे कि क्या हो गुनगुनाइरहनु भएको छ त
4: बिमार कहिले निको होला र खै सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी
0: नातिनुहोस् न दाई वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिभा फार्मेसी छ त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव संगालेका विशेषज्ञहरू पनि आउँछन्
5: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
0: जनरल मेडिसिन फिजिसियन मुटु रोग मृगौला रोग मस्तिष्क तथा स्नायु रोग दम छाती तथा फोक्सो रोग हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ
5: सम्पर्क लुनिभा फार्मेसी वालिङ 8 मिर्दी खरिबोट मोबाइल 98-560-85-667
0: ओ एमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो
6: थ्याङ्क यू रिया इन्टरनेसनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ म त छक्क परे
6: छ नि वालिङ 8 जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले
7: त ग्लास मिरर जस्तै चम्किन्छ।
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
7: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
0: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
7: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानोप्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
0: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
7: सम्पर्क मोबाइल 9842698145।
8: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
9: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
8: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला।
10: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
9: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
10: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङआट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063441246, मोबाइल 9856501 र 9856333246।
0: कस्तो सास गनाएको तिम्रो त?
11: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
0: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
11: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
0: यही हाम्रो वालिङ आठ भिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
12: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिनद्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ बिआईपी टोल, एनआईएमबी ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845648622 र 9921440029।

0: स्कूल तथा अफिस का ड्रेस किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
1: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
0: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
1: पोसाक बगैँचा, वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अर्याल, मोबाइल 9856308029।
2: घरी पैसा राख्न गयो, घरी निकाल्न, घरी बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
2: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
2: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
2: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
2: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
2: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
2: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दि स्याङ्चा।
1: फोन 0363 44 600।
0: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
0: पुनश्च हामीले ब्यान्ड विड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
1: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
0: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ आठ मोड,
1: फोन 0364-41-258।
3: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
4: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन क्या हो, अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
3: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ रे हो?
4: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
5: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
0: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
5: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029686।
1: पर्वत जाने गेट, सहारा एग्रोभेट।

0: अहिले हाम्रो गर्नेमा 10 बजेको छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

नमस्कार म देवीराम पराजुली जिरे खोर्सानीको भोक लाग्यो तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ आदि खोला एफएम 105.4 मेगा

0: छाङछाङदी छाया क्षेत्र शिव मन्दिरको सूचना।
1: हिन्दूहरूको महान पर्व श्रावण संक्रान्ति श्रावण महिनाको हरेक सोमबारहरू हरिशयनी एकादशीका दिनमा सन्ध्याकालीन महाआरती हुने हुँदा उक्त दिन महाआरतीमा उपस्थित भइदिनु हुन सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा गर्दछौ।
0: साथै श्रद्धालु भक्तजनहरूका परिवारजन तथा पितृहरूका नाममा छुट्टै आरतीको व्यवस्था समेत भएको हुँदा इच्छुक श्रद्धालु भक्तजनहरूले आफ्नो नाम तथा पितृहरूको नाम समेत सचिवालयमा सम्पर्क गरी टिपाउनु हुन अनुरोध गर्दछौ।
1: पुनश्च आफ्नो जन्मदिन अथवा विशेष अवसरमा पनि भक्तजनहरूले महाआरती गर्न र गराउन सक्नुहुनेछ।
0: सम्पर्कको लागि चन्द्रकान्त ढुङ्गाना कार्यालय सचिव मोबाइल 9841448515 र 9855687573।
1: छाङछाङदी छाया क्षेत्र शिव मन्दिर व्यवस्थापन समिति भिरकोट 4 छाङछाङदी।
2: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
3: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
2: लौ अब कहाँ दिनुभयो, मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिए।
3: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
2: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
3: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गरगहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
2: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
3: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
2: मोबाइल नम्बर 9806641870 र 9865494497।
3: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
4: घरि कम्प्युटर बिग्रिन्छ, घरि लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो गर्नै पाइएन।
5: बिग्रीका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
4: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्ड गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
5: टेलिफोन इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेन्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
4: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856055271, 9468 32809 र 9856050271।

0: कुनै खालका गाँठागुठी डल्ला पुरानो घाउ खतिरा दाग पुरानो अपरेशनको समस्या पाइल्स हर्निया अण्डको सुनिने कान्छिया थिएको नङ गढेको बारम्बार मुसा आइरहने समस्या अनावश्यक गुठी आउने जस्ता समस्याहरू छन् भने स्वास्थ्य परीक्षण गराई स्वास्थ्य लाभ लिनुहोला। साथै सोही दिन पेट छाती मुटु र विशेषज्ञ डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई पेट छाती मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने फुल्ने पोल्ने खानामा नलाग्ने अमिलो पानी आउने पेटको अल्सर सास फेर्न गाह्रो हुने सक्कर लाग्ने शरीर सुनिने हात खुट्टा फुल्ने टाउको बढी दुख्ने खकारमा रगत देखिने शरीर दुब्लाउँदै जाने पिसाब बढी लाग्ने तिर्खा बढी लाग्ने मुख सुक्खा हुने शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
1: उक्त दिन मुटुको इको पनि गरिनेछ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
2: सम्पर्क स्थान मल्ल फार्मेसी वालिङ आठ तल्लो वालिङ प्रोपाइटर सुरेन्द्र मल्ल स्वर्गीय पिता रामलाल मल्ल फोन 063-441-51 मोबाइल 9956-5259-49।
3: स्मरण रहोस् डाक्टर आउने दिन यही साउन 2 गते शनिबार। सूचना सूचना सूचना विशिष्ट नापी कार्यालय पाल्पा अन्तर्गत 7 नम्बर नापी टोली वालिङ साङ्जाबाट वालिङ नगरपालिका वडा नम्बर 1 साविक बराहा कालिका गाविस भित्र पर्ने पुनः नापीमा दर्ता भएका जग्गाहरूको यही असार 22 गते सोमबारबाट कार्यालय समयमा वालिङ नगरपालिका वडा नम्बर 1 को कार्यालयमा रहेको नापी टोलीले पुर्जा वितरण गरिरहेकोले उल्लेखित वडा भित्र जग्गा दर्ता गरेका सम्बन्धित जग्गा धनीहरूलाई आफ्नो नयाँ लाल पुर्जा बुझी लिन हार्दिक अनुरोध गर्दछौ। विशिष्ट नापी कार्यालय पाल्पा 7 नम्बर नापी टोली वालिङ स्याङ्जा।
4: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
5: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
4: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
5: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
4: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघाट खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
6: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 063-691-0004,
7: सम्पर्क मोबाइल 97-484-34-84।
8: चुरी घरको मौरी घर उद्योग भिरकोट नगरपालिका 7 स्याङ्जा।
9: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
10: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
9: पल्ला गरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी भने जहाँको त्यही।
10: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
9: हाम्रा सेवा तथा सुविधाहरू
10: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
9: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
10: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
9: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने।
10: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
9: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ फकुन्डे।
7: सम्पर्क फोन नम्बर 063-441-6024।

0: हुनु नि कुखुराको भाले भाले चल्ला लिन खिडेको हो।
1: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
0: वालिङ आठ मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
1: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादि तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बङ्गुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
0: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
1: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
0: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोल खिल्नेको ठ्याक्कै अगाडि। मोबाइल 9855051068 र 9673770071।

0: to all.
1: नमस्कार हल्दर साहब क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ तपाईँ त छिट्टै आउनुभयो अपरेसन नगरी आउनुभयो क्या हो
2: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ
1: अच्छा ज्ञानम मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ साह्रै राम्रो रहेछ त्यो हस्पिटल त अनि हल्दर साहब चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि
2: क्यानम त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि
3: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध छ
4: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन
3: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493 552-494-582-778

0: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलो बा, के पर्यो त्यस्तो?
1: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
0: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
1: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
0: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे, ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुःखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।
2: पर्सनल मेडिको फर्मा भिरकोट बैरघारीमा डाक्टर आउने सूचना।
3: यही साउन 2 गते शनिबारका दिन
2: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुशीर्षण आउँदै हुनुहुन्छ।
3: यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
2: साथै सोही दिन नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर राजन शर्मा पनि आउँदै हुनुहुन्छ।
4: उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, छारी रोग वा बाख्री रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार खुराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
2: साथै सोही दिन हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर निरञ्जन अरियाल पनि आउँदै हुनुहुन्छ।
4: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, पुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा, एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने नसा तथा पाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
2: यस्तै उक्त दिन पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ। उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर दीपक बगालेद्वारा भिडियो एक्सरे गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
5: सम्पर्क स्थान प्रसन्न मेडिको फर्मा भिरगोड बैरगारी मेन बजार, प्रोप्राइटर प्रदीप आले, मोबाइल 98-560-27971 र 98-461-00866।
3: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 2 गते शनिबार।
6: ए आसरा, किन बोलाको मलाई?
7: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे, कतै छैन अलि विश्वासिलो ज्योतिष?
6: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
8: हाम्रा विशेषताहरू:
6: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
8: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
6: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने गर्भ खेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
8: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
6: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, जोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
8: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ
6: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 98465514123 र 98066162।

0: होइन के भयो, किन बन्द भएको गाडी?
1: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइछ।
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
1: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइट ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइट ब्याट्री राखिहाल्नु त।
1: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
2: एक्साइट ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइट ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
3: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
2: हामी कहाँ एक्साइट ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
3: फोन नम्बर 0364415002, मोबाइल 98560405002 र 98460151।
4: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
5: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
4: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
5: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
4: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा।
5: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा।
4: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
5: मुटुको जाँच, ईसीजी सेवा,
4: भाँचिएको हड्डी प्लास्टर सेवा,
5: डिजिटल एक्सरे सेवा,
4: चिरफार गर्ने,
5: थाइराइड जाँच,
4: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
5: सर्वसुलभ फार्मेसी सेवा।
4: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
5: फोन नम्बर 0364-41-087, मोबाइल 98469-7071-7740।
0: ए दिदी, पक्नुहोस् त भनेको होइन, हतार हतार गर्दै कता हो र?
6: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी।
0: फर्निचरको सामानहरू दिदी, त्यसो हो भने वालिङ एक रामबाटसम्म रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
6: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
5: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाचा, सोरुम भिरकोट 1 बैरघारी मेन रोड, वालिङ 8 जैसी पदेरा।
3: मोबाइल 98560-30988 र 98560-55988।
7: रेडियो आदिखोला 105.4।

0: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
1: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
0: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारीगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
1: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ फिटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा बैंकको ओह्रालोमा।
0: मोबाइल 9815564396।
2: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
3: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्यायो, निको नै भएको छैन।
2: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
3: हजुर, वालिङ हस्पिटलमा बाल रोग विशेषज्ञ सेवा थपिएको छ, साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
4: यदि महिलाहरूमा बारम्बार गर्भ फेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
3: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 0364121133।
5: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
6: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
7: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष रूपमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
6: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
7: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516635 र 9817969611।
6: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।

0: मृदी स्वास्थ्य क्लिनिकमा डाक्टर आउने सूचना। यही साउन दुई गते शनिबारका दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विष्णु पालिखे आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसा फेर्न गाह्रो हुने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ। साथै उक्त दिन आस्था किडनी एण्ड स्पेशलाइज हस्पिटल पोखराका वरिष्ठ मृगौला रोग विशेषज्ञ डाक्टर अमृत केसी पनि आउँदै हुनुहुन्छ। उक्त दिन पिसाबको मात्रामा कमी हुने, पिसाबमा रगत देखिने, छिनछिनमा पिसाब लाग्ने, खान नरुच्ने, खुट्टाको तल्लो भाग सुनिने, अनुहार सुनिने, उच्च रक्तचाप, रिङ्गटा लाग्ने लगायतका समस्या भएका बिरामीहरू, साथै लामो समयदेखि डायलाइसिस गराइरहनु भएका तथा सुगर प्रेसरको औषधि सेवन गरिरहनु भएका बिरामीहरू सम्पर्क राख्न सक्नुहुनेछ।
1: उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुस्मित काफलेद्वारा भिडियो एक्सरे गरिन्छ। पुनः फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान मिर्दी स्वास्थ्य क्लिनिक, वालिङ छ मिर्दी, तल्लो चोक पुलको नजिकै। फोन 063-441-0087, मोबाइल 98469-71-47।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन दुई गते शनिबार। वालिङ शहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
2: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
0: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
2: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
0: के मिटर तथा गेटबल बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
2: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
2: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
2: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
2: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000 गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
2: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
2: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: यस मैम। अहिले हाम्रो गर्नेमा 11 बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
3: नमस्ते, म हो तपाईँहरूको आफ्नै गायक तिलक बमल्ल। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ चाङ्ग्रा जिल्लाको पहिलो आवाज आदि खोलाको स्पन्दन सामुदायिक रेडियो आदि खोला 105.4।
4: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
5: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
4: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
5: ए कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
4: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
5: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
4: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560-54963, 98560-55104 र 98028-47723।
6: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
7: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ।
6: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
4: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा। गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
6: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
4: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
6: मोबाइल 98469-18921 र 98462-39399।
8: सूचना विशिष्ट नापी कार्यालय पाल्पा अन्तर्गत 7 नम्बर नापी टोली वालिङ साङ्जाबाट वालिङ नगरपालिका वडा नम्बर 1 साविक बराहा कालिका गाविस भित्र पर्ने पुनः नापीमा दर्ता भएका जग्गाहरूको यही असार 22 गते सोमबारबाट कार्यालय समयमा वालिङ नगरपालिका वडा नम्बर 1 को कार्यालयमा रहेको नापी टोलीले पुर्जा वितरण गरिरहेकोले उल्लेखित वडा भित्र जग्गा दर्ता गरेका सम्बन्धित जग्गा धनीहरूलाई आफ्नो नयाँ लाल बुझी लिन हार्दिक अनुरोध गर्दछौ। विशिष्ट नापी कार्यालय पाल्पा 7 नम्बर नापी टोली वालिङ स्याङ्जा।

0: सम्मान फार्मेसीमा डाक्टर आउने सूचना। यही साउन दुई गते शनिबारका दिन मणिपाल शिक्षण अस्पताल पोखराका नाक कान घाँटी तथा थाइराइड सर्जन रोग विशेषज्ञ डाक्टर हिमाल पौडेल आउँदै हुनुहुन्छ। उक्त दिन लामो समयसम्म रुघाखोकी लागिरहने, कान पाक्ने, पिप बग्ने, कान राम्रोसँग नसुन्ने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनास, टाउको दुख्ने, टन्सिल बढ्ने, घाँटी दुख्ने, निम्न अप्ठ्यारो हुने लगायत थाइरोइडका बिरामी तथा थाइरोइड सम्बन्धी औषधि सेवन गरिरहेका बिरामीहरूले सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान निशान फार्मेसी, तल्लो वालिङ हस्पिटल चोक, प्रोप्राइटर गीता तिवारी, फोन नम्बर 0364141163, मोबाइल 9841698170। स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन दुई गते शनिबार।
1: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक
2: र मिर्दे करिडोर आदिको छेउमा
1: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 0364403131, मोबाइल 9856553131।
3: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
4: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
5: दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरेमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
4: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
5: वालिङ 8 केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
4: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा DTF प्रिन्ट लगायतका कामहरू छिटो, सरितो र सुपथ मूल्यमा गरिन्छ।
6: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
4: ग्लोबल मल्टीप्रिन्ट सेन्टर, वालिङ 8 केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी,
6: मोबाइल नम्बर 9865019076, 9861790076 र 9817682123।
7: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
8: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
7: 28 वर्षदेखिको अनुभव, न्युरो, ICU तथा OT को सुविधा भएको। थप जानकारीका लागि 0615885595044044।
8: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
9: ओ माइलाबा, बिरामी हुनु भयो कि कसो?
10: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
9: ल, चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी, प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर HA अहेबाबाट चेक जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ 6 मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार अर्थात् यही साउन 9 गते वृहत मुटु चेक जाँच हुने। उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ MD कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ECG पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार यही साउन 16 गते वरिष्ठ छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला,

0: पाठ्यघर रूप विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
1: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड। फोन नम्बर 98464 85411।

0: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही डाँपले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु। कहिल्यै सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क: कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9864221629 र 9861868251।
3: अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना। यही साउन 2 गते शनिबारका दिन नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर विपिन केसी आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू: ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, शारीरिक वा बाह्य रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै सोही दिन हाट जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर भोगेन्द्र बहादुर केसी पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, पोल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाट जोड्ने नसा तथा पाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ। यसै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर एमबीबीएस डाक्टरबाट सेवा दिनुका साथै एक्सरे, भिडियो एक्सरे, फार्मेसी, प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान: अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसी, वालिङ 9 तल्लो वालिङ। प्रोप्राइटर मनोज खनाल। फोन नम्बर 63441400006। मोबाइल 9856555266।
4: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 2 गते शनिबार।
5: नाक छोडी कान, कान छोडी नाक, बिमारले नि कहिल्यै नछोड्ने भयो।
6: होइन ए दाई, बिमारले फेरि चिया पिबे क्या हो, गुनगुनाइरहनु भएको छ त।
5: बिमार कहिले निको होला र खै, सधैँको यस्तै, एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
6: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न। लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव संगालेका विशेषज्ञहरू पनि आउँछन्।
2: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
6: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्ष रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
2: सम्पर्क: लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट। मोबाइल 9556085667।
7: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार सडक मेमोरियल हस्पिटलमा
8: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई सडक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
7: हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
8: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061582778, 582779 र 582780।
6: ओई आम्जी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयो
9: थ्याङ्क यू रिया इन्टरनेशनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
6: सिरियसली वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ म त छक्क परे
9: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन् नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास मिरर जस्तै चम्किन्छ
6: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
9: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
6: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
9: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
6: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
9: सम्पर्क मोबाइल 9842698145
10: डिजिटल एन्जॉय विथ अस

0: सुन्नु न
1: भन त
0: पल्लो घरको दिदीले कति राम्रो दराज ल्याउनु भएको छ नि हजुर पनि जानु न भकुण्डेमा रहेको बाबा फर्निचरमा पाइन्छ रे नि त कस्तो राम्रो छ
2: बाबा फर्निचर वालिङ दस भकुण्डे प्रोप्राइटर ओम शर्मा मोबाइल 9856931966
3: कार्यक्रम आटियो अरू तयारी पूरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
4: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
3: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
4: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
3: नवदुर्गा मिष्ठान्न भण्डार वालिङाट मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 0364142446 मोबाइल 9556501119 र 9556332446
0: लौ हेर आज पनि आधा सामान त छोडिरहेको छ खै त पूजाको सामान
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि
1: ए हो र ल ल के छुट्टे छ टिपेर देऊ त म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु
0: हजुर हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ
2: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी
2: मोबाइल नम्बर 9846721380
0: कस्तो सास गनाएको तिम्रो त
5: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुखे भरेर मात्रै हुन्छ र
5: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
6: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिनद्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोग उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9456648622 र 9241440029 आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ मैले खोजेको जुत्ता यही नै हो
7: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई
0: बाबु बरु कहाँबाट ल्याएस यो जुत्ता
7: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर हो त्यहीबाट ल्याएको
0: ल ठिक गरिस विगत 40 वर्षदेखि वालिङमा रही यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज अफिसका लागि अफिसियल सुज स्कूल कलेजका लागि स्कूल कलेज सुज साथै लेडिजका लागि स्पोर्ट्स सुज क्याजुअल सुज सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ
7: पाण्डे सु सेन्टर वालिङ बजार
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे
7: मोबाइल नम्बर 9846086005

0: स्कूल तथा अफिस का ड्रेस कि बना पर्ने अन्य कपड़ा चाहिए थी भागा दौड़ कर समय छैन सब सामान एक पाने भजिल होने
1: क्रा मानी ये धीरे तनाव भर्खर जानु वालिंग आठ नया बजार को पोशाक बगैचा में सब सामान तही पाइन
0: हजुर सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू सरकारी कर्मचारीका ड्रेसहरू संघ संस्था सहकारीका ड्रेसहरू रेडीमेड बेहुलाका दौरा सुरुवाल रेडीमेड कोट प्यान्ट झोला जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्
1: पोशाक बगैचा वालिङ आठ नयाँ बजार प्रोप्राइटर प्रकाश अर्याल मोबाइल 9856308929 छायाक्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना
2: यही साउन दुई गते शनिबारका दिन
1: सुगर प्रेसर दम तथा थाइराइड रोग विशेषज्ञ डाक्टर सरोज पोखरेल आउँदै हुनुहुन्छ यदि तपाईँहरूमा अत्याधिक प्यास लाग्ने छिनछिनमा पिसाब लाग्ने भोक धेरै लाग्ने तौल घट्दै जाने हात खुट्टा झमझमाउने वा ओठ तालो सुक्ने घाउ चोट लागेमा निको हुन धेरै समय लाग्ने दृष्टि धमिलो हुने र अत्याधिक थकाई लाग्ने टाउको पछिल्लो भाग दुख्ने वा भारी हुने चक्कर लाग्ने नाकबाट रगत बग्ने छाती दुख्ने वा ढुकढुकी बढ्ने तौल बढ्ने जाडो धेरै हुने कब्जियत हुने छाला सुक्खा हुने र स्वर धोत्रो हुने तौल घट्ने गर्मी धेरै हुने पसिना आउने हात काम्ने र छटपटी हुने सास फेर्न गाह्रो हुने खोकी लाग्ने छाती कसिलो भएको महसुस हुने लगायतका समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ
3: सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी वालिङ आठ खेल मैदान जाने बाटो फोन 0364140044 मोबाइल 9960081173
2: स्मरण रहोस् डाक्टर आउने दिन यही साउन दुई गते शनिबार
0: घरी पैसा राख्न गयो घरी निकाल्न घरी बिजुलीको बिल पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ कि दिदी
1: यी सबै कुरामा मलाई त धेरै सहज छ म घरमै बसेर मोबाइलबाटै काम गर्छु
0: हो र दिदी अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त
1: हेर भाइ म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ मैले त्यसै गरेको छु
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु एकपटक सहकारीमा गएर
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने
1: टेलिफोन खाने पानी विद्युत डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्
1: त्यस्तै नियमित ऐच्छिक दैनिक बाल बचत खुत्रुके बचत गृहिणी बचत ज्येष्ठ सदस्य बचत कोपिला बचत आवधिक बचत चाडपर्व बचत लगायतका दुई दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको
0: त्यस्तै औद्योगिक व्यापार व्यवसाय कृषि शैक्षिक आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण सामाजिक ऋण वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ
1: त्यस्तै आईएमएफ प्रभु हिमाल वेस्टर्न युनियन सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ छ मेर्दी स्याङ्जा
1: फोन 0363446600
3: हजुर बुवा यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो धानको बिउ पनि राम्रो भएन लगानी धेरै भयो तर प्रतिफल छैन अब के गर्ने होला
4: नाति बाबु तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो अब चिन्ता नगर वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु
3: वाह यो त मैले खोजेको ठाउँ रहेछ कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो
4: किन नपाउनु नि बाबु स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ
5: हजुर हामी कहाँ उन्नत बिउ बिजन मल विषादी पशु औषधि कृषि उपकरण पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ
0: याद गर्नुहोस् कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्
5: प्रोप्राइटर भरतराज भट्टराई सहारा एग्रोभेट सेन्टर वालिङ आठ कटहर बोर्ड एसबीआई ब्याङ्कको अगाडि सम्पर्क मोबाइल 9570062866 र 9470029686
1: पर्वत जाने गेट सहारा एग्रोभेट
6: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
7: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्ग्वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
6: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
7: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ आठ मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
6: मोबाइल 98135 56496।

0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगी हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
2: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुटुरोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा प्रत्येक महिनाको चौथो शनिबार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
3: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
4: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
3: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक ₹800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
4: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
3: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
4: फोन 063-441-258।
5: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
6: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
5: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
6: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका, साथै गरौँ प्राथमिक अस्पताल पालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
5: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
6: हाम्रा सेवाहरू:
5: दाँत तथा मुखको परीक्षण,
6: दाँतको एक्सरे,
5: दाँत सफा गर्ने,
6: दाँत टल्काउने,
5: मुख गनाउने समस्याको उपचार,
6: दाँत रङको सिमेन्ट भर्ने,
5: दाँतको जरेदेखिको उपचार,
6: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
5: साधारण दाँत निकाल्ने,
6: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
5: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
6: गिजाको शल्यक्रिया,
5: कृत्रिम दाँत राख्ने,
6: दाँत रङको वा मेटलको खुल लगाउने,
5: बच्चाहरूको दाँतको विशेष उपचार
6: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
2: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
5: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
6: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 063-590-025, मोबाइल 98-60-40-78-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: सुनो अहिले हाम्रो गर्नेमा दिउँसोको 12 बजे सक्छ
1: यस समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है
3: रेडियो आदि खोला 105.4

नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। काठमाडौँ आउजाउ गर्ने मुख्य नाका खुलेसँगै गाड़ी चापमा चल्दै पहिरोले मध्य पहाड़ी लोकमार्ग अवरूद्ध। आज पाँच जिल्लामा बाढ़ीको उच्च जोखिम। काठमाडौँ उपत्यकामा पनि सावधानी अपनाउन आग्रह। नवलपरासीको गैंडाकोटमा डुबान, 35 जना विस्थापित। विद्युतीय राहदानीमा लागत घटेको सरकारको दावी। सांसदले असहमति जनाएपछि लेखा समितिमा राहदानी प्रकरणको छलफल रोकियो। हर्मुजको सुरक्षामा अमेरिकी खर्चको क्षतिपूर्ति माग। आर्थिक प्रतिफल खाड़ीका देशहरूले तिर्नुपर्ने, ट्रम्पको भनाई। र नेपाल एसएससी 19 वर्ष मुनिको महिला प्रिमियर कपको क्वार्टर फाइनलमा। नेपाल खबरमा अब पूरा खबर। काठमाडौँ उपत्यका भित्रने र बाहिरिने मुख्य नाका खुलेका छन्। यात्रामा जोखिम रहेको भन्दै रोकिएका गाड़ी आज बिहानदेखि गन्तव्यमा लागेका छन्। धादिङ र चितवनमा पहिरोले सड़क अवरूद्ध थियो भने काभ्रेको बीपी राजमार्गमा पानी पर्दा बग्ने लेदोका कारण गैराती गाड़ी चलाउन रोकिएको थियो। धादिङ र चितवनमा पहिरो पन्छाएसँगै नागढुङ्गा मुगली नारायणगढ़मा गाड़ी चल्न थालेका प्रहरीले जनाएको छ। नागढुङ्गा र सागा नाकामा जो गाड़ीको आउजाउ हुन थालेसँगै गाड़ीको चाप भने बढ़ेको छ। ठाउँ ठाउँमा ट्राफिक प्रहरी खटिएर व्यवस्थापनको काम भइरहेको छ। लेन अनुशासनको पालना गरी गाड़ी चलाउन चालकलाई ट्राफिक प्रहरीको आग्रह छ। यसैबीच लगातारको वर्षा र मनसून जन्य जोखिमका कारण कान्ति लोकपथ अस्थायी रूपमा बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार आज बिहान 5 बजेदेखि भोलि बिहान 6 बजेसम्म मकवानपुर जिल्लासँगको समन्वयमा कान्ति लोकपथ हुँदै मकवानपुर सिन्धुली आवत जावत गर्ने गाड़ी चलाउन रोकिएको हो। आज दिउँसो र राति पनि देशका धेरै ठाउँमा पानी पर्ने भएकोले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। यस्तै पहिरोले राष्ट्रिय गौरवको आयोजना मध्य पहाड़ी लोकमार्ग अवरूद्ध छ। लोकमार्गको बागलुङ बुर्तिवाङ खण्ड अन्तर्गत काठेखोला गाउँपालिका छ। इनारपानी क्षेत्रमा आज बिहान खसेको पहिरोले लोकमार्ग अवरूद्ध भएको हो। अविरल वर्षाका कारण सड़कमा ठूलो पहिरो झरेपछि राष्ट्रिय गौरवको आयोजना मध्य पहाड़ी लोकमार्ग अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो। सड़क अवरूद्ध हुँदा पोखरा काठमाडौँ छुट्ने तथा काठमाडौँबाट बागलुङको बुर्तिवाङ रोल्पा रूकुम डोल्पा लगायत पश्चिम नेपालतर्फ छुट्ने गाड़ी र यात्रु अलपत्र परेका छन्। सड़कमा पहिरोसहित ठूलो ढुंगा अडिँदा सड़क खुलाउन केही समय लाग्ने प्रहरी उपरीक्षक त्वातीले जानकारी दिनुभयो। यसैबीच आज देशका विभिन्न 5 वटा जिल्लामा बाढ़ीको उच्च जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार चितवन, तनहुँ, कास्की, स्याङ्जा र सुर्खेतसहित आसपासका जिल्लामा भई बहने नदीमा आकस्मिक बाढ़ीको उच्च जोखिम रहेको हो। यस्तै काठमाडौँ उपत्यकाका 3 जिल्ला पनि जोखिममा छन्। आज अरू पनि विभिन्न जिल्ला बाढ़ीको जोखिममा छन्। पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, त्यसैगरी संखुवा सभा, उदयपुर, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, काभ्रे, मकवानपुर, पर्सा, बारा, रौतहट, सर्लाही, गोरखा, लमजुङ, नवलपरासी पूर्व र पश्चिम, पाल्पा, पर्वत, म्याग्दी, प्युठान, रोल्पा, दाङ, सल्यान, बाँके, बर्दिया, कैलाली र आसपासका जिल्ला भई बहने ससाना नदीमा पानीको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिम छ। यी सबै क्षेत्रमा सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ। नवलपरासीको गैंडाकोटमा डुबान भएको छ। जिल्ला प्रहरीकारले नवलपरासी वर्दघाट सुस्ता पूर्वका अनुसार गैंडाकोट नगरपालिका 4 मा जंगलबाट आएको बाढ़ी र नालीको पानी घरमा पस्दा 9 घरमा क्षति पुगेको छ। तीमध्ये 8 घरका 35 जना विस्थापित भएका छन्। उनीहरू आफन्त र छिमेकीको घरमा आश्रय लिएर बसेका छन्। भिरकुटी चोक, बेलडिहा, प्रगति टोल, झपार्दी टोल लगायत क्षेत्रका बासिन्दा बढ़ी प्रभावित भएका हुन्। गैंडाकोट नगरपालिका 15 मा वडा अध्यक्ष प्रेमराज तिमिल सिन्हाको घरको तल्लो तलामा बर्खाको पानी र नालीको पानी पस्दा झण्डै 20 क्विन्टल धान तथा लत्ता कपड़ा भिजेको छ। अरू पनि क्षति भएको छ। थप विवरण संकलन भइरहेको जिल्ला प्रहरीकारले नवलपरासी वर्दघाट सुस्ता पूर्वका प्रहरी उपरीक्षक युवराज खण्डकाले जानकारी दिनुभयो। निरन्तर पानी परिरहेकोले नदी किनार, पहाड़ी सड़क तथा जोखिमयुक्त बस्तीमा सावधानी अपनाउन प्रशासनको आग्रह छ। यस्तै चितवनको भरतपुर महानगरपालिका 11 का विभिन्न ठाउँ पनि डुबानमा परेका छन्। गोर्खाली टोल, मृगकुञ्ज लगायतका टोल जलमग्न भएका हुन्।
नयाँ प्रविधि र सस्तो दरमा विद्युतीय राहदानी अर्थात ई पासपोर्ट वितरण प्रक्रिया शुरू गरेको सरकारले यसको लागत पनि घटेको जनाएको छ। परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईले आज बसेको संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा यसबारे जानकारी दिनुभएको हो। सन् 2010 फ्रान्सेली कम्पनीले नेपालको राहदानी छपाईको जिम्मेवारी सम्हालेकोमा अहिले नयाँ बोलपत्र मार्फत जर्मन कम्पनीसँग सम्झौता गरिएको छ। विगतमा फ्रान्सेली कम्पनीसँग पहिलो पटक प्रतिगोटा $10.45 र पछि $10.13 राहदानी छपाईको सम्झौता भएको थियो। त्यो कम्पनी मार्फत कुल 58 लाख थान राहदानी छापिएको विभागको तथ्याङ्क छ। वर्तमान सरकारले जर्मनीका दुई कम्पनी मूलबौर र भेरीरोससँग नयाँ ठेक्का सम्झौता गरेको थियो। नयाँ सम्झौता अनुसार प्रतिगोटा राहदानीको लागत $8.31 कायम भएको छ, जुन अघिल्लो दरको तुलनामा निकै कम हो। नयाँ प्रणाली कार्यान्वयनमा आएसँगै राहदानी विभाग, केही जिल्ला प्रशासन कार्यालय र विदेश स्थित नेपाली नियोगबाट सेवा प्रवाह शुरू भइसकेको छ। वैदेशिक रोजगारी र अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको राहदानी सेवालाई अत्यन्तै संवेदनशील मान्दै सरकारले यसलाई एक दिन पनि नरोकिने गरी व्यवस्थापन मिलाएको परराष्ट्र सचिव राईको दावी छ। राहदानी छपाई प्रकरणमा लेखा समितिले थालेको छलफल भने रोकिएको छ। अदालतमा विचाराधीन मुद्दामा समितिमा छलफल गर्न नमिल्ने भन्दै सांसदहरूले आपत्ति जनाएपछि समितिको बैठक स्थगित भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा शंकास्पद गाड़ी पार्किङको विषय आजको संसद बैठकमा उठ्यो, सुन चाँदीको भाव आज पनि घट्यो लगायतका खबरहरू बाँकी नै छन्।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल लुम्बिनी प्रदेशकै उत्कृष्ट आईएसओ सर्टिफाइड यस कलेजमा बीई कम्प्युटर, बीई सिभिल, इन्फर्मेशन एण्ड कम्युनिकेशन, बीसीए र बीबीए कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: प्रवेश परीक्षा साउन 7 गते। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684, 98512-32328।
1: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङमा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले काठमाडौँ आउजाउ गर्ने मुख्य नाका खोलेसँगै गाड़ी चापमा चल्दै पहिरोले मध्य पहाड़ी लोकमार्ग अवरूद्ध, आज पनि विभिन्न जिल्लामा बाढ़ीको जोखिम, सावधानी अपनाउन आग्रह लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। प्रतिनिधि सभाको बैठक बसिरहेको छ। आजको बैठकमा हिजो 3 वटा संचार गृह अगाडि शंकास्पद गाड़ी तेर्स्याएर गरिएको अवरोधको प्रयासको विषय उठेको छ। बैठकमा बोल्दै एमाले सांसद गणेश सिंह ठगुन्नाले मीडिया क्षेत्र र राजनैतिक नेतृत्वको निकास निवास तथा कार्यालय अगाडि त्रास फैलाउने काम भएको भन्दै विरोध गर्नुभयो। हिजो बिहान कान्तिपुर अनलाइन खबर र हिमालय टेलिभिजन अघि एकैपटक उस्तै तरिकाले शंकास्पद गाड़ीहरू अनधिकृत पार्किङ गरेर कार्यालयको आवागमन रोक्ने प्रयास भएको थियो। सुन चाँदीको भाव आज पनि घटेको छ। हप्ताको तेस्रो कारोबार दिन आज मंगलबार सुन तोलामा 1200 रूपियाँले घटेको हो। सुन आज तोलाको 2,84,000 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यसअघि हिजो तोलामा 2,800 रूपियाँले घटेर सुन तोलाको 2,85,200 रूपियाँमा कारोबार भएको थियो। अस्ति आइतबार सुनको भाव तोलाको 2,88,000 रूपियाँ रहेको थियो। त्यस्तै आज चाँदीको भाव पनि घटेको छ। पार्किङ गरेर कार्यालयको आवागमन रोक्ने प्रयास भएको थियो। सुन चाँदीको भाव आज पनि घटेको छ। हप्ताको तेस्रो कारोबार दिन आज मंगलबार सुन तोलामा 1200

समुद्री यातायातको सुरक्षा सुनिश्चित गर्न अमेरिकाले निर्वाह गरिरहेको भूमिकाको आर्थिक प्रतिफल खाड़ीका देशहरूले तिर्नुपर्ने बताउनु भएको छ। साथै हालैको अमेरिकी सैन्य कार्यवाहीपछि इरानको सैन्य क्षमता व्यापक रूपमा कमजोर बनेको दावी गर्दै उहाँले तेहरानलाई केही महिना अघिको अवस्थाबाट निकै पछाडि धकेलिएको टिप्पणी गर्नुभयो। राष्ट्रपति ट्रम्पले विश्वकै सबैभन्दा संवेदनशील र रणनीतिक समुद्री मार्ग मध्ये एक मानिने हर्मुज जलमार्गको सुरक्षाका लागि अमेरिकाले ठूलो जिम्मेवारी वहन गरिरहेको उल्लेख गर्नुभयो। त्यसका कारण प्रत्यक्ष लाभ लिने खाड़ी देशहरू अमेरिकालाई आर्थिक क्षतिपूर्ति दिनुपर्ने उहाँको तर्क छ। उहाँले हालैको अमेरिकी सैन्य कार्यवाहीले इरानको नौसैनिक शक्ति, हवाई क्षमता, राडार प्रणाली, हवाई प्रतिरक्षा संयन्त्र तथा हतियार उत्पादन गर्ने पूर्वाधारमा ठूलो असर पारेको उहाँको भनाई रहेको समाचार संस्था एएनआईले जनाएको छ। अब खेल खबर। एसीसी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल लगातार तेस्रो जीतसहित क्वार्टर फाइनलमा पुगेको छ। आजको खेलमा हङकङलाई 181 रनको फराकिलो अन्तरले हराउँदै समूह डीको विजेता बनेर नेपाल क्वार्टर फाइनल प्रवेश गरेको हो। टस हारेर पहिला ब्याटिङ गरेको नेपालले हङकङलाई 212 रनको बलियो लक्ष्य दिएको थियो। हङकङले 20 ओभरमा 9 विकेट गुमाएर 30 रन मात्र बनाउन सक्यो। नेपालका कप्तान सोनी पाखरिनले 4 तथा मनिषा उपाध्यायले 2 विकेट लिइन्। त्यसअघि नेपालले निर्धारित 20 ओभरमा 6 विकेट गुमाएर 211 रन बनाएको थियो। कप्तान सोनी पाखरिनले सर्वाधिक 90 रन बनाइन्। सावित्री धामीले 52 रन जोडिन्। नेपालले यसअघि पहिलो खेलमा कतारलाई 105 रनले अनि दोस्रो खेलमा सिंगापुरलाई 151 रनको फराकिलो अन्तरले पराजित गरेको थियो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। काठमाडौँ आउजाउ गर्ने मुख्य नाका खुलेसँगै गाड़ी चाँपमा चल्दै पहिरोले मध्य पहाड़ी लोकमार्ग अवरूद्ध। आज 5 जिल्लामा बाढ़ीको उच्च जोखिम। काठमाडौँ उपत्यकामा पनि सावधानी अपनाउन आग्रह। नवलपरासीको गैंडाकोटमा डुबान, 35 जना विस्थापित। विद्युतीय राहदानीमा लागत घटेको सरकारको दावी। सांसदले असहमति जनाएपछि लेखा समितिमा राहदानी प्रकरणको छलफल रोकियो। हर्मुजको सुरक्षामा अमेरिकी खर्चको क्षतिपूर्ति माग। आर्थिक प्रतिफल खाड़ीका देशहरूले तिर्नुपर्ने ट्रम्पको तर्क। र नेपाल एसीसी 19 वर्ष मुनिको महिला प्रिमियर कपको क्वार्टर फाइनलमा। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नुपूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

नमस्कार, म देवीराम पराजुली जिरे खोर्सानीको भोक लाग्यो। तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ आदिखोला एफएम 105.4 मेगाहर्ज।

0: छाङछाङदी छाया क्षेत्र शिव मन्दिरको सूचना।
1: हिन्दूहरूको महान पर्व श्रावण संक्रान्ति श्रावण महिनाको हरेक सोमबारहरू हरिशयनी एकादशीका दिनमा सन्ध्याकालीन महाआरती हुने हुँदा उक्त दिन महाआरतीमा उपस्थित भइदिनु हुन सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा गर्दछौ।
0: साथै श्रद्धालु भक्तजनहरूका परिवारजन तथा पितृहरूका नाममा छुट्टै आरतीको व्यवस्था समेत भएको हुँदा इच्छुक श्रद्धालु भक्तजनहरूले आफ्नो नाम तथा पितृहरूको नाम समेत सचिवालयमा सम्पर्क गरी टिपाउनु हुन अनुरोध गर्दछौ।
1: पुनश्च आफ्नो जन्मदिन अथवा विशेष अवसरमा पनि भक्तजनहरूले महाआरती गर्न र गराउन सक्नुहुनेछ।
0: सम्पर्कको लागि चन्द्रकान्त ढुङ्गाना कार्यालय सचिव मोबाइल 9841648515 र 9855687573।
1: छाङछाङदी छाया क्षेत्र शिव मन्दिर व्यवस्थापन समिति भिरकोट 4 छाङछाङदी।
0: निशान फार्मेसीमा डाक्टर आउने सूचना। यही साउन 2 गते शनिबारका दिन मणिपाल शिक्षण अस्पताल पोखराका नाक कान घाँटी तथा थाइराइड सर्जन रोग विशेषज्ञ डाक्टर हिमाल पौडेल आउँदै हुनुहुन्छ। उक्त दिन लामो समयसम्म रुघाखोकी लागिरहने, कान पाक्ने, पिप बग्ने, कान राम्रोसँग नसुन्ने, गन्ध थाहा नपाउने

0: हुने, नाकबाट पानी बग्ने, पुरानो पिना, टाउको दुख्ने, टन्सिल बढ्ने, घाँटी दुख्ने, निम्न अप्ठ्यारो हुने लगायत थाइरोइडका बिरामी तथा थाइरोइड सम्बन्धी औषधि सेवन गरिरहेका बिरामीहरूले सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान निशान फार्मेसी तल्लो वालिङ हस्पिटल चोक, प्रोप्राइटर गीता तिवारी, फोन नम्बर 063441163, मोबाइल 9841698670। स्मरण रहोस् डाक्टर आउने दिन यही साउन 2 गते शनिबार।
1: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
2: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
1: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
1: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
1: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
1: मोबाइल नम्बर 9806641870 र 9865494497।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
3: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
4: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
3: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
4: ए कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
3: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
4: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
3: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 9856054963, 9856055104 र 9008747723।

0: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
0: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
0: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक।
0: मोबाइल नम्बर 9855054313 र 9141443842।
1: मूल्य होइन स्वास्थ्य रोजौ।
2: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक
3: र मिर्दिक करिडोर आदिको छेउमा
2: तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय डब्ल्यूआईसी कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 0637443331, मोबाइल 9855553331।
1: साथै एसडब्ल्यूआईसी कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
4: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कति जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
5: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
4: पल्ला गरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए, हामी भने जहाँको त्यही।
5: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
4: हाम्रा सेवा तथा सुविधाहरू,
5: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
4: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
5: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
4: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
5: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
4: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
1: सम्पर्क फोन नम्बर 0637441624।

0: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना।
1: यही साउन दुई गते शनिबारका दिन
0: सर्जन रोग विशेषज्ञ डाक्टर ओम बहादुर कार्की आउँदै हुनुहुन्छ। यदि तपाईहरूमा शरीरमा दुख्ने वा नदुख्ने खालका गाँठाकुटी, डल्ला, पुरानो घाउ, खटिरा, दाग, पुरानो अपरेशनको समस्या, पायल, सहर्निया, अण्डको सुनिने, कान्छिया थिएको, नङ गढेको, बारम्बार मुसा आइरहने समस्या, अनावश्यक कुटी आउने जस्ता समस्याहरू छन् भने स्वास्थ्य परीक्षण गराई स्वास्थ्य लाभ लिनुहोला। साथै सोही दिन पेट, छाती, मुटु रोग विशेषज्ञ डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ।
2: यदि तपाईलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, सक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकारमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
0: उक्त दिन मुटुको इको पनि गरिनेछ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ आठ तल्लो वालिङ, प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल, फोन 063-441-51, मोबाइल 9856-5259-49।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन दुई गते शनिबार।
4: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
5: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
4: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
5: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
6: बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
7: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितु सुनसानी पसलमा मात्रै पाइन्छ।
6: ए, त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो
7: त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
8: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचानी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
0: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश,
1: जितु सुनचाँदी पसल वालिङ आठ, भुसाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
8: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
0: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता। लौ हेर, आज पनि आधा सामान त छोडिरहेको छ। खै त पूजाको सामान?
9: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र। भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नभेट्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
9: ए हो र, ल के छुटे छ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ, सफा, मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह, व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
8: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ आठ, बगालेटोल।
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
8: मोबाइल नम्बर 9847-21380।
0: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना।
1: यही साउन दुई गते शनिबारका दिन
0: सुगर प्रेसर दम तथा थाइराइड रोग विशेषज्ञ डाक्टर सरोज पोखरेल आउँदै हुनुहुन्छ। यदि तपाईँहरूमा अत्याधिक प्यास लाग्ने, छिनछिनमा पिसाब लाग्ने, भोक धेरै लाग्ने, तौल घट्दै जाने, हात खुट्टा झमझमाउने वा ओठ तालो सुक्ने, घाउ चोट लागेमा निको हुन धेरै समय लाग्ने, दृष्टि धमिलो हुने र अत्याधिक थकाई लाग्ने, टाउको पछिल्लो भाग दुख्ने वा भारी हुने, चक्कर लाग्ने, नाकबाट रगत बग्ने, छाती दुख्ने वा ढुकढुकी बढ्ने, तौल बढ्ने, जाडो धेरै हुने, कब्जियत हुने, छाला सुक्खा हुने र स्वर धोत्रो हुने, तौल घट्ने, गर्मी धेरै हुने, पसिना आउने, हात काम्ने र छटपटी हुने, सास फेर्न गाह्रो हुने, खोकी लाग्ने, छाती कसिलो भएको महसुस हुने लगायतका समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी वालिङ आठ खेल मैदान जाने बाटो, फोन 0364140044, मोबाइल 99460183।
1: स्मरण रहोस् डाक्टर आउने दिन यही साउन 2 गते शनिबार।

0: नमस्कार हल्दर साहब, क्यानम तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
1: क्यानम पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ।
0: अच्छा ज्ञानम, मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि।
1: ज्ञानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
2: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध।
3: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
2: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494-582-78।
4: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
5: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
4: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
5: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
4: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
5: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
4: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
5: मुटुको जाँच ECG सेवा,
4: भाँचिएको हड्डी प्लास्टर सेवा,
5: डिजिटल एक्सरे सेवा,
4: चिरफार गर्ने
5: थाइराइड जाँच,
4: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
5: सर्वसुलभ फार्मेसी सेवा।
4: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
5: फोन नम्बर 63-4-41-087, मोबाइल 98-4-69-71-41।
6: चिया कस्तो सास गनाएको तिम्रो त,
7: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
6: उपचार गर्नु पर्दैन त, दाँत दुखे भरेर मात्रै हुन्छ र?
7: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
6: यही हाम्रो वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
8: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाइ दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया, साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
5: यहाँ नेपाल मेडिकल काउन्सिल NMCबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 98-465-48-622 र 98-241-4400-29।
6: ए दिदी, पक्लिस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
7: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी।
6: फर्निचरको सामानहरू दिदी, त्यस्तो हो भने वालिङ एक रामबाटसम्म रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
7: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
5: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाचा, सोरुम भिरकोट 1 बैरघारी मेन रोड, वालिङ 8 जैसी पदेरा। मोबाइल 98-560-39988 र 98-560-55988।
6: मिर्दी स्वास्थ्य क्लिनिकमा डाक्टर आउने सूचना।
9: यही साउन दुई गते शनिबारका दिन
6: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विष्णु पालिखे आउँदै हुनुहुन्छ।
9: यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसा फेर्न गाह्रो हुने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ। साथै उक्त दिन आस्था किडनी एण्ड स्पेशलाइज्ड हस्पिटल पोखराका वरिष्ठ मृगौला रोग विशेषज्ञ डाक्टर अमृत केसी पनि आउँदै हुनुहुन्छ। उक्त दिन पिसाबको मात्रामा कमी हुने, पिसाबमा रगत देखिने, छिनछिनमा पिसाब लाग्ने, खान नरुच्ने, खुट्टाको तल्लो भाग सुनिने, अनुहार सुनिने, उच्च रक्तचाप, रिङ्गटा लाग्ने लगायतका समस्या भएका बिरामीहरू, साथै लामो समयदेखि डायलाइसिस गराइरहनु भएका तथा सुगर प्रेसरको औषधि सेवन गरिरहनु भएका बिरामीहरूले सम्पर्क राख्न सक्नुहुनेछ।
10: उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुस्मित काकलेद्वारा भिडियो एक्सरे गरिन्छ। पुनः फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान मिर्दी स्वास्थ्य क्लिनिक, वालिङ छ मिर्दी, तल्लो चोक पुलको नजिकै। फोन 063-441-087, मोबाइल 98469-7147।
9: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 2 गते शनिबार।

0: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
1: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
0: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ, साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
3: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
4: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
4: पुनश्च हामीले ब्यान्ड विथ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
2: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
4: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
2: फोन 063-441-258।
5: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
1: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
5: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
2: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
5: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
2: हाम्रा सेवाहरू:
5: दाँत तथा मुखको परीक्षण,
2: दाँतको एक्सरे,
5: दाँत सफा गर्ने,
2: दाँत टल्काउने,
5: मुख गनाउने समस्याको उपचार,
2: दाँत रङको सिमेन्ट भर्ने,
5: दाँतको जरेदेखिको उपचार,
2: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
5: साधारण दाँत निकाल्ने,
2: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
5: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
2: गिजाको शल्यक्रिया,
5: कृत्रिम दाँत राख्ने,
2: दाँत रङको वा मेटलको खुल लगाउने,
5: बच्चाहरूको दाँतको विशेष उपचार
2: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
6: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जीसीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
5: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्डलिङ्क इन्टरनेट भएको बिल्डिङमा।
2: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 063-590-25, मोबाइल 98-60-40-78-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
7: तपाईँ हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
2: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्क
1: छूटमा गरिनुका साथै होलबडी चेकअप विशेष छूटमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
7: सम्पर्क वालिङ प्याथोलोजी प्रणाली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
1: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516535 र 9813769611।
7: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्रणाली।
1: वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
8: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
1: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
8: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
1: के मिटर तथा गेट बल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
8: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरुन्तै बदलौं,
1: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौ,
8: पानीको स्रोत वरिपरि फोहोर नगरौ, नफालौ र त्यस्तो गरेको देखेमा खबर गरौ,
1: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौ र जरिवानाबाट बचौ,
8: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौ,
1: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
8: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराउ।
1: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
8: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
1: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
8: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
1: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

नमस्कार नमस्कार नमस्कार अनी हार्दिक हार्दिक स्वागत करते सो शात मा सांगीतिक अभिवादन प्रक्रियाओं सो कार्यक्रम का मिस्टिका भाग राखु इस सुंदर चौतारी बाट अनी दिवाकालीन समय बाट कार्यक्रम का मिस्टिका भाग राखु परखाई मा प्रतीक्षा मा रहनु भएका तमाम तमाम लोगी पारखी संगै रेडियो पारखी मनहरुको परखाई को घड़ी मेटाउनका लागि सधैंका वर्षहरुमा जस्तै आज पनि घड़ीले दिउँसोको एक बजाउने बित्तिकै यहाँको रेडियो सेट समक्ष उपस्थित भइसकेको छु म आरती। कार्यक्रम गाम्बिसीका भागका यहाँहरूले साङ्गु जिल्लाको पहिलो आवाज सामुदायिक रेडियो आधी खोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट लाइन मार्फत www.radioadikhola.org लगन गरेर लाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्रैबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। दिवाकालीन समयमा प्रस्तुत हुने कार्यक्रमका विस्तृतका भागका साताको छ दिन अर्थात शनिबार बाहेक अन्य दिन भिन्नवार भिन्न व्यवसायको साथमा विभिन्न विस्तृत नेपाली लोकगीत लिएर कार्यक्रममा उपस्थित हुने गर्दछौ। आज हामी कार्यक्रम गाम्बिसिका भागकाको मंगलबारी व्यवसायमा छौं। मंगलबारी व्यवसायमा रहेर हामी तपाईहरु समक्ष तपाईहरुको रोजाईमा रहेका लोकगीत भाकाहरुलाई कार्यक्रममा स्थान दिने दिनमा छौं। यहाँहरु हामीलाई 0364442585 फोन सम्पर्क गर्न सक्नुहुनेछ। आफूलाई मनपर्ने भाका रोजाईमा पार्न चाहनुहुन्छ र सोही भाका मार्फत आफ्ना प्यारा प्यारा साथीहरुलाई सम्झना समर्पण गर्न चाहनुहुन्छ भने पनि हामीलाई फोन सम्पर्क गर्न सक्नुहुनेछ 0364442585। हाम्रो स्टुडियोको टेलिफोन नम्बर खुला राखेका छौं। यहाँहरू हामीलाई फोन सम्पर्क गर्दै गर्नुहोला। यति बेला हामी कार्यक्रमको शुभारम्भमा दैलो उभार्छौं सुमधुर खालको भाकाबाट। सोही भाकासँगै हामी पुनः उपस्थित हुने नै छौं। यहाँहरू भने हामीलाई 0364442585 फोन सम्पर्क गर्दै गर्नुहोला।

0: होइन के भयो किन बन्द भएको गाडी
1: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन कति छिटो बिग्रिएको बन्द भएको भइस
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको
1: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिदैन त वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल हो त्यहाँ पाइन्छ एक साइड ब्याट्री लामो समय टिक्ने र भर पर्दो पनि हुने त्यही गएर एक साइड ब्याट्री राखिहाल्नु त
1: हुन्छ म त्यही जान्छु गएर फेरिहाल्छु
2: एक्साइट ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइट ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ
3: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल
2: हामी कहाँ एक्साइट ब्याट्री इन्भर्टर सोलर कुलर मोटर सिम्नी गिजर हिटर एनएस तार आरओ फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल वालिङ 8 जैसी भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
0: फोन नम्बर 0364415502 मोबाइल 98560405502 र 98460514001 ओएमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेसनल ब्रान्डको शरण
4: थ्याङ्क यू रिया इन्टरनेसनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ म त छक्क परे
4: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
4: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
2: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
3: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ
0: प्रोपराइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ 8 जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
2: सम्पर्क मोबाइल 98462-98145
3: सूचना विशिष्ट नापी कार्यालय पाल्पा अन्तर्गत 7 नम्बर नापी टोली वालिङ साङ्जाबाट वालिङ नगरपालिका वडा नम्बर 1 साविक बराहा कालिका गाविस भित्र पर्ने पुनः नापीमा दर्ता भएका जग्गाहरूको यही असार 22 गते सोमबारबाट कार्यालय समयमा वालिङ नगरपालिका वडा नम्बर 1 को कार्यालयमा रहेको नापी टोलीले पुर्जा वितरण गरिरहेकोले उल्लेखित वडा भित्र जग्गा दर्ता गरेका सम्बन्धित जग्गा धनीहरूलाई आफ्नो नयाँ लाल पुर्जा बुझी लिन हार्दिक अनुरोध गर्दछौ विशिष्ट नापी कार्यालय पाल्पा 7 नम्बर नापी टोली वालिङ स्याङ्जा
5: कार्यक्रम आटियो अरू तयारी पुरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
6: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
5: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला
7: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै वर्षे केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
6: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
7: नवदुर्गा मिष्ठान्न भण्डार वालिङ 8 मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 0364-41-246 मोबाइल 98560-50119 र 98560-33-246
8: कहाँ हुनु नि? कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
1: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
8: वालिङ आठ मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
1: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
8: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
1: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
8: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पो लेखिनेको ठ्याक्कै अगाडि। मोबाइल 9856051068 र 9836770071। ओ माइलाबा, बिरामी हुनु भयो कि कसो?
9: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, रचाउन पैसा पनि धेरै छैन, स्वास्थ्यमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
8: ल, चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एसए अहेबबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार अर्थात् यही साउन 9 गते वृहत मुटु चेक जाँच हुने। उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार यही साउन 16 गते वरिष्ठ छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
9: पुनश्च फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
8: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड, फोन नम्बर 9846584011।
10: रेडियो आदिखोला 105.4

हजुर, कार्यक्रमको क्रममा राखिएको यो छोटो व्यापारिक विश्रामसँगै पुनः स्वागत गर्दछौ कार्यक्रमका मिसिका भाकमा। आज हामी कार्यक्रम गाम्बिसिका भाकाको सुन्दर व्यवसायमा रहेर सुमधुर खालको भाकालाई कार्यक्रममा जोड्दै अगाडि बढ़िरहेका छौ। तपाईँहरू पनि कार्यव्यस्ततामा फुर्सदको समयमा जहाज जस्तो अवस्थामा रहेर पनि हामीलाई सुनेर साथ दिइरहनु भएको छ, यो विश्वास राखेका छौ। विशेष गरी असारको महिनाको हामी अन्तिम समयमा छौं। असारको महिनालाई हामी अलिकति धेरै कामको चथारो व्यस्तता बढ़ने समयको रूपमा चाहिँ हामी लिने गर्दछौ, किनकि यति बेला मान रोपी र मुरी उब्जाउने समय पनि हो। धेरै जस्तो किसान तथा सम्पूर्ण हाम्रा दाजुभाइहरू जति पनि हुनुहुन्छ, दाजुभाइ दिदी बहिनी आमा बुबाहरू जति पनि हुनुहुन्छ, उहाँहरू यति बेला चाहिँ खेतमा धान रोप्नको लागि चाहिँ एकदमै व्यस्त हुने समय पनि हो। यो व्यस्त समयमा यहाँहरू धान मात्रै नरोपेर कोदो रोप्ने समय पनि छ यति बेला। कोदो रोप्ने समयमा पनि यहाँहरू बारीमा कोदो रोप्दै हुनुहुन्छ होला पक्कै पनि, र जहाँ जे जस्तो अवस्थामा रहेर पनि हामीलाई चाहिँ सुनेर साथ दिइरहनु भएको छ, यो विश्वास त हामीले राखेका नै छौं। हामी आज मंगलबारकी व्यवसायमा तपाईँहरूको रुचाइमा रहेका भाकाहरूलाई कार्यक्रममा स्थान दिने जमर्कोमा चुकेका छौं। यहाँहरू हामीलाई 0340 2085 फोन सम्पर्क गर्न सक्नुहुनेछ। हामी सुमधुर खालका भाकाहरू बर्खाका भाकाहरूलाई पनि कार्यक्रममा जोड्दै अगाडि बढ़िरहेका छौं। रेडी बेलाको क्रममा हामी अर्को भाका जोड्छौं। तपाईँहरू पनि आफूलाई मनपर्ने भाका रुझाउन पार्नको लागि हामीलाई 0340 3441 2085 फोन सम्पर्क गर्दै गर्नुहोला।

असारैमा धान रोपौला तीज दशैं तिहार मनाऊ मंगसिरैमा लगन छोपौला यस्तो मधुर खालको भाकासँगै पुनः स्वागत गर्दछौ कार्यक्रम घाम सिखा भाक्यमा दुवहर समक्ष हामी सुमधुर खालका बर्खाका भाकाहरू विशेष गरी समय सान्दर्भिक भाकाहरूलाई कार्यक्रममा जोड्दै अगाडि बढ़िरहेका छौं र यति बेलाको क्रममा हामी अर्को भाका जोड्छौं सही भाकासँगै हामी छोटो व्यापारिक विश्रामतर्फ लाग्नेछौ विश्रामपछि पुनः उपस्थित हुने नै छौ यहाँहरू भने हामीसँगै रहनुहोला।

0: किन मुख छोपेर हाँसे कि हो र सबिना दाँतमा समस्या भयो कि के हो
1: दाँत पनि कता कता फर्किएका छन् दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
0: हो र आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ भिआईपी टोलमा जाऊ न त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि
1: हजुर काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल फालिङमा दुई वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान आठदेखि साँझ सात बजेसम्म सेवा प्रदान गरिनेछ
0: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन छ गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ
1: हाम्रा सेवाहरू
0: दाँत तथा मुखको परीक्षण
1: दाँतको एक्सरे
0: दाँत सफा गर्ने
1: दाँत टल्काउने
0: मुख गनाउने समस्याको उपचार
1: दाँत रङको सिमेन्ट भर्ने
0: दाँतको जरेदेखिको उपचार
1: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया
0: साधारण दाँत निकाल्ने
1: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने
0: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने
1: गिजाको शल्यक्रिया
0: कृत्रिम दाँत राख्ने
1: दाँत रङको वा मेटलको खुर लगाउने
0: बच्चाहरूको दाँतको विशेष उपचार
1: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने
2: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ
0: वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आर्ट पीआईपी टोल राष्ट्रिय वाणिज्य बैंक तथा वर्ल्ड लिंक इन्टरनेट भएको बिल्डिङमा
1: प्रोप्राइटर डाक्टर किरण गुरुङ फोन नम्बर 0635900025 मोबाइल 9860478822 नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ
3: आहा कति राम्रो हो बाली नाली बिउ नै राम्रो हो कि मल पनि राम्रो हो
4: बिउ र मल दुवै राम्रो हो नि नानी रैथाने जातका बिउहरू लगाएको हो धेरै राम्रो भएको छ अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि
3: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो कहाँ पाइन्छ दाई
4: वालिङ आठ पतञ्जली योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि
3: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जली यो पीठको आडैमा सम्पर्क नम्बर 0364146696
5: के भयो दाइ हजुरलाई रिसले रातो पिरो भएको छ त अनुहार
6: के हुनु र भाइ यो नेट चल्दै चल्दैन आज पनि काम गर्न पाइएन
5: हो र दाई मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको के गर्ने हो खै
7: होइन दाजुभाइको गफ त निकै जमेको छ खासमा के भएछ
6: हेर न बहिनी यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन यता भाइको नि यस्तै छ भन्दैछन्
7: हो र अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को टेल ब्रान्ड राउटर पनि ल्याएको छ अनलाइन गेमहरू खेल्न लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ
1: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050 सहयोगका लागि मोबाइल 9805123051 लौ हेर आज पनि आधा सामान त छोडिरहेको छ खै त पूजाको सामान
4: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ
3: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि
4: ए हो र ल के छुटेछ टिपेर देऊ त म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु
7: हजुर हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
8: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल
7: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्री पङ्गेनी
8: मोबाइल नम्बर 9847621380।

0: स्कूल तथा अफिस का ड्रेस किने बनाउनु पर्ने अनि अन्य कपड़ा चाहिएको थियो। भागादौड़ गर्नु पनि समय छैन। सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
1: त्यति कुरा मानि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोशाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
0: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपड़ाहरू तथा अर्डर बमोजिमका कपड़ाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
1: पोशाक बगैँचा, वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अर्याल, मोबाइल 9856308029।
2: रेडियो आदिखोला 105.4
3: हजुर, कार्यक्रमको क्रममा राखिएको यो छोटो अनि अन्तिम व्यापारिक विश्रामसँगै पुनः स्वागत गर्दछौ कार्यक्रम गाम्बसीका भाकामा। आज हामी कार्यक्रम गाम्बसीका भाकाको यस सुन्दर व्यवसायी मंगलबार व्यवसायमा रहेर तपाईँहरूको रुझाइमा रहेका भाकाहरूलाई स्थान दिने दिनमा रहेर विशेष गरी हामी हाम्रो रुझाइमा रहेका भाकाहरूलाई कार्यक्रममा जोड्दै तपाईँहरूसँगै सहयात्रा गरिरहेका थियौं। अब भने हामी कार्यक्रमको अन्तिम समयमा आइपुगेका छौं। तपाईँहरूमा आज रहेर यिनै अनि यस्तै सुमधुर खालका भाकाहरूसँगै सहयात्रा गर्ने मन हुँदा हुँदै पनि छुटिएर जानुपर्ने हुँदा आगामी श्रृंखलामा रहेर पनि विशुद्ध नेपाली लोकगीत भाकाहरूसँगै सहयात्रा गर्ने विश्वास दिलाउँदै कार्यक्रम समय अवधिभर सुनेर साथ दिनुहुने सम्पूर्ण लोकगीत पारखीसँगै रेडियो पारखी मनहरूप्रति पनि विशेष भएको शब्द व्यक्त गर्दछौ। हामीलाई फोन गर्नुभएको थियो अन्तिममा शिव आलेजीले छाङछाङदेखि, वहाँले कालीतरेर भन्ने भाका रोज्नु भएको छ। हामी र सही भाका मार्फत उहाँले आफ्ना साथीहरूलाई सम्झना समर्पण पनि गर्नु भएको छ। मित्र केसीजीलाई स्पेशल्ली सम्झनु भएको छ। त्यस्तै गरी रेडियो सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूलाई पनि उहाँले सम्झनु भएको छ सोही भाका मार्फत। र हामी जाँदा जाँदै वहाँको रुझाइमा रहेको भाका छोड्दै र शिवजीलाई पनि विशेष धन्यवादको शब्द व्यक्त गर्दै आजको यस बसाईबाट म पनि विदा हुने अनुमति चाहन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आदिखोला। यहाँहरूको बाँकी पल शुभ रहोस्, मंगल रहोस्। नमस्ते, जय गीत, जय संगीत।

0: सुनत नाम लोग
1: समय को साथ में जितु सुनचादी पसल भूसाल पेट्रोल पंप संगे जोड़ डिपार्टमेंट स्टोर्स को पांच घर अगाड़ी जैसी पंद्रह तर्फ जाने बाटो में कुना को लाइन में विश्वासिलो भर पर्दो र आकर्षक डिजाइन का गरगहना खरीद बिक्री करने ठाउँ
0: रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुस् है।
2: आहा कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो।
3: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वाली नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
2: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
3: गोल्ड स्टार को आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिंग आठ नया बजार चोकईमा गोल्ड स्टार कंपनी का पार्टी सुज स्कूल तथा अफिशियल सुज स्पोर्ट्स सुज लेडीज जेन्ट्स सुज तथा जुत्ता चप्पल को होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
2: गोल्ड स्टार को अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिंग आठ नया बजार चोक।
3: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
2: मोबाइल 9849618921 र 9862439399।
3: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
4: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
3: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
4: ए कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
3: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनी का सामानहरू वारेन्टी का साथ बनाइनुका साथै विभिन्न ब्रान्ड का फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
4: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
3: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ आठ नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 9855054963, 9855551104 र 9800847723।
5: निशान फार्मेसीमा डाक्टर आउने सूचना। यही साउन 2 गते शनिबारका दिन मणिपाल शिक्षण अस्पताल पोखराका नाक कान घाँटी तथा थाइराइड सर्जन रोग विशेषज्ञ डाक्टर हिमाल पौडेल आउँदै हुनुहुन्छ। उक्त दिन लामो समयसम्म रुघाखोकी लागिरहने, कान पाक्ने, पिप बग्ने, कान राम्रोसँग नसुन्ने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनास, टाउको दुख्ने, टन्सिल बढ्ने, घाँटी दुख्ने, निम्न अप्ठ्यारो हुने लगायत थाइरोइडका बिरामी तथा थाइरोइड सम्बन्धी औषधि सेवन गरिरहेका बिरामीहरूले सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान निशान फार्मेसी, तल्लो वालिङ हस्पिटल चोक। प्रोप्राइटर गीता तिवारी। फोन नम्बर 0364141163। मोबाइल 9841698070। स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 2 गते शनिबार।

0: आहा, कति राम्रो सोफा हो, चिटिक्क परेको।
1: मेड इन बाबा फर्निचर हो नि, नामै काफी, बाबा फर्निचर।
2: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
3: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
2: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
3: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
2: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
4: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 63-691-0004,
5: सम्पर्क मोबाइल 97-484-34-484।
6: चिउरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।
7: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक
8: र मिर्दे करिडोर आदिको छेउमा
7: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 63-44-331, मोबाइल 98-55-55-331।
9: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
10: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
11: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राखौँ भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
10: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए, हामी भने जहाँको त्यही।
11: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
10: हाम्रा सेवा तथा सुविधाहरू,
11: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
10: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
11: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
10: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
11: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
10: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
9: सम्पर्क फोन नम्बर 63-44-641-624।

0: क्षेत्र शिव मन्दिर को सूचना।
1: हिन्दूहरूको महान पर्व श्रावण संक्रान्ति श्रावण महिनाको हरेक सोमबारहरू हरिशयनी एकादशीका दिनमा सन्ध्याकालीन महाआरती हुने हुँदा उक्त दिन महाआरतीमा उपस्थित भइदिनु हुन सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा गर्दछौ।
0: साथै श्रद्धालु भक्तजनहरूका परिवारजन तथा पितृहरूका नाममा छुट्टै आरतीको व्यवस्था समेत भएको हुँदा इच्छुक श्रद्धालु भक्तजनहरूले आफ्नो नाम तथा पितृहरूको नाम समेत सचिवालयमा सम्पर्क गरी टिपाउनु हुन अनुरोध गर्दछौ।
1: पुनश आफ्नो जन्मदिन अथवा विशेष अवसरमा पनि भक्तजनहरूले महाआरती गर्न र गराउन सक्नुहुनेछ।
0: सम्पर्कको लागि चन्द्रकान्त ढुङ्गाना कार्यालय सचिव मोबाइल 9841648515 र 9857875073।

0: सांगदी स्थायी क्षेत्र शिव मन्दिर व्यवस्थापन समिति भिरको चार सँगसँगै
1: देव देवताको वास जान्छु न म पनि कैलाश ए देव देवताको वास जान्छु न म पनि कैलाश
2: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना
3: यही साउन दुई गते शनिबारका दिन
2: सुगर प्रेसर दम तथा थाइराइड रोग विशेषज्ञ डाक्टर सरोज पोखरेल आउँदै हुनुहुन्छ यदि तपाईँहरूमा अत्याधिक प्यास लाग्ने छिनछिनमा पिसाब लाग्ने भोक धेरै लाग्ने तौल घट्दै जाने हात खुट्टा झमझमाउने वा ओठ तालो सुक्ने घाउ चोट लागेमा निको हुन धेरै समय लाग्ने दृष्टि धमिलो हुने र अत्याधिक थकाई लाग्ने टाउको पछिल्लो भाग दुख्ने वा भारी हुने चक्कर लाग्ने नाकबाट रगत बग्ने छाती दुख्ने वा ढुकढुकी बढ्ने तौल बढ्ने जाडो धेरै हुने कब्जियत हुने छाला सुक्खा हुने र स्वर धोत्रो हुने तौल घट्ने गर्मी धेरै हुने पसिना आउने हात काम्ने र छटपटी हुने सास फेर्न गाह्रो हुने खोकी लाग्ने छाती कसिलो भएको महसुस हुने लगायतका समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
4: सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी वालिङ आठ खेल मैदान जाने बाटो फोन 063-441-0044 मोबाइल 98460-81173।
3: स्मरण रहोस् डाक्टर आउने दिन यही साउन दुई गते शनिबार।

0: भाई तिमी पोखरा नै छौ नि है। मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ ल।
1: दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ 8 केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी शर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ 8 केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861719076 र 9817162223।

0: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
1: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
0: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
1: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
0: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे, ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुःखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-55-55-250।
2: ए असरा, किन बोलाएको मलाई?
3: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे, कतै छैन अलि विश्वासिलो ज्योतिष?
2: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
4: हाम्रा विशेषताहरू:
2: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
4: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
2: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
4: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
2: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
4: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
2: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ, मिर्ती बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 98-4-66-54-123 र 98-066-61-52।
5: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
6: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु, न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
5: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
7: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
5: दाँत सफा गर्ने टल्काउने,
7: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
5: दाँतको जरासम्म सफा गरी भर्ने,
7: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
5: दाँतमा खोल राख्ने,
7: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
5: बाङ्गो टिङ्गो दाँत मिलाउने,
7: बच्चाहरूको दाँतको विशेष उपचार,
5: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
7: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
5: मोबाइल 98-460-21-629 र 98-461-68-251।
8: नाक छोडी काम, काम छोडी नाक, बिमारले नि कहिले नछोड्ने भयो।
9: हैन ए दाई, बिमारले फेरि च्यापेको क्या हो, गुनगुनाइ रहनु भएको त।
8: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
9: नातिनुहोस् न दाई, वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न, लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव सँगालेका विशेषज्ञहरू पनि आउँछन्।
0: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
9: जनरल मेडिसिन, फिजिसियन, मुठ रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पुच्छ रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
0: सम्पर्क लुनिवा फार्मेसी, वालिङ आठ मिर्दी खरिबोट, मोबाइल 98565-86667।
10: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
11: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
10: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
11: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
10: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
11: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
10: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
11: मुटुको जाँच, ईसीजी सेवा,
10: भाँचिएको हड्डी प्लास्टर सेवा,
11: डिजिटल एक्सरे सेवा,
10: चिरफार गर्ने,
11: थाइराइड जाँच,
10: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
11: सर्वसुलभ फार्मेसी सेवा।
10: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
11: फोन नम्बर 0364-41-087, मोबाइल 98-469-7041-47।

0: अच्छा कस्तो सास गनाएको तिम्रो त
1: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
1: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
2: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिनद्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9921440029 आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ मैले खोजेको जुत्ता यही नै हो
3: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई
0: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता
3: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर हो त्यहीबाट ल्याएको
0: ल ठिक गरिस विगत 40 वर्षदेखि वालिङमा रही यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज अफिसका लागि अफिसियल सुज स्कूल कलेजका लागि स्कूल कलेज सुज साथै लेडिजका लागि स्पोर्ट्स सुज क्याजुअल सुज सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ
3: पाण्डे सु सेन्टर वालिङ बजार
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे
3: मोबाइल नम्बर 9846086005
4: घरि पैसा राख्न गयो घरि निकाल्न घरि बिजुलीको बिल पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी
0: यी सबै कुरामा मलाई त धेरै सहज छ म घरमै बसेर मोबाइलबाटै काम गर्छु
4: हो र दिदी अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त
0: हेर भाइ म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ मैले त्यसै गरेको छु
4: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु एकपटक सहकारीमा गएर बुझ्छु
0: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने
4: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने
0: टेलिफोन खाने पानी विद्युत डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने
4: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्
0: त्यस्तै नियमित ऐच्छिक दैनिक बाल बचत खुत्रुके बचत गृहिणी बचत ज्येष्ठ सदस्य बचत कोपिला बचत आवधिक बचत चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको
4: त्यस्तै औद्योगिक व्यापार व्यवसाय कृषि शैक्षिक आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण सामाजिक ऋण वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ
0: त्यस्तै आईएमई प्रभु हिमाल वेस्टर्न युनियन सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ
4: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ छ मेर्दी स्याङ्जा
0: फोन 0364460 ए दिदी पक्लिस्ट भनेको होइन हतार हतार गर्दै कता हो र
1: घर बनाए त सकियो अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी
0: फर्निचरको सामानहरू दिदी त्यस्तो हो भने वालिङ एक रामबासमा रहेको सफल फर्निचरमा जानु न त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ
1: ए साँच्चै हो र ल ल त्यसो भए त म त्यही गइहाले
0: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ नोट बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार वालिङ 1 रामबासा सोरुम भिरकोट 1 बैरघारी मेन रोड वालिङ 8 जैसी पदेरा मोबाइल 9856309888 र 9856555988 पर्सन मेडिको फर्मा भिरकुट बैर घारीमा डाक्टर आउने सूचना।
5: यही साउन दुई गते शनिबारका दिन
0: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुशीर्षण आउँदै हुनुहुन्छ।
5: यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसा फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
0: साथै सोही दिन नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर राजन शर्मा पनि आउँदै हुनुहुन्छ।
6: उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुठु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, शारीरिक रोग वा बाख्री रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागु पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा पाँच वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नशा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
0: साथै सोही दिन हाड जोड्ने नशा तथा बाथरोग विशेषज्ञ डाक्टर निरञ्जन अरियाल पनि आउँदै हुनुहुन्छ।
6: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, पुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने नशा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
0: यस्तै उक्त दिन पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ। उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर दीपक बगालेद्वारा भिडियो एक्सरे गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
7: सम्पर्क स्थान प्रसन्न मेडिकल फर्मा भिरकोट बयरगारी मेन बजार प्रोप्राइटर प्रदीप आले, मोबाइल 9857971 र 9841008666।
5: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन दुई गते शनिबार।

0: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
1: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ यही वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
0: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
1: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ आठ मोड, गरिमा बैङ्कको ओह्रालोमा।
0: मोबाइल 9815564696।
2: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
3: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
2: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
3: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
2: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
3: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
2: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
4: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा प्रत्येक महिनाको चौथो शनिबार।
3: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ आठ स्याङ्जा, फोन 063-440-594।
5: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
2: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
5: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
4: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
6: यदि महिलाहरूमा बारम्बार गर्भ फेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
4: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
7: के भयो दाइ हजुरलाई? त्यसले रातो पिरो भएको छ त अनुहार।
8: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
7: हो र दाई, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
2: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
8: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
2: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
0: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9815-23050, सहयोगका लागि मोबाइल 9815-23051।
9: छिटो भनेको वर्ल्ड लिङ्क।
0: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
10: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
4: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, तीन महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी ट्वेल्भ, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष रूपमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
11: सम्पर्क वालिङ प्याथोलोजी प्राली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
4: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516535 र 9813769611।
11: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
4: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
12: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
4: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
12: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
4: के मिटर तथा गेटबल बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
12: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
4: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खानेपानी कर्मचारीलाई तुरन्त खबर गरौं,
12: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
4: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
12: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
4: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
12: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खानेपानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
4: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
12: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
4: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
12: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
4: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: प्रश्न है। अहिले हाम्रो गर्नेमा तीन बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पन्ध्र तर्फ जाने बाटोमा कुनाको लाइनमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आधी खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
3: रेडियो आधी खोला 105.4
4: हो राष्ट्रको शान किसान।
5: A complete piping solutions।

0: नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रधानमन्त्री शाह लामो समयपछि संसदमा उपस्थित, विपदको बेला नागरिकको जीवधनको सुरक्षाको प्रबन्ध मिलाउन सरकारलाई सभामुखको निर्देशन। बीमा बजारको आकार 10 खर्ब रूपियाँ नाग्यो, 51% जनसंख्या बीमाको पहुँचमा। सबै विश्वविद्यालयका आंगिक क्याम्पसमा 10% पूर्ण छात्रवृत्ति लागू गरिँदै कार्यविधि बमोजिम विद्यार्थी छनौट गर्ने तयारी। एआई उत्पादनको विश्वव्यापी माग बढ़दा चीनको निर्यात जून महिनामा 27% बढ़्यो, चिनिया उत्पादनप्रति अन्तर्राष्ट्रिय बजारको माग बलियो। र विश्वकप फुटबलको पहिलो सेमी फाइनलमा आज राति फ्रान्स र स्पेन खेल्दै। नेपाल खबरमा अब पूरा खबर। लामो समयपछि प्रतिनिधि सभा बैठकमा उपस्थित हुनुभएका प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामी छाने केही बेरमै संसद बैठकबाट बाहिरिनु भएको छ। बैठक बिहान 11 बजे शुरू भए पनि प्रधानमन्त्री शाह र लामी छाने दिउँसो अकस्मात संसद बैठकमा उपस्थित हुनुभएको हो। प्रधानमन्त्री प्रवेशका बेला संसदीय मर्यादा तोडेको भन्दै विरोध समेत भएको छ। राप्रपाकी सांसद खुशबू ओलीले बोलिरहेका बेला प्रधानमन्त्री शाह र सभापति लामी छाने सभामुखको आसन अगाडिबाट हिँडेको भन्दै एमाले सांसद एन महरले नियमापत्ति जनाउनु भएको छ। उहाँले यो कार्य प्रतिनिधि सभा नियमावलीको नियम 20 को खण्ड 6 विपरीत भएको दावी गर्दै संसदको मर्यादा कायम राख्न सभामुखको ध्यान आकर्षण गराउनुभयो। एमाले घटनाबारे सभामुखबाट स्पष्ट रूलिङ आउनुपर्ने माग गरेको छ। यसैबीच सभामुख रोलप्रसाद अरियालले विपदको समयमा नागरिकको जीवधनको सुरक्षा गर्दै यातायात सेवालाई निर्बाध र सुरक्षित बनाउन सरकारलाई सचेत गराउनु भएको छ। उहाँले बाढ़ी पहिरो र डुबानबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति कम गर्न राहत र उद्धार कार्यमा जुट्न सरकारको ध्यान आकर्षण गराउनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले विभिन्न समसामयिक तथा जनसरोकारका विषयमा सरकारको ध्यान आकर्षण गराएका छन्। सांसदहरूले सुकुम्बासी समस्या समाधान, विपद व्यवस्थापन, सीमा विवाद, महँगी तथा अत्यावश्यक वस्तुको अभाव लगायतका विषयमा कुरा उठाएका हुन्। देशको बीमा पहुँच 51% जनसंख्यामा पुगेको र बीमा बजारको कोष 10 खर्ब रूपियाँ भन्दा बढ़ी पुगेको बीमा प्राधिकरणले जनाएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको आजको बैठकमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले यसबारे जानकारी दिनुभयो। कार्यकारी निर्देशक सुवेदीका अनुसार अहिले नेपालमा 37 बीमा कम्पनीहरू सञ्चालनमा छन्, जसमा 14 जीवन बीमा, 14 निर्जीवन बीमा, 7 लघु बीमा र 2 पुनर्बीमा कम्पनी रहेका छन्। गएको जेठ मसान्तसम्मको तथ्याङ्क अनुसार कुल 2 खर्ब 23 अर्ब रूपियाँ बीमा शुल्क संकलन भएको छ भने 67 अर्ब रूपियाँ भन्दा बढ़ी दावी भुक्तानी गरिएको छ। नेपालको कुल गृहस्थ उत्पादन जीडीपीमा बीमा क्षेत्रको योगदान 3.69% पुगेको छ, जुन विश्वको औसत 3.50% भन्दा बढ़ी हो। विभिन्न विश्वविद्यालय तथा अन्तर्गतका सबै आंगिक क्याम्पसहरूमा अब कम्तीमा 10% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराइने भएको छ। त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, राजर्षी जनक विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, पोखरा विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयले छुट्टा छुट्टै सूचना निकाल्दै आफ्ना आंगिक क्याम्पसहरूमा कम्तीमा 10% छात्रवृत्ति सुनिश्चित गर्न आवश्यक प्रक्रिया अघि बढ़ाइएको जनाएका छन्। विश्वविद्यालयहरूले जारी गरेको परिपत्र अनुसार शैक्षिक सत्र 2083/84 लागि विद्यार्थी भर्ना गर्दा विश्वविद्यालयहरूबाट स्वीकृत कुल सीट संख्याको कम्तीमा 10% सीट जेहेन्दार, विपन्न तथा दलित वर्गका विद्यार्थीका लागि अनिवार्य रूपमा छुट्याउनुपर्ने व्यवस्था गरिएको छ। ती सीटमा सम्बन्धित क्याम्पस वा कलेजको छात्रवृत्ति सम्बन्धी कार्यविधि अनुसार विद्यार्थी छनौट गरी भर्ना गर्ने तयारी छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभए छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556493333 4935555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले धेरैजसो ठाउँमा वर्षाको सम्भावना छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी तथा हिमाली क्षेत्रका केही ठाउँमा भने ठूलो वर्षाको सम्भावना छ। अहिले केही ठाउँमा हल्का पानी परिरहे पनि धेरै ठूलो पानी परेको अवस्था भने छैन। हिजो अस्तिदेखिको लगातार वर्षाका कारण केही क्षेत्रका खोला नाला बढ़ेका छन्। चितवनका केही ठाउँ डुबानमा परेको छ। मुख्य नदीहरूमा पानीको बहाव बढ़ेको छ। पहाड़ी जिल्लामा पहिरो र सड़क अवरूद्ध हुने जोखिम पनि बढ़ेको छ। कमजोर भौगोलिक क्षेत्र तथा खोला नाला नजिकका बस्तीमा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। ठूलो वर्षा भइरहेका बेला जोखिमयुक्त क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन समेत महाशाखाको आग्रह छ। अन्नपूर्ण संरक्षण क्षेत्र एकियापुरभित्र निर्माणाधीन जलविद्युत आयोजनाका कारण रैथाने वनस्पति, च्याउ प्रजाति तथा वन्यजन्तुको वासस्थान जोखिममा परेको छ। मनाङको आयोजनाका लागि 33.47 हेक्टर संरक्षित वन क्षेत्र प्रयोग गर्न र 1,839 रूख काट्न स्वीकृति दिए पनि वातावरणीय असर पर्ने चिन्ता व्यक्त भएको छ। सुरुङ निर्माण, विस्फोटन र भारी उपकरणहरूको प्रयोगले हिउँ चितुवा, कस्तुरी मृग, नाउर लगायत वन्यजन्तुको जैविक मार्ग प्रभावित हुने तथा मर्स्याङ्गी नदीको केही भाग सुक्खा क्षेत्रमा परिणत हुँदा जलचर र सूक्ष्म वनस्पतिको अस्तित्व समेत जोखिममा परेको अन्नपूर्ण क्षेत्र संरक्षण विकास एक्यापले जनाएको छ। अब विदेशको खबर। कृत्रिम बौद्धिकता अर्थात एआई सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात गएको जून महिनामा वार्षिक आधारमा 27% बढ़ेको छ। चीनको भन्सार प्रशासनका अनुसार मे महिनामा निर्यात 19.4% बढ़ेको थियो। यस्तै मे महिनामा 27.4% रहेको आयात पनि बढ़ेर 36% पुगेको छ। विश्लेषकहरूले इरानसँगको द्वन्द्वका कारण विश्व बजारमा आयात लागत बढ़ेकाले आयातको मूल्य पनि उल्लेखनीय रूपमा बढ़ेको बताएका समाचार संस्था एपीले जनाएको छ। अपेक्षाभन्दा राम्रो मानिएको यो वृद्धिले चीनको व्यापार अधिशेष पनि उल्लेखनीय रूपमा बढ़ाएको छ। जून महिनामा चीनले 1,25,60,00,000,000 बराबरको व्यापार अधिशेष हासिल गरेको छ। यो मे महिनाको 1,05,40,00,000,000 तुलनामा उल्लेखनीय वृद्धि हो। क्यापिटल इकोनोमिक्सका चीन अर्थतन्त्र प्रमुख जुलियन इभान्स पिचार्डले एआई प्रविधिको तीव्र विस्तारका कारण सेमी कण्डक्टरको मूल्य बढ़नु व्यापार वृद्धिको प्रमुख कारण रहेको बताउनु भएको छ। उहाँका अनुसार त्यसबाहेक चिनिया उत्पादनप्रति अन्तर्राष्ट्रिय बजारको माग बलियो नै रहेको देखिन्छ। विशेष गरी विद्युतीय गाड़ी ईभी, सेमी कण्डक्टर विद्युतीय उपकरण तथा अन्य प्रविधिमूलक वस्तुको निर्यातमा उल्लेखनीय रूपमा वृद्धि भएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलको पहिलो सेमी फाइनलमा आज राति फ्रान्स र स्पेन खेल्दैछन्। यो खेल नेपाली समयअनुसार राति 1:15 अमेरिकाको डालास रंगशालामा शुरू हुनेछ। यी दुई टोली बीचको खेललाई फाइनल अघिको फाइनल भनिएको छ। फिफा वरियतामा फ्रान्स शीर्ष र स्पेन तेस्रो स्थानमा छ। विश्वकपमा फ्रान्स र स्पेन बीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि सन् 2006 विश्वकपमा फ्रान्सले स्पेनलाई 3-1 हराएको थियो। समग्रमा यी दुई टोलीबीच 38 पटक प्रतिस्पर्धा हुँदा स्पेन 18 र फ्रान्स 13 खेलमा विजयी भएको छ भने 7 खेल बराबरीमा सकिएको छ। फ्रान्सले सन् 1998 र 2018 गरी 2 पटक उपाधि जितेको छ। स्पेन सन् 2010 विजेता हो। फ्रान्सलाई प्रतियोगिताका सबैभन्दा बलियो टोलीका रूपमा हेरिएको छ। फ्रान्सका कप्तान केलियन एम्बापेले 8 गोल सहित गोल्डेन बुटको दौड़मा अर्जेन्टिनाका लियोनल मेसीसँग संयुक्त रूपमा शीर्ष स्थान बनाएका छन्। फ्रान्सको टोलीलाई उस्मान डेम्बेले, माइकल ओलिसे जस्ता खेलाड़ीले अझ बलियो बनाएको छ। यस्तै स्पेन सबैभन्दा धेरै समय बल आफ्नो नियन्त्रणमा राख्दै विपक्षीलाई बल नै नदिने रणनीति अप्नाउँदै आएको छ। लामिन यामाल, मिकेल ओयार जाबाल, रोड्री स्पेनलाई बलियो बनाएको छ। विश्वकपको दोस्रो सेमी फाइनलमा राति 1:15 भोलि इंग्ल्याण्ड र अर्जेन्टिना खेल्दैछन्। 26 संस्करणको फिफा विश्वकपको फाइनल खेल साउन 3 गते आइतबार राति 1:15 अमेरिकाको न्यू जर्सी स्टेडियममा हुनेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रधानमन्त्री शाह लामो समयपछि संसदमा उपस्थित, विपदको बेला नागरिकको जीवधनको सुरक्षाको प्रबन्ध मिलाउन सरकारलाई सभामुखको निर्देशन। बीमा बजारको आकार 10 खर्ब रूपियाँ नाग्यो, 51% 1:15 भोलि इंग्ल्याण्ड र अर्जेन्टिना खेल्दैछन्। 26 संस्करणको फिफा विश्वकपको फाइनल खेल साउन 3 गते आइतबार राति 1:15 अमेरिकाको न्यू जर्सी स्टेडियममा हुनेछ।

0: बढ्यो, चिनिया उत्पादन प्रति अन्तर्राष्ट्रिय बजारको माग बलियो र विश्वकप फुटबलको पहिलो सेमी फाइनलमा आज राति फ्रान्स र स्पेन खेल्दै
1: नमस्ते, म हो तपाईँहरूको आफ्नै गायक तिलक बमल्ल। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ चाङ्ग्रा जिल्लाको पहिलो आवाज आधी खोलाको स्पन्दन सामुदायिक रेडियो आधी खोला 105.4।
2: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र परियो।
3: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
2: लौ अब कहाँ दिनुभयो, मैले बैरगारी नयाँ बजारको भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए।
3: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
2: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
3: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
2: प्रोपराइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
3: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
2: मोबाइल नम्बर 9806641870 र 9865494497।
3: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
4: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
5: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ।
4: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
5: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
4: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
5: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
4: मोबाइल 9849618921 र 9862439399।
6: घरि कम्प्युटर बिग्रिन्छ, घरि लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो गर्नै पाइएन।
7: बिग्रीका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
6: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्ड गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
7: टेलिफोन इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
6: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856055271, 9468323809 र 9856052171।
8: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना।
9: यही साउन 2 गते शनिबारका दिन
8: सर्जन रोग विशेषज्ञ डाक्टर ओम बहादुर कार्की आउँदै हुनुहुन्छ। यदि तपाईँहरूमा शरीरमा दुख्ने वा नदुख्ने खालका गाँठा कुटी, डल्ला, पुरानो घाउ, खटिरा, दाग, पुरानो अपरेशनको समस्या, पायल, हर्निया, अण्डको सुनिने, कान्छिया थिएको, नङ गढेको, बारम्बार मुसा आइरहने समस्या, अनावश्यक कुटी आउने जस्ता समस्याहरू छन् भने स्वास्थ्य परीक्षण गराई स्वास्थ्य लाभ लिनुहोला। सोही दिन पेट, छाती, मुटु रोग विशेषज्ञ डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, सक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकारमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरू

0: दिन सम्पर्क राख्न सक्नुहुनेछ। उक्त दिन मुटुको इको पनि गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ आठ तल्लो वालिङ, पुर्पाइट सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल, फोन 0363-441, मोबाइल 98-560-5509-49।
0: स्मरण रहोस्, जाचर आउने दिन यही साउन 2 गते शनिबार।

0: सूचना सूचना सूचना विशिष्ट नापी कार्यालय पाल्पा अन्तर्गत 7 नम्बर नापी टोली वालिङ साङ्जाबाट वालिङ नगरपालिका वडा नम्बर 1 साविक बराहा कालिका गाविस भित्र पर्ने पुनः नापीमा दर्ता भएका जग्गाहरूको यही असार 22 गते सोमबारबाट कार्यालय समयमा वालिङ नगरपालिका वडा नम्बर 1 को कार्यालयमा रहेको नापी टोलीले पुर्जा वितरण गरिरहेकोले उल्लेखित वडा भित्र जग्गा दर्ता गरेका सम्बन्धित जग्गा धनीहरूलाई आफ्नो नयाँ लाल पुर्जा बुझी लिन हार्दिक अनुरोध गर्दछौ। विशिष्ट नापी कार्यालय पाल्पा 7 नम्बर नापी टोली वालिङ स्याङ्जा।
1: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु। यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
2: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
1: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
2: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
1: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
2: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
1: मोबाइल नम्बर 9856054313 र 9841443842।
2: मूल्य होइन स्वास्थ्य रोजौं। कहाँ हुनु नि? कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
3: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम। कहाँ हो?
2: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ। हिँड त्यही जाम।
3: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
2: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
3: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला। हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
2: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि। मोबाइल 9856051068 र 9673770771।
4: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
5: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
4: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76044।
5: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: ओ माइला बा बिरामी हुनु भयो कि कसो
1: हो नि नानी सन्चो छैन कहाँ जाने होला जचाउन पैसा पनि धेरै छैन सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी
0: ल चिन्तै नलिनुहोस् न माइला बा हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट चेक जाँच हुन्छ नि प्रत्येक दिन एक्सरे रगत पिसाब परीक्षण माइनर अपरेशन टाका लगाउने ड्रेसिङ गर्ने पनि गरिन्छ नि हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना प्रत्येक महिनाको दोस्रो शनिबार अर्थात् यही साउन 9 गते वृहत मुटु चेक जाँच हुने उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र इसिजी पनि गरिन्छ त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार यही साउन 16 गते वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ
1: पुनः फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ
0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड फोन नम्बर 98464-85411 अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना यही साउन 2 गते शनिबारका दिन नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर विपिन केसी आउँदै हुनुहुन्छ उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने तर्सने मुठ ढुकढुक भएको भान भएमा धेरै पसिना आउने रिसाउने भएमा नबुझिने कुरा वा अल्मलितो व्यवहार गरेमा मन छटपटाहट भएमा शारीरिक वा बाख्री रोग भएमा कामकाजमा मन नलाग्ने निद्रा नलाग्ने भूख नलाग्ने दिक्क मान्ने अत्याधिक रक्सी वा लागु पदार्थ सेवन गरेमा लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ साथै सोही दिन हाट जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर भोगेन्द्र बहादुर केसी पनि आउँदै हुनुहुन्छ यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने चलाउन अप्ठ्यारो पर्ने ढाड कमर दुख्ने पुल्ने झमझम गर्ने जोड्ने दुख्ने सुनिने पुरानो भात युरिक एसिड हड्डी मर्कने सड्कने खिएको भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा साथै हाट जोड्ने नसा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ यसै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर एमबीबीएस डाक्टरबाट सेवा दिनुका साथै एक्सरे भिडियो एक्सरे फार्मेसी प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ सम्पर्क स्थान अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसी वालिङ 9 तल्लो वालिङ प्रोप्राइटर मनोज खनाल फोन नम्बर 03-64-41-00-6 मोबाइल 98-560-55-266 स्मरण रहोस् डाक्टर आउने दिन यही साउन 2 गते शनिबार
2: बुढी यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त
3: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि त्यस्तो गहना त वालिङको जितु सुनचाँदी पसलमा मात्रै पाइन्छ
2: ए त्यही वालिङ 8 पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
3: हो त त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन् शुद्ध सुन भरपर्दो सेवा
4: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेर तथा खरिद बिक्री गरिन्छ यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ
0: प्रोप्राइटर जीव बहादुर सुनार एंड सन्स दीपेश
5: जितू सुनसा दीपल वालिंग आठ भूसाल पेट्रोल पंप गांव बेसी डिपार्टमेंट संगे जोड़ पांच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुना को लाइन में
2: संपर्क मोबाइल नंबर 9842625767 र 9806617137।
0: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
6: ए असरा किन बोलाको मलाई?
7: हे ना, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
6: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मिर्दीमा छ रे, म पनि जान्छु त नि हिँड।
8: हाम्रा विशेषताहरू:
6: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
8: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नास हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
6: मोत र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भ खेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
8: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
6: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
8: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
6: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ्ग मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846654123 र 9806661052।

0: तपाई एमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो
1: थ्याङ्क यू रिया इन्टरनेसनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ म त छक्क परे
1: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्डै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
1: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
1: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
2: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ
0: प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एण्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
1: सम्पर्क मोबाइल 9842698145
3: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो भागादौड गर्नु पनि समय छैन सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने
0: त्यति कुरा माने यति धेरै तनाव भर्खरै जानुस् त वालिङ आर्ट नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ
3: हजुर सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू सरकारी कर्मचारीका ड्रेसहरू संघ संस्था सहकारीका ड्रेसहरू रेडीमेड बेहुलाका दौरा सुरुवाल रेडीमेड कोट प्यान्ट झोला जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्
0: पोसाक बगैँचा वालिङ आठ नयाँ बजार प्रोप्राइटर प्रकाश अरियाल मोबाइल 9856308329
4: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
5: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
4: हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ केवाईसी अपडेट हुनुपर्नेछ आदि
5: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061582778 582779 र 582780
0: मिर्दी स्वास्थ्य क्लिनिकमा डाक्टर आउने सूचना यही साउन 2 गते शनिबारका दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विष्णु पालिखे आउँदै हुनुहुन्छ यदि महिलाहरूमा तल्लो पेट दुख्ने ढाड दुख्ने सेतो पानी बग्ने पिसा फेर्न गाह्रो हुने महिनावारीमा गडबडी लामो समयसम्म गर्भ नरहने गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ साथै उक्त दिन आस्था किडनी एण्ड स्पेशलाइज हस्पिटल पोखराका वरिष्ठ मृगौला रोग विशेषज्ञ डाक्टर अमृत केसी पनि आउँदै हुनुहुन्छ उक्त दिन पिसाबको मात्रामा कमी हुने पिसाबमा रगत देखिने छिनछिनमा पिसाब लाग्ने खान नरुच्ने खुट्टाको तल्लो भाग सुनिने अनुहार सुनिने उच्च रक्तचाप रिङ्गटा लाग्ने लगायतका समस्या भएका बिरामीहरू साथै लामो समयदेखि डायलाइसिस गराइरहनु भएका तथा सुगर प्रेसरको औषधि सेवन गरिरहनु भएका बिरामीहरूले सम्पर्क राख्न सक्नुहुनेछ
6: उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुस्मित काफलेद्वारा भिडियो एक्सरे गरिन्छ पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ सम्पर्क स्थान मिर्दी स्वास्थ्य क्लिनिक वालिङ छ मिर्दी तल्लो चोक पुलको नजिकै फोन 063-441-087 मोबाइल 9864-71-47
0: स्मरण रहोस् डाक्टर आउने दिन यही साउन 2 गते शनिबार

0: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
1: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो। अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
0: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
1: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलरका चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
2: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
1: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
2: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029386। पर्वत जाने गेट, सहारा एग्रोभेट।
1: तपाई घरमा वा कार्यालयमा इन्टरनेट चढान गर्दै हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, बिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
1: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
3: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
1: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ आठ मोड,
3: फोन 0364142558।
4: आहा, कति राम्रो हो बाली नाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
5: बिउ र मल दुवै राम्रो हो नि नानी। रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
4: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
5: वालिङ आठ पतञ्जलि पीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुने अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बाली नालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
4: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था, वालिङ आठ नयाँ बजार र पतञ्जलि यो पीठको आडैमा सम्पर्क नम्बर 0364146696।
3: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
1: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
3: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
1: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
3: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन, बेला बेलामा ठिक गरौं,
1: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
3: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खानेपानी कर्मचारीलाई तुरन्त खबर गरौं,
1: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
3: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
1: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
3: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा, अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
1: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खानेपानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराऊ।
3: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास ब्याङ्कमा डिपोजिट भौचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
1: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
3: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364146469 र 0364142068।
1: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
3: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था, वालिङ स्याङ्जा।

0: सुना सुना अले हम लोग आनेमा चार बजे का छात्र
1: इस समय को साथ मा जितु सुनचादी पसल
2: भूसाल पेट्रोल पंप संगे जोड़िएको डिपार्टमेंट स्टोर्स को पांच घर अगाड़ी जैसी पंद्रह तर्फ जाने बाटो मा उनाको लाइन मा
1: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइन का गरगहना खरीद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुस् है
3: सुख दुख का तरेलीहरू सँग रम्दै
4: तपाईँकै अन्तर्मनमा चोखो र पवित्र भई आधी खोला जस्तै सदा बगिरहने
3: तपाईँको मनको डुकडुकी आधी खोलाको स्पन्दन
4: तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो आधी खोला
3: 105.4 मेगाहर्ज
5: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन
6: होइन के भयो र किन हल्लाखोर गरेको हो
5: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु किनेको पनि धेरै भएको छैन राम्रोसित कहाँ बनाउँछन् होला
6: ए कुरो त्यस्तो भयो पिर नगर न विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र त्यहाँ गएपछि ढुक्क हुन्छ
5: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज वासिङ मेसिन एसी भ्याकुम क्लिनर इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ किचन सिम्नी टिभी इन्डक्सन चुलो राइस कुकर मिक्सर पनि उपलब्ध छ
6: स्याङ्जा सहित गुल्मी पाल्पाको रामपुर पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ
5: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल प्रोप्राइटर कृष्ण पाठक सम्पर्क मोबाइल 98560 54963 98560 55104 र 98028 47723
7: ओहो अंकल चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ होइन यो घर कहाँबाट ल्याउनु भएको
8: ए नानी दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि घर मात्र होइन नानी मौरी पनि त्यहीबाट ल्याएको हो नि
7: ए हो र अङ्कल अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला
8: सुन नानी भिरकोट चिउरी खर्कमा छ नि त्यति मात्र हो र नानी त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु घरलाई गहना जस्तो पनि हुने मह पनि खान पाइने
7: हजुर हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघाट खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ
9: प्रोप्राइटर रत्न बहादुर गुरुङ सम्पर्क नम्बर 0363-691-0004
10: सम्पर्क मोबाइल 97484-34484
11: चुरी घरको मौरी घर उद्योग भिरकोट नगरपालिका 7 स्याङ्जा
5: के तपाईँ घर बनाउँदै हुनुहुन्छ यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक
12: र मिर्दे करिडोर आदिको छेउमा
5: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा गिटी बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ प्रोप्राइटर देवेन्द्र थापा सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड फोन नम्बर 0363-440-331 मोबाइल 98560-55331
13: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ
14: निशान फार्मेसीमा डाक्टर आउने सूचना यही साउन 2 गते शनिबारका दिन मणिपाल शिक्षण अस्पताल पोखराका नाक कान घाँटी तथा थाइराइड सर्जन रोग विशेषज्ञ डाक्टर हिमाल पौडेल आउँदै हुनुहुन्छ उक्त दिन लामो समयसम्म रुघाखोकी लागिरहने कान पाक्ने पिप बग्ने कान राम्रोसँग नसुन्ने गन्ध थाहा नपाउने नाकबाट पानी बग्ने पुरानो पिनास टाउको दुख्ने टन्सिल बढ्ने घाँटी दुख्ने निम्न अप्ठ्यारो हुने लगायत थाइरोइडका बिरामी तथा थाइरोइड सम्बन्धी औषधि सेवन गरिरहेका बिरामीहरूले सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान निशान फार्मेसी तल्लो वालिङ हस्पिटल चोक, प्रोप्राइटर गीता तिवारी, फोन नम्बर 0364141163, मोबाइल 9841898670। स्मरण रहोस् डाक्टर आउने दिन यही साउन 2 गते शनिबार।

0: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
1: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राखौँ भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
0: पल्ला गरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी भने जहाँको त्यही।
1: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
0: हाम्रा सेवा तथा सुविधाहरू
1: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
0: आकर्षक ब्याजदरमा बिमा सहित निश्चित संकलन गरिने,
1: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
0: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
1: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
0: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
2: सम्पर्क फोन नम्बर 03-6441-6024। छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना।
3: यही साउन 2 गते शनिबारका दिन
2: सुगर, प्रेसर, दम तथा थाइराइड रोग विशेषज्ञ डाक्टर सरोज पोखरेल आउँदै हुनुहुन्छ। यदि तपाईँहरूमा अत्याधिक प्यास लाग्ने, छिनछिनमा पिसाब लाग्ने, भोक धेरै लाग्ने, तौल घट्दै जाने, हात खुट्टा झमझमाउने वा ओठ तालो सुक्ने, घाउ चोट लागेमा निको हुन धेरै समय लाग्ने, दृष्टि धमिलो हुने र अत्याधिक थकाई लाग्ने, टाउको पछिल्लो भाग दुख्ने वा भारी हुने, चक्कर लाग्ने, नाकबाट रगत बग्ने, छाती दुख्ने वा ढुकढुकी बढ्ने, तौल बढ्ने, जाडो धेरै हुने, कब्जियत हुने, छाला सुक्खा हुने र स्वर धोत्रो हुने, तौल घट्ने, गर्मी धेरै हुने, पसिना आउने, हात काम्ने र छटपटी हुने, सास फेर्न गाह्रो हुने, खोकी लाग्ने, छाती कसिलो भएको महसुस हुने लगायतका समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
4: सम्पर्क छाया क्षेत्र फार्मेसी, वालिङ आठ खेल मैदान जाने बाटो, फोन 03-6441-6044, मोबाइल 98460-81173।
3: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 2 गते शनिबार।

0: भाइ तिमी पोखरा नै छौ नि है, मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आइडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आइडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो सरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861790076 र 9817162823।
3: ए अंकल, गालामा हात राखेर अध्यार मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
4: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
3: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
5: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
3: दाँत सफा गर्ने टल्काउने,
5: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
3: दाँतको जरासम्म सफा गरी भर्ने,
5: दाँत उखेल्ने कृत्रिम

0: राख्ने,
1: दाँतमा खोल राख्ने,
0: दाँत नभएको ठाउँमा झिक्ने नपर्ने गरी दाँत राख्ने,
1: बाङ्गो टिङ्गो दाँत मिलाउने,
0: बच्चाहरूको दाँतको विशेष उपचार,
1: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
0: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
1: मोबाइल 9846121629 र 9841668251।
2: पलङ लोभे टेबलहरू चाहिएको थियो, कहाँ पाइन्छ होला? हजुरलाई त केही चिन्ता नै छैन के?
3: किन चिन्ता लिनु त नि, भकुण्डेको बाबा फर्निचरमा अर्डर गरेर आइसकेको छु। बलियो, भरपर्दो, टिकाउ पनि हुने, ढुक्क छु म त।
2: बाबा फर्निचर वालिङ 10 भकुण्डे,
3: प्रोप्राइटर ओम शर्मा। मोबाइल 9856031966।

0: नाक छोड़ी कान, कान छोड़ी नाक, बीमारले नि कहिले नछोड्नी भयो।
1: हैन ए दाई, बीमारले फेरि च्यापे कि क्या हो, गुनगुनाई रहनु भएको छ त।
0: बीमार कहिले निको होला र खै, सधैँको यस्तै, एक एक थोक बीमारले च्यापेको च्यापै छ त नि नानी।
1: नातिनुस् न दाई, वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव सँगालेका विशेषज्ञहरू पनि आउँछन्।
0: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्ष रोग, हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
0: सम्पर्क लुनिवा फार्मेसी, वालिङ आठ मिर्दी खरिबोट, मोबाइल 98565-86667।
2: हाङथाङबी छाया क्षेत्र शिव मन्दिरको सूचना:
3: हिन्दूहरूको महान पर्व श्रावण संक्रान्ति, श्रावण महिनाको हरेक सोमबारहरू हरिशयनी एकादशीका दिनमा सन्ध्याकालीन महाआरती हुने हुँदा उक्त दिन महाआरतीमा उपस्थित भइदिनु हुन सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा गर्दछौं।
2: साथै श्रद्धालु भक्तजनहरूका परिवारजन तथा पितृहरूका नाममा छुट्टै आरतीको व्यवस्था समेत भएको हुँदा इच्छुक श्रद्धालु भक्तजनहरूले आफ्नो नाम तथा पितृहरूको नाम समेत सचिवालयमा सम्पर्क गरी टिपाउनु हुन अनुरोध गर्दछौ।
3: पुनश्च आफ्नो जन्मदिन अथवा विशेष अवसरमा पनि भक्तजनहरूले महाआरती गर्न र गराउन सक्नुहुनेछ।
2: सम्पर्कको लागि चन्द्रकान्त ढुङ्गाना, कार्यालय सचिव, मोबाइल 98461-48515 र 98567-87573।
3: हाङसाङदी छाया क्षेत्र शिव मन्दिर व्यवस्थापन समिति, भिरकोट 4, हाङसाङदी।
0: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ, म अस्पताल लगेर ल्याउँछु है।
1: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
0: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
1: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
0: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
1: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
0: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
1: मुटुको जाँच, ईसीजी सेवा,
0: भाँचिएको हड्डी प्लास्टर सेवा,
1: डिजिटल एक्सरे सेवा,
0: चिरफार गर्ने,
1: थाइराइड जाँच,
0: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
1: सर्वसुलभ फार्मेसी सेवा।
0: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6, मिर्दी, तल्लो चोक, पुलको नजिकै।
1: फोन नम्बर 0364-41087, मोबाइल 98469-71-7140।
4: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
5: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा, नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
4: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला।
1: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
5: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
1: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङआठ मोड, पेट्रोल पम्पको अगाडि, प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364-41-246, मोबाइल 98560-50119 र 98560-33-246।
6: च्या कस्तो सास गनाएको तिम्रो त,
7: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
6: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
7: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
6: यही हाम्रो वालिङ आठ भिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
8: हजुर, हामी कहाँ
9: निशुल्क दन्त परीक्षण तथा एक्सरे,
8: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधि द्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
10: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ 8 बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 9845648622 र 9241440029।

0: नमस्कार हल्दर साहब क्यानम तपाईं त पाइल्सको अपरेशन गर्न अस्पताल जानुभएको छ भन्ने सुनेको थिए तपाईं त छिट्टै आउनुभयो अपरेशन नगरी आउनुभयो क्या हो
1: क्यानम पोखराको चरक मेमोरियल अस्पतालमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेशन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ
0: अच्छा ज्ञानम मेरो बुढीको पित्त थैलीको अपरेशन पनि त्यही चरक मेमोरियल अस्पतालमा गरेको हो नि हल्दर साहब केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ साह्रै राम्रो रहेछ त्यो हस्पिटल त अनि हल्दर साहब चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि
1: क्यानम त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि
2: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध छ
3: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन
2: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-78
4: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ मैले खोजेको जुत्ता यही नै हो
5: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई
4: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता
5: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर हो त्यहीबाट ल्याएको
4: ल ठिक गरिस विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज अफिसका लागि अफिसियल सुज स्कूल कलेजका लागि स्कूल कलेज सुज साथै लेडिजका लागि स्पोर्ट्स सुज क्याजुअल सुज सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ
5: पाण्डे सु सेन्टर वालिङ बजार
4: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे
5: मोबाइल नम्बर 98460-86005
6: लौ फेरि कहाँ के भयो गाडीको छतबाट यात्रु खसेरे
7: सावधान तपाईँहरू पनि गाडीको छतमा बसी असुरक्षित यात्रा नगर्नुहोला
8: सार्वजनिक हितका लागि रेडियो आधी खोला 105.4 MHz
9: घरि पैसा राख्न गयो घरि निकाल्न घरि बिजुलीको बिल पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ कि दिदी
10: यी सबै कुरामा मलाई त धेरै सहज छ म घरमै बसेर मोबाइलबाटै काम गर्छु
9: हो र दिदी अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त
10: हेर भाइ म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेवा सदस्य छु त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ मैले त्यसै गरेको छु
9: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु एकपटक सहकारीमा गएर
10: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने
9: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने
10: टेलिफोन खाने पानी विद्युत डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने
9: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्
10: त्यस्तै नियमित ऐच्छिक दैनिक बाल बचत खुत्रुके बचत गृहिणी बचत ज्येष्ठ सदस्य बचत कोपिला बचत आवधिक बचत चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको
9: त्यस्तै औद्योगिक व्यापार व्यवसाय कृषि शैक्षिक आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण सामाजिक ऋण वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ
10: त्यस्तै IME प्रभु हिमाल वेस्टर्न युनियन सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ
9: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ छ मेर्दी स्याङ्जा
10: फोन 063-4460
11: ए दिदी पक्नुहोस् त भनेको होइन हतार हतार गर्दै कता हो र
12: घर बनाए त सकियो अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकि नि बहिनी
11: फर्निचरको सामानहरू दिदी त्यसो हो भने वालिङ एक रामबाजसम्म रहेको सफल फर्निचरमा जानु न त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ
12: ए साँच्चै हो र ल ल त्यसो भए त म त्यही गइहाले
13: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ नोट बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ 1 रामबाजा सोरुङ भिरकोट 1 बैरघारी मेन रोड वालिङ 8 जैसी पदेरा
14: मोबाइल 9856031988 र 9856055988।
15: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रोको प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
16: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
15: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
16: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ आठ मोड, गरिमा बैङ्कको ओह्रालोमा।
15: मोबाइल 9815356496।
14: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
17: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
14: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाउ भएको छैन, अब त जान्नमा कहीँ पनि।
17: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
14: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
17: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
14: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल वालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
17: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ आठ स्याङ्जा, फोन 063-44-594।
18: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
14: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
18: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
14: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
19: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
14: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
18: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
14: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
18: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ भिआईपी टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
14: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
18: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
14: हाम्रा सेवाहरू:
18: दाँत तथा मुखको परीक्षण,
14: दाँतको एक्सरे,
18: दाँत सफा गर्ने,
14: दाँत टल्काउने,
18: मुख गनाउने समस्याको उपचार,
14: दाँत रङको सिमेन्ट भर्ने,
18: दाँतको जरेदेखिको उपचार,
14: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
18: साधारण दाँत निकाल्ने,
14: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
18: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
14: गिजाको शल्यक्रिया,
18: कृत्रिम दाँत राख्ने,
14: दाँत रङको वा मेटलको
18: खुर लगाउने, बच्चाहरूको दाँतको विशेष उपचार र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने, साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ। वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ डीआईपी टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा। प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
20: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
18: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाचीघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम गरिनुका साथै होलबडी चेकअप विशेष छुटमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
20: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
18: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516635 र 9813769611।
20: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
21: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
22: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
21: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
23: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
21: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
23: हो र? अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
18: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।
24: छिटो भनेको वर्ल्ड लिङ्क।
7: ए नानी, त्यो पानी नपिउ त।
6: किन र काका?
7: त्यो पानी फोहोर छ।
6: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ।
25: सार्वजनिक हितका लागि रेडियो आदि खोला।

0: छायो।
1: आधी खोलाको स्पन्दन रेडियो आधी खोला 105.4 मेगाहर्ज।
2: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र परियो।
3: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
2: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए।
3: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
2: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
3: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
2: प्रोपराइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
3: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
2: मोबाइल नम्बर 9806641870 र 9865494497।
3: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
2: कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
4: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ।
2: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
4: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कुल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
2: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
4: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
2: मोबाइल 9849618921 र 9862439399। लौ हेर, आज पनि आधा सामान त छोडिरहेको छ। खै त पूजाको सामान?
3: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
2: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
3: ए हो र, ल ल, के छुटेछ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
2: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
3: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ 8 बगाले टोल।
2: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
3: मोबाइल नम्बर 9847621380।

0: घरि कम्प्युटर बिग्रिन्छ, घरि लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै पाइएन।
1: बिग्रिका बनाएर कुनै भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
0: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
1: टेलिफोन, इन्टरकम, इन्टरनेट, नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
0: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856055271, 9848323809 र 9856052271।
2: हरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
2: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
2: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि। भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा

0: पर्सन मेडिको फर्मा भिरकुट बैरघारीमा डाक्टर आउने सूचना।
1: यही साउन दुई गते शनिबारका दिन
0: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुशीर्षण आउँदै हुनुहुन्छ।
1: यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
0: साथै सोही दिन नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर राजन शर्मा पनि आउँदै हुनुहुन्छ।
2: उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, छारी रोग वा बाख्री रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागु पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा पाँच वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नशा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
0: साथै सोही दिन हाड जोड्ने नशा तथा बाथरोग विशेषज्ञ डाक्टर निरञ्जन अरियाल पनि आउँदै हुनुहुन्छ।
2: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, पोल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा, एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने नशा तथा पाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
0: यस्तै उक्त दिन पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ। उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर दीपक बगालेद्वारा भिडियो एक्सरे गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क स्थान प्रसन्न मेडिकल फर्मा भिरकोट बैरगारी मेन बजार प्रोप्राइटर प्रदीप आले मोबाइल 9856279171 र 9841600866।
1: स्मरण रहोस् डाक्टर आउने दिन यही साउन दुई गते शनिबार।
4: कहाँ हुनु नि? कुखुराको भाले भाले चल्ला लिन खिडेको हो।
5: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
4: वालिङ आठ मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
5: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
4: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्य पाइन्छ।
5: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
4: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पो लेखिल्नेको ठ्याक्कै अगाडि, मोबाइल 9856551068 र 9863770171।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
4: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
3: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
4: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
3: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
4: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे, ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
3: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
4: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
3: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
4: सुखको गहना, दुखको खजना।
3: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
4: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।
5: ओ माइलाबा, बिरामी हुनु भयो कि कसो?
6: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
5: ल, चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसाब परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ 6 मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार अर्थात् यही साउन 9 गते वृहत मुटु चेक जाँच हुने। उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार यही साउन 16 गते वरिष्ठ छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
6: पुनः फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
5: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ 6 मिर्दी जगत रोड, फोन नम्बर 98-464-85-411।

0: सरा किन बोलाको मलाई?
1: हे ना, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
0: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मिर्दीमा छ रे, म पनि जान्छु त नि।
2: हाम्रा विशेषताहरू:
3: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
2: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
3: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
2: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
2: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
3: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ, मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको 200 तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846554123 र 9806611052।
4: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
5: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
4: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
6: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
4: दाँत सफा गर्ने टल्काउने,
6: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
4: दाँतको जरासम्म सफा गरी भर्ने,
6: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
4: दाँतमा खोल राख्ने,
6: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
4: बाङ्गो टिङ्गो दाँत मिलाउने,
6: बच्चाहरूको दाँतको विशेष उपचार,
4: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
6: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
4: मोबाइल 9864221629 र 9864168251।
7: हाङसाङदी फाल क्षेत्र शिव मन्दिरको सूचना:
8: हिन्दूहरूको महान पर्व श्रावण संक्रान्ति, श्रावण महिनाको हरेक सोमबारहरू हरिशयनी एकादशीका दिनमा सन्ध्याकालीन महाआरती हुने हुँदा उक्त दिन महाआरतीमा उपस्थित भइदिनु हुन सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा गर्दछौं।
7: साथै श्रद्धालु भक्तजनहरूका परिवारजन तथा पितृहरूका नाममा छुट्टै आरतीको व्यवस्था समेत भएको हुँदा इच्छुक श्रद्धालु भक्तजनहरूले आफ्नो नाम तथा पितृहरूको नाम समेत सचिवालयमा सम्पर्क गरी टिपाउनु हुन अनुरोध गर्दछौ।
8: पुनश्च आफ्नो जन्मदिन अथवा विशेष अवसरमा पनि भक्तजनहरूले महाआरती गर्न र गराउन सक्नुहुनेछ।
7: सम्पर्कको लागि चन्द्रकान्त ढुङ्गाना, कार्यालय सचिव, मोबाइल 9841648515 र 9856875073।
8: हाङसाङदी छाया क्षेत्र शिव मन्दिर व्यवस्थापन समिति, भिरकोट 4, हाङसाङदी।
9: कार्यक्रम आटियो, अरू तयारी पुरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
10: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
9: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला।
11: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
12: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
11: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङ्गाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063441246, मोबाइल 98560501119 र 98560333246।

0: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
1: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो। अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
0: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
1: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलरका चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
2: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
1: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
2: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847069866।
3: पर्वत जाने गेट, सहारा एग्रोभेट, वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
1: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
3: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं।
1: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं।
3: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन? बेला बेलामा ठिक गरौं।
1: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन? यदि छ भने तुरन्तै बदलौं।
3: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन? यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं।
1: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं।
3: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं।
1: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं।
3: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा, अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
1: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
3: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
1: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
3: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
1: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
3: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था, वालिङ स्याङ्जा। यी फर्निचरका सामानहरू भने जस्तै राख्न नपाउँदा अनि कोठाको नाप अनुसारको सोफा नहुँदा कोठा राम्रो नै देखिएन, के गर्ने होला?
1: वालिङ भकुण्डेमा रहेको बाबा फर्निचरमा जानु त दिदी, हजुरले भनेको जस्तै फर्निचरका सामानहरू पाउनुहुन्छ, साथै घरमै आएर कोठाको नाप अनुसार सोफा पनि तयार गरिन्छ।

0: अहिले हाम्रो गर्नेमा छ बजे हुन्छ।
1: यस समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पन्ध्र तर्फ जाने बाटोमा कुनाको लाइनमा
1: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।
3: रेडियो आदि खोला
4: रेडियो आदिखोला 105.4

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै भोजन र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: मिटर ब्याज सम्बन्धी सबै आयोगका प्रतिवेदन तत्कालै कार्यान्वयन गर्ने मन्त्री परिषदको निर्णय। छैटौं दिनको पैदल मार्चमा रहेका मिटर ब्याज पीड़ित र गृहमन्त्री बीच निजगढ़मा वार्ता, सहमति हुन बाँकी।
0: मनसून जन्य विपद व्यवस्थापन र पूर्व तयारीमा लाग्न सरकारलाई सभामुख अर्यालको निर्देशन। संचार माध्यमका गेट अगाडि गाडी रोक्ने घटनामा सांसदको चर्को विरोध। छानबिन गरेर दोषीमाथि कार्यवाही हुने राष्ट्रपति सभापति लामी छानेको भनाई।
1: पूर्वी नेपालमा मनसून बढ़ी सक्रिय, ठूलो वर्षाको सम्भावना रहेका क्षेत्रमा सतर्कता अप्नाउन आग्रह। पानी खाना र सरसफाईमा ध्यान दिन सके मनसून जन्य रोगबाट जोगिन सक्ने।
2: पानी खानाका विषयहरूमा हामीले एकदम सचेत हुने र सरसफाईका कुरालाई चाहिँ हामीले शाश्वत छ त्यतातिर चाहिँ हामी ध्यान दिनुपर्ने कुराहरू हुन्छ, हामी सचेत हुनुपर्छ भन्ने मेरो अनुरोध छ।
0: सिंगापुरमा ब्लूमबर्गले महत्वपूर्ण मानहानिको मुद्दा हार्यो, 356,000 अमेरिकी डलर क्षतिपूर्ति तिर्न आदेश।
1: र विश्वकप फुटबलको पहिलो सेमी फाइनलमा आज राति फ्रान्स र स्पेन खेल्दै, इंग्ल्याण्ड र अर्जेन्टिना बीचको खेलका लागि सुरक्षा व्यवस्था कडा।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 056-494-333, 494-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। सरकारले मिटर ब्याज बारे विगतका प्रतिवेदनहरू तत्कालै कार्यान्वयन गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले अनुचित लेनदेन मिटर ब्याज सम्बन्धमा नेपाल सरकारको निर्णय बमोजिम विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन गृह मन्त्रालयले तत्कालै कार्यान्वयन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। मिटर ब्याज पीड़ितहरू आफूहरूका माग सुनाउन धनुषाको जनकपुरबाट पैदल मार्च गरेर काठमाडौँतर्फ आइरहेका बेला सरकारले यस्तो निर्णय गरेको हो। 25 गते जनकपुर धामको तीर हुतिया गाछीबाट काठमाडौँसम्मको पैदल मार्च शुरू गरेका पीड़ितहरू आज छैटौं दिन निजगढ़मा छन्। 400 भन्दा बढ़ीको संख्यामा रहेका उनीहरूलाई भेट्न आज गृहमन्त्री सुदन गुरूङ निजगढ़मै पुग्नु भएको छ। गृहमन्त्री वार्ताका लागि आएपछि उनीहरू आज निजगढ़मै रोकिए। निजगढ़मा गृहमन्त्रीसँग झण्डै 5 घण्टा वार्ता गरे पनि सहमति भने भइ नसकेको पीड़ितहरूले बताएका छन्। उनीहरूले यसअघि बनेका गौरी बहादुर कार्की, तेज बहादुर कार्की र बाबुराम रेग्मी नेतृत्वको आयोगका प्रतिवेदन सार्वजनिक गर्न माग गरेका थिए। सरकारले आज यी सबै प्रतिवेदन कार्यान्वयन गर्ने एकमुष्ट निर्णय गरेको हो। पीड़ितहरूले मिटर ब्याजसँग सम्बन्धित फर्जी तमसुक, दृष्टिबन्धक, रजिस्ट्रेशन तथा चेक लगायतका लिखित खारेज, प्रभावकारी कानून निर्माण, विशेष न्यायाधिकरण गठन र विगतका सम्झौता कार्यान्वयन लगायत 6 बुँदे माग राखेका छन्। यसैबीच आज बसेको मन्त्री परिषद बैठकले नेपाल वायुसेवा निगम नेवानीको महाप्रबन्धकको समेत काम गर्ने गरी कार्यकारी अध्यक्षमा महेश्वर भक्त श्रेष्ठलाई नियुक्त गरेको छ। यस्तै आजको बैठकले बीउ बिजन पहिलो संशोधन नियन्त्रण नियमावली 2083 स्वीकृत गर्ने, सशस्त्र प्रहरी बल नेपालको खोज उद्धारमा खटिने कर्मचारीको प्रोत्साहन भत्ता उपलब्ध गराउने, अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल खेलाड़ी प्रशिक्षक सहायक प्रशिक्षक फिजियो र व्यवस्थापनलाई नगद पुरस्कार र सम्मान पत्र प्रदान गर्ने लगायतका निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो।
1: सभामुख डोलप्रसाद अर्यालले मनसून शुरू भएसँगै बढ़न सक्ने बाढ़ी, पहिरो र डुबान जस्ता विपदजन्य जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी गर्न सरकारलाई निर्देशन दिनुभएको छ। आज बसेको प्रतिनिधि सभा बैठकमा सभामुख अर्यालले सम्भावित प्राकृतिक प्रकोपबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति कम गर्न प्रभावकारी पूर्व तयारी, राहत र उद्धार कार्यमा जुट्न सरकारलाई निर्देशन दिनुभएको हो। उहाँले विपदको समयमा नागरिकको जीवधनको सुरक्षा गर्दै यातायात सेवालाई निर्बाध र सुरक्षित बनाउन समेत सरकारलाई सचेत गराउनुभयो। आजको बैठकमा सांसदहरूले सुकुम्बासी समस्या, विपद व्यवस्थापन, सीमा विवाद, महँगी तथा अत्यावश्यक वस्तुको अभाव लगायत विषय उठाएका छन्। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाह लामो समयपछि प्रतिनिधि सभा बैठकमा उपस्थित हुनुभएको छ। यसअघि जेठ 17 गते संसदमा उपस्थित भएर सांसदहरूका प्रश्नको जवाफ दिनुभएका प्रधानमन्त्री शाह त्यसपछि आज पहिलोपल्ट उपस्थित हुनुभएको हो। सांसदहरूका प्रश्नको जवाफ दिने क्रममा बोलेका कुरा विवादित भएपछि विपक्षी दलहरूले त्यसबारे स्पष्टीकरण माग गरिरहेपछि थप जवाफ भने उहाँले दिनुभएको छैन। आज बिहान 11 बजे बैठक शुरू भएकामा प्रधानमन्त्री शाह र राष्ट्रपा सभापति रवि लामिछाने दिउँसो बैठकमा पुग्नु भएको थियो। प्रधानमन्त्री प्रवेशका क्रममा संसदीय मर्यादा उल्लंघन भएको भन्दै विपक्षीले आपत्ति जनाएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी सांसद खुशबु ओलीले बोलिरहेका बेला प्रधानमन्त्री शाह र राष्ट्रपा सभापति रवि लामिछाने सभामुखको आसन अगाडिबाट हिँडेको भन्दै नेकपा एमालेका सांसद ऐन महरले नियमापत्ति जनाउनु भएको छ। उहाँले यो काम प्रतिनिधि सभा नियमावली विपरीत भएको दावी गर्दै संसदको मर्यादा कायम राख्न सभामुखको ध्यान आकर्षण गराउनुभयो।
0: यस्तै आजको बैठकमा सांसदहरूले हिजो संचार गृहका गेट अगाडि गाडी पार्किङ गरेर आवाज जावत गर्न अवरोध पुर्याएको काम राज्य संरक्षित भएको भन्दै सांसदहरूले आपत्ति जनाएका छन्। बैठकमा बोल्ने राजनीतिक दलका सांसदहरूले नेपाली संचार जगतलाई तर्साउनका लागि राज्यद्वारा संरक्षित व्यक्तिहरूले नै गाड़ी पार्किङ गरेको भन्दै आपत्ति जनाएका हुन्। विपक्षी दलहरू कांग्रेस, एमाले, नेकपा र राप्रपाले चर्को विरोध गरेको यो विषयमा सत्तारूढ राष्ट्रपाका सचेतक प्रकाश चन्द्र परियारले समेत भर्सना गर्नुभएको छ। तत्कालीन राजा ज्ञानेन्द्र शाहले सैनिक शासन लगाएर बन्दुक बोकेका सेना समाचार कक्षमा लगाउँदा नतर्सिएको नेपाली प्रेस सड़कमा दुई चारवटा गाड़ी तेर्साउँदैमा नतर्सने उहाँको भनाई थियो। यसैबीच सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मीडिया हाउस र नेताहरूका घर अगाडिका सड़कमा निजी गाड़ी पार्किङ गरी अवरोध पुर्याउनेमाथि कार्यवाही हुने बताउनु भएको छ। संसद भवन परिसरमा पत्रकारसँग कुरा गर्दै उहाँले यस्तो कार्यलाई अस्वाभाविक प्रवृत्ति भन्नुभएको छ। पार्टीले पहिले नै विज्ञप्ति निकालिसकेको र यसमा राष्ट्रपाका नेता वा कार्यकर्ता संलग्न देखिए पनि कार्यवाही हुने भन्दै उहाँले यस घटनाको निष्पक्ष छानबिन हुनुपर्ने बताउनुभयो।
1: सड़क दुर्घटना न्यूनीकरण, पूर्वाधार विकास र दीर्घकालीन योजना निर्माणका लागि सरकारले कानूनी तथा संरचनागत सुधार प्रक्रिया अघि बढ़ाएको जनाएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सड़कको खराब अवस्थाका कारण दुर्घटना नियन्त्रण गर्न विद्यमान ऐन तथा नियम संशोधनको तयारी भइरहेको जानकारी दिनुभयो। मन्त्री लम्सालले पछिल्लो 5 वर्षको तथ्याङ्क प्रस्तुत गर्दै सड़कको अवस्थाका कारण 2788 तथा मौसम जन्य कारणले 422 दुर्घटना भएको समेत बताउनुभयो।
0: राष्ट्रपति रामचन्द्र पौडेलले बजेट सम्बन्धी 3 विधेयक प्रमाणीकरण गर्नुभएको छ। उहाँले आज संघीय संसदबाट पारित आर्थिक वर्ष 2083-84 बजेटसँग सम्बन्धित 3 विधेयक प्रमाणीकरण गर्नुभएको हो। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा 113 उपधारा 2 बमोजिम विनियोजन विधेयक 2083, राष्ट्र ऋण उठाउने विधेयक 2083 र आर्थिक विधेयक 2083 प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्तिमा भनिएको छ। विधेयक प्रमाणीकरण भएसँगै सरकारलाई आर्थिक वर्ष 2083-84 लागि विनियोजित बजेट गर्ने संवैधानिक तथा कानूनी बाटो खुलेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले गएको जेठ 15 गते संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नुभएको थियो। सरकारले आउँदो आर्थिक वर्ष 2083-84 लागि कुल 21,24,34 करोड़ रूपियाँको बजेट ल्याएको छ, जसमा चालुतर्फ 59.8%, पूँजीगततर्फ 20.3% र वित्तीय व्यवस्थापनतर्फ 19.9% रकम विनियोजन गरेको छ। सरकारले आन्तरिक राजस्वबाट 14.5 अर्ब रूपियाँ संकलन गर्ने लक्ष्य राख्दै बाँकी स्रोत वैदेशिक अनुदान, ऋण र आन्तरिक ऋणबाट बिहोर्ने उल्लेख छ।
1: सर्वोच्च अदालतले निजी संचार माध्यमहरूलाई सरकारी विज्ञापन नदिने सरकारको परिपत्र खारेज हुने ठहर गरेको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय सारंगा सुवेदी र निरपध्वज निरौलाको संयुक्त इजलासले 2082 साल चैत 18 गते सरकारले निजी मीडियालाई सरकारी विज्ञापन नदिने निर्णय विरूद्ध परेको रिट निवेदन खारेज हुने फैसला गर्दै सरकारले जारी गरेको यो परिपत्र खारेज हुने ठहर गरेको हो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार फैसलाको पूर्ण पाठ पनि आउन बाँकी छ। मीडिया सोसाइटीका अख्तियार प्राप्त निवेदक अधिवक्ता अनन्तराज लुटेलले सरकारले निजी संचार माध्यमलाई मात्र सरकारी विज्ञापन दिने निर्णय गैर कानूनी भएको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा मनसुनजन्य रोगको रोकथाम तथा नियन्त्रणका लागि सरकारले सञ्चालन गरेको प्रतिकारीय अभियान बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
9: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले मिटर ब्याज सम्बन्धी सबै आयोगका प्रतिवेदन तत्कालै कार्यान्वयन गर्ने मन्त्री परिषदको निर्णय, छैटौं दिनको पैदल मार्चमा रहेका मिटर ब्याज पीड़ित र गृहमन्त्री बीच निजगढ़मा वार्ता, मनसुनजन्य विपद व्यवस्थापन र पूर्व तयारीमा लाग्न सरकारले सभामुख अर्यालको निर्देशन, संचार माध्यमका गेट अगाडि गाड़ी पार्किङ गरेको घटनामा सांसदहरूको चर्को विरोध, छानबिन गरेर दोषीमाथि कार्यवाही गर्ने राष्ट्रपा सभापति लामिछानेको भनाई, निजी संचार माध्यमलाई सरकारी विज्ञापन नदिने सरकारको निर्णय, सर्वोच्च अदालतद्वारा खारेज, राष्ट्रपतिबाट बजेट सम्बन्धी 3 विधेयक प्रमाणीकरण लगायतका खबर प्रस्तुत गरे।
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग, सरकारले मनसुनजन्य रोगको रोकथाम तथा नियन्त्रणका लागि प्रतिकारी अभियान थालेको छ। लगातारको वर्षासँगै मनसुनजन्य रोगको प्रकोप बढ़ने भएकाले रोकथाम र नियन्त्रणका लागि प्रतिकारी अभियान थालनी गरेको हो। मनसुनजन्य रोगको क्षति न्यूनीकरण गर्न सचेतना अभियान सञ्चालन र रोग लाग्न नदिन विभिन्न उपायबारे छलफल गरिरहेको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्रतिकारी अभियान सञ्चालनमा ल्याएको हो। यो कस्तो खालको अभियान हो भनेर स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक एवं इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर अनुज भट्टचन्दलाई साथी सम्झना महर्जनले सोध्नु भएको छ।
2: जति पनि विपदका अवस्थाहरू त भए होइन, बाढी पहिरो हुने भयो होइन, र विभिन्न खालका चाहिँ खानेपानीका समस्याहरू हुने भयो होइन, स्वास्थ्यका चुनौती पनि त्योसँग जुडेर आउने विषयहरू हो, र त्यसमा विशेष गरी खानेपानीसँग सम्बन्धित रोग व्यथाहरू फैलन सक्ने र चाहिँ यस्तो बेलामा चाहिँ मच्छरबाट हुन सक्ने समस्याहरू पनि आउन सक्ने अवस्थाहरू छन्। त्यसले गर्दाखेरि चाहिँ हामीले प्राथमिकताको रूपमा स्वास्थ्यको तर्फबाट चाहिँ स्वास्थ्य कर्मीहरूले विशेष गरी चाहिँ स्वास्थ्य चौकीहरूमा आउँदाखेरि उहाँलाई हामीले तुरन्तका तुरन्त उपचार गर्नुपर्ने र कुनै कुनै बेलामा चाहिँ कसो निर्देशी हामीले आउनुभन्दा जति पनि विपदका अवस्थाहरू त भए होइन, बाढी पहिरो हुने भयो होइन, र विभिन्न खालका चाहिँ खानेपानीका समस्याहरू हुने भयो होइन, स्वास्थ्यका चुनौती पनि त्योसँग जुडेर आउने विषयहरू हो, र त्यसमा विशेष गरी खानेपानीसँग

0: र शक्तिको तयारी र चाहिँ जनशक्तिलाई त्यो विषयमा कसरी त्यसको चाहिँ रेस्पोन्स गर्ने, कसरी त्यसको चाहिँ अलर्ट गर्ने, कसरी चाहिँ सूचना प्रवाह गर्ने र चाहिँ कसरी चाहिँ टिमलाई परिचालन गर्ने भन्ने कुराहरू सबैको चाहिँ हामीले संघबाट हुनुपर्ने कुरा भएको छ। इनिसिएटिभ गर्नुपर्ने कुराहरू प्रदेशसँग पनि हाम्रो समन्वय पनि भएको छ। स्थानीय तहका चाहिँ नेतृत्व पंक्तिसँग पनि हामीले आवश्यक समन्वय गरेका छौँ, सामान्य प्रशासनबाट समन्वय गरेका छौँ। पत्तालको अवस्थालाई र चाहिँ रोकथामको अवस्थालाई एकदम चाहिँ सचेत र एकदम सतर्क राखेको अवस्थाहरू छ।
1: यो अभियानले चाहिँ विशेष गरेर समुदायलाई मनसुनजन्य रोगै लाग्न नदिन चाहिँ कसरी सचेत गरिरहेको छ?
0: यो मच्छरको समस्याहरू पनि आएको, मान्छेहरू पनि सचेत भएको र चाहिँ पहिलाको तुलनामा यसको चाहिँ अलिकति डेंगूको उदाहरणको लागि त्यो घट्दै गएको अवस्थाहरू पनि छ। यसमा चाहिँ विशेष गरी चाहिँ आफूले आफ्नो ठाउँमा, आफ्नो गाउँठाउँमा, आफ्नो घरमा, आफ्नो गरिसाबारी वरिपरि सबै चाहिँ हरेक नागरिकले, अग्रजहरूले, त्यहाँका स्वास्थ्यका नेतृत्व पंक्तिहरूले र सबैले चाहिँ त्यसमा चाहिँ हामी एक भएर चाहिँ त्यसलाई चाहिँ हामीले जुन एउटा मच्छरको लागि जति पनि बासस्थानको कुराहरू, त्यसका लार्वा नष्ट गर्ने कुराहरूमा हामी लाग्नुपर्छ। खानेपानीको विषयमा हामीले त्यहाँका स्वास्थ्यका निकायहरूले चाहिँ एकदम आफ्नो खानेपानीको अवस्थाहरू के छ, कस्तो छ भनेर अन्तर विभिन्न निकायसँग समन्वय गरेर खानेपानीको चाहिँ सर्भेलेन्स गर्ने, निगरानी गर्ने कुराहरू गर्नुपर्छ, ताकि पानी दूषित नहोस्, पानी फोहोर नहोस्, ताकि झाडाफालको अवस्था नआओस् भन्ने कुराहरूमा चाहिँ हामी सचेत हुनुपर्छ। खानाका विषयहरूमा हामीले एकदम सचेत हुने र चाहिँ होइन आधारभूत कुरामा चाहिँ सरसफाइका कुरालाई चाहिँ हामीले शाश्वत छ त्यतातिर चाहिँ हामीले ध्यान दिनुपर्ने कुराहरू हुन्छ, हामी सचेत हुनुपर्छ भन्ने मेरो चाहिँ अनुरोध छ। हजुर,
1: समुदायलाई चाहिँ यसको लागि सुझाव के दिनुहुन्छ?
0: समुदायहरूलाई सम्पूर्ण हामी नेपाली नागरिकहरू, हाम्रो नेपाली समुदाय एकदम मिलेर काम गर्न सक्ने क्षमता छ र चाहिँ यसमा चाहिँ कसरी भएपछि यस्ता खालका चुनौतीहरूलाई मच्छरबाट हुने कुराहरू भनेको सरसफाईसँग सम्बन्धित कुराहरू हो। आफ्नो गाउँघर, आफ्नो टोल छिमेकीहरूलाई सफा राख्नेतिर आमा समूहहरू विशेष गरी मैले अनुकूल चाहिँ आमा समूहहरू, दिदीबहिनीहरू, त्यहाँका भद्रबलात्मीहरू सबै लागेर आफ्नो ठाउँलाई सफा राख्नुहोस् र खानेपानीका विषयहरूमा पनि एकदम सम्बन्धित निकायलाई पनि एकै भइरहेछ भन्ने कुरा तपाईँहरू चासो राख्नुहोस्। स्वास्थ्यका जति पनि नेतृत्ववालाई पनि सोध्नुहोस्, बुझ्नु र तपाईँ हामी मिलेर यो समस्यालाई चाहिँ हामीले चाहिँ एकदम यसलाई चाहिँ हामीले चाहिँ उपचार गर्नुपर्छ, व्यवस्थापन गर्नुपर्ने मैले चाहिँ अनुरोध गर्न चाहन्छु।
1: अब यो मनसुनजन्य रोग भन्ने बित्तिकै चाहिँ तत्काल त्यो समस्याहरू भइहालेमा कहाँ कसरी जाने अथवा सम्पर्क कसलाई गर्ने भन्ने पनि हुन सक्छ, के भन्नुहुन्छ त यहाँहरूले?
0: सबभन्दा नजिकको स्वास्थ्य चौकीमा त्यहाँका स्वास्थ्य कर्मीहरू र चाहिँ स्थानीय के अरे जुन चाहिँ नेतृत्व पंक्तिसँग पनि सम्पर्क गर्नु पर्यो र चाहिँ त्यो हिसाबमा चाहिँ त्यसपछि माथिका जिल्लाका स्वास्थ्यका आफ्ना निकायहरू पनि छन्, त्यहाँका निर्देशालय पनि छन्, स्वास्थ्य मन्त्रालय पनि छन्, आफ्नो ठाउँबाट आफ्नो चाहिँ पाइ पर्ने ठाउँमा तपाईँले सम्पर्क गर्नु पर्यो, समन्वय गर्नु पर्यो। र अर्को कुरा तपाईँहरूलाई चाहिँ आम नागरिकलाई चाहिँ 11-15 पनि हेलो स्वास्थ्यको चाहिँ हाम्रो पनि नम्बर छ, त्यसबाट पनि सम्पर्क गर्न सक्नुहुन्छ।
2: उहाँ हुनुहुन्थ्यो इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर अनुज भट्टसन। नेपाल दर्पणमा खबरको सिलसिला। नेपालमा पूर्वी तथा केही पहाड़ी क्षेत्रमा मनसूनको प्रभाव धेरै रहेको छ। मौसम पूर्वानुमान महाशाखाले मनसूनजन्य विपदको जोखिम बढ़न सक्ने भन्दै नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ। मौसमविदका अनुसार कोशी, बागमती, गण्डकी प्रदेशका तराई क्षेत्र तथा लुम्बिनी प्रदेशका केही पहाड़ी भूभागमा ठूलो पानी पर्न सक्ने सम्भावना छ। ती क्षेत्रहरूमा गिग्रान बहाव, बाढ़ी, पहिरो र भूक्षय जस्ता प्राकृतिक विपदको जोखिम हुन सक्ने भएकाले सावधानी अपनाउन मौसमविद मीन कुमार अर्यालले अनुरोध गर्नुभएको छ। अहिले नेपालको तराई भूभाग नजिक रहेको मनसूनको निम्नचापीय रेखा औसतभन्दा केही माथि रहेको छ। यसको प्रभावको कारण आज राति मध्य प्रदेश सहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँ तथा कर्णाली र सुदूरपश्चिमका पहाड़ी तथा तराई क्षेत्रका थोरै ठाउँमा वर्षा हुने सम्भावना रहेको छ। भोलि दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही ठाउँमा पानी पर्ने मौसमविदको अनुमान छ। हिमाली क्षेत्रमा छिटफुट वर्षा हुन सक्नेछ। पहाड़ी तथा तराई क्षेत्रका केही ठाउँमा मेघ गर्जनसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ।
3: लगातारको वर्षापछि विभिन्न ठाउँमा खसेको पहिरोका कारण अवरूद्ध बनेको नारायणगढ मुगलिन सड़क खण्ड दुईतर्फी सञ्चालनमा आएको छ। सड़क खण्डका विभिन्न 15 ठाउँमा खसेको पहिरो हटाएपछि गाड़ी आवागमन सहज बनेको छ। हिजोदेखि परेको निरन्तर वर्षाका कारण नारायणगढ मुगलिन सड़क खण्डमा बेलुकीदेखि पहिरो खस्दा सड़क अवरूद्ध बनेका थिए। डिभिजन सड़क कार्यालय भरतपुरका इन्जिनियर अर्जुन घिमिरेका अनुसार भतेरी, खोरखोला 15 किलो, त्यसै गरी 11 किलो, 16 किलो, 19 किलो, सेती दोभान, घुमाउने, सिमलताल 25 किलो, जलबिरे, नाम्ची खोला र तुइन खोला लगायत ठाउँमा पहिरो खसेको थियो। यसैबीच वर्षासँगै देशका विभिन्न क्षेत्रमा प्राकृतिक प्रकोपका घटना बढ़दै गएका छन्। पछिल्लो 24 घण्टामा देशभर 73 प्राकृतिक प्रकोपका घटना दर्ता हुँदा दुईजनाको ज्यान गएको छ भने एकजना बेपत्ता भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हिजो बिहानदेखि आज बिहानसम्म भएका घटनामा बाढ़ी, पहिरो, सर्पदंश, अवि लगातारको वर्षा

0: तथा वन्यजन्तु आक्रमणका घटना रहेका छन्। प्राधिकरणको तथ्याङ्क अनुसार यो अवधिमा पहिरोका 40 घटना घटेका छन् भने जसबाट 26 जिल्ला प्रभावित बनेका छन्। पहिरोका कारण 2 जनाको ज्यान गएको छ। यसै गरी बाढ़ीका 14 घटनाले 10 जिल्ला प्रभावित भएका छन्।
1: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
2: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106690।
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

नाटेशन खेल को मजा भित्र्याउ आफ्नै होम आजै दिशो रिचार्ज गरौ 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल प्याकेज बोनस पाउ भरपूर मनोरञ्जन सहित मात्र रु 999 मै डिश होम को फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: लाग्नु भएको ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध। उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। लगातार चार कारोबार दिन घटेको शेयर बजार आज बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से आज 6.11 अंकले बढ़ेर 2576.29 बिन्दुमा पुगेको छ। मौद्रिक नीति सार्वजनिक भएपछि पहिलो पटक नेप्से बढ़ेको हो। आज उत्पादन तथा प्रशोधन बाहेक सबै समूहको उपसूचक बढ़ेकामा व्यापार समूह झण्डै 1.5% उकालो लागेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 7.46 अर्ब कारोबार भएकामा आज 383 कम्पनीका 1,82,00,000 शेयर 8.41 अर्ब रूपियाँमा किनबेच भएको छ। यो कारोबार रकम 3 महिना यताकै धेरै हो। यसअघि वैशाख 3 गते 9.31 अर्ब रूपियाँको शेयर किनबेच भएको थियो।
1: देशको बीमा पहुँच 51% जनसंख्यामा पुगेको र बीमा बजारको कोष 10 खर्ब रूपियाँ भन्दा बढ़ी पुगेको बीमा प्राधिकरणले जनाएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको आजको बैठकमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले यसबारेमा जानकारी दिनुभएको हो। कार्यकारी निर्देशक सुवेदीका अनुसार अहिले नेपालमा 37 बीमा कम्पनीहरू सञ्चालनमा छन्, जसमा 14 जीवन बीमा, 14 निर्जीवन बीमा, 7 लघु बीमा र 2 पुनर्बीमा कम्पनी रहेका छन्।
2: नेपाल प्रहरीले ट्राफिक नियम उल्लंघन गरेमा जरिवाना काट्दा विशेष भत्ता वा सुविधा प्राप्त गर्ने कानूनी व्यवस्था नरहेको स्पष्ट पारेको छ। केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्रेले निकालेको विज्ञप्तिमा ट्राफिक प्रहरीले संकलन गर्ने सम्पूर्ण जरिवाना बापतको रकम सिधै नेपाल सरकारको राजस्व खातामा जम्मा हुने स्पष्ट पारिएको छ। सत्य तथ्य र आधिकारिक जानकारी बिनाका समाचारले सार्वजनिक संस्थाप्रतिको विश्वासमा नकारात्मक असर पार्ने तथा प्रशासनिक प्रक्रियालाई अनावश्यक रूपमा विवादित बनाउने भन्दै वहाँले जरिवाना बापत ट्राफिक प्रहरीले कर्मचारीले कुनै अतिरिक्त शुल्क वा सुविधा नपाउने प्रश्न पार्नुभयो।
1: विभिन्न विश्वविद्यालय तथा अन्तर्गतका सबै आंगिक क्याम्पसहरूमा अब कम्तीमा 10% विद्यार्थीलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराइने भएको छ। त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, राजश्री जनक विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, पोखरा विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयले छुट्टा छुट्टै सूचना निकाल्दै आफ्ना आंगिक क्याम्पसहरूमा कम्तीमा 10% छात्रवृत्ति सुनिश्चित गर्न आवश्यक प्रक्रिया अघि बढ़ाएको बताएका छन्।
2: आफैले पेट्रोल छर्केर जलेका सर्लाहीको गौडता नगरपालिका 10 विवेक मण्डलको उपचारका क्रममा ज्यान गएको छ। गएको शुक्रबार हेलिकप्टरबाट काठमाडौँ ल्याइएका मण्डलको किर्तिपुरको वर्ण अस्पतालमा उपचारका क्रममा गैराती ज्यान गएको हो। मण्डल सहित पछिल्लो पटक यस्तै घटनामा 3 जनाको ज्यान गएको छ। यसअघि मुगुका गणेश नेपाली र काठमाडौँका अश्विन राउतको पनि ज्यान गएको थियो।
1: नयाँ प्रविधि र सस्तो दरमा विद्युतीय राहदानी ई पासपोर्ट वितरण प्रक्रिया शुरू गरेको सरकारले यसको लागत पनि घटेको जनाएको छ। परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईले आज बसेको संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा यसबारेमा जानकारी दिनुभएको हो। सन् 2010 फ्रान्सेली कम्पनीले नेपालको राहदानी छपाईको जिम्मेवारी सम्हालकोमा अहिले नयाँ बोलपत्र मार्फत जर्मन कम्पनीसँग सम्झौता गरिएको छ। विगतमा फ्रान्सेली कम्पनीसँग पहिलो पटक प्रतिगोटा $10.45 र पछि $10.13 राहदानी छपाईको सम्झौता भएको थियो। यो कम्पनी मार्फत कुल 58 लाख थान राहदानी छापिएको विभागको तथ्याङ्क छ।
2: बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारीबाट बचत फिर्ता प्रक्रियालाई थप व्यवस्थित बनाउन साउन 1 गतेदेखि अनलाइन मार्फत उजुरी दर्ता गर्ने व्यवस्था लागू गर्ने भएको छ। आज बचत रकम फिर्ता शुभारम्भ कार्यक्रममा बोल्दै बागमती प्रदेश सरकारकी सहकारी तथा गरीबी निवारण मन्त्री बीनु रायमाझी पौडेलले यस्तो जानकारी दिनुभएको हो। आजै प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले 42 बचतकर्तालाई झण्डै 17 लाख रूपियाँ वितरण गर्दै बचत फिर्ता कार्यक्रमको शुभारम्भ पनि गर्नुभएको छ।
1: नेपाल दर्पणमा अब विदेशको खबर। सिंगापुरको अदालतले ब्लूमबर्गलाई मानहानीको मुद्दामा 2 मन्त्रीहरूलाई क्षतिपूर्ति स्वरूप 3,56,000 अमेरिकी डलर तिर्न आदेश दिएको छ। सिंगापुरको उच्च अदालतले ब्लूमबर्ग र उसका 1 पत्रकारलाई क्षतिपूर्ति तिर्न आदेश दिएको बीबीसीले जनाएको छ। सिंगापुरका मन्त्रीहरू के सानमुगम र टान सिलेङले 2024 एउटा लेखका लागि ब्लूमबर्ग र पत्रकार लो डे बे विरूद्ध मुद्दा दायर गर्नुभएको थियो। उच्च अदालतकी न्यायाधीश अड्री लिमले ब्लूमबर्ग को लेख द्वेषपूर्ण भावनाले भरिएको र दुवै दावीकर्ताको प्रतिष्ठामा आँच पुर्याउने उद्देश्यले तयार पारिएको फैसला सुनाउनु भएको हो। दुईजना मन्त्रीले आफ्नो सम्पत्ति सम्बन्धी कारोबार बारे उल्लेख गरेको एउटा लेखका कारण मानहानिको मुद्दा दायर गर्नुभएको थियो। ब्लुमबर्गले यस फैसलामाथि कुनै टिप्पणी गरेको छैन। ब्लुमबर्ग अमेरिकाको एक अग्रणी वित्तीय सफ्टवेयर तथ्याङ्क तथा संचार माध्यम कम्पनी हो। ब्लुमबर्गले सिंगापुरमा ठूला आलिशान घरको कारोबार बढ्दो रूपमा गोप्यताको घेरामा शीर्षकको लेख छापेको थियो। लेखमा दुईजना मन्त्रीले ट्रस्टको प्रयोग गरी नाम नखुलेका एक खरिदकर्तालाई 6,80,00,000 डलरमा एउटा बंगला बिक्री गरेको कुरा उल्लेख गरेको छ।
2: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबलको पहिलो सेमी फाइनलमा आज राति फ्रान्स र स्पेन खेल्दैछन्। यो खेल नेपाली समयअनुसार राति 1:15 बजे अमेरिकाको डालास रंगशालामा शुरू हुनेछ। यी दुई टोलीबीचको खेललाई फाइनल अघिको फाइनल पनि भनिएको छ। फिफा वैधतामा फ्रान्स शीर्ष र स्पेन तेस्रो स्थानमा छ। विश्वकपमा फ्रान्स र स्पेन बीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि सन् 2006 विश्वकपमा फ्रान्सले स्पेनलाई 3-1 हराएको थियो। समग्रमा यी दुई टोलीबीच 38 पटक प्रतिस्पर्धा हुँदा स्पेन 18 र फ्रान्स 13 खेलमा विजयी भएको छ भने 7 खेल बराबरीमा सकिएको छ। फ्रान्सले सन् 1998 र 2018 गरी दुई पटक उपाधि जितेको छ। स्पेन सन् 2010 विजेता हो। फ्रान्सलाई प्रतियोगिताकै सबैभन्दा बलियो टोलीका रूपमा हेरिएको छ। फ्रान्सका कप्तान किलियन एम्बापेले 8 गोल सहित गोल्डन बुटको दौड़मा अर्जेन्टिनाका लियोनल मेसीसँग संयुक्त रूपमा शीर्ष स्थानमा रहेका छन्। विश्वकपकै अर्को प्रसंगमा फिफा विश्वकप फुटबलमा इंग्ल्याण्ड र साबिक विजेता अर्जेन्टिना बीच हुने दोस्रो सेमी फाइनल खेलका लागि सुरक्षा व्यवस्था कड़ा पारिएको छ। अमेरिकाको एटलान्टा रंगशालामा भोलि राति 1:15 बजे विश्व फुटबलका पुराना प्रतिद्वन्दीहरू बीच हुने खेल अघि ऐतिहासिक तथा राजनीतिक संवेदनशीलतालाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कड़ा पारिएको अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ। सन् 1982 बेलायत र अर्जेन्टिना बीच फल्कल्यान्ड्स युद्ध भएको थियो। 74 दिनसम्म चलेको यो युद्ध 649 अर्जेन्टिनी सैनिक, 255 बेलायती लडाकु र 3 सर्वसाधारणको ज्यान गएको थियो। अर्जेन्टिनामा लास मालविनासका रूपमा चिनिने यो बेलायती विदेशी भूभाग अहिलेसम्म पनि दुई देश बीचको सार्वभौमिकता सम्बन्धी विवादको विषय बनेको छ।
1: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
2: मिटर ब्याज सम्बन्धी सबै आयोगका प्रतिवेदन तत्कालै कार्यान्वयन गर्ने मन्त्री परिषदको निर्णय। 6 दिनको पैदल मार्चमा रहेका मिटर ब्याज पीड़ित र गृहमन्त्री बीच निजगढ़मा वार्ता, सहमति हुन बाँकी।
1: मनसुनजन्य विपद व्यवस्थापन र पूर्व तयारीमा लाग्न सरकारलाई सभामुख अरियालको निर्देशन। संचार माध्यमका गेट अगाडि गाड़ी पार्किङ गरेको घटनामा सांसदहरूको चर्को विरोध। छानबिन गरेर दोषीमाथि कार्यवाही हुने राष्ट्रपति सभापति लामी छानेको भनाई।
2: पूर्वी नेपालमा मनसून बढ़ी सक्रिय। ठूलो वर्षाको सम्भावना रहेका क्षेत्रमा सतर्कता अपनाउन आग्रह। पानी, खाना र सरसफाईमा ध्यान दिन सके मनसूनजन्य रोगबाट जोगिन सक्ने।
1: सिंगापुरमा ब्लुमबर्गले महत्वपूर्ण मानहानीको मुद्दा हार्यो। 3,56,000 अमेरिकी डलर क्षतिपूर्ति तिर्न आदेश।
2: र विश्वकप फुटबलको पहिलो सेमी फाइनलमा आज राति फ्रान्स र स्पेन खेल्दै इंग्ल्याण्ड र अर्जेन्टिना बीचको खेलका लागि सुरक्षा व्यवस्था कड़ा।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र भोजन बस्ने पनि विदा हुन्छौं। यात्रा गर्दा सड़कको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: नमस्कार, साँझ 6:30 बजेको आँधी खुला खबरमा प्रविधि कक्षबाट अशोकसँगै यहाँहरूलाई स्वागत छ। म कला राणा। स्याङ्जा जिल्लाको पहिलो आवाज रेडियो आँधी खुलाको समाचारमूलक प्रस्तुति आँधी खुला खबर एफएम 105.4 मेगाहर्ज र www.radioandikhola.org.bat लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आँधी खुला खबरको साथमा हिमाल सुनचाँदी पसल, उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल, तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल, वालिङ बजार स्याङ्जा।
0: आँधी खुला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। लक्ष्मी सनराइज बैंकद्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत टापु भञ्जाङ राष्ट्रिय माविलाई 4 थान कम्प्युटर सहयोग, स्याङ्जाका पालिकाले रैथानी जातका गाई र हल गोरू पाल्नेलाई नगद दिन थाले र दुई दिनको अविरल वर्षाका कारण स्याङ्जाका पशु चौपाय तथा भौतिक पूर्वाधारमा क्षति। लक्ष्मी सनराइज बैंक लिमिटेडको वालिङ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीय टापु भञ्जाङ माध्यमिक विद्यालय वालिङ 11 4 थान कम्प्युटर सहयोग स्वरूप प्रदान गरेको छ। बैंकिङ व्यवसायसँगै सामाजिक क्षेत्रमा पनि सक्रिय रहँदै आएको लक्ष्मी सनराइज बैंकले ग्रामीण क्षेत्रका विद्यार्थीको प्रविधिसम्मको पहुँच पुर्याउने उद्देश्यका साथ यो सहयोग गरेको जनाएको छ। कार्यक्रममा लक्ष्मी सनराइज बैंक वालिङ शाखाका प्रबन्धक मणिप्रसाद बस्यालले शाखा बैंक केवल व्यावसायिक नाफामा मात्र नभई सामाजिक रूपान्तरणमा पनि सारथी भएको बताउनुभयो। आजको डिजिटल युगमा विद्यार्थीहरू प्रविधि मैत्री हुन आवश्यक रहेको बताउँदै बैंकले उपलब्ध गराएका कम्प्युटरले विद्यार्थीको प्राविधिक शिक्षा र सिकाई क्रियाकलापमा थप टेवा पुर्याउने विश्वास लिएको बताउनुभयो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिप्रसाद पंगेनीले ग्रामीण भेगका विद्यालयहरूमा स्रोत र साधनको अभाव भइरहेका बेला लक्ष्मी सनराइज बैंकले देखाएकी उदारता अतुलनीय रहेको बताउनुभयो। विद्यालयको शैक्षिक गुणस्तर सुधार्न र विद्यार्थीलाई व्यावहारिक शिक्षा प्रदान गर्न यस सहयोगले ठूलो ऊर्जा थपेको भन्दै बैंक परिवारप्रति हार्दिक आभार प्रकट गर्नुभयो। विद्यालयका प्रधानाध्यापक नवराज पराजुलीले सूचना प्रविधिको ज्ञान बिना आजको शिक्षा अपूरो रहेको भन्दै प्रविधि मैत्री विद्यालय बनाउन बैंकले प्रदान गरेको कम्प्युटरले थप सहज हुने बताउनुभयो। विद्यालयका सहायक प्र राजकुमार विकले बैंकले विद्यालयलाई सम्झेर गरेको यो सहयोगले शिक्षक र विद्यार्थी दुवैमा उत्साह थपेको बताउनुभयो। विद्यालय परिसरमा आयोजित कार्यक्रममा बैंकका कर्मचारी, विद्यालयका शिक्षक शिक्षिकाहरू र अभिभावकको सहभागिता थियो। स्याङ्जाका स्थानीय तहहरूले लोपन्मुख बन्दै गएका लोकल काठे गाई तथा हल गोरूको संरक्षणका लागि नगद अनुदान दिने कार्यक्रमलाई विस्तार गरेका छन्। परम्परागत पशुपालन जोगाउने र कृषकलाई त्यसतर्फ आकर्षित गर्ने उद्देश्यले विभिन्न पालिकाले प्रोत्साहन रकम वितरण गरेका हुन्। 11 स्थानीय तह रहेको स्याङ्जा मध्ये गल्याङ नगरपालिका र फेन्दीखोला गाउँपालिकाले हल गोरू पाल्ने किसानलाई नगद उपलब्ध गराएका छन् भने अर्जुन चौपारी गाउँपालिकाले लोकल काठे गाई पाल्नेलाई प्रोत्साहन अनुदान दिएको छ। बिरुवा गाउँपालिकाले भने आगामी आर्थिक वर्ष देखि हल गोरू पाल्नेलाई नगद दिने नीति लिएको छ। गल्याङ नगरपालिकाले 11 वडाका 115 जना कृषकलाई 5,000 रूपियाँका दरले 5,75,000 रूपियाँ प्रदान गरेको छ। नगर प्रमुख गुरूप्रसाद भट्टराईका अनुसार पछिल्लो समय पावर टिलर लगायतका आधुनिक प्रविधिको प्रयोग बढ़दैसँगै हल गोरू पाल्ने चलन घट्दै गएको छ। त्यही अवस्थालाई ध्यानमा राखेर परम्परागत कृषि प्रणाली जोगाउन प्रोत्साहन कार्यक्रम ल्याइएको हो। उहाँका अनुसार 115 जना कृषकलाई 116 हल गोरूको आवेदन परेपछि सोही आधारमा अनुदान उपलब्ध गराइएको हो। यो कार्यक्रम चालू आर्थिक वर्ष 82-83 को कृषक प्रोत्साहनका योजना अन्तर्गत सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ। यस्तै फेन्दीखोला गाउँपालिकाले पनि 4 वर्षदेखि हल गोरू पाल्ने किसानलाई प्रोत्साहन रकम उपलब्ध गराउँदै आएको छ। यो वर्ष 11 हल गोरूका लागि प्रति हल 10,000 रूपियाँका दरले अनुदान वितरण गरिएको गाउँपालिका अध्यक्ष घनश्याम श्रीवेदीले बताउनुभयो। उहाँका अनुसार गाउँपालिकाले प्रत्येक 2 वर्षमा हल गोरू पाल्ने कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराउने नीति लिएको छ। गत आर्थिक वर्षमा भने 114 हल गोरूका लागि अनुदान वितरण गरिएको थियो। अर्जुन चौपारी गाउँपालिकाले भने लोप हुने अवस्थामा पुगेका लोकल काठे गाई संरक्षणलाई प्राथमिकतामा राखेको छ। गाउँपालिकाले एउटा काठे गाई पाल्ने किसानलाई मासिक 1,000 रूपियाँका दरले वार्षिक 12,000 रूपियाँ उपलब्ध गराएको छ। गाउँपालिका अध्यक्ष प्रकाश तिवारीका अनुसार काठे गाई राष्ट्रिय सम्पदा मात्र नभई यसको गोबर, गहुँ, सिंह र हड्डी समेत विभिन्न प्रयोजनमा उपयोग हुने भएकाले संरक्षण आवश्यक रहेको बताउनुभयो। यही उद्देश्यले कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराइएको बताउनुभयो। चालू आर्थिक वर्षमा अर्जुन चौपारी गाउँपालिकाले 81 काठे गाईका लागि 9,72,000 रूपियाँ अनुदान वितरण गरेको छ। त्यस्तै बिरूवा गाउँपालिकाले पनि आगामी आर्थिक वर्षदेखि 1 हल गोरू पाल्ने किसानलाई 10,000 रूपियाँ प्रोत्साहन रकम उपलब्ध गराउने नीति सार्वजनिक गरेको छ। स्थानीय तहले सञ्चालन गरेका यस्ता कार्यक्रमले परम्परागत पशुपालन संरक्षणसँगै कृषकलाई व्यवसायमा टिका राख्न सहयोग पुग्नेछ। दुई दिनदेखि लगातार परेको वर्षाले सैन्यमा पशु चौपाई र भौतिक पूर्वाधारमा क्षति पुर्याएको छ। पुदेलबजा नगरपालिका 12 पेलका चौरको बगरीमा मंगलबार बिहान आएको पहिरोले एक किसानको गोठ बगाउँदा 3 चौपाई मरेका छन्। पहिरोले स्थानीय गुमान सिंह गुरूङको गोठ पूर्ण रूपमा पुरिएको जिल्ला प्रहरी कार्यालय सैन्यले जनाएको छ। गोठभित्र रहेका 2 ब्याउने भैंसी र 1 गोरू घटनास्थलमै मरेका छन्। गुरूङका केही वर्ष अघि पोखराको बसाई छाडेर गाउँ फर्कनु भएको थियो। गाउँमै कृषि र पशुपालनलाई जीवनको आधार बनाउने उद्देश्यले उहाँले मौरी, भैंसी, बाख्रा र गोरू पालन गर्दै आउनु भएको छ। तर केही बेरको पहिरोले उहाँको वर्षौंदेखिको मेहनत र आशामा ठूलो धक्का पुर्याएको छ। स्थानीयको अनुसार लगातारको वर्षापछि माथिबाट खसेको पहिरोले गोठलाई पूर्ण रूपमा बगाएको हो। घटनापछि गाउँलेहरू क्षतिको विवरण संकलन र आर्थिक सहायका लागि जुटेका छन्। यस्तै गल्याङ नगरपालिका 6 पिँढी खोलामा समेत वर्षाका कारण 2 घर र 1 विद्यालयको भवनमा क्षति पुर्याएको छ। यता अविरल वर्षाका कारण जिल्लाका विभिन्न सड़क पनि प्रभावित भएका छन्। पहिरो खस्दा वालिङ नगरपालिका 12 स्थित बाइटारी सिकोट सड़क र 14 वालिङ हुवास पर्वत सड़क पूर्ण रूपमा बन्द भएका छन्। सिद्धार्थ राजमार्ग अन्तर्गत भिरकोट 4 स्थित छाङसाङदी र पुतेल बजार स्थित रामकोष क्षेत्रमा खसेको पहिरो भने हटाएर यातायात सञ्चालनमा ल्याइएको छ। पुतेल बजार 11 स्थित जैसी डाँडा र वालिङ 7 स्थित मिर्दी चापकोट भित्री सड़क भने एकतर्फी मात्रै सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालय सैन्यका सूचना अधिकारी प्रहरी न्याय परीक्षक रमेश दत्त अवस्थीले अवरूद्ध सड़क खुलाउने काम प्रहरी र स्थानीय वासीको सहयोगमा भइरहेको बताउनुभयो। रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबरमा अन्य खबर पनि बाँकी नै छन्। हामी सँगै रहनुहोला।
2: हिन्दूहरूको महान पर्व श्रावण संक्रान्ति श्रावण महिनाको हरेक सोमबारहरू हरिशयनी एकादशीका दिनमा सन्ध्याकालीन महाआरती हुने हुँदा उक्त दिन महाआरतीमा उपस्थित भइदिनु हुन सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा गर्दछौ।
3: साथै श्रद्धालु भक्तजनहरूका परिवारजन तथा पितृहरूका नाममा छुट्टै आरतीको व्यवस्था समेत भएको हुँदा इच्छुक श्रद्धालु भक्तजनहरूले आफ्नो नाम तथा पितृहरूको नाम समेत सचिवालयमा सम्पर्क गरी टिपाउनु हुन अनुरोध गर्दछौ।
2: पुनश्च आफ्नो जन्मदिन अथवा विशेष अवसरमा पनि भक्तजनहरूले महाआरती गर्न र गराउन सक्नुहुनेछ।
3: सम्पर्कको लागि चन्द्रकान्त ढुङ्गाना कार्यालय सचिव मोबाइल 9841648515 र 9556875373।
2: छाङछाङ छायाक्षेत्र शिव मन्दिर व्यवस्थापन समिति भिरकोट 4 छाङछाङ।

रेडियो आधी खुलाको समाचारमूलक प्रस्तुति आधी खुला खबरमा यहाँलाई फेरि स्वागत छ। 140 मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजना अन्तर्गत तेस्रो प्याकेजमा निर्माण भइरहेको दमौली भरतपुर 220 केबी प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको छ। आयोजना अनुसार प्रसारण लाइन निर्माणको भौतिक प्रगति 81% पुगेको छ। तनहुँ हाइड्रो पावर लिमिटेडका आयोजना प्रमुख श्यामजी भण्डारीले प्रसारण लाइन निर्माणलाई तीव्रता दिइएको बताउँदै चितवनतर्फ वन क्षेत्र व्यवस्थापन तथा रूख कटानको काम अघि बढ़ेकाले बाँकी काम पनि द्रुत गतिमा सम्पन्न हुने बताउनुभयो। उहाँले आयोजनाका सबै प्याकेजमा एकसाथ निर्माण कार्य भइरहेको र निर्धारित समयभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको बताउनुभयो। भारतीय कम्पनी केआईसी इन्टरनेशनल लिमिटेडले निर्माण गरिरहेको 35 किलोमिटर लामो प्रसारण लाइनका लागि आवश्यक 94 टावर मध्ये 82 जग हाल्ने, 72 टावर खड़ा गर्ने र 41 टावरको ग्राउण्डिङ सम्पन्न भइसकेको जनाएको छ। प्रसारण लाइन निर्माणको लागि आवश्यक वन क्षेत्र व्यवस्थापन र रूख कटान अघि बढ़ाउन तनहुँ हाइड्रो पावर लिमिटेड र डिभिजन वन कार्यालय चितवन बीचमा गत वैशाख 25 गते सम्झौता भएको थियो। वन क्षेत्रमा प्रवेश अनुमति प्राप्त भएपछि राष्ट्रिय तथा सामुदायिक वनभित्र पर्ने रूख कटानको काम शुरू गरिएको छ। डिभिजन वन कार्यालयसँग भएको सम्झौता अनुसार रूख कटान, काठ संकलन र सुरक्षित भण्डारणको काम भइरहेको छ। अभिमुखीकरण कार्यक्रम सम्पन्न भएपछि चितवनका सामुदायिक वन उपभोक्ता समूहले रूख कटान तथा काठ संकलन गर्न थालेका हुन्। आयोजना कार्यालयले स्वास्थ्य, सुरक्षा र वातावरण सम्बन्धी मापदण्ड पालना गर्दै निर्माण कार्य अघि बढ़ाएको जनाएको छ। गुल्मीमा 8,511 जना बालबालिकाले पूर्ण खोप प्राप्त गरेका छन्। दुई नगरपालिका र 10 गाउँपालिका रहेको जिल्लाका 16 देखि 59 महिनासम्मको बालबालिकाले राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत पूर्ण खोप पाएको स्वास्थ्य कार्यालय प्रमुख गुल्मीले जनाएको छ। स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पुष्पा थापाका अनुसार 16 देखि 23 महिनासम्मका 2,130 र 24 देखि 59 महिनासम्मका 6,381 जना बालबालिकाले पूर्ण खोप लगाएका छन्। पूर्ण खोप प्राप्त गरेका सोही बालबालिकाले खोप कार्ड समेत पाएका छन्। कार्यालय प्रमुख थापाका अनुसार सबैभन्दा धेरै मुसिकोट नगरपालिकाका 1,296 जना र सबैभन्दा कम कालीगण्डकी गाउँपालिकाका 500 जना बालबालिकाले पूर्ण खोप लगाएका छन्। यस्तै रेसुङ्गा नगरपालिकामा 1,094, सतीवती गाउँपालिकामा 801, चन्द्रकोट गाउँपालिकामा 761, इस्मा गाउँपालिकामा 707, मालिका गाउँपालिकामा 907, मदाने गाउँपालिकामा 893, धुकुट गाउँपालिकामा 845, गुल्मीदरगार गाउँपालिकामा 707, छत्रकोट गाउँपालिकामा 739 र रूरू क्षेत्र गाउँपालिकामा 542 जना बालबालिकाले पूर्ण खोप प्राप्त गरेका छन्। स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा शून्य डोज कुनै पनि खोप नलगाएका बालबालिका छैनन्। सर्वेक्षण मार्फत भेटिएका 5 जना बालबालिकालाई पनि ड्रप आउट कार्यक्रम मार्फत खोप लगाइएको थियो। अब अन्त्यमा आधी खुला खबर सक्नु अघि मुख्य खबरका शीर्षक पुनः एकपटक। लक्ष्मी सनराइज बैंकद्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत डाकु भन्ज्याङमा राष्ट्रिय माविलाई 4 थान कम्प्यूटर सहयोग। संज्ञाका पालिकाले रैथाने जातका गाई र हल गोरु पाल्नेलाई नगद दिन थाले र दुई दिनको अविरल वर्षाका कारण संज्ञामा पशु चौपाय तथा भौतिक पूर्वाधारमा क्षति। आँधी खोला खबर सकियो। भोलि बिहान 7 बजे अर्को आँधी खोला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना मनोरञ्जनको लागि सुन्दै गर्नुहोला रेडियो आँधी खोला। नमस्ते।

0: रेडियो आधी खुला 105.4।
1: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन? यो घर कहाँबाट ल्याउनु भएको?
2: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
1: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
2: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
3: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघाट, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
4: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 063-691-0004,
5: सम्पर्क मोबाइल 97484-34484।
6: चिउरी घर मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।
7: निशान फार्मेसीमा डाक्टर आउने सूचना। यही साउन 2 गते शनिबारका दिन मणिपाल शिक्षण अस्पताल पोखराका नाक कान घाँटी तथा थाइराइड सर्जन रोग विशेषज्ञ डाक्टर हिमाल पौडेल आउँदै हुनुहुन्छ। उक्त दिन लामो समयसम्म रुघाखोकी लागिरहने, कान पाक्ने, पिप बग्ने, कान राम्रोसँग नसुन्ने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनास, टाउको दुख्ने, टन्सिल बढ्ने, घाँटी दुख्ने, निम्न अप्ठ्यारो हुने लगायत थाइरोइडका बिरामी तथा थाइरोइड सम्बन्धी औषधि सेवन गरिरहेका बिरामीहरूले सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान निशान फार्मेसी, तल्लो वालिङ हस्पिटल चोक, प्रोप्राइटर गीता तिवारी, फोन नम्बर 063-441-1163, मोबाइल 98461-98870। स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 2 गते शनिबार।
8: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु। यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
9: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
8: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
9: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
8: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
9: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
8: मोबाइल नम्बर 98560-54313 र 98141-4348-32।
9: मूल्य होइन, स्वास्थ्य रोजौं। हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
10: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
9: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
10: वालिङ 8 केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
9: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा DTF प्रिन्ट लगायतका कामहरू छिटो, सरितो र सुपथ मूल्यमा गरिन्छ।
8: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
9: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ 8 केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
8: मोबाइल नम्बर 98560-19076, 98161-9076 र 98176-23।
11: होइन, के भयो, किन बन्द भएको गाडी?
12: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भइछ।
11: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
12: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
11: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
12: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
13: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
14: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
13: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसी भनेरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
14: फोन नम्बर 0364415502, मोबाइल 98560405502 र 98460151।
15: नाक छोडी कान छोडी नाक, बिमारले नि कहिल्यै नछोड्ने भयो।
16: होइन ए दाई, बिमारले फेरि च्यापेको क्या हो, गुनगुनाइरहनु भएको त।
15: बिमार कहिले निको होला र खै, सधैँको यस्तै, एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
16: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न, लुनिभा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव संगालेका विशेषज्ञहरू पनि आउँछन्।
17: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
16: जनरल मेडिसिन, फिजिसियन, मुठु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्ष रोग, हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
17: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 98560-85-6667।
18: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ, म अस्पताल लगेर ल्याउँछु है।
19: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
18: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
19: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
18: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
19: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
18: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
19: मुटुको जाँच, ईसीजी सेवा,
18: भाँचिएको हड्डी प्लास्टर सेवा,
19: डिजिटल एक्सरे सेवा,
18: फिरफार गर्ने
19: थाइराइड जाँच,
18: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
19: सर्वसुलभ फार्मेसी सेवा।
18: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
19: फोन नम्बर 0364-41087, मोबाइल 98469-0147-47।
20: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ, के गर्नु बहिनी, खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ।
21: दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेटभित्रको बच्चाको के दोष, त्यसलाई पनि त असर गर्छ।
20: हो र बहिनी, मलाई त थाहै थिएन, अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
22: सार्वजनिक हितका लागि रेडियो आँधी खोला 105.4 मेगाहर्ट्ज।
23: छ्या, कस्तो सास गनाएको तिम्रो त,
24: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ।
23: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भरेर मात्रै हुन्छ र,
24: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
23: यही हाम्रो वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
25: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे,
26: अत्याधुनिक मेसिनद्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया, साथै गिन्जा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
27: यहाँ नेपाल मेडिकल काउन्सिल NMC बाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845648622 र 9821440029।
0: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
27: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
0: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडिमेड बेहुलाका दौरा सुरुवाल, रेडिमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
27: पोसाक बगैँचा वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल। मोबाइल 9856308329।
1: ए दिदी, पक्नुस् त भनेको होइन, हतार हतार गर्दै कता हो र?
24: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटे कि नि बहिनी।
1: फर्निचरको सामानहरू दिदी, त्यस्तो हो भने वालिङ एक रामबासमा रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
24: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
27: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार, वालिङ एक रामबासा, सोरुम भिरकोट एक बैरघारी मेन रोड, वालिङ आठ जैसी पदेरा। मोबाइल 9856630988 र 9856555988।
2: ए नानी, त्यो पानी नपिउ त।
3: किन र काका?
2: त्यो पानी फोहोर छ।
3: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ।
22: सार्वजनिक हितका लागि रेडियो आदि खुला।
3: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
4: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्ग्वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
3: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कुल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडिमेड कोट प्यान्ट पनि उपलब्ध छ।
4: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ आठ मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
3: मोबाइल 9815356496।
27: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
0: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
27: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
0: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
27: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
0: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
27: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा गृह प्राथमिक अस्पताल वालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
5: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुत्रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा प्रत्येक महिनाको चौथो शनिबार।
0: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ आठ स्याङ्जा। फोन 0063404594।
24: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
27: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्यायो, निको नै भएको छैन।
24: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
6: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
7: यदि महिलाहरूमा बारम्बार गर्भफेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
6: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 0364121133।
8: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 7 बजेको छ।
9: यस समयको साथमा जितु सुनचादी पसल
10: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
9: विश्वासिलो, भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
8: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
11: सुख दुःखका तरेलीहरू सँग रम्दै
12: तपाईँकै अन्तर्मनमा चोखो र पवित्र भई आदि खोला जस्तै सदा बगिरहने
11: तपाईँको मनको ढुकढुकी आदि खोलाको स्पन्दन।
12: तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो आदि खोला
11: 105.4 मेगाहर्ज।
13: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
28: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
13: लौ अब कहाँ दिनुभयो, मैले बैरगारी नयाँ बजारको भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिए।
28: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
13: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
28: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेर तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गरगहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
13: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
28: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
13: मोबाइल नम्बर 9806641870 र 9865494497।
28: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
29: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन, कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
30: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
29: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
30: ए कुरो त्यस्तो पो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
29: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
30: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
29: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 9856054963, 9856055104 र 9808447723।

0: नहेर आज पनि आधा सामान त छोडिराखेको छ। खै त पूजाको सामान
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफूल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र ल ल के छुटेछ टिपेर देऊ त, म एन्जल फलफूल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रत बन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ 8 बगालेटोल,
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
1: मोबाइल नम्बर 9847621380।
2: हरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
0: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति, स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
2: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
0: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
2: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ, साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
0: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक,
2: मोबाइल नम्बर 9556054313 र 9941443842।
0: मूल्य होइन स्वास्थ्य रोजौ। कहाँ हुनु नि, कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो?
3: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जानु पर्ने छ, ल न त सँगै जाम, कहाँ हो?
0: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
3: हजुर, यहाँ धान मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ, साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
0: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
3: मात्र एकपटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
0: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोल किल्नेको ठ्याक्कै अगाडि, मोबाइल 9556051068 र 9836770171।

0: आज बल्ल चित्त बुझ्दै जुत्ता ल्याइदिएछ। मैले खोजेको जुत्ता यही नै हो।
1: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
0: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता?
1: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
0: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रही यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
1: पाण्डे सु सेन्टर, वालिङ बजार।
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
1: मोबाइल नम्बर 98460-86005।
2: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
3: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
2: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
3: हेर भाइ, म वालिङ समृद्धिमा रहेको हृदय सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
2: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
3: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
2: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
3: टेलिफोन, खाने पानी, विद्युत, डिश होम लगायतको बिल भुक्तानी गर्न सकिने।
2: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
3: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
2: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
3: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ।
2: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेरो दिस स्याङ्चा।
3: फोन 03-4-40-6-0-0।

0: तपाई घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, पिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
0: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
1: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
0: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
1: फोन 063-441-258।
2: आहा, कति राम्रो हो बालिनाले। बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
3: बिउ र मल दुवै राम्रो हो नि नानी। रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
2: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
3: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्यीय सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
2: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशीय सहकारी संस्था, वालिङ 8 नयाँ बजार र पतञ्जलि यो पीठको आडेमा सम्पर्क नम्बर 063-441-6696।

0: रेडियो आदि खुला 105.4
1: यिनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। पाँच जिल्लामा बाढ़ीको उच्च जोखिम, कर्णाली र सुदूरपश्चिमका एक दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना, विपद पूर्व तयारीका लागि सभामुखद्वारा सरकारको ध्यान आकर्षण,
2: भौतिक क्षति न्यूनीकरणका लागि प्रभावकारी विपद पूर्व तयारी, राहत तथा उद्धार एवं सहज र सुरक्षित सवारी आवागमनको व्यवस्था मिलाउन म नेपाल सरकारको ध्यान आकर्षण गराउँछु।
1: गैर सरकारी संचार माध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चबाट खारेज, केही संचार माध्यमको अगाडि सवारी साधन तेर्साएको घटनाबारे संसदमा बहस, अनुसन्धानपछि जो कोहीलाई पनि कार्यवाही गर्ने रासोपा सभापतिको प्रतिबद्धता, विपद पूर्व तयारीका लागि सभामुखद्वारा सरकारको ध्यान आकर्षण,
2: भौतिक क्षति न्यूनीकरणका लागि प्रभावकारी विपद पूर्व तयारी, राहत तथा उद्धार एवं सहज र सुरक्षित सवारी आवागमनको व्यवस्था मिलाउन म नेपाल सरकारको ध्यान आकर्षण गराउँछु।
1: गैर सरकारी संचार माध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चबाट खारेज, केही संचार माध्यमको अगाडि सवारी साधन तेर्साएको घटनाबारे संसदमा बहस, अनुसन्धानपछि जो कोहीलाई पनि कार्यवाही गर्ने रासोपा सभापतिको प्रतिबद्धता,
3: हामी यसमै अडिग छौं। तत्काललाई छोडियो कि समयियो कि के मुद्दा लाग्यो कि लागेन त्यो बेग्लै कुरा हो, तर इन्टायर यो जुन प्रवृत्ति भयो, जुन चीज देखियो त्यो अस्वाभाविक भएको हुनाले यसप्रति पार्टी जुन विज्ञप्ति मार्फत पार्टीले भनेको छ, पार्टी यसमा अडिग छ।
1: मिटर व्यास सम्बन्धी आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने सरकारको निर्णय, पीड़ित भेट्न गृहमन्त्री बारामा, बागमती प्रदेशका समस्याग्रस्त पाँच सहकारीका बचतकर्ताको रकम फिर्ता शुरू।
4: प्रभावकारी ढंगले राज्यले नहेर्नु नै अहिलेको यो समस्या हुन आएको हो, त्यसकारणले अब राज्यले यसलाई गम्भीरतापूर्वक लिनुपर्छ।
1: र विश्वकपको पहिलो सेमी फाइनलमा आज फ्रान्स र स्पेन भिड्दै, 19 वर्ष मुनिको एसीसी महिला प्रिमियर कपमा नेपाल समूह विजेता बन्दै क्वार्टर फाइनलमा।
0: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: वर्षभरि सुस्त गतिमा अघि बढ़ने विकासका योजना असार नजिकिँदै जाँदा हतारमा कार्यान्वयन गरिन्छ, जसले गुणस्तरमा सम्झौता गर्नुपर्ने अवस्था नेपालमा दोहोरिँदै आएको छ। वित्तीय व्यवस्थापन प्रणालीमा समयमै विवरण अध्यावधि गर्न नसक्दा स्थानीय तहको वित्तीय दायित्व अनावश्यक रूपमा बढ़ने गरेको छ। योजना छनौटदेखि कार्यान्वयन र अनुगमनसम्मको प्रक्रिया समयमै व्यवस्थित नगरेसम्म समस्या दोहोरिरहन्छ। यसलाई रोक्न सरकारले विशेष निर्णय र नीति अनुसार अघि बढ्नुपर्दछ। अब खबर सन्तोषी रावलबाट।
5: पछिल्लो 24 घण्टामा देशभर मनसुनी विपदका 73 घटनामा दुईजनाको मृत्यु भएको छ। यस्तै एकजना बेपत्ता र सातजना घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा धेरै बाढ़ीका 13 र पहिरोका 40 घटना भएका छन्। यी घटनाबाट 51 जिल्ला प्रभावित भएका छन्। उद्धारका लागि नेपाल प्रहरीले 393 जना सुरक्षाकर्मी परिचालन गरेको छ। प्रारम्भिक विवरण अनुसार करिब 51 लाख रूपियाँ बराबरको क्षति भएको छ। प्राधिकरणका अनुसार वैशाख 1 देखि असार 30 गतेसम्म विपदका 3,198 घटना भएका छन्। यस अवधिमा 156 जनाको मृत्यु भएको छ भने 929 जना घाइते भएका छन्। यसैबीच सभामुख डोलप्रसाद अर्यालले मनसून शुरू भएसँगै बढ़िरहेको मौसमी विपद, बाढ़ी पहिरो र डुबान जस्ता विपदजन्य जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सभामुख अर्यालले सम्भावित प्राकृतिक प्रकोपबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति कम गर्न प्रभावकारी पूर्व तयारी, राहत र उद्धार कार्यमा जुट्न सरकारलाई निर्देशन दिनुभएको छ।
2: डुबान जस्ता विपदजन्य घटनाहरू बढ़न थालेका छन्। यस्ता विपदजन्य घटनाका कारण हुन सक्ने मानवीय एवं भौतिक क्षति न्यूनीकरणका लागि प्रभावकारी विपद पूर्व तयारी, राहत तथा उद्धार एवं सहज र सुरक्षित सवारी आवागमनको व्यवस्था मिलाउन म नेपाल सरकारको ध्यान आकर्षण गराउँछु।
5: मौसम पूर्वानुमान महाशाखाले आज राति पनि देशका अधिकांश स्थानमा पानी पर्ने सम्भावना रहेको जनाएको छ। विशेष गरी कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागमा धेरै स्थानमा तथा तराईका केही स्थानमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको मौसमविद रोजन लामिछानेले सीआईएनसँग बताउनुभयो।
6: त्यसै भने बादल लागेको अवस्था छ, केही ठाउँहरूमा वर्षा भइरहेको अवस्था नै छ। विशेष गरी अहिले कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको केही ठाउँहरूमा हल्कादेखि मध्यम भइरहेको अवस्था छ। कोशी र बागमती प्रदेशको एक दुई ठाउँमा मेघगर्जन चट्टाङ सहित वर्षा पनि भइरहेको छ। अन्य भूभागहरूमा बादल लागे पनि त्यति धेरै वर्षा भएको छैन। आगामी दिनको वर्षाको कुरा गर्नुपर्दाखेरि कोशी मधेस बागमती गण्डकी प्रदेशको केही ठाउँहरू त्यसै गरी लुम्बिनी प्रदेशको पनि केही ठाउँहरूमा हल्कादेखि मध्यम खालको वर्षा र एक दुई ठाउँमा भारी वर्षाको सम्भावना देखिन्छ। त्यो सँगसँगै कर्णाली र सुदूरपश्चिम प्रदेशको पनि थोरै ठाउँहरूमा हल्कादेखि मध्यम वर्षा र कतै कतै भारी वर्षा हुन सक्ने सम्भावना देखिएको छ।
5: यसैबीच गएको 24

0: घण्टामा चितवनको भरतपुरमा सबैभन्दा धेरै 318.4 मिलिमिटर पानी परेको विभागले जनाएको छ। हाल अधिकांश स्थानमा वर्षा रोकिए पनि केही जिल्लामा हल्का वर्षा जारी छ। यता आज चितवन, तनहुँ, कास्की, स्याङ्जा र सुर्खेत जिल्लामा आकस्मिक बाढ़ीको उच्च जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै काठमाडौँ उपत्यका सहित पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सिन्धुपाल्चोक, दादिङ, मकवानपुर, गोर्खा, लमजुङ, दाङ, बाँके, बर्दिया, कैलाली लगायतका जिल्लामा साना नदी र खोलामा पानीको बहाव बढ़ने र मध्यम जोखिम रहने पूर्वानुमानमा छ। शाखाले नदी खोला आसपास बसोबास गर्ने, यात्रा गर्ने तथा तटीय क्षेत्रमा रहने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। यस वर्ष देशभर धान रोपाई पोहोरको तुलनामा केही घटेको छ। कृषि विभागका अनुसार असार 26 गतेसम्म देशभर 54% मात्र धान रोपाई सकिएको छ। गएको वर्ष यही अवधिमा 59.28% रोपाई भएको थियो। यसले गत वर्षको तुलनामा करिब 13.5% रोपाई घटेको हो। नेपालमा कुल 13,70,000 हेक्टर भन्दा बढ़ी क्षेत्रफलमा धान खेती हुने भए पनि हालसम्म 6,27,566 हेक्टर क्षेत्रमा मात्रै रोपाई सकिएको विभागले जनाएको छ। प्रदेशगत रूपमा गण्डकी प्रदेशमा सबैभन्दा बढ़ी 65.9% रोपाई सकिएको छ भने कोशी प्रदेशमा सबैभन्दा कम 31.5% मात्रै रोपाई भएको कृषि विभागका उपमहानिर्देशक राजेन्द्र कोइरालाले सीआईएनलाई जानकारी दिनुभयो।
1: यो वर्ष समग्र 7 प्रदेशको औसत हेर्दा हिजोको मितिसम्ममा 54% भएको छ र केही प्रदेशहरूको अपडेट हुन क्रम रहेको छ र गत वर्ष यो पिरियडसम्ममा 59% छ। सरस्वती हेर्दा सबैभन्दा सुदूरपश्चिम प्रदेशमा चाहिँ 87% छ भने सबैभन्दा कम 32% चाहिँ मध्य प्रदेशमा छ।
0: सरकारले अनुच्छेद लेनदेन अर्थात मिटर ब्याज सम्बन्धी विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको छ। आज सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकले गृह मन्त्रालय मार्फत ती प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले नेपाल सरकारका अघिल्ला निर्णय अनुसार गठन भएका आयोगका सिफारिशहरू अब कार्यान्वयनमा लैजाने जानकारी दिनुभयो।
2: न्यू भिजन पहिलो संशोधन नियमावली 2083 स्वीकृत गर्ने, सशस्त्र प्रहरी बल नेपालका विपद खोज उद्धारमा खटिने कर्मचारीको प्रोत्साहन भत्ता उपलब्ध गराउने, अर्को शिक्षा तथा खेलकुद मन्त्रालयबाट छ, अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल गरेका खेलाड़ी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई नगद पुरस्कार तथा सम्मान पत्र प्रदान गर्ने, नेपाल वायु सेवा निगम संचालक समिति अध्यक्ष श्री महेश्वर भक्त श्रेष्ठलाई महाप्रबन्धकको समेत र कार्यकारी अध्यक्षको पदमा नियुक्त गर्ने, महाप्रबन्धकको काम समेत गर्ने गरी, अर्को उचित लेनदेन मीटर ब्याज सम्बन्धमा नेपाल सरकारको निर्णय बमोजिम विगतमा गठन भएका विभिन्न आयोगको प्रतिवेदन गृह मन्त्रालयले तत्कालै कार्यान्वयन गर्ने प्रमुख 5 वटा निर्णयहरू।
0: यता आफ्ना माग पूरा गर्न दबाव दिँदै मिटर ब्याज पीड़ितहरू केही दिनदेखि जनकपुरबाट पदयात्रा गर्दै काठमाडौँ आइरहेका छन्। मिटर ब्याज पीड़ितहरू पैदल मार्च गर्दै काठमाडौँ आउने क्रममा आज बाराको निजगढ़मा गृहमन्त्री सुदन गुरूङसँग भेटवार्ता भएको थियो। निजगढ़ पुगेका गृहमन्त्री गुरूङले पीड़ितहरूको गुनासो सुन्दै सरकार मिटर ब्याज पीड़ितको समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले काठमाण्डुका विभिन्न संचार प्रतिष्ठान अगाडि हिजो गरिएको शंकास्पद सवारी पार्किङ अस्वाभाविक भएको बताउनु भएको छ। आज संसद भवन परिसरमा संचारकर्मीसँग कुरा गर्दै लामिछानेले घटनालाई पार्टीले गलत भन्दै निष्पक्ष छानबिनको माग गरिरहेको बताउनुभयो। उहाँले घटनाबारे पार्टीको धारणा स्पष्ट रहेको उल्लेख गर्दै यस्ता गतिविधि स्वीकार्य नभएको बताउनुभयो। लामिछानेले यदि उक्त घटनामा रासोपाकै नेता वा कार्यकर्ता संलग्न भएको पुष्टि भए कानून अनुसार कार्यवाही हुने स्पष्ट पार्नुभयो।
3: तत्काललाई के गरियो त्यो बेग्लै कुरा हो, तर यो घटनालाई हेर्ने दृष्टिकोण पार्टीको त स्पष्ट छ। त्यस कारणले यो स्पष्ट दृष्टिकोणका साथ हामी यसमै अडिग छौं। तत्काललाई छोडियो कि समाइयो कि के मुद्दा लाग्यो कि लागेन त्यो बेग्लै कुरा हो, तर इन्टायर यो जुन प्रवृत्ति भयो, जुन चिज देखियो त्यो अस्वाभाविक भएको हुनाले यसप्रति पार्टी जुन विज्ञप्ति मार्फत पार्टीले भनेको छ पार्टी यसमा अडिग छ। गुम्बासी समस्या समाधान गर्नको निमित्त जे कदम चाल्नु पर्ने थियो त्यसलाई प्रभावकारी बनाउनु पर्यो, आम नागरिकले दुःख पाउनु भएन भन्ने विषयलाई, त्यसको व्यवस्थापनका विषयलाई लिएर हामीले अझ बढी चिन्ता व्यक्त गरेर त्यसमा काम गर्यौं र अन्य विभिन्न उठेका विषयहरू छन् ती सम्पूर्ण विषयमा हामीले अनियमित रूपमा छलफल गर्यौं। तिनै छलफलहरू हुन् राष्ट्रिय राजनीतिका विषयमा, विभिन्न परिस्थितिका विषयमा, भोलिको बाटोको विषयमा, दुईटा शीर्ष नेताबीच हुने जुन राजनीतिक छलफल छ त्यो राजनीतिक छलफल त्यही ढंगले अगाडि बढेको एकदम सौहार्दपूर्ण राम्रो छलफलका रूपमा परिणाममुखी छलफल गर्यौं।
0: सरकारले पनि विभिन्न संचार माध्यमको कार्यालय अगाडि शंकास्पद रूपमा गाड़ी पार्क गर्ने व्यक्तिहरूको खोजी भइरहेको जनाएको छ। यस्तै बागमती किनाराका भूमिहीन सुकुम्बासीले राष्ट्रिय मानवाधिकार आयोगको ध्यान आकर्षण गराएका छन्। सुकुम्बासी परिवारको तर्फबाट दलमदन कामी, प्रमिला राई, चरवल लाल उराव, कल्पना थापा, निरकुमार मगर, रामकुमारी राई, कमला उराव र गोपाल माझी लगायतको प्रतिनिधिमण्डलले आयोगका अध्यक्ष तोप बहादुर मगरलाई मानवाधिकार संरक्षण सम्बन्धी अपील पत्र बुझाउनु भएको हो। सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी संचार माध्यममा मात्रै दिने सरकारको निर्णय खारेज गरेको छ। यससँगै अब सरकारी निकायहरूले निजी संचार माध्यमहरूमा पनि सरकारी विज्ञापन र सूचना प्रकाशन तथा प्रसारण गर्न पाउने भएका छन्। न्यायाधीश सारंगा सुवेदी र निरपध्वज निरौलाको इजलासले आज प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले गत चैतमा जारी गरेको परिपत्र खारेज गर्ने आदेश दिएको हो। बागमती प्रदेश सरकारले पाँचवटा समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको बचत फिर्ता गर्न थालेको छ। मुख्यमन्त्री इन्द्र बहादुर बानियाले आज जाउलाखेलस्थित बागमती प्रदेश सुशासन केन्द्रमा 42 जना बचतकर्तालाई करिब 17 लाख रूपैयाँ वितरण गर्दै बचत फिर्ता कार्यक्रमको शुभारम्भ गर्नुभएको हो। साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 पहिलो सेमी फाइनलमा आज राति फ्रान्स र स्पेन आमन्य सामान्य हुँदैछन्। खेल नेपाली समय अनुसार राति पौने 1 बजे अमेरिकाको टेक्सास स्थित डलास स्टेडियममा शुरू हुँदैछ। दुवै टोली उपाधि नजिक पुग्न निर्णायक खेल खेल्दैछन्। यस खेलमा विजेता जुलाई 19 हुने विश्वकप फाइनलमा पुग्नेछ भने पराजित टोली तेस्रो स्थानका लागि खेल्नेछ। फ्रान्सले क्वार्टर फाइनलमा मोरक्कोलाई 2-0 हराउँदै अन्तिम चरणमा स्थान बनाएको हो। स्पेनले भने बेल्जियमलाई 2-1 पराजित गर्दै सेमी फाइनल यात्रा तय गरेको थियो। 19 वर्ष मनिकाको एससीसी महिला प्रिमियर कपमा नेपाल समूह विजेता बन्दै क्वार्टर फाइनलमा प्रवेश गरेको छ। समूह डी अन्तर्गत आज बिहान सम्पन्न खेलमा नेपालले हङकङमाथि 181 रनको फराकिलो जीत हासिल गरेको हो। नेपालले दिएको 212 रनको बलियो लक्ष्य पुर्याएको हङकङले पूरा 20 ओभरमा 9 विकेट गुमाएर 30 रन मात्र बनाउन सक्यो।
4: गाजाको विकल्पमा आमदानी केन्द्रित खेतीमा किसानको आकर्षण
5: र धरपकड पनि अब त्यतिकै भइरहेको अवस्थामा यो धुक्काको खेती पनि भएन। धुक्का साथ होइन दीर्घकालीन खेतीपाती गरियो भने यसले सहज हुन्छ भन्ने नै हो मुख्य कुरा चाहिँ।
4: स्थानीय सरकारबाट सहयोग पाए सजिलो हुने किसानको अपेक्षा रिपोर्ट। बर्खाको समयमा सवारी साधन चलाउँदा सुरक्षित यात्राका लागि चालकले कसरी सावधानी अपनाउने। विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खुल्यो। हाम्रा विशेषताहरू दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। गण्डकी प्रदेशमा औषधिका लागि प्रयोग गर्न गाँजा खेती गर्न खुकुलो बनाउने नीति पारित भएको लामो समय भएको छैन। तर धनकुटाको शहीद भूमि गाउँपालिकामा भने भइरहेको गाँजा खेती छोड्दै किसान कफी खेतीतिर आकर्षित भएका छन्। गाजा ओसार प्रसार र कारोबारमा संलग्न भएको आरोपमा दैनिक जसो स्थानीयवासी पक्राउ पर्न थालेपछि उनीहरूले वैकल्पिक खेतीतर्फ आकर्षित हुन थालेका हुन्।
8: शहीद भूमि गाउँपालिका दुईका किसान बाबुराम राईले अहिले आफ्नो बारीमा कफी खेती शुरू गर्नुभएको छ। उहाँका अनुसार गाँजाबाट तत्काल राम्रो आमदामी भए पनि कानूनी जोखिममा समाज हुने बदनामका कारण अब त्यसको विकल्प खोज्नु परेको हो।
9: यो गाँजा सधैँभरि हुने चीज होइन र गर्न सकिने चीज पनि होइन। भोलि आउन सक्ने नराम्रो प्रभावहरूलाई हेरेर हामीले कफी खेतीलाई विकल्पको रूपमा सोचेको छौँ र त्यही भएको कारणले कफीलाई विस्तार गर्दै सोच 9-10 वर्ष अगाडिदेखि हामीले गरेका थियौँ।
8: धनकुटा कोशी प्रदेशका प्रतिबन्धित गाँजा उत्पादन हुने पहाड़ी जिल्ला मध्ये एक हो। पछिल्ला वर्षहरूमा प्रहरीले गाँजा खेती ओसार प्रसार र कारोबार विरूद्ध निगरानी बढ़ाएको छ। यसको प्रभाव सही भूमिमा पनि परेको हो। गाँजा सम्बन्धी मुद्दामा पक्राउ पर्नेको संख्या बढ़ेपछि किसानहरू अन्य नगदी बालीतर्फ लाग्न थालेका हुन्। शहीद भूमिका किसान देवल कुमार राई,
10: कानूनी प्रक्रियासँग नमिल्ने चिज हुँदा यो चाहिँ अब मान्छेले दराई दराई खेती गर्नुपर्ने र धर पकड पनि अब त्यतिकै भइरहेको अवस्थामा यो धुक्काको खेती पनि भएन। धुक्का साथ होइन दीर्घकालीन खेतीपाती गरियो भने यसले सहज हुन्छ भन्ने नै हो मुख्य कुरा चाहिँ।
8: गाँजाको व्यावसायिक खेतीलाई आर्थिक लाभ दिए पनि यसले सामाजिक र कानूनी समस्या बढ़ाएको छ। त्यसैले किसानलाई दिगो र सुरक्षित आय दिने वैकल्पिक खेतीमा लाग्न जोड़ दिन आवश्यक रहेको राष्ट्रिय समाचार समितिका निवर्तमान महाप्रबन्धक तथा शहीद भूमि एकका स्थानीय सिद्धराज राईको भनाई छ।
11: करिब 400 मान्छे चाहिँ त्यो भूगोलका मान्छे जेलमा छन् र हरेक दिन पक्राउ पर्ने गाँजामा चाहिँ एकजना कोही न कोही हाम्रै शहीद भूमिका मान्छे परेको देखिन्छ। त्यसकारणले यसको विकल्पहरू खोज्नुपर्छ भन्ने मेरो कुरा हो।
8: गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने आवाज स्थानीयदेखि संसदसम्मबाट उठ्दै आएको छ। यसअघि शहीद भूमि गाउँपालिकाले गाँजा खेतीबारे अध्ययन गर्न कार्यदल गठन गरी बजेट समेत छुट्याएको थियो तर कानूनी रूपमा स्थानीय तहले यस्तो निर्णय गर्न नसक्ने भएपछि उक्त प्रक्रिया अघि बढ़न सकेन। गाउँपालिका अध्यक्ष मनोज राईका अनुसार अहिले पालिकाले गाँजा भन्दा वैकल्पिक कृषि उत्पादनलाई प्राथमिकता दिन थालेको छ।
12: विकल्पका रूपमा चाहिँ यस अगाडिदेखि जसरी चाहिँ यो फलफूल खेती अन्य तरकारी बाली विभिन्न क्षेत्रमा चाहिँ हामीले यस अगाडिदेखि नै सहयोग प्रदान पनि गर्दै आएका छौँ र यसतर्फ आकर्षित गराउन जोडबल पनि गरिरहेका छौँ।
8: जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक नारायण दञ्जितकारका अनुसार चालू आर्थिक वर्ष 2082-83 को असार 15 गतेसम्म लागू औसत सम्बन्धी 36 मुद्दा दर्ता भएका छन्। ती मुद्दामा 57 जना पक्राउ परेका छन् भने 1775 किलोग्राम गाँजा बरामद गरिएको उहाँले बताउनुभयो।
13: चालू आर्थिक वर्ष 2082-83 असार महिना 15 गतेसम्म हामीसँग जम्मा मुद्दा 36 दर्ता भए। लागू औषध सम्बन्धी मुद्दाहरू भने 57 जना मानिसहरू पक्राउ परे, जसमा 55 जना पुरूषहरू 2 जना महिलाहरू पक्राउ परेका छन् र बरामद गाँजातर्फ 1775 किलो 215 ग्राम बरामद भएको छ।
8: किसानहरूका अनुसार सरकारले केवल गाँजा खेती रोक्न आग्रह गरेर मात्रै समस्या समाधान हुँदैन। कफी, अलैची, सुन्तला, फलफूल, मसला तथा अन्य उत्पादन जन्य अन्य उच्च मूल्यका नगदे बालीको उत्पादन, बजार सुनिश्चितता र प्राविधिक सहयोग उपलब्ध गराउन सके मात्र किसान दीर्घकालीन रूपमा वैकल्पिक खेतीमा आकर्षित हुनेछन्। गोपाल बराइली, सीआईएन रेडियो धनकुटा एफएम, धनकुटा।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। सुरक्षित यात्राका लागि सवारी साधनका चालकले सूचना लिने ठाउँ,
14: बिहान नभएर दिउँसो 12-1 बजे पछाडि आउने खालका अथवा 3-4 बजीसम्म हिम श्रृंखला भएको ठाउँबाट कति टाढा छ दूरी भन्ने अनुसार भन्ने चाहिँ त्यस्ता पानी त्यो समयमा यस्ता बाढ़ी आउन सक्ने सम्भावना रहन्छ।
4: मौसमजन्य विपदबाट बच्ने उपाय केन्द्रित विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
15: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
16: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
17: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
16: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
18: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
19: कार्यक्रम साझा आवाज,
16: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
20: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
21: प्रोप्राइटर मधुमाया दिदी पढे हैन प्रोप्राइटर बनेछु हेर्नुस् त घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
16: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे CIN मार्फत देशैभर
17: तपाईकै आफ्नै सामुदायिक रेडियोमा अनि CIN को फेसबुक पेज र युट्युब CIN च्यानलमा पनि।
18: पसिनाको सम्मान समानताको अभियान
19: कार्यक्रम साझा आवाज।
22: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामठ वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बालेश्वर जमल र ओम अस्पतालमा।
23: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353।
19: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम।
24: बर्खामा यात्रा गर्दा के कुरामा ध्यान दिने, बाढ़ी र पहिरोका संकेत कसरी बुझ्ने, अचानक आउने बाढ़ीबाट कसरी जोगिने? नमस्कार, म सन्तोष गन्धर्व। देशभर वर्षा भइरहेको छ, यस्तो अवस्थामा सवारी साधनमा यात्रा गर्दा सवारी चालक मात्रै नभई स्वयं यात्रुले पनि ध्यान दिनुपर्ने कुरा धेरै छन्। सकेसम्म यात्रामा ननिस्किने, निस्किनु पर्यो भने कस्ता कुरामा ख्याल गर्नुपर्छ? हामीले अचानक आउने बाढ़ी र पहिरोबाट कसरी जोगिने भन्ने विषयमा त्रिवी इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसका जलस्रोत विषयका प्राध्यापक डाक्टर विष्णु प्रसाद पाण्डेसँग कुराकानी गरेका छौं।
25: वर्षाको बेलामा अत्यावश्यक बाहेक यात्रा नगर्नु उचित हुन्छ। पहिलो चरणमा त कहिलेकाहीँ हाम्रो बानी के हुन्छ भन्दाखेरि यात्रा गरिरहेको हुन्छौँ गरिहालौँ न भन्ने हुन्छ नि। सकेसम्म चाहिँ आफूलाई सुरक्षित राख्ने, आफ्नो परिवारलाई सुरक्षित राख्ने भनेको अत्यावश्यक बाहेक यात्रा नगर्नु उचित हुन्छ।
26: गाडीमा बसिरहेको बेलामा यो अकस्मात आउँछ नि बाढी, खोलामा पसेर बगाउँछ नि, त त्यो बाढी आउँदैछ भन्ने कुरा पनि थाहा पाउन सकिन्छ?
25: एउटा चाहिँ कस्तो भन्दाखेरि सामान्य अवस्थामा सङ्लो पानी भएको ठाउँमा अलिअलि धमिलो पानी आउन थाल्यो भने त्यसले मासतिर कुनै ठाउँमा ठुलै पानी परेछ, त्यसले केही बगाएर ल्याएको छ भन्ने कुराको संकेत गर्छ। एउटा एकदम सजिलो उपाय भनेको त्यसले संकेत गर्छ। कहिलेकाहीँ दिनभरि घाम लागेको छ, घाम लागेको बेला पनि अब पानी सामान्यतया आउँछ भन्दा बाढी आउँछ भन्दा विश्वासै गरिँदैन नि, त्यो बेला पनि एकैचोटि ठुलो बाढी आउन सक्छ। त्यो चाहिँ हिम नदीहरू पग्लेर, विशेष गरी दिउँसोको घाम चर्केको बेलामा पग्लेर, त्यो आउने चाहिँ अब 3-4 बजे अथवा 2-3 बजे भन्दा यता बिहान चाहिँ आउँदैन त्यस्ता बाढी चाहिँ। त्यस्तो दिउँसो चाहिँ जब घाम चर्केर जान्छ पग्लिन्छ, पग्लेपछि त्यहाँबाट दूरी कति टाढा छ त्यसलाई पानी बगेर आउने समय लाग्यो, त्यस्तो आधारमा चाहिँ दिनभरि टन्टलापुर घाम लागेको बेला पनि बाढी आइदिन सक्छ। त्यस कारणले पानी परेको बेलामा मात्रै बाढी आउँछ भनेर सोच्नु पनि पूर्ण बुझाइ हुँदैन। खोलाको प्रकृतिमा फरक पर्छ, हिम नदीबाट आउने खोला जस्तै त्रिशुली भनौँ, यस्ता ठुल्ठुला खोलाहरूमा चाहिँ त्यसरी पनि बाढी आउँछ, जुन बेला पानी कहीँ पनि छेक छन्दै छैन तर बाढी आउन सक्छ।
26: अर्को चाहिँ
25: त्यो चाहिँ बिस्तारै खोलाको बहा बिस्तार बिस्तार एकैचोटि त आउँदैन, बिस्तार बिस्तार बढ्दै बढ्दै जान थाल्यो भने त्यसले त्यस्ता कुराहरू संकेत गर्छ। त्यो चाहिँ पानी नै नपर्दा आउनेको, पानी परेर आउने केसहरूमा चाहिँ अलिकति धमिलो धमिलो आउन थाल्यो पहिला भन्दा भने, अब कतै न कतै ठुलो पानी पर्यो, अब बाढी आउनेवाला छ भन्दा केही संकेत चाहिँ त्यस्ता भनौँ सूचाङ्कहरूबाट मिल्ने गर्छ।
26: जस्तो मेरो मम्मी बुवाले कहिले कहिले भन्नुहुन्थ्यो कि, अनि खोलाको त्यो शिर हुन्छ नि, मास्तिर जङ्गलतिर ठुलो पानी परिरहेको छ भने बाढी आउन सक्छ है, खोलातिर नजाऊ भन्नुहुन्थ्यो कि, त्यस्तो पनि त्यो
25: अर्को यहाँले भन्नु जस्तै त्यो चाहिँ अब यात्रा गर्ने मान्छेले गाडीमा हुन्छ देख्दैन नि, मासतिर देख्दैन, टाढाको हामी गाउँ घरमा बसिरहँदा चाहिँ देख्ने भयो, यात्राको लागि चाहिँ त्यो फेरि इन्डिकेटर नहुन सक्छ कि। त्यो
26: तर त्यो खोलामा खोलाको छेउछाउ जाने जो मानिस गइरहेको छ उहाँहरूको लागि चाहिँ त्यो उपयोग पनि
25: हुन सक्छ,
26: मासतिर पानी परेछ भने खोला बढ्न सक्छ है भनेर। कतिपयले त अब जस्तो गाडीकै कुरा गर्दाखेरि पनि समाचारमा पनि आइरहन्छ होइन, धमिलो पानी देख्दै देख्दै पनि गाडी तार्न सक्छु भनेर हालेर बगाएको कुरा पनि आउँछ नि त, त्यस्तो चाहिँ कुन अवस्थामा गर्ने कुन अवस्थामा नगर्ने?
25: त्यो त मलाई भन्नुहुन्छ, मेरो बुझाइ त जब जहाँ रिक्स देखिन्छ नि रिक्सबाट सकेसम्म टाढै राख्ने, एक दिन पुग्ने छ आज पुग्ने ठाउँ भोलि पुगेर केही पनि उल्गै खस्ने संसार खस्ने हुँदैन नि तर आफू ड्राइभर र त्यसमा यात्रा गर्ने यात्रुहरूको त्यत्रो ज्यानको सुरक्षा भने त महत्त्वपूर्ण कुरा हो त्यस कारण त्यस्तोमा मुर्खाइ गरेर बल मिचाइ गरेर रिक्स लिएर जानु हुँदैन भन्ने मलाई चाहिँ लाग्छ
26: सकेसम्म जाँदै नजानु
25: त्यस्तो अलिक संकेत देखिन्छ भने गइहाल्छु भने किन जतिखेर पनि त बाढी आउन सक्छ नि त त्यस्ता ठाउँमा नजाने सरकारले अस्ति नै हामीले मुगलिनदेखि नारायणगढको बीचमा सुन्यौँ नि त सरकारले यात्रा नगर्नु भन्दा हुँदै जब क्लियर गरेर गाडी नै बेपत्ता भयो त्यस कारणले सरकारले दिएका सुझाव अथवा सम्बन्धित सरकारी निकायले दिएको सुझाव र सामान्य स्थानीय मान्छेहरूले पनि यात्रा गर्दै जाँदा यहाँ यस्तो देखिया छ उनीहरू स्थानीय नलेज हुन्छ नि ट्रेडिसनल लोकल नलेज हुन्छ नि एकदम पावरफुल हुन्छ नि त उहाँहरूले दिएको सुझावलाई व्यवस्था गरेर हतार छ भन्ने हिँड्नु हुँदैन जस्तो लाग्छ मलाई चाहिँ
26: कहिले काहीँ चाहिँ अब सड़कमा त्यो धेरै ठुलो खोला हुँदैन अनि हल्का पानी परिराखेको हुन्छ अनि सड़कबाट कटाउन सक्छु भनेर जानुहुन्छ कि त बगाउँछ कि त्यस्तो चाहिँ कस्तो अवस्थामा हुन्छ
25: मैले त अहिले भने नि यदि म चाहिँ ड्राइभ गर्ने सिटमा भयो भने मैले रिक्स दिएको ठाउँमा म बरु भोलि जान्छु आज जान्न भनेर म चाहिँ बस्छु त्यहाँ त आफ्नो मात्रै कन्ट्रोलको विषय होइन अर्को फोर्स आइरहेको हुन्छ नि त त्यसमा त आफ्नो कन्ट्रोल हुँदैन त्यस कारण त्यस्ता रिक्सहरूमा सकेसम्म लाग्नु हुँदैन भने हो
26: त्यस्तो बेलामा यात्रुले चाहिँ के भन्ने कसरी सम्हाल्ने
25: यात्रुहरूलाई त कतिपय त्यो थाहा नै हुँदैन कि यात्रु जस्तै गाडीमा आफ्नै ताल कोही त थोरै बाहेक धेरै त यात्रा गरिरहनु भएको छ आफ्नो ज्यान त ड्राइभिङ सिटमा भएको मान्छेलाई जिम्मा लाएर हिँड्नु भएको हुन्छ नि त यात्रुलाई त थाहा नै हुन्छ उहाँले जे गर्नुहुन्छ ठिक गर्नुहुन्छ भन्ने हुन्छ त्यो चाहिँ मेरो पछाडि धेरैजना मान्छेको ज्यान छ भनेर चाहिँ चालक मान्छेले चाहिँ एकदमै सचेत हुनुपर्छ जस्तो लाग्छ यो सम्पूर्ण जिम्मेवारी अथवा भनौँ त्यसलाई चाहिँ यसको भनौँ न सेन्सिटिभिटी भनौँ त्यो चालकले बुझ्नुपर्छ जस्तो लाग्छ त्यस कारण चालक गाडी चालक भनेको हामीले ड्राइभर भन्छौँ कहिलेकाहीँ कस्तो भन्दाखेरि अलि फरक ढङ्गले हेर्छौँ नि त्यसो एकदमै सेन्सिटिभ जिम्मेवार काम जसले ड्राइभ गर्नुहुन्छ नि उहाँले एकदमै रेस्पेक्ट गर्नुपर्छ जिम्मेवार मान्छे हो र उहाँले जिम्मेवारी बहन गर्नुपर्छ जस्तो मलाई चाहिँ लाग्छ कि पानीलाई कम गर्न सकिँदैन बाढीलाई कम गर्न विशेष गरी यात्रामा हिँड्ने मान्छेको आफ्नो बुताको विषय भएर मात्र के त आफूलाई त्यसबाट हुने सम्भावित जोखिमबाट टाढा राख्ने हो हामीले गर्ने त्यति नै हो
26: हामीले सतर्कता अपनाउने
25: पूर्व
26: तयारी गर्ने भयो जोखिमबाट बस्ने कुरा भयो नि त फेरि रोकेर रोकिन्न भनेर मनपरी गर्न पनि भएन जानै जाने भयो
25: त्यो भनेकै आफूलाई त्यो जोखिमबाट टाढा राख्ने हो
26: अहिले चाहिँ एलनिनोको प्रभावले चाहिँ कहीँ धेरै पानी पर्न सक्ने कहीँ खडेरी लाग्ने भन्ने कुरा आइरहँदाखेरि चाहिँ यो तापक्रमको वृद्धि पनि सँगसँगै जोडेर आएको छ एकदमै तातो बढ्ने र हिमनदीहरू चाहिँ जति बेला सुकै धेरै पग्लेर हिम पहिरोहरू चाहिँ आउन सक्ने हिमनदीमा बाढी आउन सक्ने भन्ने कुरा पनि आइरहेको छ कि अब यो हिम पहिरो अथवा हिमनदी अचानक आउँछ नि त्यसको चाहिँ थाहा पाउन सक्छ कि सक्दैन
25: मैले अघि नै जुन कुरा अगाडिको बाढीका संकेतमा कुरा गरेँ नि पानी परेर मात्रै बाढी आउँछ भन्ने बुझायो भने आधा बुझाइ हुन्छ पानी नपर्दा एकदमै काहीँ टन्टलापुर घाम लागेको बेला पनि बाढी आउन सक्छ त्यसका संकेत चाहिँ बिस्तारै पानी बढ्दै जाने तर चाहिँ बिहान नभएर दिउँसो बाह्र एक बजे पछाडि आउने खालका अथवा तिन चार बजीसम्म त्यो हिम श्रृङ्खला भएको ठाउँबाट कति टाढा छ दूरी भन्ने अनुसार भन्ने चाहिँ त्यस्ता पानी त्यो समयमा यस्ता बाढी आउन सक्ने सम्भावना रहन्छ किनकि हिउँ पग्लेर त्यसबाट पानी भएर अनि त्यो लामो यात्रा तय गर्दै गर्दै आउने विषय भयो नि त
0: यो कुराकानीसँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो अर्को साता अर्को विषयका साथ उपस्थित हुनेछौ नमस्कार
1: पाँच जिल्ला बाढ़ीको उच्च जोखिममा कर्णाली र सुदूरपश्चिमका एक दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ विपद पूर्व तयारीका लागि सभामुखद्वारा सरकारको ध्यान आकर्षण गराउनु भएको छ गैर सरकारी संचार माध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चबाट खारेज भएको छ केही संचार माध्यमको अगाडि सवारी साधन तेर्साएको घटनाबारे संसदमा बहस भएको छ अनुसन्धानपछि जो कोहीलाई पनि कार्यवाही गर्ने रासोपा सभापतिको प्रतिबद्धता रहेको मिटर ब्याज सम्बन्धी आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने सरकारको निर्णय छ पीड़ित भेट्न गृहमन्त्री बाह्रमै पुग्नु भएको छ बागमती प्रदेशका समस्याग्रस्त पाँच सहकारीका बचतकर्ताको रकम फिर्ता शुरू भएको छ र विश्वकपको पहिलो सेमी फाइनलमा आज फ्रान्स र स्पेन भिड्दैछन् 19 वर्ष मुनिको एसीसी महिला प्रिमियर कपमा नेपाल समूह विजेता बन्दै क्वार्टर फाइनलमा प्रवेश गरेको छ हवस् त आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद भोलि असार 31 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौला अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु नमस्कार शुभरात्री

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
2: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
2: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
2: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
1: मोबाइल 98469918921 र 98462939399।
3: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो? मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि। सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्। त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु? आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वाली बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
4: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे, ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
3: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
4: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
3: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाइप्याक ग्यारेन्टी हुनेछ।
4: सुखको गहना दुःखको खजना।
3: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
4: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।

0: प्रासंगिक छायाचित्र शिव मन्दिरको सूचना।
1: हिन्दूहरूको महान पर्व श्रावण संक्रान्ति श्रावण महिनाको हरेक सोमबारहरू हरिशयनी एकादशीका दिनमा सन्ध्याकालीन महाआरती हुने हुँदा उक्त दिन महाआरतीमा उपस्थित भइदिनु हुन सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा गर्दछौ।
0: साथै श्रद्धालु भक्तजनहरूका परिवारजन तथा पितृहरूका नाममा छुट्टै आरतीको व्यवस्था समेत भएको हुँदा इच्छुक श्रद्धालु भक्तजनहरूले आफ्नो नाम तथा पितृहरूको नाम समेत सचिवालयमा सम्पर्क गरी टिपाउनु हुन अनुरोध गर्दछौ।
1: पुनश्च आफ्नो जन्मदिन अथवा विशेष अवसरमा पनि भक्तजनहरूले महाआरती गर्न र गराउन सक्नुहुनेछ।
0: सम्पर्कको लागि चन्द्रकान्त ढुङ्गाना कार्यालय सचिव मोबाइल 9841648515 र 9855687573।
1: छाङसाङ्दी छायाक्षेत्र शिव मन्दिर व्यवस्थापन समिति भिरकोट 4 छाङसाङ्दी।

0: यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनसानी पसलमा मात्रै पाइन्छ।
0: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो
1: त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
0: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाली पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
2: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश।
3: जितु सुनचाँदी पसल वालिङ आठ भुसाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
0: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।

0: अंकल गाला में हाथ राखेर अध्यार मुख लाएर बस्ते हुनुहुन्छ हैन के भएको छ र तपाईलाई
1: के हुन्थ्यो र नानी यही दाँतले त सताउँछ नि जहिले पनि दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु कहिले सन्चो नहुने भयो मलाई त
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि उपलब्ध सेवाहरू
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण
0: दाँत सफा गर्ने टल्काउने
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने
0: दाँतको जरासम्म सफा गरी भर्ने
2: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने
0: दाँतमा खोल राख्ने
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने
0: बाङ्गो ठिङ्गो दाँत मिलाउने
2: बच्चाहरूको दाँतको विशेष उपचार
0: मुखको धेरै पुरानो समस्याहरू मुख गनाउने घाउ खटिरा मुख नखुल्ने आदि समस्याको उपचार विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ
2: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि
0: मोबाइल 9846211629 र 9861868251
3: ओएमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो
4: थ्याङ्क यू रिया इन्टरनेसनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
3: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ म त छक्क परे
4: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
3: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
4: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
3: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
4: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानोप्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
3: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ प्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
4: सम्पर्क मोबाइल 9842698145

0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, इसिजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
2: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा एक महिनाको चौथो शनिबार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-44-594।
0: आहा, कति राम्रो हो बालीनाले, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
3: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउली मल भएपछि त सुनमा सुगन्धै भयो नि।
0: मलाई नि रैथाने जातका बिउहरू र गडेउली मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
3: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउली मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
0: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था वालिङ 8 नयाँ बजार र पतञ्जलि यो पीठको आडेमा सम्पर्क नम्बर 063-44-646-696। यो किचनको डेकोरेसन देखेपछि त खाना बनाउनै मन लाग्दैन मलाई त।
1: हेर हेर, भाँडा सबै फ्याँकेर नरिसाउ न तिमी। भकुण्डेको बाबा फर्निचरमा तिमीले खोजेको जस्तै किचन डेकोरेसन बनाउँछ, त्यही गइहाले भइहाल्छ नि।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा मित्रवाद सम्बन्धी विगतका प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय के, अब आन्दोलन रोकिन्छ,
1: यदि सबुदेव माग हाम्रा लिखित रूपमा कार्यान्वयन गर्ने ढंगले सहमति भएन भने यो माग रोकिँदैन।
0: विदेशी मुद्रा संचिति उल्लेख्य हुनुलाई राम्रो मान्ने कि नराम्रो,
2: आयात वृद्धि नभएको कारणले बढेकोमा अर्थव्यवस्थाकै समस्या देखिन्छ, भोलि पर्सि आयात वृद्धि भइहाले पनि ठेक्न सक्छ, त्यो हिसाबमा राम्रै भयो।
0: राष्ट्र ब्याङ्कका एकजना पूर्व अधिकारीसँग कुराकानी। तर शुरूमा प्रमुख विश्व समाचार।
3: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। अमेरिकाले इरानका केही तटीय शहर सहितका क्षेत्रमा आक्रमण जारी राखेको त्यहाँका सरकारी संचार माध्यमहरूले जनाएका छन्। होर्मुज जलमार्गमाथिको नियन्त्रणको विषयलाई लिएर दुई देशबीच संघर्ष चलिरहँदा अमेरिकी क्षेप्यास्त्रहरूले तटीय शहर बुसेहर र बन्दर अब्बासलाई निशाना बनाएका बताइएको हो। साथै इराकी सीमा नजिकै पनि हमलाहरू भएका विवरण आएका छन्। त्यसअघि अमेरिकाले इरानका विभिन्न सैन्य अड्डाहरूमा आक्रमण गरेको थियो। इरानले पनि आफूले बहरेन र जोर्डन स्थित अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएको जनाएको छ। बीबीसीका फ्रैंक गार्डनर भन्छन्, फेरि एकपटक इरानले कमजोर स्थितिलाई आश्चर्यजनक रूपमा सम्हालिरहेको छ। नयाँ अमेरिकी नाकाबन्दीले पहिले नै संघर्षरत इरानी अर्थतन्त्रलाई थप चोट पुर्याउनेछ, तर इरानलाई थाहा छ कि होर्मुज स्ट्रेट अवरूद्ध हुँदा बाँकी विश्वलाई पनि असर गर्नेछ। बीबीसीका फ्रैंक गार्डनर, होर्मुज स्ट्रेट भएर हुने जहाजहरूको आवत जावत महिना यताकै न्यून स्तरमा झरेको तथ्याङ्कहरूले देखाएका छन्। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका संकटकालीन कार्यक्रम प्रमुखले प्रजातान्त्रिक गणतन्त्र कंगोमा इबोला संक्रमितहरूको वास्तविक संख्या आधिकारिक तथ्याङ्क भन्दा दुईदेखि चार गुणासम्म बढ़ी हुन सक्ने बताएका छन्। कंगोबाट फर्किएपछि जिनेवामा पत्रकारहरूसँग कुरा गर्दै डाक्टर सेक्वे इहेकुजुले उक्त अनुमान प्रकोपको सम्भावित विस्तार सम्बन्धी डब्ल्यूएचओका प्रक्षेपणहरूमा आधारित रहेको बताए। कंगोका स्वास्थ्य अधिकारीहरूका अनुसार पुष्टि भएका इबोला संक्रमितको संख्या 1963 पुगेको छ भने 719 जनाको ज्यान गएको छ। चीनले भ्रष्टाचार सम्बन्धी एउटा अनुसन्धानपछि सत्तारूढ़ कम्युनिष्ट पार्टीका सिन्जियाङ प्रान्तका पूर्व वरिष्ठ अधिकारी मा सिङरुईलाई पार्टीबाट निष्कासन गर्दै सबै पदीय जिम्मेवारीबाट मुक्त गरेको छ। उनी राष्ट्रपति शी जिनपिङ नेतृत्वको पार्टीको शीर्ष निर्णायक निकाय पोलिट ब्यूरोका सदस्य थिए। चिनिया सरकारी संचार माध्यमका अनुसार उनीमाथि आफ्ना परिवारका सदस्यहरूलाई बजार मूल्यभन्दा कममा घर खरिद गर्न सघाएको, घुस लिएको तथा यौन सेवाका लागि भुक्तानी गरेको आरोप लागेको छ। अमेरिका स्थित कोलम्बियाली दूतावासले सोमबार संघीय आप्रवासन कार्यवाहीका क्रममा आफ्ना एकजना नागरिक मारिएका विषयमा औपचारिक जानकारी र स्पष्टीकरण माग गरिएको जनाएको छ। यसअघि अमेरिकाको गृह मन्त्रालयले सार्वजनिक सुरक्षामा उत्पन्न चिन्ताका कारण एक संघीय आप्रवासन अधिकारीले मेन राज्यमा सेबस्टियन गर्रेरो नामका 26 वर्षीय व्यक्तिको गोलीहानी ज्यान लिएका जनाएको थियो। तथापि त्यसमा उनलाई के आधारमा खतरा ठानिएको थियो भन्नेबारे प्रश्न पारिएको थिएन। र उत्तरी गाजाको जवालिया स्थित एक प्रहरी चौकीमा भएको इजरायली आक्रमणमा कम्तीमा 7 जना मारिएका त्यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन्। त्यहाँको हमास संचालित आन्तरिक मामिला मन्त्रालयका अनुसार मारिने मध्ये एकजना जवालिया शरणार्थी शिविर स्थित प्रहरी चौकीका प्रमुख थिए। यसबारे इजरायली सेनाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई पुनः स्वागत छ। मित्रवाद सम्बन्धी विगतका प्रतिवेदनहरू कार्यान्वयन गर्ने सरकारले निर्णय गरेपछि मित्रवाद पीड़ितहरूले आफूहरूले अघि सारेका 6 बुँदे मागहरूबारे लिखित सहमति नभए आन्दोलन जारी राख्ने बताएका छन्। काठमाण्डु केन्द्रित आन्दोलनका लागि भन्दै जनकपुरबाट पैदल यात्रा शुरू गरेको 5औं दिन उनीहरूसँग वार्ताका लागि गृहमन्त्री सुदन गुरूङ आज निजगढ़ पुगेका थिए। मित्रवाद पीड़ितहरूले गृहमन्त्री गुरूङसँग मित्रवाद सम्बन्धी तमसुक, दृष्टिबन्धक, छिनुवा लगायतका सम्पूर्ण फर्जी लेखतको खारेजी सहितका 6 बुँदे माग अघि सारेका छन्। सुनौ एउटा रिपोर्ट। जनकपुरबाट काठमाण्डुतर्फ आइरहेका मित्रवाजी पीड़ितहरूसँग निजगढ़मै वार्ता गर्ने क्रममा गृहमन्त्री सुदन गुरूङले मित्रवाज पीड़ितहरूको समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको आश्वासन आफूहरूलाई दिएको पीड़ितहरूले बताएका छन्। आजै बसेको मन्त्री परिषदको बैठकले विगतका प्रतिवेदनहरू कार्यान्वयन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताएका छन्।
4: मिटर प्याज सम्बन्धमा नेपाल सरकारको निर्णय बमोजिम विगतमा गठन भएका विभिन्न आयोगको प्रतिवेदन गृह मन्त्रालयले तत्कालै कार्यान्वयन गर्ने,
0: तर विगतमा त्यस्ता प्रतिवेदन कार्यान्वयन सरकारले नगरेको भन्दै प्रतिवेदन कार्यान्वयन गर्नु अगाडि त्यसमा के छ भन्ने सार्वजनिक हुनुपर्ने पीड़ितहरूले बताएका छन्। सरकारको निर्णयमा प्रतिक्रिया जनाउँदै मिटरव्याज पीड़ित तथा वार्तामा सहभागी लक्ष्मी खिमिरेले बीबीसीसँग भनिन्,
1: अहिले त्यो क्याबिनेटबाट त्यो प्रतिवेदनको विषयलाई लिएर कहाँ हामी आन्दोलनै रोक्छौँ त? यत्रो पैदल न्यायमार्ग यहाँसम्म आउनु भएको वृद्ध वृद्ध आमा बुवा हुनुहुन्छ, महिला दिदी बहिनी हुनुहुन्छ, दिनदिनै 50 दिन 60 जना पीड़ितहरूलाई चाहिँ प्रहरीले पक्राउ पूर्वी काटेर सिभिल ड्रेसमा आएर चाहिँ खेतरोतिरहेको बेलामा पनि पीड़ितलाई समातेर पक्रिन्छ, खाना पकाइरहेको बेलामा पनि पीड़ितलाई समातेर पक्रिदिन्छ प्रहरीले भने त्यो ज्यादती लिएर फर्किने अवस्था छैन हामीसँग। त्यसो हुँदाखेरि छ बुधे मासि लिखित रूपमा उहाँले सहमति गरिसके पछाडि मात्रै हाम्रो आन्दोलन चाहिँ स्थगित हुन्छ। यदि छ बुधे माग हाम्रा लिखित रूपमा चाहिँ कार्यान्वयन गर्ने ढंगले सहमति भएन भने यो मार्च रोकिँदैन। हाम्रो न्याय मार्च भोलि बिहान या पर्सि नै हाम्रो यहाँ निजगढबाट चाहिँ संघीय राजधानी काठमाडौँतर्फ अगाडि बढ्छ।
0: पीड़ितहरूले गृहमन्त्री संघको वार्तामा मिटरव्याज विरूद्ध विशेष ऐन निर्माण, अदालतका प्रक्रियालाई पीड़ित मैत्री बनाउन न्यायाधिकरण गठन तथा गैर कानूनी गरेका मित्रव्याजी साहुको सम्पत्ति छानबिन र पीड़ितको सम्पत्ति फिर्ता लगायतका मुख्य माग अघि सारेका छन्। अब अर्को विषय, नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार गएको 11 महिनामा विदेशी मुद्राको संचित 37,55,64 करोड़ पुगेको छ। डलरको आधारमा पनि यो अवधिमा संचित 24,68 करोड़ पुगेको छ। रेमिट्यान्स आप्रवाह नेपाली रूपियाँमा 38.2% र अमेरिकी डलरमा 29.6% बढ़ेको छ। यसै सन्दर्भमा हामीले नेपाल राष्ट्र बैंकका पूर्व कायम मुकायम गवर्नर कृष्ण बहादुर मानन्दरलाई सम्पर्क गरी शुरूमा विदेशी मुद्रा संचित बढ़नुलाई कसरी हेर्न सकिन्छ भनेर सोधेका छौं।
2: यो भनेको दुईटा कारणले भएको देखिन्छ कि एउटा रेमिट्यान्स चाहिँ अत्यधिक वृद्धि भएको छ पहिले पहिलेको तुलनामा पनि, यसले अब भित्र आउने पैसा बढ़्यो, अनि आयात चाहिँ पहिलेको तुलनामा अझ पनि पिकअप भएको छैन हुँदाखेरि विदेशी मुद्राको आमदानी एकदम बढ़्यो रेमिट्यान्सको माध्यमबाट, अनि खर्च चाहिँ यो आयात पिकअप नभएको अब अर्थव्यवस्था अलि शिथिल भएको बेलामा जनरली आयात चाहिँ हुन गाह्रो हुन्छ, त्यसले गर्दाखेरि स्वतै बढेको हो।
0: यसलाई राम्रो मान्ने कि नराम्रो मान्ने त
2: होइन, अब दुईटा विदेशी मुद्रा संचित बढेको राम्रो, तर आयात नबढेको कारणले भएको हुनाले आयात नबढेको भनेको त आर्थिक गतिविधि सुस्त भएको लक्षण हो नि, त्यसैले आयात वृद्धि नभएको कारणले बढेकोमा अर्थव्यवस्थाकै समस्या देखिन्छ। अब विदेशी मुद्राको आमदानी रेमिट्यान्स बढेर भएकोले हामीलाई अब कम्फर्टेबल जोनमा लान्छ, भोलि पर्सि आयात वृद्धि भइहाले पनि 5-7 महिना 1 वर्ष बढे पनि ठेक्न सक्छ, त्यो हिसाबमा राम्रै भयो।
0: अनि यति मुद्रा संचित हुँदा यसले कति महिनासम्म यो आयात धान्नका लागि पर्याप्त हुन्छ?
2: त्यो त अब घरि 18-19-20 महिनाको रेन्जमा पुगिसकेको छ, महिनै पछि बढ़िरहेछ। अब जनरली राष्ट्र बैंकले पनि न्यूनतम हामी 7 महिनाको आयात धान्न सक्ने रिजर्भ मेन्टेन गर्ने भन्या हुन्छ, त्यसैले त्यो आवश्यकता भन्दा अलिक बढ़ी नै छ। आमदानी मात्र बढेर यति बढेको होइन, खर्च कम भएर पनि भएको हो। यो भोलि अर्थव्यवस्था आफ्नो लेमा फर्कियो, हाम्रो इकोनोमी अब बजेटमा 7%को ग्रोथ परिकल्पना गरिएको छ, साँच्चैकै 7%कै ग्रोथतिर गयो भने आयात वाट्टै बढ्छ, त्यो बेलामा यो रिजर्भ चाहिँ यो 20-21 महिना हुँदैन, फेरि घटिहाल्छ।
0: यो अब यसरी उल्लेख्य मात्रामा मुद्रा संचित भएपछि चाहिँ त्यसलाई उपयोग चाहिँ कसरी गर्न सकिन्छ?
2: उपयोग भनेको चाहिँ यस्तो हुने रहेछ, यो जति विदेशी मुद्रा बचे यो संचित भएको हो त्यो जुन सेक्टरबाट आए पनि त्यो पैसा वाणिज्य बैंकहरूले किनेर जम्मा गर्यो, त्यो किनेको विदेशी मुद्रा उनले फेरि राष्ट्र बैंकले बिक्री गर्छ, हुँदाखेरि राष्ट्र बैंकको संचितमा भएको हो, अब राष्ट्र ब्याङ्क भित्रको संचितमा भएको राष्ट्र ब्याङ्कले खर्च गर्नु त मिल्दैन, यो त बजारले नै खर्च गर्नुपर्छ। अब बजार भनेको आयात नै बन्नुपर्छ, अरू त खर्च गर्ने बाटो देखिँदैन तत्काललाई।
0: यो जति खर्च गर्न सक्यो अथवा हामीसँग भएको मुद्रा चाहिँ जति चलायमान बनाउन सकियो अर्थतन्त्रलाई त त्यति राम्रो हुनुपर्ने नि होइन?
2: त्यो हुनलाई त फेरि अब आयातमा खर्च हुनुभन्दा विकास डेभलपमेन्ट एक्टिभिटीमा गएको भए, ठूल्ठूलो प्रोजेक्टहरूको फण्डिङमा गएको भए त्यसले अर्थव्यवस्थामा अलिक दीर्घकालीन पोजिटिभ इम्प्याक्ट पार्छ। खालि अब अरू कन्ज्युमर आइटमहरू गाडी मोटरसाइकल अब यस्तोमा मात्र गयो भने त त्यसले अर्थव्यवस्थामा उल्लेखनीय योगदान त पुर्याउँदैन। खर्च गर्नु पर्यो त ठूल्ठूलो प्रोजेक्टको लागि हो। प्रोजेक्टको लागि खर्च गर्ने भनेको निजी क्षेत्रले डिमान्ड गर्नुपर्छ। निजी क्षेत्रले डिमान्ड हुने परिस्थिति नआएसम्म यो खर्च हुने सम्भावना कमै देखिन्छ।
0: उनी थिए नेपाल राष्ट्र ब्याङ्कका पूर्व कायम मुकायम गवर्नर कृष्ण बहादुर मानन्दर। अब अर्को विषय, कुपोषित बाल बालिकालाई पोषणयुक्त खाना खुवाउन स्थानीय सरकारको लगानीमा जुम्लामा पोषण सुरक्षा केन्द्र स्थापना गर्न थालिएको छ। गाउँघरमा रहेका कुपोषित बाल बालिकाको पहिचान गर्ने र उनीहरूको अवस्था अनुसार पोषण सुरक्षा केन्द्रमा राखेर गाउँघरमै पाइने पोषणयुक्त खानेकुरा खुवाउने गरिएको छ भन्छन् जुम्लाबाट कृष्णमाया उपाध्याय आफ्नो यो रिपोर्टमा।
5: आफ्नो 15 महिनाको छोरीको भने जतिको तौल नबढेपछि अहिले पोषण सुरक्षा केन्द्रमा भर्ना गर्न परेको बताउँछिन् तातोपानी गाउँपालिका दुईकी मनिषा बुढा।
6: काम गर्ने भयो, कुपोषण परेछ, कुपोषणमा लग्नु पर्छ भनेर कुपोषणमा लाग्यो।
7: पहिला तौल एकदम कम थियो, अहिले तौल बढेर त्यही खुसी लाग्यो।
5: तातोपानी गाउँपालिका छ कि अर्की महिला साजना कामी।
8: बिहानपल्टि लिटो खुवाउँछौ, 12 बजे अन्डा र दुध हुन्छ, फेरि 2-3 बजेतिर जाउलो हुन्छ, बेलुका खाना हुन्छ।
5: जुम्लाका बाल बालिकामा कुपोषणको समस्या देखिँदै आएको बताउँछन् पोषण सुरक्षा केन्द्रका व्यवस्थापक तथा स्वास्थ्य कर्मी समेत रहेका परिनन्द गिरी।
9: 2080 सालबाट सुरुवात भएको हो यो। 10 लाख रुपियाँ फेरि विनियोजन गरिदिनु भयो पालिकाले। भटमास, मकै, मासी धानको चामल, सिमीको दाल, हरियो सागपात, सिजनल तरकारी, दही, दुध, अण्डाहरू दिनमा 5 पटक खुवाउने गरेका छन्।
5: जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख किरण कुमार शर्मा।
10: जुम्ला जिल्लाको 8 वटै पालिकामा चाहिँ स्क्रिनिङ अनुसार चाहिँ मुवाकबाट 29 जना बच्चाहरूलाई शीघ्र कुपोषण भएको देखिन्छ भनेपछि यो जेट स्कोर भन्ने चाहिँ हुन्छ अर्को माध्यम, त्यसबाट हेर्दा 16 जना बालबालिकालाई कुपोषण देखिन्छ।
5: संघ प्रदेश र स्थानीय तहहरूले कुपोषण हटाउनुको लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको भए पनि भने जत्तिकै बालबालिकाको स्वास्थ्य अवस्था सुधार गर्न नसकिएको अधिकारीहरूले बताएका छन्। कृष्णमाया उपाध्याय, बीबीसी, जुम्ला।
0: अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, होर्मुज जलमार्ग माथिको नियन्त्रणको विषयलाई लिएर अमेरिका र इरान बीच संघर्ष भइरहँदा अमेरिकी क्षेपयास्त्रहरूले तटीय शहर बुसेहर र बन्दर अब्बासलाई निशाना बनाएका इरानका सरकारी संचार माध्यमहरूले जनाएका छन्। साथै इराकी सीमा नजिकै पनि हमलाहरू भएका विवरण आएका छन्। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
3: बुसेहर र बन्दर अब्बासमा हमलाका विवरण आउनु अघि अमेरिकाले इरानका विभिन्न सैन्य अड्डाहरूमा आक्रमण गरेको थियो। होर्मुज स्ट्रेट भएर आवत जावत गर्ने व्यावसायिक जहाजहरूमाथि आक्रमण गर्ने इरानको क्षमतालाई कमजोर गर्न त्यसो गरिएको अमेरिकाको भनाइ छ। इरानले पनि आफूले बहरेन र जोर्डन स्थित अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएको जनाएको छ। यसअघि होर्मुज स्ट्रेटमा इरानी आक्रमणबाट 2 तेल ट्याङ्कर क्षतिग्रस्त भएका विवरणहरू आएका थिए। उक्त घटनामा एक भारतीयको ज्यान जानुका साथै 8 जना घाइते भएका भन्दै युनाइटेड अरब इमिरेट्स यूएईले त्यसलाई उसैका शब्दमा ठाडो आक्रमण भनेको छ। दुई देशबीच आक्रमण प्रत्याक्रमण जारी रहँदा उक्त जलमार्ग भएर हुने जहाजहरूको आवत जावत महिना यताकै न्यून स्तरमा झरेको तथ्याङ्कहरूले देखाएका छन्। त्यसले गर्दा तेलको मूल्य उकालो लागेको छ।
0: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ।
11: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 9 बजे छ। यस समयको साथमा जितु सुनचादी पसल भूषाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी १५ तर्फ जाने बाटोमा कुनाको लाइनमा
12: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
13: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है
14: सुख दुखका तरेलीहरूसँग रम्दै
15: तपाईँकै अन्तर्मनमा चोखो र पवित्र भई आदि खोला जस्तै सदा बगिरहने
14: तपाईँको मनको ढुकढुकी आदि खोलाको स्पन्दन
15: तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो आदि खोला
14: 105.4 मेगा

0: रेडियो आदिखोला 105.4
1: गोर्खा चौतारी म्यूजिक प्रस्तुत गर्दछ।

नमस्कार, म गायक रमेश राज भट्टराई। बहुला गीतलाई यहाँहरूले छोटो समयमा अत्यन्तै मन पराइदिनु हो। यहाँहरूकै सुझाव, सल्लाह र मनोभावनाको कदर गर्दै बहुला गीतको पुनः म्युजिक भिडियो तयार गरेका छौँ। हामीलाई विश्वास छ, यो म्युजिक भिडियोलाई पक्कै पनि यहाँहरूले माया गर्नुहुनेछ। कस्तो लाग्छ? हेरेर सुझाव, सल्लाह र प्रतिक्रियाको अपेक्षा गरेका छौँ।

0: नेपालीमा
1: समयको साथमा जितु सुनचादी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
2: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
3: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: अहिले हाम्रो गर्नेमा 11 बजेको छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: यस मैम। अहिले हाम्रो गर्नेमा 5 बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4
1: नमस्कार तपाईं यति बेला सामुदायिक रेडियो आदि खुला 105.4 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
2: अब हामीले बिहान 5 बजेदेखि बेलुका 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूको रूपरेखा प्रस्तुत गर्दैछौं। आज बुधबार
1: बिहान 5 देखि 5:30 सम्म भजन गीतहरू,
2: 5:30 देखि 6 बजेसम्म नेपाली खबर,
1: 6 देखि 7 बजेसम्म नेपाली बहस,
2: 7 देखि 7:15 सम्म आदि खोला खबर,
1: 7:15 देखि 7:30 सम्म कार्यक्रम गुड मर्निङ आदि खोला,
2: 9 देखि 9:15 सम्म नेपाल खबर,
1: 9:15 देखि 10 बजेसम्म लोकगीतहरू, 10 देखि 11 बजेसम्म पप गीतहरू,
2: 11 देखि 12 बजेसम्म आधुनिक गीतहरू,
1: मध्याह 12 बजेदेखि 12:15 सम्म नेपाल खबर,
2: 12:15 देखि 1 बजेसम्म पप गीतहरू,
1: 1 देखि 2 बजेसम्म कार्यक्रम गाम्बसीका भाग,
2: 2 देखि 3 बजेसम्म गीत संगीतहरू,
1: 3 बजेदेखि 3:15 सम्म नेपाल खबर,
2: 3:15 देखि 4 बजेसम्म सिने संगीतहरू,
1: 4 देखि 5 बजेसम्म लोकगीतहरू, 5:30 देखि 6 बजेसम्म गीत संगीतहरू,
2: 6 देखि 6:30 सम्म नेपाल दर्पण,
1: 6:30 देखि 6:50 सम्म आदि खोला खबर, 7:30 देखि 8 बजेसम्म साझा खबर,
2: 8 देखि 9 बजेसम्म सूचना तथा आधुनिक गीत संगीतहरू,
1: 9 बजेदेखि 9:15 सम्म बीबीसी नेपाली सेवा,
2: 9:15 देखि 10 बजेसम्म आधुनिक गीतहरू,
1: राति 10 देखि 11 बजेसम्म कार्यक्रम खुल्दुली .com। यो सँगै आजको हाम्रो दैनिक प्रसारण यही सकिन्छ।

0: रेडियो आदिखोला 105.4
1: आज विक्रम सम्वत 2083 साल असार 31 गते बुधवार असार शुक्ल प्रतिपदा सन् 2026 जुलाई 15 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री समीषा मोते सँगै सरोज कोइरालाको नमस्कार।
2: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
3: पूर्व उप प्रधानमन्त्री राय माझे सहित 9 जनालाई 4 वर्ष कैद, अधिकांश दोषी 1 वर्षमै छुट्ने, 7 जनालाई सफाई, रासपा सांसद नै उत्रिए सरकारको आलोचनामा, 60,000 कर्मचारी हटाउन प्रस्ताव, सरकारी विज्ञापन निषेधको निर्णय सर्वोच्चद्वारा खारेज, पोखरा र भैरहवा विमानस्थल अन्तर्राष्ट्रिय उडान पर्खाईमा मिटर ब्याज सम्बन्धी प्रतिवेदन कार्यान्वयन हुने लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खा पत्र दैनिकमा छापिएको काठे गाई पाल्नेलाई अनुदान शीर्षकको शुभ समाचार।
1: लोकल काठे गाई र हलगोरू पाल्ने कृषकलाई स्याङ्जाको अर्जुन चौपारी फेदीखोला गाउँपालिका तथा गल्याङ नगरपालिकाले 5,000 रूपियाँ नगद प्रदान गरेको छ। 11 पालिका रहेको स्याङ्जामा गल्याङ र फेदीखोलाले हलगोरू तथा अर्जुन चौपारीले गाई पालेर कृषकले नगद पाएका हुन्। गल्याङ नगरपालिकाले हलगोरू पाल्ने 11 वडाका 115 कृषकलाई नगद प्रदान गरेको हो। प्रविधिको प्रयोगसँगै हलगोरू पाल्ने क्रम घट्दै गएकाले हलगोरू पाल्न कृषकलाई आकर्षित गर्ने उद्देश्यले रकम उपलब्ध गराएको नगरपालिकाका प्रमुख गुरूप्रसाद भट्टराईले बताउनुभयो। 115 कृषकका 116 हलगोरूको आवेदनका आधारमा प्रोत्साहन रकम उपलब्ध गराएको भट्टराईले बताउनुभयो। चालू आर्थिक वर्ष 2082-83 लागि हलगोरू पाल्ने कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले कृषक प्रोत्साहन अनुदान कार्यक्रम पालिकाले सञ्चालन गरेको हो।
4: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नाश हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: एलजी ले आयो नया एलजी एसेंशियल सीरीज अब किफायती मूल्य में रेफ्रिजरेटर वॉशिंग मशीन एसी को कम्प्लीट रेंज 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई नागरिकता भए पुग्छ हर एक घर को खुशी घर घर में एलजी एलजी लाइफ गुड
1: यस नेपाली खबर का साथ में नबिल बैंक सधैं सँगै अघि
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
3: काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका खबर पूर्व उप प्रधानमन्त्री रायमाझी सहित 15 जना दोषी ठहर 7 जनालाई सफाई शीर्षकमा हिमालय टाइम्स खबर लेख्छ अदालतको सजाय आदेश अनुसार पूर्व उप प्रधानमन्त्री टोपबहादुर रायमाझी पूर्व गृहमन्त्री टेकनारायण पाण्डे इन्द्रबहादुर राई र आङटावा शेर्पालाई जनहित 4 वर्ष कैद सजाय सुनाइएको छ यो नक्कली भूटानी शरणार्थी प्रकरणको खबर हो उनीहरूलाई दोषी कसुरमा 2 वर्ष कैद र 20,000 रूपियाँ जरिवाना संगठित अपराधमा 3 वर्ष कैद र 30,000 रूपियाँ जरिवाना राज्य विरूद्धको कसुरमा 1 वर्ष 6 महिना कैद र 15,000 रूपियाँ जरिवाना तथा एकीकृत कसुरतर्फ 4 वर्ष कैद र 40,000 रूपियाँ जरिवाना तोकिएको हो यी मध्ये अधिकांश सजाय 4 वर्ष भएकाले उनीहरू 4 वर्ष जेल बस्नुपर्ने भए पनि जरिवाना बापतको सबै रकम भुक्तान गर्नुपर्नेछ टोपबहादुर रायमाझी सार्वजनिक पदमा रहँदा यस्तो कार्यमा संलग्न भएकाले उनीमाथि कड़ा कानूनी दृष्टिकोण राखिएको छ र उनी अब कारागार चलान हुनेछन् यसै गरी सोही प्रकरणमा संलग्न विक्रम भन्ने गोविन्द कुमार चौधरी सन्देश शर्मा र सागर राईलाई पनि जनहित 4 वर्षकै कैद सजाय तोकिएको छ उनीहरूलाई पनि ठगी संगठित अपराध राज्य विरूद्धको कसुर र एकीकृत कसुरमा रायमाझी र पाण्डेके सरह क्रमशः 2 वर्ष 3 वर्ष 1 वर्ष 6 महिना र 4 वर्ष कैद तथा सोही अनुसारको जरिवाना रकम निर्धारण गरिएको छ उनीहरूले पनि एकीकृत कसुर अन्तर्गतको अधिकतम अवधि जेलमा बिताउनु पर्नेछ यो सिंगो प्रकरणका मुख्य योजनाकार मानिएका सानु भण्डारी र केशव दुलाललाई पनि अदालतले 4 वर्ष कैद सजाय सुनाएको छ यो प्रकरणको जरो सन् 1990 दशकमा भूटानी सरकारले नेपाली भाषी नागरिकलाई देश निकाला गरेपछि शुरू भएको शरणार्थी समस्यासँग जोड़िएको छ झापा र मोरङका विभिन्न शिविरमा रहेका 1,13,307 जना भूटानी शरणार्थीलाई सन् 2019 अन्तर्राष्ट्रिय समुदायको सहयोगमा अमेरिका क्यानेडा अस्ट्रेलिया लगायतका तेस्रो देशमा पुनर्वास गराइएको थियो
4: रासोपा सांसदले नै गर्न थाले सरकारको आलोचना शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ झण्डै 2/3 को शक्तिशाली रासोपा सरकार 3.5 महिनामा अघि बढ़दै गर्दा प्रधानमन्त्री बालेन्द्र शाह र उनका मन्त्रीहरूमाथि प्रश्न उठाउँदै स्वयं रासोपाकै सांसदहरूले सरकारको आलोचना गर्न थालेका छन् प्रधानमन्त्री र मन्त्रीको कार्यशैली सरकारका कदम र जनताका समस्यामाथि सत्ता पक्षका सांसदले प्रतिनिधि सभा बैठक र संसदीय समितिहरूमा आवाज उठाउन थालेका हुन् शुरूका दिनमा प्रतिपक्षी दलका सांसदले मात्रै टिप्पणी र प्रश्न गर्दै आएकामा सरकारले 100 दिन पार गरेसँगै सरकारको आलोचना सत्तापक्षकै सांसदहरू पनि बोल्न थालेका हुन् किसानले मल बिउ पाउन नसकेको सुकुम्बासीमाथि ज्यादती भएको प्रश्न गर्ने मीडियाका गेटमा सरकारी संरक्षणमा गाड़ी लगेर अवरोध गरिएको राज्यकै व्यवहारले गणेश नेपालीले आत्मदाह गरेको जेनजी अगुवाहरू माजिद अन्सारी लगायतलाई पक्राउ गरिएको सीमावर्ती क्षेत्रका बासिन्दाले भारतबाट ल्याउने सामानमा कर लगाइएको सरकारले चासो नदिँदा कर्णाली राजमार्गमा दुर्घटना बढ़ेको ट्राफिक जरिवाना अत्याधिक बढ़ाउँदै कानून ल्याउन लागि जस्ता विषयमा रासोपाकै सांसदहरूले प्रधानमन्त्री तथा मन्त्रीहरूमाथि प्रश्न गरेका हुन् कतिपय रासोपा सांसदले सामाजिक सञ्जालमा पनि सरकारको आलोचना गर्दै असन्तुष्टि व्यक्त गर्न थालेका छन् रासोपा सचेतक प्रकाश चन्द्र परियारले भन्नुभएको छ हामी सत्तामा छौं भन्दैमा कसैका स्वार्थहरू ठोक्किँदैमा प्रेसमाथि हुने कुनै पनि शैलीको त्रासदी र अराजकताको साक्षी हुन नपरोस् रासोपा सचेतक क्रान्ति शिखा धिताल भन्नुहुन्छ, सुकुम्बासीको व्यवस्थापन बाचा पत्र अनुसार भयो, अभिभावकीय राज्य यस्तै हुन्छ, राज्यको कमजोरी र अक्षमता उजागर भएको छ। त्यसै गरी रासोपा सांसद सुलभ खरेलको भनाई छ, जेनजी अगुवा माजिद अन्सारीमाथि राज्यले गरेको बल प्रयोग गलत छ, गृहमन्त्री र प्रधानमन्त्रीले जवाफ दिनुपर्छ। रासोपा सांसदले नै गर्न थाले सरकारको आलोचना, कान्तिपुर दैनिकमा यो खबर छापिएको हो।
3: सरकारले संघ प्रदेश र स्थानीय तह मातहतका विभिन्न मन्त्रालय निकाय आयोग तथा कार्यालयमा कार्यरत करिब 60,000 करार अस्थायी तथा ज्यालादारी कर्मचारी हटाउने नीतिगत निर्णय गर्न प्रस्ताव तयार गरेको छ। स्रोतका अनुसार मन्त्री परिषद तथा प्रधानमन्त्री कार्यालयले उक्त प्रस्ताव तयार गरेको हो। प्रस्तावमा निर्णय गर्न प्रधानमन्त्री कार्यालयले केही दिन यता उच्च कर्मचारीहरूसँग छलफल तथा बैठक गरिरहेको छ। प्रधानमन्त्री कार्यालयले मंगलबार यस्तै विषयमा केन्द्रित रहेर बैठक गरेको थियो। बैठकमा कानून हेर्ने सचिव पुष्कर सापकोटा सहभागी हुनुहुन्थ्यो भने सचिवहरू सुमन दाहाल, बाबुराम भण्डारी, बलराम रिजाल, गोविन्द रिजाल, ढोल बहादुर भण्डारी लगायत सहभागी हुनुहुन्थ्यो। मंगलबारको बैठकमा सामान्य छलफल भयो, धेरै कुरा हुन पाएन, हामी सबै व्यस्त थियौं, ठूलो निर्णय भएन सम्भव त भोलि बुधबार निर्णय हुन सक्छ, उक्त छलफलमा सहभागी एक सहसचिवले भनेका छन्। बैठक आज बुधबार पनि बस्ने भएको छ। आजको बैठकले यस विषयमा सबै पक्षबीच छलफल हुने स्रोतले बताएको छ। यता समाज कल्याण परिषदले करारमा कार्यरत 49 कर्मचारीको करार नवीकरण नगर्ने निर्णय गरेको छ। समाज कल्याण परिषदको सदस्य सचिव समेत हेर्ने जिम्मेवारी लिएका महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले परिषदमा कार्यरत स्थायी कर्मचारी बाहेक सबैको करार नवीकरण नगर्ने निर्णय भएको बताउनु भएको छ। 60,000 कर्मचारी हटाउन प्रस्ताव शीर्षकमा नागरिक दैनिकले खबर लेखेको छ।
4: मिटर ब्याज सम्बन्धी प्रतिवेदन कार्यान्वयनको निर्णय शीर्षकमा गोर्खापत्र खबर लेख्छ। अनुचित लेनदेन मिटर ब्याज सम्बन्धमा नेपाल सरकारको निर्णय बमोजिम, विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन गृह मन्त्रालयले तत्कालै कार्यान्वयन गर्ने निर्णय भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्री परिषद बैठकले मिटर ब्याज पीड़ितका सम्बन्धमा न्याय दिलाउन गठन भएका आयोगका प्रतिवेदन कार्यान्वयन गरेर जाने निर्णय भएको नेपाल सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। विगतका सरकारले गौरी बहादुर कार्की आयोग, तेज बहादुर कार्की आयोग र बाबुराम रेग्मी आयोग गठन गरेका थिए। मिटर ब्याज पीड़ितका समस्या विशेष गरी तराईका जिल्लामा भएपछि आयोग गठन गरेर छानबिन अगाडि बढ़ाउने निर्णय भएको थियो। गृहमन्त्री सुधन गुरूङले समेत मिटर ब्याज पीड़ितसँग भेटेर आयोगको प्रतिवेदन कार्यान्वयन गरेर जाने वचन दिनुभएको थियो। सरकारले प्रतिवेदन कार्यान्वयन गरेर जाने निर्णय गरेपछि धेरै मिटर ब्याज पीड़ितले न्याय पाउने अपेक्षा गरिएको छ। मन्त्री पोखरेलले नेपाल वायु सेवा निगम संचालक समिति अध्यक्ष महेश्वर भक्त श्रेष्ठलाई महाप्रबन्धकको काम समेत गर्ने गरी कार्यकारी अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय भएको जानकारी दिनुभयो। मन्त्री परिषद बैठकले बीउ बिजन पहिलो संशोधन नियमावली 2083 स्वीकृत गर्ने, सशस्त्र प्रहरी बल नेपालका विपद खोज उद्धारमा खटिने कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने र अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल गरेका खेलाड़ी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई नगद पुरस्कार तथा सम्मान पत्र प्रदान गर्ने निर्णय समेत गरेको छ।
3: सरकारी विज्ञापन निजी मीडियालाई निषेधको सरकारी निर्णय सर्वोच्चद्वारा खारेज भएको छ। सर्वोच्च अदालतका न्यायाधीश द्वय सारंगा सुवेदी र निरुपध्वज निरौलाको संयुक्त इजलासले 2082 चैत 18 निजी मीडियालाई सरकारी विज्ञापन नदिने निर्णय उत्प्रेषणको आदेशले खारेज गर्ने ऐतिहासिक फैसला गरेको हो। सरकारी विज्ञापन निजी मीडियामा नदिने निर्णयले संविधान प्रदत्त अभिव्यक्तिको स्वतन्त्रतालाई कमजोर बनाउने उद्देश्य राखेको आरोप लगाउँदै मीडिया सोसाइटी समितिले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो। उक्त मुद्दामा फैसला सुनाउँदै न्यायाधीश सुवेदीले पूर्ण पाठ तयार भइसकेकाले दुई दिनभित्रमा सार्वजनिक गर्ने पनि जानकारी दिनुभयो। एक साता अघि सकिएको अन्तिम बहस पश्चात मंगलबार सर्वोच्चले सो फैसला सुनाएको हो। मीडिया सोसाइटीका अख्तियार प्रमुख निवेदक अधिवक्ता अनन्तराज लुइटेलले सरकारले असंवैधानिक निर्णय खारेज हुँदा सबै मीडियाप्रति ढिलै भए पनि न्याय भएको प्रतिक्रिया दिनुभएको छ। निजी संचार माध्यमलाई सरकारी विज्ञापन नदिने सरकारको नीतिलाई सर्वोच्च अदालतले उल्ट्याइदिएसँगै अब सर्वोच्च अदालतको आदेशसँगै प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जारी गरेको परिपत्र खारेज भएको छ र सरकारको एकद्वार नीति खारेजपछि निजी संचार माध्यमलाई बाटो खुलेको छ। सरकारले सरकारी विज्ञापन निजी मीडियालाई नदी सरकारी संचार माध्यमलाई मात्र सीमित गर्ने निर्णय गरेपछि लामो समयसम्म आन्दोलन भएको थियो। विज्ञापन बजारमा हुने आर्थिक चलखेल र गैर कानूनी कमिशनको चलखेल रोक्न सरकारले राष्ट्रिय विज्ञापन नीति 2083 जारी गरेको छ। सरकारी विज्ञापन निषेधको निर्णय सर्वोच्चद्वारा खारेज, निजी संचार माध्यमलाई विज्ञापनमा पहुँच खुल्यो। हिमालय टाइम्सले खबर लेखेको छ।
4: मध्यमवर्गीय नागरिकलाई ठूलो राहत दिने गरी सरकारले ल्याएको आगामी आर्थिक वर्ष 2083-84 बजेटका कर नीतिहरू साउन एकबाट लागू हुँदैछन्। गत जेठ 15 अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बजेट मार्फत दर्जनौ करका दरमा परिवर्तन गरेका थिए। संसदबाट पास भएर कार्यान्वयनमा जान लागेको आर्थिक ऐन अनुसार व्यक्तिगत आयकर लाग्ने न्यूनतम सीमा वृद्धि हुनेछ। अब वार्षिक 10 लाख रूपियाँसम्म आमदानी हुनेले 1% मात्र करतिरे पुग्छ। यसअघि यो सीमा 6 लाख रूपियाँसम्म मात्र थियो। नयाँ व्यवस्था अनुसार 10 लाख भन्दा माथिको 5 लाख रूपियाँसम्म आयमा 10%, 15 लाखदेखि माथिको 10 लाख रूपियाँसम्म आयमा 20%, 25 लाखदेखि माथिको 15 लाख रूपियाँसम्म 27% र 40 लाख रूपियाँ भन्दा माथिको आयमा 29% कर लाग्नेछ। यसअघि अधिकतम 39%सम्म रहेको करको दरलाई घटाएर 29%मा कायम हुने गरी लागू गरिँदैछ। यो परिवर्तनले 10 लाख रूपियाँ आमदानी गर्नेको वार्षिक 56,000 र 15 लाख आमदानी गर्नेको 1,56,000 रूपियाँ बचत हुनेछ। लागू हुने केही प्रावधानहरू यस्ता छन्। व्यक्तिगत आयकर नलाग्ने न्यूनतम सीमा, आईटी सेवा निर्यात गरी आर्जन गरेको आयमा 50% कर छूट, स्वेट सेयरलाई करयोग्य आयमा गणना गर्दा 100% छूट दिने व्यवस्था, सिप प्रवर्धन शुल्कमा गरिएको व्यवस्था, 3% शिक्षा समता शुल्क, 3% स्वास्थ्य समता शुल्क, स्वदेशमै चार्जिङ स्टेशन निर्माण र ब्याट्री व्यवस्थापनका लागि पैठारी बिन्दुमै स्वच्छ पूर्वाधार लगानी शुल्क साउन एकबाट लागू हुँदै बजेटले प्रस्ताव गरेका ई कर शीर्षकमा आर्थिक अभियान राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
3: पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक रहेको भन्दै पोखराले लामो समय सरकार गुहारी रह्यो। बारम्बारका माग र अनुरोधलाई पनि त्यो बेला सरकारले व्यवस्था गरेपछि 2069 भदौमा आन्दोलन घोषणा गर्दै रेली अनशन थालियो। विमानस्थल बनाउन दवाब दिने उद्देश्यका साथ 2069 भदौ 7 गतेबाट पोखराले रेली अनशन पनि शुरू गर्यो। पोखराको पुरानो विमानस्थलको मूल गेट अगाडि झण्डै 3 महिना चलेको अनशन 2069 मंगिर 2 गते तोडियो। 153 श्रृंखलामा अनशन तोडिएको अनशनमा राजनैतिक दल, पर्यटन क्षेत्र, साहित्य क्षेत्र, शिक्षा, स्वास्थ्य सबैको साथ थियो। विमानस्थल निर्माणमा दबाव दिन पोखराले सिंहदरबार घेराउ मात्र गरेन, पोखराकै पुरानो विमानस्थलबाट हुने उडान र अवतरण समेत रोकियो। हवाई टिकट बिक्रीमा रोक लगाउने लगायत सर्वत्र दबावमूलक गतिविधिपछि सरकारले बल्ल विमानस्थल बनाउने निर्णय गरेको थियो। पोखरेलीको तारन्तार दबावपछि बनेको विमानस्थल निर्माणका क्रममा अनियमितता भएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले केही समय अघि विभिन्न उच्च पदाधिकारीलाई भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ। पोखरेली मात्र नभई गण्डकी प्रदेशले नै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै निकै ठूलो अपेक्षा गरेको थियो। यता भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल योजना अनुरूप सञ्चालनमा आएको भए पनि अहिले अन्तर्राष्ट्रिय विमानस्थलका टर्मिनल भवनहरू भराव हुन्थे। यात्रु आवागमनले विमानस्थल मात्रै होइन भैरहवा शहर नै गुन्जार हुन्थ्यो, तर अवस्था ठिक उल्टो छ। अन्तर्राष्ट्रिय उडान पर्खाईमा पोखरा र गौतम बुद्ध विमानस्थल अपेक्षा बढ़ी, लाभ कम, उडान नहुँदा खर्च धान्ने मुस्किल, नागरिक दैनिकले खबर छापेको छ।
4: शेयर लगानीकर्ताको समूहले मंगलबार नेपाल धितोपत्र बोर्डको कार्यालय घेराउ गरे। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा नयाँ सरकार बनेदेखि शेयर बजार निरन्तर घट्दो क्रममा रहेको, तर नियामक निकाय बोर्डले यसमा चासो नदेखाएको भन्दै लगानीकर्ताले बोर्डको कार्यालय घेराउ गरेका थिए। लगानीकर्ताको नेतृत्व गरेका तिलक कोइरालाले आर्थिक अभियानसँग भने सरकारले 100 दिन पूरा गर्दा लगानीकर्ताको करिब 6 खर्ब रूपियाँ सम्पत्ति गुम्यो, तर नियामक निकायले बजार सुधारका लागि चासो नदेखाएकाले